0: उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि लौहिडा
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
0: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला
2: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ
3: सावधान उस्ता उस्तै नामबाट नझुक्किनुहोला है बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल
4: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै
0: सम्पर्क फोन नम्बर 0825902222
1: सुरोट सुटी पुकार खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ क्यान्सरबाट बचौ रेडियो मध्यपश्चिममा बिआर डेन्टलको सहकार्यमा जारी सन्देश
5: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
6: हाम्रा सेवाहरू
5: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
6: छाती दम निमोनिया खोकी छेरो
5: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
6: मधुमेह सुगर मृगौला रोग पिसाब
5: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
7: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
5: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
6: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
5: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
6: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
5: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
6: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
5: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
6: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
5: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
6: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478026001
8: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
9: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
10: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
11: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
12: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
9: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेसन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
2: नोट यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान फोन नम्बर 0825607334 र 0825607138
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
13: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: डाक्टरद्वारा दिइने सेवाहरू
13: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
13: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डर लाग्ने जस्तो महसुस हुने
13: मुटुको बास रोग मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
13: मुटुको भल्भको अपरेसन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
14: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार
15: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड जाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9978829913 र 9805912871
16: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: अन्य सेवाहरू
14: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
12: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल, घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-561-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
17: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
18: उपचार हुने रोगहरू
17: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
18: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
17: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
18: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
17: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
18: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा।
17: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक, कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98-686-61-694।
19: सीता के भयो तिमीलाई? घुम्सोर बसी छौ
20: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सुख चलेन। अब त आश्रय मरिसक्यो।
19: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आचार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
20: ए ठिकै छ, म जान त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
21: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
17: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
21: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-478-23-572।
9: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार। अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
12: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
1: सामान्य किराले खाएको दाँत भर्ने,
9: मेसिनद्वारा आरसीटी गर्ने,
1: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
9: खोल लगाउने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
9: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
1: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार। उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
9: सम्पर्क प्राइम डेन्टल क्लिनिक खोराहिदान, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
12: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
16: भर्ना सम्बन्धी सूचना।
2: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहिदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
12: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
18: सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 26 286।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: होइन भाइला लखर लखर कहाँ हिँडिस
2: कहाँ हुनु हो काका यसो चौतारो तिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
1: अरे केटा उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
2: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
2: ल ल काका गइहाले म
3: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
4: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
3: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45226

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल बाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।
3: 10 गते बुधबार, सन् 2026 अगस्त 26 तारिक, साउन शुक्ल पक्षको त्रयोदशी तिथि।
0: काया कैरनका साथमा
2: किसान पाइप प्रोडक्ट प्राली,
0: राष्ट्रको शान किसान,
2: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
4: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
3: प्रधानमन्त्री शाहले पहिलो पल्ट आज नियमपूर्वक सांसदहरूलाई जवाफ दिँदै 11 जना सांसदले मल ग्यासको अभाव, महँगी र सीमा समस्यादेखि प्रधानमन्त्रीकै कार्यशैलीसम्मका प्रश्न सोध्ने।
4: नाडा अटो शोको पहिलो दिन 2 पाङ्गेसहित 56 मोडलका गाडी सार्वजनिक, पहिलो दिन 30,000 अवलोकनकर्ता।
3: मानव वन्यजन्तु द्वन्द घटाउन उनीहरूको आनी बानी बुझ्न आवश्यक, सकारात्मक फाइदा सहितको ज्ञान विद्यालय स्तरमै दिनुपर्ने।
5: फाइदाहरूलाई पनि हामी सँगसँगै राख्यौं भने त्यो दुइटै पाटो एकैचोटि प्रवाह हुने मौका पाउँछ, यसले गर्दाखेरि अलि लामो समयसम्म चाहिँ प्रभाव पार्छ।
4: भारतमा 4 वर्ष पुरानो गहुँ निर्यात प्रतिबन्ध हट्यो, किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आमदानी बढ़ाउने उद्देश्य।
3: र वीरगंजमा आज एनबीएलको ट्रफी टूर गराइँदै।
6: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
7: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएस भेटेनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ

056 421 2161 5 96 6 17 मोबाइल 98 550 60 7 68 98 511 62 5 94 98 510 54 2 24 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआई बाट सुरु गरौ।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास, किर्तिपुर, काठमाडौँ। फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: काया कैरनमा अब खबरको सिलसिला। प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभाको बैठकमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको प्रत्यक्ष उत्तर दिँदै हुनुहुन्छ। प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्रीले पहिलो पटक नियमपूर्वक प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा भाग लिन लाग्नु भएको हो। यसअघि जेठ 17 गते प्रधानमन्त्री शाह सांसद प्रश्नको जवाब दिन भन्दै अचानक संसद पुग्नु भएकोमा त्यसैता जवाब दिन नआएपछि सभामुख डीपी अर्यालले भदौ 1 गतेको बैठकबाट आजको बैठकमा अनिवार्य उपस्थित हुन रूलिङ गर्नुभएको थियो। आजको बैठकमा सत्तारूढ़ दल राष्ट्रपा सहित प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा, राप्रपा र श्रम संस्कृति पार्टीका गरी 11 जना सांसदले प्रश्न सोध्दैछन्। सांसदहरूले मुख्य गरी यसअघि जेठ 17 गते संसदमा प्रधानमन्त्रीले नेपाल भारत सीमा सम्बन्धमा दिएको अभिव्यक्ति विवादमा परेकोले त्यसको विषय स्पष्ट पार्न, सरकारको 3 महिने कार्यकालको समीक्षा, सुशासन, बजेट कार्यान्वयन र समसामयिक विकास निर्माण बारे र संसदप्रति सरकारको जवाबदेहताका विषयमा केन्द्रित रहेर प्रश्न दर्ता गराएका छन्। यस्तै मल र ग्यासको अभाव, महँगी, सीमा समस्या र प्रधानमन्त्रीकै कार्यशैलीसम्मका प्रश्नहरू सांसदले गर्नेछन्। यसैबीच प्रधानमन्त्री शाहले चिकित्सकको परामर्श अनुसार संसदमा कालो चश्मा लगाएर आउने पूर्व जानकारी संसद सचिवालयलाई गराउनु भएको छ। संसदमा मर्यादा र पोशाक सम्बन्धी बहस चलिरहेका बेला प्रधानमन्त्रीले चिकित्सकको सिफारिश सहितको पत्र सचिवालयमा पठाउनु भएको हो।
4: सर्वोच्च अदालतले कांग्रेसको आधिकारिकता सम्बन्धी वैशाख 4 को फैसला पुनरावलोकन गर्ने आदेश दिएको 3 साता नबित्दै पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले फेरि अर्को रिट दायर गर्नुभएको छ। कांग्रेसको 15 महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै देउवाले अस्ति र खड्काले हिजो सर्वोच्च अदालतमा निवेदन दिनुभएको हो। देउवा र खड्काले नै करिब 1 महिना अघि दायर गरेको रिटमा साउन 21 गते सुनवाई गर्दै सर्वोच्चले वैशाख 4 को फैसला पुनरावलोकन गर्ने आदेश दिएको थियो। सर्वोच्चले वैशाख 4 मा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको समितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गरेको थियो। त्यही फैसला पुनरावलोकन हुने भइसकेपछि पनि कांग्रेस संस्थापनले 15 महाधिवेशन गर्न लागेको भन्दै देउवा पक्ष सर्वोच्च गएको हो। कांग्रेस प्रवक्ता देवराज चालिसेले विशेष महाधिवेशनकै औचित्य समाप्त हुने गरी 14 महाधिवेशनबाट आएको नेतृत्व स्वीकार गरेर जानु कानून र पद्धति सम्बद्ध नहुने बताउनु भएको छ। यसै गरी देउवा पक्षधर नेता एनपी साउदले 14 महाधिवेशनबाट आएकै नेतृत्वलाई स्वीकार्ने हो भने अदालतको फैसला अघि नै सहमति हुन्छ, अन्यथा फैसला कुर्नुको विकल्प नहुने स्पष्ट पार्नु भएको छ। कांग्रेस महाधिवेशनको कार्यतालिका रोक्न माग गरिएको पूरक रिट उपर सुनवाईका लागि बिहिबार पेशी तोकिएको छ। यसअघि दायर भएर

0: चाप प्राप्त गरेको निवेदनसँगै नयाँ निवेदनलाई राखेर सुनवाई गर्ने तयारी सर्वोच्चले गरेको छ। न्यायाधीश द्वय सारंगा सुवेदी र नृप ध्वज निरौलाको इजलासले वैशाख 4 मा विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा पक्षलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णय सदर गरेको थियो। कान्तिपुरमा खबर छ।
1: यसैबीच पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विस्थापन गर्ने पक्षमा दोस्रो तहका नेताहरू सक्रिय हुँदा एमालेको आन्तरिक विवाद तीव्र बन्न पुगेको छ। गएको फागुनमा भएको चुनावमा पार्टीको लज्जाजनक हारपछि आफ्ना विश्वासपात्र मध्येका महासचिव शंकर पोखरेलसहितका नेताहरू ओलीको विपक्षमा उभिएका छन्। यो शक्तिलाई निस्तेज पार्न अध्यक्ष ओलीले पार्टीभित्रको अरू शक्ति केन्द्रहरूमा उपयोग गर्दै अघि बढ़ने रणनीति लिनुभएका बेला महासचिव पोखरेलको निर्वाचन समीक्षा र पार्टी पुनर्गठनको प्रतिवेदन बाहिरिएको छ। अध्यक्ष ओली सहित संस्थापन पक्ष त्यसलाई बाहिर नल्याउने र कार्यान्वयन पनि नगर्ने रणनीतिमा जुटेका बेला 65 पेज लामो प्रतिवेदन सार्वजनिक भएको हो। प्रतिवेदनमा ओलीलाई नेतृत्व हस्तान्तरण गरेर अभिभावक वा संरक्षकको भूमिकामा बस्न सुझाव दिएको छ। परिवार वा समाजमा पुरानो पुस्ताले नयाँ पुस्तालाई सदैव अपरिपक्व र कमजोर देखाउने गरेको पनि त्यसमा भनिएको छ। गएको भदौ 23 र 24 गते भएको नवयुवा आन्दोलनको बलमा सत्ताच्युत हुँदै फागुनको चुनावमा पार्टी पराजित हुनुको कारण बाह्य शक्तिको चलखेल मात्र नभएको प्रतिवेदनको निष्कर्ष छ।
0: नाडा अटो शो 2026 को पहिलो दिन हिजो कम्पनीहरू बीच गाड़ीका विभिन्न मोडल सार्वजनिक गर्ने लहर चल्यो। दुई पाङ्ग्रेदेखि चार पाङ्ग्रे गाड़ीका नयाँ मोडल सार्वजनिक गर्ने क्रम दिनभर जसै रह्यो। नाडा अटोमोबाइल्स एसोसिएशन अफ नेपालको आयोजनामा शुरू अटो शोमा 150 भन्दा बढ़ी ब्राण्ड सहभागी छन्। भदौ 14 सम्म चल्ने शोमा 200 वटा स्टल राखिएको छ। यहाँ यात्रुबस, माइक्रोबस, पिकअप भ्यान, कार, मोटरसाइकल र स्कूटर प्रत्यक्ष रूपमा हेरेर ग्राहकले छूट अफरमा किन्न सक्नेछन्। साथै हेलमेट, टायर, लुब्रिकेन्ट्स जस्ता सामग्री पनि नाडामा राखिएको छ। विद्युतीय गाड़ी चार्जिङ स्टेशनलाई डेमोका रूपमा राखिएको छ। पहिलो दिन 30,000 अटो शोको अवलोकन गरेको नाडा अटो शो समितिका सभापति अनुप बरालले बताउनु भएको छ। उहाँका अनुसार पहिलो दिन 26 वटा चार पाङ्ग्रे, 18 वटा मोटरसाइकल, स्कूटर र 12 वटा कमर्सियल गाड़ी सार्वजनिक गरियो। नाडा अटो शोको उद्घाटनका अवसर उपराष्ट्रपति राम सहाय प्रसाद यादवले अटो शो व्यापारिक मेलामा सीमित नभई आर्थिक रूपान्तरणको सशक्त मार्ग चित्र कोर्ने कदम भएको बताउनु भएको छ। अटोमोबाइल राजस्व संकलनको ठूलो स्रोत रहेको र यस क्षेत्रले ठूलो रोजगारी सृजना गरेको पनि यादवले प्रस्ताउनु भएको छ। चाडबाड़ नजिकिँदै गर्दा अटो शो आयोजना गरिन्छ। अटो शोमा वर्षभर बिक्री हुने गाड़ीको 60% भन्दा बढ़ी बुकिङ नाडा शोमा हुने आयोजकको दावी छ। सरकारले यस क्षेत्रलाई केवल राजस्वको स्रोतका रूपमा मात्र नभई आर्थिक गतिविधि विस्तार गर्ने महत्वपूर्ण साझेदारका रूपमा हेर्नुपर्ने नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले बताउनु भएको छ। नाडामा एकै दिन 2 पाङ्ग्रे र 4 पाङ्ग्रे गरी 56 मोडलका गाड़ी सार्वजनिक शीर्षकको खबर कान्तिपुरमा छ।
1: काया कैरनमा वन्यजन्तु संरक्षण सहित मानव वन्यजन्तु द्वन्द घटाउनका लागि विद्यालय स्तरमा संरक्षण शिक्षाको आवश्यकता बारेको जानकारी सहित खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: थोरै बचत, धेरै कायदा, बीमाका छन् फाइदै फाइदा। बीमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बीमा कम्पनीमा जीवन बीमा गरी निश्चिन्त बनौ। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड, रामसाहापथ, काठमाडौँ, साबिकको राष्ट्रिय बीमा संस्थान।
3: बेटर अप्लायन्सेस का एसी, कूलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
4: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
4: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज, वसुन्धरा, काठमाडौँ।
2: फोन नम्बर 0156709246, 5670925।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ
1: एनबीएल अटो लोन
2: अब नयाँ गाडी खरिद गर्न अझ सहज र सरल
1: मात्र 5% ब्याज दर कर्जा अवधि 5 वा 7 वर्षसम्म
2: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
1: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
1: शर्तहरू लागू हुनेछन्
3: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
4: उज्यालो रेडियो नेटवर्कसँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कार्यक्रममा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले प्रधानमन्त्री शाहले आज पहिलो पल्ट नियमपूर्वक सांसदहरूलाई जवाफ दिँदै 11 जना सांसदले मल ग्यासको अभाव महँगी र सीमा समस्यादेखि प्रधानमन्त्रीको कार्यशैलीसम्मका प्रश्न सोध्ने कांग्रेस विवादमा एकपछि अर्को रिट एमाले अध्यक्ष उसलाई नेतृत्व छाड्न दबाव नाडा अटो शोको पहिलो दिन हिजो दुई पाङ्गे सहित 56 मोडलका गाड़ी सार्वजनिक 30,000 अवलोकनकर्ता लगायतका खबर प्रस्तुत गर्यो।
5: अब बाँकी प्रसंग नेपालमा पछिल्ला वर्षहरूमा मानव वन्यजन्तु द्वन्द बढ़दो क्रममा रहेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार गएको वैशाख 1 गतेदेखि हिजोसम्मका जनावरको आक्रमणबाट 18 जनाले ज्यान गुमाएका छन् भने 168 जना घाइते भएका छन्। मानिसमाथि नै हुने आक्रमणसँगै वन्यजन्तुले मानिसले पालेका पशु चौपाया र खेतीपातीमा ठूलो क्षति पुर्याउँछ। आफू र आफ्नो सम्पत्तिमा क्षति पुर्याएको रिसमा मानिसले पनि वन्यजन्तुलाई क्षति पुर्याउँदा मानव वन्यजन्तु द्वन्द बढ़ेको हो। वन्यजन्तुको संख्या बढ़नुका साथै अरू धेरै कारणले यस्तो द्वन्द बढ़ेको पाइन्छ। द्वन्द घटाउनका लागि अप्नाउन सकिने विभिन्न उपायहरूमध्ये एक उपाय विद्यालय स्तरमा दिइने संरक्षण शिक्षा हो। सुनौ थप जानकारी।
4: मानिस र वन्यजन्तु बीचको द्वन्द घटाउनका लागि मानिसले वन्यजन्तुको व्यवहार बुझ्न सबैभन्दा बढ़ी महत्वपूर्ण हुन्छ। आफ्नो क्षेत्रमा कुनै वन्यजन्तुले दुःख दिइरहेको छ भने त्यो कति बेला बस्तीमा आउँछ, त्यसले कस्तो बालीनाली वा घरपालुवा जनावरलाई आक्रमण गर्छ अनि कसरी बचाउन सकिन्छ भन्ने जानकारी पाएमा द्वन्द कम गराउन सकिने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य बताउनुहुन्छ।
6: वन्यजन्तुहरूको बानी व्यवहार, उसको आहार, कुन समयमा यसले शिकार गर्छ, कस्तो ठाउँमा विचरण गर्छ, हामीले विशेष ध्यान पुर्याइदिनुपर्ने पक्षहरू कुन कुन हुन सक्छ, हाम्रो जुन दैनिक क्रियाकलाप सञ्चालन गर्दा वन जंगल जाँदा या अब चरन क्षेत्रमा हाम्रो गाईवस्तुहरू चराउन जाँदा अलिकति ध्यान दियौं भने हिउँ चितुवाको बढी सक्रिय हुने समय कतिखेर हो, जस्तै अलि साँझतिर अलि रातिमा या एकदमै बिहानतिर बढी सक्रिय हुन्छ भने त्यस्तो समयमा हाम्रा पशु चौपायालाई हिउँ चितुवाको नजिक जाने परिस्थितिबाट टाढा राख्न सक्यौं भने त्यो बारेमा ज्ञान प्राप्त भयो भने चाहिँ द्वन्दलाई पनि हामी न्यूनीकरण गर्न सक्छौं।
4: वन्यजन्तुको आनी बानी र आवश्यकता बारेमा जानकारी दिने धेरै तरिका मध्ये विद्यालय स्तरका पाठ्यक्रममा यो विषय समेट्नु धेरै प्रभावकारी हुन्छ। मुस्ताङ र ताप्लेजुङका विभिन्न पालिकाका स्थानीय पाठ्यक्रममा हिउँ चितुवाबारे विषयवस्तु समेटेपछि द्वन्द घटाउन निकै सजिलो भएको छ। मुस्ताङको बारागोङ मुक्ति क्षेत्र कागबेनी गाउँपालिकाको शिक्षा शाखा प्रमुख रेखा पन्त संरक्षण कार्यक्रमलाई दिगो बनाउन र द्वन्द घटाउन यस्तो कार्यक्रम सञ्चालन गरिरहेको बताउनुहुन्छ।
7: विद्यालयबाट प्राप्त ज्ञानले उनीहरूले आफ्नो धर्म, संस्कृति, प्राकृतिक सम्पदाको संरक्षण र जिम्मेवार नागरिक लगायत उनीहरूलाई वन्यजन्तुसँगको पनि सह अस्तित्वको भावना, संरक्षणको भावनाको विकास गर्नको लागि उनीहरूमा चाहिँ यो हिउँ चितुवा संरक्षण लगायत वन्यजन्तु संरक्षण शिक्षा दिनु आवश्यक।
4: विद्यालयका पाठ्यक्रममा कुनै वन्यजन्तुको विषय समेट्दा त्यसको आनी बानी र त्यसको क्षतिबाट जोगिन अपनाउन सकिने उपाय सहित त्यसको फाइदा पनि समेट्नुपर्छ। हिउँ चितुवाको उदाहरण दिँदै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्य भन्नुहुन्छ।
6: हिउँ चितुवाको त समस्या मात्रै छैन, यसको त अवसरहरू पनि छन्। अब समस्याहरूलाई नै हामीले टार्गेट गरेर पाठ्यक्रममा नै राखिसकेपछि त्यो समस्या समाधान गर्नलाई अलि दीर्घकालसम्म यो लाभदायी हुन्छ भने अब यसबाट हुन सक्ने फाइदाहरूलाई पनि हामी सँगसँगै त्यही पाठ्यक्रममा राख्यौं भने त्यो दुइटै पाटो एकैचोटि गाउँमा एजुकेसन मार्फत चाहिँ प्रवाह हुने मौका पाउँछ। यसले गर्दाखेरि अलि लामो समयसम्ममा चाहिँ प्रभाव पार्छ र परिवर्तन गर्नलाई पनि यो सकारात्मक हुन्छ।
4: मानिस र वन्यजन्तु सदियौंदेखि एक आपसमा सह अस्तित्व कायम राख्दै बाँचिरहेका छन्। पछिल्ला वर्षहरूमा मानिसले वन्यजन्तुको वासस्थान अतिक्रमण गर्दा आपसी द्वन्द्व बढ़ेको पाइन्छ। यस्तो समस्या कम गर्न वन्यजन्तुको आनी बानी बुझेर बस्ने उपाय खोज्नुका साथै उनीहरूकै सहारा लिएर फरक तरिकाले आर्थिक क्रियाकलाप समेत सञ्चालन गर्न सकिन्छ। यस बारेमा ज्ञानहरू विद्यालय स्तरमा दिन सकेमा त्यो प्रभावकारी र दिगो हुने देखिन्छ।
5: हिउँ चितुवा सहित वन्यजन्तुको संरक्षण शिक्षा बारेको रेडियो कार्यक्रम बदलिदो नेपाल तपाईँले अहिले 8 बजे सुन्न सक्नुहुन्छ। अब फेरि खबरकै सिलसिला। सरकारले आसन्न चाडपर्वलाई लक्ष्य गरेर भारतबाट करिब 25,000 टन चिनी आयात गर्ने भएको छ। आन्तरिक उत्पादनमा कमी आएको भन्दै भारतले चिनी निर्यात रोकेको छ, तर नेपालको अनुरोधमा भारतले 25,000 टन चिनी दिने भएको हो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता नेत्र प्रसाद सुवेदीले नजिकिँदै गरेका चाडपर्वमा चिनी अभाव हुन नदिन आन्तरिक र बाह्य दुवै स्रोत परिचालन गरी आपूर्ति व्यवस्थापन गर्ने तयारी भइरहेको जानकारी दिनुभएको छ। प्रवक्ता सुवेदीका अनुसार भारतबाट 25,000 टन चिनी आयातको प्रक्रिया अघि बढ़ेको छ। सरकारी कम्पनीहरू मार्फत भारतबाट यो चिनी आयात गर्ने काम भइरहेको उहाँले जानकारी दिनुभयो। उहाँका अनुसार अहिले भारतमा चिनीको मूल्य उच्च भएको हुँदा साल ट्रेडिङले गर्ने आयातमा केही अलमल भएको छ। मन्त्रालयका अनुसार साल ट्रेडिङले 22,000-23,000 टन चिनी आयात सहजीकरणका लागि मन्त्रालयमा पत्राचार गरेको छ। कारोबारमा खबर छ।
4: नयाँ संगठन तथा व्यवस्थापन ओएनडीएम सर्वेक्षणबाट संघ सरकार मातहतका विभिन्न तह र दर्जाका 2,754 दरबन्दी कटौतीमा परेका छन् भने 229 दरबन्दी थप भएका छन्। प्रधानमन्त्री कार्यालयले 17 मन्त्रालयमा कर्मचारीको नयाँ दरबन्दीको संरचना स्वीकृत भएको हो। गएको असारसम्मको तथ्याङ्क अनुसार संघ सरकार र मातहतको मन्त्रालय विभाग कार्यालय सहित 1,885 निकायमा 52,000 दरबन्दी कायम थियो। नयाँ ओएनडीएमबाट 5% हाराहारीमा दरबन्दी कटौती भएको छ। भूमि व्यवस्था सहकारी संघ मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव एकदेव अधिकारीका अनुसार परराष्ट्र मन्त्रालय बाहेक सबै मन्त्रालयको ओएनएम पूरा भएको छ। परराष्ट्र मन्त्रालयको दरबन्दी संरचनाको विषय अझै छलफलकै क्रममा रहेको उहाँले जानकारी दिनुभयो। कार्यक्रममा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: होइन हो साथी, आज निकै तनावमा छौ त, के भो भने?
9: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेको छु नि।
8: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन।
9: ए हो र, त्यसो भए म अहिले नै गइहालेँ।
10: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ।
11: नारायणी टेलर्स, जय उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई जा।
12: सम्पर्क मोबाइल नम्बर 9822964264।
13: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता।
14: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
15: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
14: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
16: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
17: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
16: उपलब्ध। शल्यक्रियाहरू,
17: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
16: बालबालिकाको न्यूरो सर्जरी,
17: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
16: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
12: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
16: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
5: देशिक रोजगारीबाट फर्किएका युवाको उद्यमशीलताको माध्यम समेत यही व्यवसाय बनेको छ। तर पछिल्ला वर्षमा कुखुरा पालन अर्थात पोल्ट्री क्षेत्र अनेक चुनौतीले घेरिँदा किसानहरू सड़कमा उत्रिन बाध्य भएका छन्। पोल्ट्री विज्ञ डाक्टर सुदीप हुमागाईका अनुसार पोल्ट्री क्षेत्र करिब 2 खर्ब रूपियाँ बराबरको उद्योग हो। कुल ग्रास उत्पादनमा यसको योगदान 2.9% रहेको छ। यस क्षेत्रमा 56,000 भन्दा बढ़ी परिवार आबद्ध छन् भने करिब 3,26,000 व्यक्तिले प्रत्यक्ष रोजगारी पाएका छन्। किसानहरूको गुनासो केवल मूल्यको विषय सीमित छैन, उनीहरूको चिन्ता गुणस्तरीय चल्ला र दानाको उपलब्धतासँगै पनि जोड़िएको छ। कतिपय ह्याचरी उद्योगले तोकिएको मूल्यभन्दा महँगोमा चल्ला बिक्री गर्ने गरेको र खरिद गरिएका चल्लामा अपेक्षित गुणस्तर नपाइने समस्या किसानले उठाएका छन्। उत्पादन बढ़ी भएको बेला मूल्य एकाएक घट्ने समस्या पनि किसानले वर्षौंदेखि भोग्दै आएका छन्। जोखिम मुक्त भएन पोल्ट्री शीर्षकको खबर गोर्खा पत्रमा छ।
4: कायाकैरनमा अब विदेशको खबर। भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको 4 वर्ष पुरानो प्रतिबन्ध हटाएको छ। विदेश व्यापार निर्देशनालयले जारी गरेको सूचना अनुसार गहुँको निर्यात नीति तत्काल लागू हुने गरी प्रतिबन्धितबाट स्वतन्त्रमा परिवर्तन भएको छ। भारतले सन् 2022 मेमा घरेलु आपूर्ति र मूल्य नियन्त्रण गर्ने उद्देश्यले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय देशमा गहुँको पर्याप्त मौजदात रहेको र उत्पादन समेत बढ़ेकाले किसानलाई थप बजार उपलब्ध गराउने उद्देश्यले निर्यात खुला गरेको सरकारले जनाएको छ। आधिकारिक तथ्याङ्क अनुसार भारत सरकारले सन् 2025-26 को बाली वर्षमा झण्डै 12,06,50,000 टन गहुँ उत्पादन गरेको छ। यो अघिल्लो बाली वर्षको तुलनामा 2.3% धेरै हो। खाद्य तथा सार्वजनिक वितरण सचिव सञ्जीव चोपडाले गहुँको घरेलु मूल्य अहिले कम रहेकाले निर्यात खुला गर्दा मूल्यमा सुधार आउने र त्यसबाट किसानको आमदानी बढ़ने बताउनुभयो। उहाँका अनुसार यसले आउँदा बाली सिजनमा किसानलाई गहुँको खेती बढ़ाउन समेत प्रोत्साहित गर्छ।
5: अब खेल खबर। आज वीरगंजमा नेपाल भलिबल लीग एनबीएलको ट्रफी टूर हुने भएको छ। काठमाडौँ उपत्यका बाहिर पहिलो पटक ट्रफी टूर गर्न लागिएको हो। नेपाल भलिबल लीगमा मधेसको प्रतिनिधित्व गर्ने टोली मधेस वारियर्सको समन्वयमा आज वीरगंजमा र भोलि जनकपुरमा ट्रफी टूर हुन लागेको नेपाल भलिबल संघले जनाएको छ। नेपालमै पहिलो पटक हुन लागेको पुरूष फ्रेन्चाइज लीग एनबीएलको ट्रफी यसअघि ऐतिहासिक पाटन दरबार स्क्वायर, भक्तपुर दरबार स्क्वायर र सन्तपुर दरबार स्क्वायरमा अनावरण गरिएको थियो। नेपाल भलिबल संघको सहयोगमा केडिया ग्रुपले आयोजना गर्ने एनबीएलको पहिलो संस्करण यही भदौ 19-27 गतेसम्म त्रिपुरेश्वरमा रहेको राखेप कवट हलमा हुनेछ।
4: खबर संक्षेपमा। गैराती, गण्डकी र बागमती प्रदेशका केही ठाउँमा सामान्यदेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा बागमती प्रदेशको सिन्धुपाल्चोकको धेरैसो ठाउँमा 100 मिलिमिटर भन्दा बढ़ी वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज कोशी र बागमती प्रदेशको हिमाली र पहाड़ी भूभाग तथा गण्डकी लुम्बिनी प्रदेशको पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। आज राति कोशीको हिमाली र पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका 1-2 ठाउँमा पनि ठूलो पानी पर्नेछ।
5: इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लाहो रसूलको 1501 जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। इस्लाम धर्ममा महत्वपूर्ण योगदान गर्नुभएकाले उहाँको उपदेशलाई स्मरण गरिन्छ। यस अवसरमा आज र्याली, सभा लगायत कार्यक्रम गरिँदैछ। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। उहाँ जन्मेको 53 वर्षपछि इस्लामिक पात्रो हिजरी सम्वत शुरू भयो। सरकारले मोहम्मद जयन्तीको अवसरमा मुस्लिम धर्म अवलम्बीका लागि मात्र आज सार्वजनिक विदा दिएको छ।
4: बागमती प्रदेश सरकारका मुख्यमन्त्री किरण थापाले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रदेशसभामा हिजो भएको मतदानमा मुख्यमन्त्री थापा मगरको विश्वासको पक्षमा 57 मत परेको थियो। प्रदेशसभाका प्रमुख प्रतिपक्षी दल कांग्रेस सहितका अरू 3 दल भने सहभागी भएनन्। हिजो बागमती प्रदेशसभामा 58 सांसद उपस्थित रहेका थिए। त्यसमध्ये 57 जनाले विश्वासको मत दिएका कार्यवाहक सभामुख अप्सरा चापागाईले जानकारी दिनुभयो।
5: असार 31 गतेदेखि पूर्ण रूपमा ठप्प रहेको सिन्धुपाल्चोकको तातो पानी नाका जोड्ने सड़कमा डेढ़ महिनापछि ट्र्याक खोल्ने काम शुरू भएको छ। पहिरो र भूकम्पका कारण भत्किएका घर टहराका भग्नावशेष हटाउन थालिएपछि केही दिनभित्रै सड़क सञ्चालनमा आउने भएको हो।
4: खोटाङको ऐसेल खर्क गाउँपालिकामा निर्माण गरिएका तीनवटा खानेपानी आयोजनाबाट झण्डै 400 घरधुरीले शुद्ध खानेपानी पाएका छन्। गाउँपालिकामा एकैसाथ तीनवटा खानेपानी आयोजना निर्माण भएपछि विभिन्न वडाका 370 घरधुरी उपभोक्ता लाभान्वित भएका हुन्।
5: भौगोलिक विकटता र स्थानीय स्तरमा विशेषज्ञ स्वास्थ्य सेवाको अभावका कारण काभ्रे पलाञ्चोकको दुर्गम डाँडा पारी क्षेत्रका जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलालाई अझै पनि उपचारका लागि हेलिकप्टरबाट उद्धार गर्नुपर्ने बाध्यता रहेको छ।
4: काया कैरनमा अब पालो उखानको
5: फेदै काटेपछि टुप्पोको के आशा
4: उखानसँगै हामी काया कैरनको अन्तिम आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: प्रधानमन्त्री शाहले पहिलो पल्ट आज नियमपूर्वक सांसदहरूलाई जवाफ दिँदै 11 जना सांसदले मल ग्यासको अभाव महँगी र सीमा समस्यादेखि प्रधानमन्त्रीकै कार्यशैलीसम्मका प्रश्न सोध्ने
4: नाडा अटो शोको पहिलो दिन 2556 मोडलका गाड़ी सार्वजनिक पहिलो दिन 30,000 अवलोकनकर्ता
5: मानव वन्यजन्तु द्वन्द घटाउन उनीहरूको आनी बानी बुझ्न आवश्यक सकारात्मक फाइदा सहितको ज्ञान विद्यालय स्तरमै दिनुपर्ने
4: भारतमा 4 वर्ष पुरानो गहुँ निर्यात प्रतिबन्ध हट्यो किसानलाई गहुँको राम्रो मूल्य दिलाउँदै आमदानी बढ़ाउने उद्देश्य
5: र वीरगंजमा आज एनबीएलको ट्रफी टूर गराइँदै
4: र अन्त्यमा आजको कार्टुन कर्नर किक शीर्षकमा रवि मिश्राले बनाउनु भएको कार्टुन एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व छाड्नुपर्ने सुझाव सहितको प्रतिवेदन बाहिरिएको छ। यहाँ एमाले अध्यक्ष ओली जस्ता देखिने व्यक्ति हार अध्ययन कार्यदल लेखिएको प्रतिवेदन पढ्दै गरेको देखिन्छ र भन्दैछन् कस्तो आभार प्रतिवेदन त्याग गर भनेपछि मल त्याग कि मूत्र त्याग खुलाउनु पर्दैन। आजको कार्यक्रम सकिएको छ।
18: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
19: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
20: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
21: घुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड घुराही दाङ फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
22: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घुराही दाङमा।
23: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
22: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
24: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
25: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
26: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
25: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो गण्डी फोर दुधी तेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै डेंगी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने
26: आदि समस्या भएका बिरामीको चेक जाँच तथा परामर्श सेवा
0: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार
1: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
2: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 0825625023 98478 1817 और 98478635643
6: आवाज पश्चिम नेपाल को आवाज आवाज हिम को आवाज यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज

0: नमस्कार। पत्र पत्रिकाको संगालु कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषाल सँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढुवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। पश्चिम दाङको हापुरेमा रहेको रेडियो हापुरी 89.4 मेगाहर्जले आजदेखि खबर पत्रिका प्रकाशन गर्न लागेकोमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम खबर पत्रिका शुरू गरौं। मुख्य खबरका शीर्षकहरूबाट
1: सामाजिक सञ्जालको दुरूपयोग बढ्दै अनुमति बिनाका सामग्री विरूद्ध विद्यालयहरूको चेतावनी,
0: लुम्बिनी प्रदेशमा कृषि क्षेत्रलाई प्राथमिकता आधुनिकीकरणदेखि उद्यमशीलतासम्म,
1: र दाङ समेत लुम्बिनीका 1200 पत्रकारहरूको दुर्घटना बीमा।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5363-414।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिकाहरू हातमा परेका छन्। नयाँ युगपोध, राष्ट्रिय दैनिक, गोरक्षी राष्ट्रिय दैनिक र राप्ती पोस्ट राष्ट्रिय दैनिक। यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं गोरक्षी दैनिकबाट।
2: लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा आर्थिक तथा विकास नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्रदेशको आर्थिक रूपान्तरणको मुख्य आधारमा आधारका रूपमा स्थापित गर्ने गरी कार्यक्रम ल्याएको छ। कृषि उत्पादन, उत्पादकत्व वृद्धि, व्यावसायीकरण, बजारीकरणदेखि लिएर सहकारी, भूमि व्यवस्था र रोजगारी सम्मलाई एकीकृत रूपमा समेट्दै प्रदेशले आत्मनिर्भर र प्रतिस्पर्धी कृषि अर्थतन्त्रतर्फ लैजाने प्रदेश सरकारको लक्ष्य रहेको छ। प्रदेश सरकारले कृषिको आधुनिकरण, यान्त्रिकरण र व्यवसायीकरणलाई प्राथमिक रणनीतिका रूपमा अघि बढ़ाउने घोषणा गरेको हो। तुलनात्मक लाभ भएका बाली तथा वस्तुको पहिचान गरी उत्पादन वृद्धि तथा उत्पादकत्व विस्तारमा जोड़ दिएको छ। एकीकृत कृषि तथा सिंचाई विकास कार्यक्रम मार्फत सिंचित क्षेत्र विस्तार गर्दै वर्षे र वसन्ते दुवै बाली प्रणालीलाई प्रोत्साहन गरी बाली संलग्नता वृद्धि गर्ने लक्ष्य लिएको छ। उच्च सम्भावनायुक्त कृषि बालीको उत्पादन, प्रशोधन, मूल्य अभिवृद्धि र बजारीकरणलाई एकीकृत रूपमा अघि बढ़ाउन बाली वस्तु विशेष सघन व्यावसायिक क्षेत्र विकास कार्यक्रमलाई थप प्रभावकारी बनाइने नीति कार्यक्रममा उल्लेख गरिएको छ। कृषि अनुदान प्रणालीलाई पारदर्शी र न्याय समन्वय बनाउने उद्देश्य सहित एकदार नीति ल्याउनु लागू गर्ने तथा सबै कृषकको समान पहुँच सुनिश्चित गर्ने नीति प्रदेशले लिएको छ। यसका लागि प्रादेशिक कृषि ऐन तर्जुमा गरिनेछ। यसले अनुदान विवरणमा हुने असमानता र दोहोरोपनालाई नियन्त्रण गर्नुपर्ने अपेक्षा गरिएको छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा अमर राज आचार्यले खबर लेख्नु भएको छ।
1: पछिल्लो समय विद्यालय, शिक्षक र शैक्षिक संस्थालाई लक्षित गरी सामाजिक सञ्जालमा विभिन्न प्रकारका भिडियो, मिम, टिप्पणी तथा अन्य सामग्री सार्वजनिक गर्ने क्रम बढ़दै गएको छ। कतिपय सामग्रीमा विद्यार्थीका व्यक्तिगत गुनासा र अनुभव प्रस्तुत गरिएका छन् भने कतिपय शिक्षक तथा विद्यालयको छवि नै प्रभावित हुने गरी सामग्री निर्माण र प्रसारण गरिएको भन्दै विद्यालयहरूले आपत्ति जनाउन थालेका छन्। सामाजिक सञ्जालको बढ़दो प्रयोगसँगै विद्यार्थीले आफ्ना विचार र गुनासा सार्वजनिक गर्ने क्रम बढ़े पनि त्यसको मर्यादा, अनुमति र जिम्मेवारीका विषयमा भने प्रश्न उठ्न थालेको छ। यही विषयलाई लिएर केही विद्यालयले सार्वजनिक अपील नै जारी गर्दै अनाधिकृत रूपमा शिक्षक र विद्यालयलाई लक्षित गरी सामग्री निर्माण नगर्न आग्रह गरेका छन्। तुलसीपुर स्थित ज्ञानज्योति फाउण्डेशनले केही दिन अघि सार्वजनिक गरेको अपीलमा फाउण्डेशनमा आबद्ध शिक्षक, शिक्षिका तथा कर्मचारीलाई लक्षित गरी अनुमति बिनाका मिम लगायतका सामग्रीहरू प्रसारण गरिएको थियो। केही दिन अघि सार्वजनिक गरेको अपीलमा फाउण्डेशनमा आबद्ध कर्मचारीहरूले आफ्ना विरूद्धमा यस खालका हरकत नगर्न आग्रह गरेका थिए। त्यस्तै सामग्री तत्काल हटाउन र आगामी दिनमा सम्बन्धित व्यक्तिको अनुमति बिना यस्ता कार्य नगर्न आग्रह गर्दै फाउण्डेशनले अटेर भए प्रचलित कानून अनुसार आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाउने चेतावनी दियो। त्यस्तै तुलसी आवासीय माध्यमिक विद्यालय तुलसीपुर पाँचले पनि मंगलबार अभिभावकलाई सम्बोधन गर्दै सामाजिक सञ्जालमा विद्यालयका शिक्षकलाई लक्षित गरी भ्रामक, अनर्गल र व्यक्तिगत मानहानी हुने किसिमका सामग्री र टिप्पणी सम्प्रेषण भइरहेको भन्दै ध्यानाकर्षण गराएको छ। अनुमति बिनाका सामग्री विरूद्ध विद्यालयको चेतावनी एकराज भण्डारीले आजको युगबोध दैनिकमा यो खबर लेख्नु भएको छ।
2: लुम्बिनी प्रदेश सरकारका तीनजना नवनियुक्त मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएछन्। प्रदेश प्रमुख कृष्ण बहादुर घरती मगर समक्ष बुटवलमा नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्ण कुसुमा थारूले पद तथा गोपनीयताको शपथ लिनुभएको हो। मुख्यमन्त्री चेतनारायण आचार्य, पूर्व मुख्यमन्त्री जोक बहादुर महरा, सभामुख तोलाराम घरती मगर, उपसभामुख मेनुका खाँड केसी लगायतको विशेष उपस्थितिमा शपथ ग्रहण समारोहमा आयोजना गरिएको थियो। प्रदेश प्रमुख घरती मगरले मुख्यमन्त्री आचार्यको सिफारिशमा सोमबार नेपालको संविधानको धारा 168 को उपधारा 9 बमोजिम मौजूदा मन्त्री परिषद पुनर्गठन गरिएको थियो। मन्त्री परिषद पुनर्गठनसँगै तुलसी प्रसाद चौधरीलाई वन वातावरण तथा पर्यटन मन्त्रालय, रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालय, सन्तोष कुमार पाण्डेलाई शहरी विकास, ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालय, रत्न बहादुर खत्रीलाई भौतिक पूर्वाधार विकास मन्त्रालय तथा भण्डारी लाल अहिरलाई आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयको जिम्मेवारी पनि तोकिएको छ। यसअघि स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका रामजी प्रसाद घिमिरेलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिएको छ। कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारीमा रहनुभएका तुलसी प्रसाद चौधरीलाई वन वातावरण तथा पर्यटन मन्त्रालयको जिम्मेवारी तोकिएको हो। यसैगरी सामाजिक विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आउनुभएका सन्तोष कुमार पाण्डेलाई शहरी विकास, ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रालयको जिम्मेवारी दिएको छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा यो खबर छ।
1: नेपाल अपाङ्ग संघ खगेन्द्र नवजीवन केन्द्र दाङले सञ्चालन गर्दै आएको अपाङ्ग पुनस्थापना केन्द्र बन्द गराउने गरी केन्द्रीय समितिले पत्राचार गरेपछि केन्द्रमा आश्रित अपाङ्गता भएका व्यक्तिहरू अन्यलमा परेका छन्। करिब 8 वर्षदेखि सञ्चालनमा रहेको पुनस्थापना केन्द्र बन्द गर्ने गरी निर्णय सँगै यहाँ कार्यरत कर्मचारीलाई समेत सेवाबाट हटाउने निर्णय गरिएपछि केन्द्रको भविष्य सँगै आश्रितहरूको स्याहार, संरक्षण र पुनस्थापनाको विषय गम्भीर बनेको छ। अपाङ्ग संघ केन्द्रीय समितिले केन्द्रमा कार्यरत विक्रम तामाङलाई पत्र पठाउँदै भदौ 5 गतेदेखि पुनस्थापना केन्द्र लगायत शाखाबाट सञ्चालित सबै कार्यक्रम बन्द गरिएको भन्दै उहाँलाई अवकाश दिएको जनाएको छ। केन्द्रीय समितिको निर्णयपछि कार्यालयका सम्पूर्ण कागजात तथा सामग्री केन्द्रीय उपमहासचिव भगवती बुढाथोकीलाई बुझाउने र बाँकी तलब समेत बुझ्न पत्र मार्फत भनिएको छ। अपाङ्ग पुनस्थापना केन्द्र बन्द गर्न केन्द्रको हस्तक्षेप आजको राप्ती पोस्ट दैनिकमा खबर छ।
2: लुम्बिनी प्रदेश सरकारले यस आर्थिक वर्षमा प्रदेशका करिब 1200 पत्रकारको दुर्घटना बीमा गर्ने तयारी गरेको छ। पत्रकारको पेशागत सुरक्षा र कल्याणलाई ध्यानमा राख्दै प्रदेशका 12 जिल्लाका पत्रकारहरूको दुर्घटना बीमा गर्ने विषयमा छलफल अघि बढ़ाएको हो। लुम्बिनी प्रदेश आन्तरिक मामिला, कानून, उद्योग तथा यातायात मन्त्रालयले मंगलबार नेपाल पत्रकार महासंघ लगायत पत्रकारसँग सम्बन्धित विभिन्न संगठन का प्रतिनिधिसँग गरेको छलफल तथा आन्तरिक कार्यक्रममा दुर्घटना बीमाका विषयमा छलफल भएको हो। प्रदेश सचिव भरतमणि पाण्डेको अध्यक्षतामा मन्त्रालयमा बसेको बैठकले पत्रकार दुर्घटना बीमा कार्यक्रम सञ्चालन गर्ने विषयमा छलफल गरेको नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्र ऋषि चौलागाईले जानकारी दिनुभयो। उहाँका अनुसार पत्रकारिता क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षा र क्षमता विकाससँगै पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति प्रदान गरिने विषयमा समेत छलफल भएको थियो। छात्रवृत्तिमा पत्रकारिता अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरिनेछ। समावेशी तथा विभिन्न कोटालाई समेत समेटेर छात्रवृत्ति वितरण गर्ने गरी आवश्यक प्रक्रिया अघि बढ़ाउने विषयमा छलफल भएको अध्यक्ष चौलागाईले बताउनु भएको थियो। यसैगरी प्रदेश सरकारले पत्रकारका लागि विनियोजन गरेको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टा छुट्टै कार्यविधि निर्माण गरी कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा ओम प्रकाश गुप्ताले खबर लेख्नु भएको छ।
1: खबर पत्रिकामा अब रिपोर्टको पालो। नेपालमा बाख्रा पालन आमदानीको राम्रो स्रोत बन्दै गएको छ। कम लगानीमा शुरू गर्न सकिने र यो व्यवसायले धेरै किसानको जीवनस्तर सुधार पनि गरेको छ। आजभोलिका किसानहरूले परम्परागत भन्दा पनि आधुनिक तरिकाले बाख्रा पालन गर्ने गरेका छन्। दाङमा पनि धेरै किसानहरूले व्यावसायिक रूपमा बाख्रा पालन गर्दै आइरहेका छन्। एक रिपोर्ट।
3: अहिले मानिसहरू परम्परागत भन्दा आधुनिक तरिकाले बाख्रा पालन गर्ने गरेका छन्। बाख्रा पालन धेरैका लागि आर्थिक उपार्जनको राम्रो व्यवसाय हो। विगत 6 वर्षदेखि वैदेशिक रोजगारीबाट फर्किएपछि देशमै केही गर्नुपर्छ भन्ने सोच बनाएर घोराई उपमहानगरपालिका ख बस्ने रूपबहादुर बुढाले पनि बीएम बाख्रा फर्मबाट व्यावसायिक रूपमै बाख्रा पालन गर्दै आउनु भएको छ। बुढाले स्वास्थ्य र दाना पानी नै यसको मुख्य समस्या रहेको बताउनुहुन्छ।
4: समस्या चाहिँ त्यही हो, अब मेन कुरा अब यसको यिनीहरूको स्वास्थ्यको हो। खासमा उपचार चाहिँ टाइममा कि त आफै प्राविधिक रूपमा चाहिँ दक्ष हुनु पर्यो। अब यिनीहरूको भेटनरी सम्बन्धी अब ज्ञान नभएको, खानपिन मात्रै राम्रो खुवाएर नहुने रहेछ कि, फेरि कहिले काहीँ बचाउन सकिँदैन, त्यो हो समस्या। अर्को समस्या चाहिँ कस्तो भनेपछि दानाको कुरा गर्दाखेरि, पहिले मैले शुरू गर्दाखेरि चाहिँ 30-31 रुपियाँ किलो मकै पाइन्थ्यो गेडा, आज भोलि चाहिँ 50 रुपियाँ किलो भन्दा माथि पुगिसक्यो।
3: वैदेशिक रोजगारी पछि नेपाल फर्किसकेपछि आर्थिक उपार्जनको बाटो नहुने भन्दै बुद्ध बाख्रा फर्म सञ्चालन गर्दै आउनु भएका घोराई उपमहानगरपालिका 12 का मन बहादुर बुढाले अनुदानमा पैसा भन्दा सरकारले किसानको अवस्था हेरी औषधि तथा पशु प्राविधिकको व्यवस्था गर्नुपर्ने बताउनुहुन्छ।
5: अब सरकारले पशुपालक भए हुनाले म पशुपालनकै कुरा गर्छु। पशुपालकलाई चाहिँ सबैभन्दा दानामा अथवा औषधिमा अनुदान दियो भने हामी खुसी हुन्छौँ। त्यो पनि उसले पशुपालन कति धेरै गरेका छ, त्यसको संख्या चाहिँ निर्धारण गरेर उसलाई कति चाहिँ दिनुपर्ने हो। सरकारले हामीलाई पैसा नदियोस् तर सरकारले आफै लिएर दियोस्, त्यो चिज दियो भने हामी त्यसैमा खुसी हुन्छौँ। सबभन्दा पैसा दिनुभन्दा पनि हामीलाई यिनीहरूको दाना व्यवस्थापन गरिदियोस्, दोस्रो कुरा हामीलाई औषधि व्यवस्थापन गरिदियोस्, त्यति भए प्राविधिकहरू पठाइदिने अनि औषधि उपचार गरिदिने, त्यति भए पुग्छ।
3: सरकारले किसानहरूका लागि बेला बेलामा अनुदान दिने गरे पनि वास्तविक किसानसम्म नपुग्ने गरेको किसानको गुनासो रहेको छ। अनुदानका लागि कुनै दल या पार्टी विशेष नहुँदासम्म अनुदान नपाइने उनीहरूको भनाइ छ। त्यस्तै बीमा कार्यक्रम पनि निकै झन्झटिलो भएको गुनासो गर्नुहुन्छ बीएनबी बाख्रा फर्म घोराई उपमहानगरपालिका 9 चैनपुरका किसान डम्बर बहादुर बाठा।
6: सरकारी अनुदान ल्याउनलाई निकै गाह्रो छ। पहिलो कुरा सोर्स लाग्नु पर्यो, सिन्जना अगाडिसम्म छैन कि त नेताकै पछाडि लाग्नु पर्यो, झोला बोक्ने टाइमै छैन। म जे छु त्यसैमा सन्तुष्टि छु, मलाई अनुदानको आवश्यकता पनि छैन, नहुने मान्छेलाई पो आवश्यकता हो भन्ने भावना राख्छु। बिमा मैले पहिले गरेको थिएँ, बिमा गरेर त्यो कुनै फाइदा पनि छैन। पहिला एक दुईपल्ट मैले बिमा गरेँ, एउटा 6,000 को बाख्रा बिमा भएको थियो, त्यो 6,000 भुक्तानी गर्नलाई मलाई 1 वर्ष लाग्यो।
3: यसरी बाख्रा पालनले देशमै रोजगारी सिर्जना गर्दै किसानको जीवन निर्वाह गरिरहेको छ, तर सरकारले भने किसानहरूका लागि खासै प्रभावकारी कार्यक्रम ल्याएको देखिँदैन, जसले गर्दा किसानले व्यवसायबाट आइपर्ने समस्याका कारण आर्थिक भार थाम्न नसकेर पुनः विदेश पलायन हुने अवस्थाको खतरा रहेको छ।
7: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
8: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
7: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
9: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
7: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
9: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
7: र मुखको स्वास्थ्यको सुधार।
10: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-63-218।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
16: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे, इको
17: इन्डोस्कोपी सेवा,
16: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
18: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
19: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदाङ। फोन नम्बर 082-560-734 र 082-560-138।
20: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने सिल्का हान्ने पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
1: अब बाँकी प्रसंगहरू। घोराही उपमहानगरपालिका वडा नम्बर 17 गुलरियाका रामप्रसाद चौधरीको खेतबारीमा अहिले बन्दा काउलीका बेर्ना हुर्किरहेका छन्। बेर्ना गोडमेल सिंचाई र हेरचाहमा उहाँ व्यस्त हुनुहुन्छ। काउली मात्र होइन, बन्दा खुर्सानी टमाटर लौका लगायतका विभिन्न तरकारीका बेर्ना उत्पादन गरी बिक्री गर्नु हुने चौधरीले 25 वर्षदेखि यो काम नियमित गरिरहनु भएको छ। पूर्व वडा अध्यक्ष समेत रहनु भएका चौधरीले तरकारी खेतीसँगै बेर्ना उत्पादनलाई आमदानीको मुख्य आधार बनाउनु भएको छ। 10 कट्ठा जग्गामा मौसम अनुसार कहिले खुर्सानी, कहिले काउली, बन्दा, अहिले आलू लगायतका तरकारी खेती गर्दै आए पनि उहाँको प्राथमिकता भने तरकारीका बेर्ना उत्पादनमा छ। खेतबारीमा तरकारी खेती पनि गर्दै आएको छु। तरकारी खेतीसँगै मैले 25 वर्षदेखि निरन्तर बेर्ना उत्पादन गरेर बेच्दै आएको छु। उहाँले भन्नुभयो, तरकारी खेती भन्दा बेर्नाबाट राम्रो आमदानी हुने भएकाले यसमै बढ़ी ध्यान दिएको छु। उहाँका अनुसार खेतीमा लागेको सबै खर्च कटाएर वार्षिक 4 लाख रूपियाँसम्म बचत हुने गरेको उहाँको भनाइ छ। मौसम अनुसार विभिन्न तरकारीका बेर्ना उत्पादन गर्ने चौधरीले किसानको मागलाई ध्यानमा राखेर बेर्ना तयार गर्नुहुन्छ। 25 वर्षदेखि बेर्ना उत्पादन गर्दै रामप्रसाद आजको युगबोध दैनिकमा सन्तोष दहितले खबर लेख्नु भएको छ।
2: राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले काठमाडौँ संखमूल स्थित एक होस्टेलमा भएको घटनाको छानबिन गर्न सरकारसँग माग गर्नुभएको छ। राष्ट्रिय सभाको मंगलबार बसेको बैठकको शून्य समयमा बोल्दै घिमिरेले दाङ घोराई 17 का वसन्त कालाथोकीमाथि होस्टेलमा भएको सांघातिक हमला र त्यसपछि मृत्यु भएको प्रकरणबारे सरकारको ध्यानाकर्षण गराउनु भएको हो। सांसद घिमिरेले भन्नुभयो, काठमाडौँको संखमूल स्थित एक होस्टेलमा दाङको घोराई उपमहानगरपालिका वडा नम्बर 17 का वसन्त कालाथोकीमाथि सांघातिक आक्रमण भए उनको मृत्यु भएको खबरले स्तब्ध बनाएको छ। सोही दुःखद घटनाको खबर सुने लगत्तै उनकी आमाले पनि आत्महत्या गरी ज्यान गुमाएपछि एउटै परिवारमा दोहोरो शोक परेको छ। सांसद घिमिरे वसन्त कालाथोकीको मृत्युको सत्य तथ्य कारण तत्काल निष्पक्ष छानबिन गरी घटनामा संलग्न दोषीहरूमाथि कडा भन्दा कडा कार्यवाही गर्न पनि सरकारसँग माग गर्नुभयो। संखमूलको भ्याली बोइड होस्टेलमा भदौ 5 गते सामान्य विवाद हुँदा वसन्त कालाथोकीको चक्कु प्रहारबाट मृत्यु भएको थियो।
1: राप्ती आयुर्वेद चिकित्सालय तुलसीपुरले मंगलबार घोराहीमा जिल्ला स्तरीय वार्षिक समीक्षा तथा योजना तर्जुमा गोष्ठी गरेको छ। राप्ती आयुर्वेद चिकित्सालय विकास समितिका अध्यक्ष नारायण कुमार आचार्यको अध्यक्षता एवं जिल्ला समन्वय समितिका उपप्रमुख चेतना चौधरीको प्रमुख आतिथ्यमा समीक्षा कार्यक्रम भएको थियो। अघिल्लो वर्ष भन्दा गत वर्ष दोब्बरले सेवाग्राही बढ़ेको राप्ती आयुर्वेद चिकित्सालयका प्रमुख डाक्टर मदन कुमार बेसीले जानकारी दिनुभयो। उहाँका अनुसार अघिल्लो आर्थिक वर्षमा 1,84,361 जनाले सेवा लिएका थिए। गत वर्ष बढ़ेर 3,11,235 जनाले सेवा लिएका छन्। यसरी आयुर्वेदतर्फ आकर्षण बढ़दो छ। सल्यान, रोल्पा, सुर्खेत लगायतका छिमेकी जिल्लाबाट सेवाग्राहीहरू आउने गरेका छन्। उहाँले भौतिक पूर्वाधारको कमी रहेको, प्रयोगशाला जन्य उपकरण र केमिकल खरिदमा बजेट वृद्धि गर्नुपर्ने, प्रत्येक वडा तहमा नागरिक आरोग्य केन्द्र कार्यक्रम विस्तार गर्न आवश्यक र कार्यरत जनशक्तिको वृत्ति विकासमा आवश्यक नीति बनाउन सुझाव दिनुभयो। राप्ती आयुर्वेदको वार्षिक समीक्षा युगबोध दैनिकबाट खबर लिएका छौं।
2: राप्ती गाउँपालिकाले बजार तथा सार्वजनिक क्षेत्रको सरसफाईलाई व्यवस्थित बनाउन पालिकाका 9 वटै वडाका सार्वजनिक चोकमा 45 वटा फलामे डस्टबिन राखिएको छ। सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै फोहोर व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले डस्टबिन राखिएको हो। गाउँपालिकाले बजार क्षेत्र मुख्य सड़क तथा मानिसको बढ़ी आवाजावत हुने सार्वजनिक स्थानलाई लक्षित गरी डस्टबिन राखेको हो। गाउँपालिकाको सरसफाई शाखा प्रमुख गीता चौधरीका अनुसार डस्टबिन राख्नुको साथै त्यसको सही प्रयोग र नियमित फोहोर व्यवस्थापनमा पनि ध्यान दिइनेछ। यसबाट नागरिकमा डस्टबिन प्रयोग गर्ने बानीको विकास हुनुका साथै सार्वजनिक स्थानको सरसफाईमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाले सार्वजनिक स्थानमा जम्मा हुने फोहोर दैनिक रूपमा क्याप्चर मार्फत संकलन गर्दै आएको छ। डस्टबिनले व्यवस्थापन सँगै फोहोर संकलनलाई थप व्यवस्थित बनाउने तयारी गाउँपालिकाको छ। आजको गोरक्ष राष्ट्रिय दैनिकमा यो खबर छ।
1: नेपाल नेत्रज्योति संघ आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तर्गत संचालित आँखा अस्पताल तथा उपचार केन्द्रहरूले आर्थिक वर्ष 2082-83 3,38,928 जनालाई आँखा उपचार सेवा प्रदान गरेको जनाएका छन्। यस अवधिमा 14,477 जनाको मोतियाबिन्दुको शल्यक्रिया र 3,655 जनाको अन्य आँखा सम्बन्धी शल्यक्रिया गरी कुल 18,121 जनालाई शल्यक्रिया सेवा प्रदान गरिएको छ। कार्यक्रम अन्तर्गत अस्पताल र उपचार केन्द्रका साथै विभिन्न बाह्य कार्यक्रम मार्फत निशुल्क आँखा शिविर, आँखा जाँच तथा विद्यालय आँखा जाँच कार्यक्रम सञ्चालन गरिएको थियो। ती कार्यक्रममा 97,669 जनाले निशुल्क आँखा जाँच सेवा प्राप्त गरेका छन् भने 4,918 जनाको निशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ। सेवा सँगै समुदायमा आँखा स्वास्थ्य शिक्षा युगबोध दैनिकमा खबर छ। अब लागू यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ आजको युगबोध राष्ट्रिय दैनिकमा राजनीतिमा पुस्ता हस्तान्तरण दृष्टिकोण स्तम्भमा डाक्टर अमर गिरीको विचार छापिएको छ। घेराभित्रको विश्लेषणले साँगुरू बनाउँछ। गोविन्द खड्काको विचार छापिएको छ भने बाल बालिकालाई सामाजिक सञ्जालको कुलतबाट जोगाउँ शीर्षकमा आजको नयाँ युगबोध राष्ट्रिय दैनिक सम्पादकीय लेखेको छ।
2: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा मध्यस्थता अन्तर्गत नेवारी संस्कृति, लाखे नाच र गाई जात्रा शीर्षकमा नारायण प्रसाद श्रेष्ठको विचारलाई छापिएको छ। त्यसै गरी मेरो खुशी स्तम्भमा सन्तोष लामिछाने संघको कर्ममै सन्तोष कर्ममै खुशी शीर्षकको यो सामग्री पनि प्रकाशित गरिएको छ। त्यसै गरी डाक्टर दादी प्रकाशमणिजी मानवता सेवा र विश्व बन्धुत्वको अमर ज्योति शीर्षकमा वर्मा कुमार माधव तिमिल सेनाको विचारलाई पनि छापिएको छ। त्यसै गरी व्यवसायको मनोबल बढ़ाउने वातावरण निर्माण हुन सकेको छैन शीर्षकमा यो साता वार्ता पनि छापिएको छ।
1: त्यसै गरी आजको राप्ती पोस्ट दैनिकमा धमिलिएको मुहान शरद देवकोटाको विचार छापिएको छ। नेतृत्वमा बस्नेले यस्ता भनाई राख्नु भनेको आफू मालिक र आम मतदातालाई र कार्यकर्तालाई दास हुन् भन्ने सोचबाट मलजल गर्दै लैजानु हो। आफूलाई झण्डा र नागरिकलाई डण्डा देखाउने कामलाई मन पराउँदा त्यसको परिणाम सुखद निस्कन सक्दैन विचारमा भनिएको छ। त्यसै गरेर सहकारी बचाउन बदल्नु पर्ने बाटो डाक्टर खगराज शर्माको विचार छापिएको छ भने समाजको आधारशिला शीर्षकमा आजको राप्ती पोस्ट दैनिकले सम्पादकीय छापेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षितिज
2: अनि म देवा भूषाल पनि बिदा हुन्छौ। नमस्कार।

0: खुशीको खबर खुशीको खबर खुशीको खबर।
1: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
0: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847
2: प्रधानमन्त्री बालेन्द्र शाहले आज प्रतिनिधि सभा बैठकमा सांसदका प्रश्नको जवाफ दिनुहुने, महिला सुरक्षामा गम्भीर हुन सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण, नेपाली कांग्रेसको विवाद अदालतमा विचाराधीन रहेकोले महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता, र हाइतीमा सशस्त्र समूहको आक्रमणमा परि कम्तीमा 47 जनाको मृत्यु।
3: सूर्यको विरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दाङ। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
2: सचिवालयका अनुसार दिउँसो 1 बजे बस्ने बैठकमा सांसदहरूले सोधेका प्रश्नको प्रधानमन्त्री शाहले जवाफ दिने सम्भावित कार्यसूची छ। प्रधानमन्त्री शाहले आज हुने प्रश्नोत्तरमा 11 सांसदको प्रश्नको जवाफ दिनुहुनेछ। प्रतिपक्षी दलका 11 सांसदले प्रधानमन्त्रीलाई सोध्ने प्रश्नहरू संसद सचिवालयमा बुझाइसक्नु भएको छ। उहाँहरूले ग्यास र मल अभाव, सुकुम्बासीको उठिवास, बढ़दो महँगी र भ्रष्टाचारदेखि सीमा समस्याबारे प्रश्न तयार पार्नु भएको छ। प्रधानमन्त्रीसँगको प्रश्नोत्तरमा 15 वटासम्म प्रश्न दर्ता गर्न सकिने व्यवस्था छ। कोटा अनुसार दलहरूका तर्फबाट सांसदले प्रश्न राख्ने पाउने व्यवस्था छ। 7 वटा प्रश्न दर्ता गर्न पाउने कोटा भएको सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका 3 जना सांसदले मात्र प्रश्न दर्ता गराउनु भएको छ। अन्य दलका तर्फबाट भने कोटा अनुसार प्रश्न दर्ता गरिएको छ। सभामुख डोल प्रसाद आर्यले प्रश्नोत्तरको समय तोक्दै भदौ 5 गते भित्र प्रश्न दर्ता गर्न सांसदहरूलाई निर्देश गर्नुभएको थियो। संसद सचिवालयका अनुसार रासोपाबाट अमरीश कुमार सिंह, कृष्णहरि बुढा थोकी र समीक्षा बासकोटाले प्रश्न दर्ता गराउनु भएको छ। यस्तै नेपाली कांग्रेसबाट बासना थापा र गीता गुरूङले प्रश्न दर्ता गराउनु भएको छ। एमालेका ऐन बहादुर महर र गणेश सिंह थगुन्नाले प्रश्न दर्ता गर्नु भएको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका वर्षमान पुन र प्रमेश हमालले प्रश्न दर्ता गर्नुभएको छ भने श्रम संस्कृति पार्टीबाट हर्कराज राई र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट खुशबु ओलीले प्रश्न दर्ता गर्नुभएको छ। सभामुखको रूलिङ अनुसार संसद सचिवालयले दलीय कोटासहित रासोपाबाट 7 तथा कांग्रेस एमाले र नेकपाबाट 2-2 वटा प्रश्न भागमा पर्ने जानकारी दलहरूलाई गराइएको थियो। श्रम संस्कृति र राप्रपाले 1-1 वटा प्रश्न

तिरासीलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ। राष्ट्रिय सभाको हिजोको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रस्तुत गर्नुभएको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव स्वीकृत भएको हो। बैठकको शून्य समयमा सांसदहरूले नैतिक तथा यौन शिक्षा, महिला सुरक्षा तथा यौनजन्य हिंसा न्यूनीकरण लगायतका विषयमा गम्भीर भएर लाग्न सरकारको ध्यानाकर्षण गराउनुभयो। सांसदहरूले 3 वर्षीय बालिकामाथि भएको यौन जन्य अपराध तथा हत्याको घटनामा संलग्न दोषीलाई कानून बमोजिम कार्यवाही गर्न पनि माग गर्नुभयो। नेपाली कांग्रेसको जारी विवाद समाधानका क्रममा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको बेला अघि बढ़ाइएको 15 महाधिवेशनको कार्यतालिका रोक्न माग गर्दै सर्वोच्च अदालतमा निवेदन दर्ता भएको छ। पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आगामी असोजका लागि तय गरिएको महाधिवेशन विवादको किनारा नलाग्दासम्म रोक्ने आदेश माग गर्दै निवेदन दायर गर्नुभएको हो। सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाका अनुसार कांग्रेसको देउवा समूहले दायर गरेको निवेदनमा हिजो पूरक निवेदन दर्ता भएको हो। निवेदनमाथि भोलिका लागि सुनवाईको पेशी तोकिएको छ। कांग्रेसको निर्वाचन समितिले 15 महाधिवेशन आगामी असोज 16 देखि 19 गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ। प्रतिपक्षी दलका सांसदहरू अनुपस्थित रहेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री थापा मगरले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्नुभएको थियो। प्रस्तावमाथि भएको मतदानमा उहाँको पक्षमा 57 मत परेको छ भने विपक्षमा 1 मत पनि परेन। बागमती प्रदेश सभामा हाल 104 जना सदस्य कायम हुनुहुन्छ, जसमा नेपाली कांग्रेसका 36, नेकपाका 26, नेकपा एमालेका 25, राष्ट्रिय प्रजातन्त्र पार्टीका 12, मजदूर किसान पार्टीका 3 र हाम्रो नेपाली पार्टीका 2 सांसद हुनुहुन्छ। सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्छ। लुम्बिनी प्रदेश सरकारमा सत्तारूढ़ नेकपाका 3 जना मन्त्रीले हिजो पद तथा गोपनीयताको शपथ लिनुभएको छ। हिजो बुटवलमा प्रदेश प्रमुख कृष्ण बहादुर घरते मगर समक्ष नवनियुक्त स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुन, आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रजीत थारू र कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री कृष्णा कुष्मा थारूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिन्सिनाले नागरिकको सूचनाको अधिकार र सार्वजनिक हितलाई संचार प्रणालीको केन्द्रमा राख्नुपर्ने बताउनु भएको छ। सार्वजनिक सेवा प्रसारण संस्था नेपाल र सामुदायिक रेडियो प्रसारक संघको आयोजनामा हिजो काठमाडौँमा शुरू भएको एसिया पेसिफिक इन्स्टिच्यूट फर ब्रोडकास्टिङ डेभलपमेन्ट एआईबीडीको 24 सम्मेलनलाई सम्बोधन गर्नुहुँदै संचार मन्त्री डाक्टर तिमिन्सिनाले कृत्रिम बौद्धिकता, डिजिटल प्लेटफर्म र नयाँ प्रविधिलाई आत्मसात गर्दै सत्य तथ्यसहित विश्वसनीय समाचारमा जोड़ दिनुभयो। उहाँले संचार प्रविधि परिवर्तन भए पनि नागरिकको सूचना पाउने अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रता जस्ता आधारभूत मूल्य मान्यता र सिद्धान्त परिवर्तन हुन नहुने धारणा राख्नुभयो। शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधन सम्बन्धी विधेयक तयार गर्ने क्रममा संघीय विश्वविद्यालयका उपकुलपतिसहित सरकारवालासँग छलफल गरेको छ। सिंहदरबार स्थित मन्त्रालयमा हिजो भएको छलफलमा विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधन, विश्वविद्यालयको स्वायत्तता, सुशासन, शैक्षिक तथा प्रशासनिक सुधार र समसामयिक आवश्यकता अनुसार कानूनी व्यवस्था परिमार्जन गर्ने विषयमा सुझाव लिइएको छ। युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवले सबै प्रकारका घरेलु कामदारलाई व्यवस्थित र मर्यादित बनाउनका लागि मन्त्रालयले कार्यविधि बनाइसकेको बताउनु भएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजो बसेको बैठकमा मन्त्री यादवले श्रम ऐन संशोधन भएपछि श्रमिकसँग जोड़िएका सबै प्रकारका समस्या समाधान हुने बताउनुभयो। उहाँले लोक कल्याणकारी राज्यको परिकल्पना गरिएको भए पनि कानूनी जटिलताका कारण श्रमिकको समस्यालाई सम्बोधन गर्न कठिनाई भएको समितिमा जानकारी गराउनुभयो।
काठमाडौँको बानेश्वरमा ड्यूटीमा रहेका प्रहरीमाथि हातपात गर्ने युवकलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति पाएको छ। आकाशीय पुलबाट बाटो काट्न आग्रह गर्दा प्रहरीमाथि आक्रमण गर्ने

0: जुम्लाको तातोपानी गाउँपालिका दुई घर भई हाल काठमाडौँ महानगरपालिका 31 बस्ने 27 वर्षका राज कठायतलाई 5 दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएको हो। उनी विरूद्ध राष्ट्र सेवकलाई बाधा विरोध गर्न नहुने र अभद्र व्यवहार गर्न नहुने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। सल्यानमा स्क्रब टाइफस संक्रमणबाट 3 जनाको मृत्यु भएको छ। स्क्रब टाइफसका कारण दार्मा गाउँपालिका वडा नम्बर 5 का 1 जना र वडा नम्बर 6 का 2 गरी 3 पुरूषको उपचारका क्रममा मृत्यु भएको गाउँपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ। यस वर्ष मनसून प्रवेश गरे यता 60 दिनको अवधिमा नेपालमा सरदरभन्दा कम वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। विभाग अन्तर्गत हावापानी विश्लेषण शाखाका इन्चार्ज सुजन सुवेदीले असार 5 देखि भदौ 1 गतेसम्म देशभर मापन गरिएको कुल वर्षा 746.8 मिलिमिटर रहेको जानकारी दिनुभयो। सो अवधिमा सामान्यतया 830.6 मिलिमिटर वर्षा हुने गरेकोमा यस वर्ष सरदरको 89.9% मात्र वर्षा भएको उहाँले जानकारी दिनुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले नापी कार्यालय नवलपरासी बर्दघाट सुस्ता पश्चिममा सर्वेक्षक पदमा कार्यरत बिन्देश्वर शाह सुडी विरूद्ध हिजो विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगले सर्वेक्षक सुडीले 2046 देखि 2081 सम्मको अवधिमा 3.71 करोड रूपियाँ भन्दा बढ़ी गैर कानूनी रूपमा आमदानी गरेको र सोको स्रोत देखाउन नसकेको भन्दै मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सल्लल्लाहु रसूलको 1501 औं जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। मुस्लिम समुदायको सन्देशताका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो, पछि साउदी अरबको उहाँ मदीनामा जानुभयो। सरकारले आज मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक विदा दिएको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारि विभिन्न देशहरू पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा प्रहरीले 5 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा झापा घरमै हाल काठमाडौँ बुढालिन कण्ठ नगरपालिका 10 बस्ने 29 वर्षीय सुषमा भण्डारी, सिन्धुली घरमै हाल काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका 9 बस्ने 28 वर्षीय करिना देवकोटा, झापा घरमै काठमाडौँ महानगरपालिका 3 बस्ने 27 वर्षीय साजल खनाल रहेका छन्। यस्तै दोलखा घरमै भक्तपुर सूर्यविनायक नगरपालिका 1 बस्ने 34 वर्षीय पेमा लामा र ओखलढुङ्गा घरमै काठमाडौँ महानगरपालिका 15 बस्ने 27 वर्षीय तोम कुमारी थापालाई पनि पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ। अब रिपोर्ट। विराटनगर स्थित कोशी अस्पताल परिसरमा बिरामीको उपचारका लागि सबै प्रकारको सेवा सहज बनाउन अत्याधुनिक सुविधायुक्त भवन निर्माण भइरहेका छन्। संवाददाता कुमुद अधिकारीको रिपोर्ट।
1: सबै प्रकारको सेवा सहज बनाउन विराटनगर स्थित कोशी अस्पताल परिसरमा बिरामीको उपचारका लागि अत्याधुनिक सुविधायुक्त भवन निर्माण भइरहेको छ। संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरले 2.46 अर्ब रूपियाँको लागतमा 500 बेडको मेडिकल भवन तथा 38.87 करोड रूपियाँको लागतमा 259 बेडको आईसीयू तथा सर्जिकल भवन निर्माण गर्दै आएको छ। सो परियोजनाको निर्माणका लागि म्याद थप गर्दा पनि भवनको भौतिक प्रगति सन्तोषजनक नरहेकाले निर्माण कम्पनी ले कामलाई गति दिनुपर्ने संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय विराटनगरका प्रमुख सुरेन्द्र कुमार शाहको भनाइ छ।
2: सम्झौता अनुसार सम्पन्न गर्नुपर्ने मिति 2084 साल 3 महिना 12 गतेमा पर्छ। यसमा एक पटक म्याद थप भइसकेको यो मिति हो र हालसम्म यसको भौतिक प्रगति 55%, निर्माण कार्य हामीले सोचेको भन्दा अलिक बढी नै स्लो छ। म्यान पावर होल्ड लगाएर अलिक फास्ट गर्यो भने काम सम्पन्न चाहिँ हुने अवस्थामा छ। हामी बारम्बार प्रेसर दिइरहेको छौँ, 15 दिन महिना दिनमा पत्र पनि काटिरहेको छौँ।
1: मेडिकल भवनको निर्माणको जिम्मा पाएको केसी कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर इन्जिनियर सुनिल कुमार झाले सम्झौता अनुसार समयमै काम सम्पन्न हुने बताउनुभयो।
3: हाम्रो एग्रीमेन्ट भयो, त्यहाँ साइट क्लियरेन्स थिएन, पुराना घरहरू बिल्डिङहरू तोड्नमा झन्डै 1 वर्ष हामीलाई टाइम लाग्यो। 1 वर्षपछि हामीले साइटमा पिकअप बढायौं र अहिले हामीले लगभग 240 जना मान्छे दिन रात भेपर लाइट लगाएर फुल स्पिड गरेका छौँ हामीले काम।
1: कोशी प्रदेशकै सबभन्दा ठूलो सरकारी अस्पतालको रूपमा रहेको सो अस्पतालमा दिन प्रतिदिन बिरामीको चाप बढ्दै जाँदा अस्पतालको अहिलेको संरचना नयाँ साँगुरो र सेवा दिन असहज भएको कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चन्द्रबहाल झाको भनाइ छ।
4: सेवालाई एकदम सकस भइरहेको अवस्था छ, दुईटा भवन निर्माणाधीन अवस्थामा छ, तर यो बिल्डिङ सुपर स्पेसियलिटी बिल्डिङ हो। यसमा चाहिँ हामीले कार्डियो, न्युरो, नेफ्रो सबैको छुट्टै भवन हुन्छ। त्यो भएपछि हामीले विशिष्टीकृत सेवा दिन सक्छौँ।
1: ओपिडीमा दैनिक 2000 बिरामी आउने अस्पतालको कुल बेड क्षमता 350 रहे पनि ठाउँको अभावले अहिले 300 बेडबाट सेवा प्रवाह भइरहेको छ। नयाँ भवनबाट सेवा सुचारू भएपछि अस्पतालको कुल बेड संख्या 750 पुग्नेर बेडको अभावमा कुनै बिरामी अस्पतालबाट फर्किनु नपर्ने मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर झाको भनाइ छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
0: अर्को प्रसंग, पर्वतको मोदी गाउँपालिका 4 रहेको क्याङ कर्बाकेली आधारभूत विद्यालयले विद्यार्थीलाई पढ़ाईसँगै जीवनोपयोगी सिकाउँदै आइरहेको छ। विद्यार्थीहरूलाई हरेक शुक्रबार अतिरिक्त क्रियाकलाप अन्तर्गत विद्यालयमा नै टनेलमा तरकारी उत्पादन, मौसमी, न्यूरो संकलनदेखि त्यसको बजारीकरण लगायतका काम गराउने गरेको विद्यालयले जनाएको छ। संवाददाता राजन पौडेलको रिपोर्ट।
5: विद्यालय भनेपछि किताब कापी बोकेर पढ्ने ठाउँ भन्ने लाग्छ, तर पर्वतको मोदी गाउँपालिका 4 क्याङको कर्भाकेली आधारभूत विद्यालयका विद्यार्थीको दैनिकी अलि फरक छ। यहाँ किताब पढ्ने मात्र होइन, माटोमा हात हाल्ने, तरकारी फलाउने र जंगलबाट न्युरो टिपेर बेच्ने काम पनि गरिन्छ। सोही विद्यालयमा कक्षा 8 अध्ययनरत छात्र निरजपुन र छात्रा सजमी अगामी
6: साथीहरू मिलेर काम गर्ने, बन्दाहरू लगाउने गर्छौ। शुक्रबारहरूमा काम गर्ने र काउली, बन्दा, खुर्सानी, टमाटर, भेन्टा इत्यादि लगाइरहेका छौँ। यी वस्तुहरूलाई हामीले नजिकैको बजारसम्म पुर्याएर बजार व्यवस्थापन गर्ने गरेका छौँ।
5: विद्यार्थीले हालै मात्र 215 किलो न्युरो बिक्री गरेका छन्। तरकारी खेती र अन्य स्थानीय उत्पादन मार्फत विद्यार्थीले श्रम उत्पादन र आमदानीको प्रत्यक्ष अनुभव लिइरहेका बताउनुहुन्छ विद्यालयकी शिक्षिका दुमाया पूर्जा। विद्यार्थीलाई किताबी ज्ञान सँगै व्यवहारिक र जीवनोपयोगी सिप सिकाउने विद्यालयको उद्देश्य हो। उत्पादनदेखि बिक्रीसम्म सहभागी गराउँदा उनीहरूले श्रमको सम्मान, सहकार्य र आत्मनिर्भर बन्ने सिप सिकिरहेका छन्। विद्यालय परिसरको टनेल र खाली जमिन विद्यार्थीका लागि प्रयोगत्मक कक्षा कोठा बनेको छ। प्रधान अध्यापक दिपेन्द्र चापागाई।
7: सैद्धान्तिक ज्ञान सँगसँगै व्यावहारिक ज्ञान सिकाउने उद्देश्यका साथ मिटिङ बनाएका छौँ। शुक्रबार अग्रवाल सरलाई विद्यालयमा 2 टनेल निर्माण भएका छन् अनि हामीसँग केही क्षेत्र विद्यालयको नाममा जमिन पनि रहेको हुँदा त्यो बारीमा लगेर मौसम र बेमौसमी तरकारीहरू लगाउन सिकाउने, नर्सरी गर्न सिकाउने।
5: 72 विद्यार्थी अध्ययनरत कर्भाकेली आधारभूत विद्यालयले पढ्दै कमाउँदै कार्यक्रम र स्थानीय पाठ्यक्रम हाम्रो मोदीलाई व्यवहारसँग जोड्दै आएको छ। किताबसँगै माटो र बजारको ज्ञान जोड्ने यो अभ्यासले विद्यालय शिक्षालाई जीवनसँग जोड्न सकिन्छ भन्ने प्रेरक सन्देश दिएको छ। राजन पौडेल, रेडियो नेपाल, पर्वत।
0: अब अन्तर्राष्ट्रिय समाचार। हाइटीको राजधानी पोर्ट ओ प्रिन्सको दक्षिण पूर्वी क्षेत्रमा सशस्त्र गिरोहको आक्रमणमा परि कम्तीमा 47 मृत्यु भएको छ भने 22 भन्दा बढ़ी घाइते भएका छन्। संयुक्त राष्ट्रसंघले प्रारम्भिक विवरण रहेकाले मृतक तथा घाइतेको संख्या बढ़न सक्ने जनाएको छ। हाइटी स्थित संयुक्त राष्ट्रसंघीय एकीकृत कार्यालयका अनुसार आक्रमणपछि कोन्सकोपको सुरक्षा अवस्था थप गम्भीर बनेको छ।
8: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: सवारी साधन र त्यससँग सम्बन्धित विभिन्न सामग्रीहरूको मेला नाडा अटो सो 18 संस्करण मंगलबारदेखि काठमाडौँमा शुरू भएको छ। मेलाको उद्घाटन गर्दै उपराष्ट्रपति राम सहाय प्रसाद यादवले अटोमोबाइल क्षेत्र नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा स्थापित भएको बताउनु भएको छ। उपराष्ट्रपति यादवले नेपालको गतिशीलता, आधुनिकता र आर्थिक रूपान्तरणको एउटा सशक्त मार्गचित्र कोर्न नाडा सफल हुने विश्वास व्यक्त गर्नुभयो। उपराष्ट्रपति यादवले इन्धन आयातमा अरबौं रूपियाँ बाहिरिने स्थितिको अन्त्य गर्न विद्युतीय सवारी नै उत्तम विकल्प भएको उल्लेख गर्नुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन कुमार श्रेष्ठले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा रहेकोले व्यवसायको मनोबल बढ़ाउने ढंगबाट सरकारले कार्यक्रमहरू तर्जुमा गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। अध्यक्ष श्रेष्ठले मुलुकको कुल राजस्वको करिब 8-9% हिस्सा ओगट्ने क्षेत्रलाई विलासिताको वस्तुको रूपमा हेर्न नहुने धारणा व्यक्त गर्नुभयो। कार्यक्रममा नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेतीले नेपालमा ठूला प्रदर्शनीका लागि उपयुक्त पूर्वाधारको अभाव रहेको भएको बताउनुभयो। अध्यक्ष उप्रेतीले अटोमोबाइल क्षेत्रलाई केवल सवारी साधनको व्यापारका रूपमा मात्र नहेरी यसको वृहत आर्थिक प्रभावलाई बुझ्न सरकारसँग आग्रह गर्नुभयो।
10: कस्तो राम्रो जुत्ता लगाएको, मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
11: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता?
10: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
11: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
10: एकपटक बङ्गालीबाट किनेर हेर न।
11: लौ त म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
12: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
10: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
13: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
14: बङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
10: प्रोप्राइटर सोमराज रैदास।
15: सम्पर्क फोन नम्बर 0825567775।
10: सम्पर्क नम्बर 98478726873।
12: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् बङ्गाली सु मेटेरियल सेन्टरमा।
0: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
16: किराले खाएको दाँत निकाल्ने,
13: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
16: खाली ठाउँमा दाँत राख्ने,
13: दाँतको जरैदेखि उपचार गर्ने,
16: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
13: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
0: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 0825904662 9829185553।
17: आया, मम्मी मम्मी दाँत दुख्यो।
18: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
19: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
20: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
18: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै शुरू गरिएको बिआर डेन्टल होराईमा
20: दाँत गिजा, मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
0: लामो समय फिलिपिन्स, बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
21: सावधान, उस्ता उस्तै नामबाट नजुकिनुहोला है, बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
22: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
21: सम्पर्क फोन नम्बर 0825902222।
18: सुरोट, सुटी, पुकार, खैनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
23: महासेवन दीर्घ जीवन, दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति, स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
24: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
23: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
13: शुद्ध महका लागि कहाँ जाने त?
25: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
13: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
21: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर, घोराही 16 सरा चौक। सम्पर्क व्यक्ति रामहरी शर्मा।
22: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9847820440।
21: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
26: भर्ना सम्बन्धी सूचना,
1: बर्खा ग्रुप द्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
25: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ।
2: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286।
3: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
4: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
3: उपलब्ध। शल्यक्रियाहरू
4: मस्तिष्क र मेरुदण्डको ट्यूमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
3: बालबालिकाको न्यूरो सर्जरी,
4: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
3: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
4: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
3: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-5191-101 र मोबाइल नम्बर 97-090-65-255।
6: सीता के भयो तिमीलाई, घुम्चेर बसी छौ
15: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
6: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
26: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
4: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
26: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98-4-78-23-572।
27: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
28: हाम्रा सेवाहरू
27: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
28: छाती, दम, निमोनिया, खोकी, छेरो,
27: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
28: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
27: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
29: डाक्टर दुर्गा बेलबासेले दिने सेवाहरू
27: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको,
28: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
27: युरिक एसिड, बाट भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
28: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
27: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
28: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
27: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
28: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
27: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिन्थाहरू आउने तथा थाइराइड,
28: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-5761-196 र मोबाइल नम्बर 98-4-78-26-001।
3: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ। नाचम नाचम
4: बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
3: आप
5: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दंगाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
7: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
5: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
8: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा।
9: उपचार हुने रोगहरू
8: पाइल्स, फिस्टुला, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
9: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
8: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनि चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्न दोष एवं निसन्तानपन,
9: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथ रोग,
8: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
9: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
8: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
10: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61694।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ हामीले प्रस्तुता म सदीक्षा
1: अनि म शारदा
0: आदरणीय श्रोता हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समता लिएर तपाईँहरूमा आइसकेका छौ आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ यो कार्यक्रम प्रत्येक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिमबाट प्रसारण हुने गर्दछ साथै इन्टरनेटबाट पनि www.radioMP.org लगइन गरी संसारभरि सुन्न सकिन्छ कार्यक्रम समता महिला समानताको पक्षमा संचालित कार्यक्रम हो सामान्यतः यस कार्यक्रममा हामीले महिलाका पक्षमा रहेका विषयवस्तुहरूलाई प्रस्तुत गर्ने गर्दछौ यसका साथै कार्यक्रममा हामीले महिलाको अधिकारको क्षेत्रमा महत्वपूर्ण काम गर्नुभएका राष्ट्रिय अन्तर्राष्ट्रिय प्रेरणादायी व्यक्तित्वहरूको चिनारी पनि दिँदै आएका छौं हाम्रो कार्यक्रमको उद्देश्य सबै खाले विभेद विरूद्ध समाजमा चेतना बढ़ाउने रूढ़िवादी परम्परा विरूद्ध जनमत सृजना गर्ने गाउँ बसेर महिला समानताको पक्षमा क्रियाशील महिलाहरूलाई प्रोत्साहित गर्ने साथै समाज परिवर्तनका पक्षमा गरिएका कार्य जनआवाजलाई श्रोतावाज परिचित गराएर जागरूक गराउनु नै हाम्रो प्रयास रहनेछ कहिलेकाहीँ एउटा देशको समृद्धि ठूल्ठूला भवनहरूमा होइन माटोको सुवासमा लुकेको हुन्छ त्यही माटोलाई जीवन दिने हातहरूमा लुकेको हुन्छ र ती हातहरूमध्ये धेरै हात महिलाका हुन्छन् बिहानको पहिलो घामसँगै खेततिर लाग्ने आफ्ना सपना र जिम्मेवारीलाई एउटै काँधमा बोकेर अघि बढ्ने परिवारलाई मात्र होइन समाजलाई पनि आत्मनिर्भर बनाउने ती महिलाहरूको कथा सायद धेरै पटक सुनिएको छैन तर उनीहरूको मेहनतले हरेक दिन एउटा इतिहास लेखिरहेको छ मेहनतलाई पहिचान बनाउने कृषिलाई व्यवसायमा रूपान्तरण गर्ने आफ्नै सिप र आत्मविश्वासको बलमा अरू महिलाका लागि पनि रोजगारी सृजना गर्ने यस्तै प्रेरणादायी महिलाहरू आजको हाम्रो यात्राका केन्द्रबिन्दु हुन् तपाईँ सुनिरहनु भएको छ कार्यक्रम समता जहाँ हामी समाजका यस्ता वास्तविक कथाहरूलाई आवाज दिन्छौ जसले परिवर्तन केवल शब्दले होइन कर्मले सम्भव हुन्छ भन्ने विश्वास दिलाउँछन् आजको कार्यक्रममा हामी भेट्नेछौ त्यस्तै कर्मशील महिलाहरूलाई जसले माटोको सम्बन्धलाई आफ्नो शक्ति बनाएका छन् उनीहरूका संघर्ष सिकाई सफलता र आत्मनिर्भरताका यात्रा मार्फत हामी बुझ्ने प्रयास गर्नेछौ जब एउटी महिला आफ्नै खुट्टामा उभिन्छन् त्यसको उज्यालो केवल उनको जीवनमा होइन परिवार समाज र सिङ्गो राष्ट्रमा फैलिन्छ आउनुहोस् सुरु गरौं समता आजको श्रृंखला कार्यक्रममा हामी आजको विषयसँगै सम्बन्धित एउटा विचारोत्तेजक सामग्री प्रस्तुत गर्नेछौ जसले नेपाली कृषि क्षेत्रमा महिलाको भूमिका चुनौती र सम्भावना बारे चर्चा गर्नेछ त्यसपछि हामी आफ्नै मेहनत र आत्मविश्वासका साथ कृषि व्यवसायमा सफल हुँदै आउनुभएका उद्यमी महिलाहरूसँगको कुराकानी सुन्नेछौ र कार्यक्रमको अन्तिम चरणमा नेपाली समाजमा उल्लेखनीय योगदान पुर्याएकी एक प्रेरणादायी महिलाको जीवन यात्रालाई संक्षिप्त रूपमा प्रस्तुत गर्नेछौ अब प्रस्तुत गर्दैछौ ekantipur.com लिएको आलेख माटोको सुवासमा फोक्रिएको महिलाको आत्मनिर्भर यात्रा हामी प्राय भन्छौ नेपाल कृषि प्रधान देश हो यो वाक्य विद्यालयका पुस्तकदेखि सरकारी दस्तावेजसम्म बारम्बार दोहोरिन्छ तर प्रश्न भने अझै पनि उभिएको छ कृषिलाई यहाँसम्म जगाइराख्ने वास्तविक शक्ति को हो यदि हामी कुनै गाउँको बिहान निहाल्न सक्यौ भने यसको उत्तर आफै भेटिन्छ सूर्यको पहिलो किरण क्षितिजबाट झुल्किनु अघि नै एउटा घरको चुलो बलिसकेको हुन्छ घरभित्रका दैनिक काम सम्पन्न गर्दै एउटी महिला हातमा डोको कोदालो वा हँसिया बोकेर खेततिर लागिसकेकी हुन्छन् उनको दिन घामसँगै शुरू हुन्छ र अँध्यारोसँगै टुङ्गिन्छ तर उनको जिम्मेवारीको घडी कहिल्यै रोकिन्न वर्षौंसम्म महिलाको यो श्रमलाई कर्तव्यका रूपमा मात्र हेरियो योगदानका रूपमा कम खेतमा उनीसँगै पसिना बगाउने हातहरू देखिए तर निर्णय गर्ने ठाउँमा उनको उपस्थिति कम देखियो उत्पादनमा उनको भूमिका स्वीकार गरियो तर पहिचान भने प्राय अरूकै नाममा सीमित रह्यो तर समय परिवर्तन हुँदैछ केवल परम्परा होइन भनेर आज नेपाली महिलाले कृषि केवल परम्परा भनेर होइन अवसरका रूपमा पनि हेर्न थालेका छन् माटोलाई व्यवसायसँग जोड्न थालेका छन् परिश्रमलाई आमदानीसँग जोड्न थालेका छन् र आफ्ना सपनालाई आत्मनिर्भरतासँग जोड्न थालेका छन् हिजो जीविकोपार्जनका लागि गरिने खेती आज उद्यम बनेको छ गाउँका साना बारीहरूमा आधुनिक कृषि अभ्यासका उदाहरण बनेका छन् तरकारी, फलफूल, च्याउ, मौरी, डेरी, बाख्रा पालन, माछा पालन, जडीबुटी यी सबै क्षेत्रमा महिलाले आफ्नै पहिचान बनाइरहेका छन्। तर सफलताको यो यात्रा सजिलो भने थिएन। एउटा बिउ रोप्नु सजिलो हुन्छ, त्यसलाई हुर्काउनु कठिन हुन्छ। त्यस्तै एउटा सपना देख्नु सजिलो हुन्छ, त्यसलाई पूरा गर्नु एकदमै कठिन हुन्छ। कहिले खडेरीले साप छोड्छ, कहिले बाढीले मेहनत बगाइदिन्छ, कहिले मलको अभाव हुन्छ, कहिले बजारमा मूल्य खस्किन्छ, कहिले लगानीको समस्या आउँछ त कहिले समाजकै सोच बाधक बन्छ। यति धेरै चुनौतीका बीच पनि महिलाले हार मानेनन्, किनभने उनीहरूलाई थाहा छ मेहनत कहिले व्यर्थ जाँदैन। कृषि वास्तवमै प्रकृतिसँगको संवाद हो। आज रोपिएको बिउले भोलि फल दिन्छ भन्ने विश्वासमा किसान बाँच्छ। यही विश्वासले महिलालाई पनि अघि बढ्न सिकाएको छ। धैर्य, अनुशासन, निरन्तरता र आशा, यी सबै गुण कृषि आफैले सिकाउने विद्यालय हो। महिलाको आर्थिक स्वतन्त्रता केवल उसको व्यक्तिगत उपलब्धि होइन, त्यो एउटा परिवारको परिवर्तन हो। एउटा छोरा छोरीको राम्रो शिक्षा एउटा परिवारको स्वास्थ्य हो। जब एउटी महिलाले आफ्नै कमाईबाट घर चलाउँछिन्, तब उनले केवल पैसा कमाएकी हुँदैनन्, उनले आफ्नो निर्णय गर्ने अधिकार पनि कमाएकी हुन्छन्, आफ्ना सपनालाई सम्मान गर्ने ठाउँ बनाएकी हुन्छन्। आज धेरै युवतीहरूले पनि कृषि रोजिरहेका छन्। उच्च शिक्षा हासिल गरेका महिलाहरू पनि कृषि उद्यममा फर्किरहेका छन्। सामाजिक सञ्जाल मार्फत आफ्ना उत्पादन बेचिरहेका छन्। नयाँ प्रविधि अप्नाइरहेका छन् र कृषि पनि सम्मानजनक, आधुनिक र सम्भावना बोकेको व्यवसाय हो भनेर सन्देश दिइरहेका छन्। हामीले एउटा कुरा सम्झिनु नै पर्छ, हामीले खाने हरेक अन्नको दानामा कसैको पसिना मिसिएको हुन्छ, हामीले किन्ने हरेक तरकारीमा कसैको सपना जोडिएको हुन्छ र त्यो सपना धेरै पटक एउटी महिलाको हुन्छ। त्यसैले महिलाको कृषि यात्रालाई केवल खेतीको कथा भनेर बुझ्न मिल्दैन। यो एउटा साहसको कथा हो, संघर्षको कथा हो, नेतृत्वको कथा हो अनि एउटा यस्तो विश्वासको कथा हो जसले भन्छ माटोमा हात लगाउने हात कहिले साना हुँदैनन्, ती हातहरूले भविष्य निर्माण गरिरहेका हुन्छन्। श्रोता, कहिले काहीँ तथ्यहरूले भन्दा अनुभवहरूले धेरै कुरा सिकाउँछन्। पुस्तकहरूमा पढिने सफलताका कथा र वास्तविक जीवनमा बाँचिएका संघर्षका कथाबीच ठूलो फरक हुन्छ, किनभने वास्तविक कथामा पसिना हुन्छ, आँसु हुन्छ, असफलतासँगको लडाई हुन्छ र अन्तत हार नमान्ने साहस पनि हुन्छ। आज हामीले महिलाको कृषि योगदान, आत्मनिर्भरता र सम्भावना बारे धेरै कुरा गर्यौं, तर हामी यी कुरा अझै जीवन्त बनाउन चाहन्छौ। ती अनुभव आफै बाँचेका महिलाहरूलाई हामी आज सुन्नेछौ। उहाँहरूले खेतीलाई केवल पेसा बनाउनु भएन, आफ्नो पहिचान बनाउनुभयो, चुनौतीलाई बाधा होइन अवसरमा बदल्नुभयो, आफ्नै मेहनतले व्यवसाय स्थापना गर्नुभयो, त्यसलाई विस्तार गर्नुभयो र आफ्ना सफलतासँगै अन्य महिलालाई पनि रोजगारीका ढोका खोलिदिनुभयो। अब सुनौ उहाँहरूका अनुभव, संघर्ष, सफलता, सिकाइ र भविष्यका सपनाहरू उहाँहरूकै शब्दमा।
1: नमस्कार, म कृषक माया केसी, मेरो जन्म ठाउँ प्युठान, कर्मघर स्याङ्जा, तर म 24 वर्षसम्म पोखरामा बसे सराई स्याङ्जाबाट आएर 47 सालदेखि पूर्ण रूपमा मैले कास्की जिल्लामा अर्ग्यानिक खेती गरे, पारम्परिक, जैविक, अर्ग्यानिक यो खेतीहरू गरे। मैले सबभन्दा शुरूमा चाहिँ कुखुरा पालन गरे, कुखुरा पाल्नेबाट मलाई 32 लाखदेखि घाटा भयो, अनि त्यसपछि मैले गाई पालन गरे, गाई पालनबाट ठिकै राम्रै भयो, त्यसपछि मैले चाहिँ पूर्ण रूपमा पारम्परिक तरकारी खेतीतिर लागे र पोखरामा मैले घरेलु साना उद्योग घरेलुमा मैले माया अर्ग्यानिक कृषि फार्म खोले, त्यसबाट मलाई राम्रो पहिला कुखुरा पालेको भन्दा गाई पालेको भन्दा तरकारी खेतीबाट राम्रो भयो, अनि मैले चाहिने त्यहाँ चाहिँ मैले पोखरामा जम्मा 17 रोपनीमा खेती गर्थे, 47 साल जेठ 4 गतिदेखि सुरु गरे हो, अनि त्यसपछि गएर म अहिले 3 वर्ष पूरा भएर 4 वर्षमा लागेको छ फेरि यहाँ ललितपुरमा। फेरि म त्यस्तो पोखरा त मान्छेको विश्वले चिनेको पोखरा किन छोडेको भन्ने धेरै साथीहरू हुनुहुन्छ, तर मैले यो अर्ग्यानिक यो पारम्परिक अभियानमा म चाहिँ 2 किसिमले लागेको छु, एउटा आफ्नो स्वास्थ्यको निमित्त, अर्को चाहिँ वातावरण र यो चाहिने सबैलाई प्रभाव पार्नको निमित्त चाहिँ लागेको छु। एउटा मसित पारम्परिकको विकास गर्ने, पिता पुर्खाले गरेको प्रविधिमा मान्छे सबैलाई फर्काउने र रसायन र विषादीको अन्त्य गर्नको निमित्त एउटा अभियानको रूपमा मैले यो खेती गरेको छु भने, अर्को आफू स्वास्थ्य बन्ने र मैले उत्पादन गरेको खाद्य वस्तुहरू सेवन गर्ने जति हुनुहुन्छ उपभोक्ताहरू उहाँहरूलाई पनि स्वास्थ्यमा चाहिँ फाइदा हुने र सोच विचारमा पनि फाइदा हुने, त्यसरी चाहिँ म लागेको छु। हामी दुईजना छौं हामी दुईजना महिलाको संयुक्त सहभागितामा हामी गरेका छौं तुलसी थापा र म माया केसी दुईजनाले हामीले यसमा चाहिने 34 लाख रुपियाँ हामीले सुरुमा लगानी गर्यौं यहाँ चाहिने नेट लगानी गर्यौं त्यसपछि हामीले आमदानी गर्दै गर्दै गएर खर्चलाई घटाउँदै गएका छौं र सायद 3 वर्ष पूरा भएपछि हामी 4 वर्षसम्म टेकेका छौं अहिले हामीले चाहिँ करिब लगानी चाहिँ हामीले उठाउन चाहिँ थालेका छौं र आउने असारसम्ममा हामीले लगानी उठाइसक्छौं त्यसपछि हाम्रा दिनहरू भनेका फाइदाका दिनहरू आउँछन् प्रतिफलहरू पाउने अहिले पनि हामी सन्तोषजनक भइसकेका छौं र हामीलाई विश्वास के छ भने यसबाट राम्रो हुन्छ है हामीलाई भन्ने चाहिँ छ हामीले दुई किसिमले खेती गर्छौं एउटा मुख्य बालीको रूपमा खेती गर्छौं भने सहायक बालीको रूपमा एउटा अग्लो चाहिँ माथि माथि जाने लहरा जस्तै गोली भाँडा हाम्रो भेराइटी हेरेर जात हेरेर कुनै चाहिँ एकदमै होचो 2 फुटमा फल्ने गोली भाँडा हुन्छ भने कोही चाहिँ तपाईँको 11 फुटसम्म जाने गोली भाँडा हुन्छ हामीले लामो जातको गोली भाँडा रोजेर हामीले मुख्य बालीको रूपमा गोली भाँडा खेती गर्छौं अनि सहायक बालीको रूपमा तपाईँले फिल्डमा हेर्न सक्नुहुन्छ गोली भाँडाको तल हामीले चाहिने कोसी बाली लगाउँछौं प्रोटिनको निमित्त माटोलाई पनि नाइट्रोजन दिने उसको जराले अनि माथिबाट पनि उसले चाहिने सहायक बालीको रूपमा गोली भाँडालाई दिएको खर्चलाई त्यो गोली भाँडामा भएको खर्चलाई कटौती गर्दै सहायक बालीबाट आमदानी गरेर हामीले यो चाहिँ जस्तै तपाईँले देख्न सक्नुहुन्छ ऊ गोली भाँडा रोपेका छौं नि माथिको छ तलबाट हामीले सिमी रोपेका छौं बीचमा धनियाँको बोट छ बीचमा चाहिने के भन्छ सागको बोटहरू छ होइन यो चाहिने साग सिमी धनियाँहरू हाम्रो सहायक बालीको रूपमा छ भने मुख्य बालीको रूपमा चाहिँ हामीले गोली भाँडा बनाएका छौं अब यो मुख्य बाली किन भन्नुभयो भन्न सक्नुहुन्छ तपाईँले जस्तै यो गोली भाँडा यो एउटा टनेल चाहिने निर्माण गर्दा हाम्रो 32,000 खर्च भएको छ भने 32,000 भनेको सहायक बालीबाट उपर गर्ने हो अथवा कटौती गर्ने हो खर्च चाहिँ म्यानेजमेन्ट गरिदिने हो र गोली भाँडाको खर्चबाट हामीले चाहिने लगानीकर्ताले चाहिँ नाफा लिने हो त्यसको निमित्त हाम्रो चाहिँ पोलिसीमा त्यो छ र हाम्रो सिद्धान्त अनुसार हामी खेती गरेका छौँ कृषिको सिद्धान्त हुन्छ आफ्नो यो देशमा चलन के छ भने राजनीति गर्ने पार्टीले मात्र सिद्धान्त अँगालेका हुन्छन् भन्ने छ मेन सिद्धान्त अँगाले भनेको किसानले हो त्यसो भए हामीसँग मेन सिद्धान्तको रूपमा चाहिँ हामीले खेती गरिरहेका छौँ यहाँ यो चाहिने हाम्रो जैविक मल हो मान्छेहरूले मूल समुदाय घिन मान्छ होइन गनाउने भएको भएर फोहोर हुने भएर हेर्नुहोस् यहाँ कुनै पनि तपाईँ यसमा चाहिने मित्र जीवहरू यहाँ भेटिन सक्छन् तर चाहिने यहाँ कुनै पनि प्रदूषित माछा माखाहरू प्रदूषित कुनै पनि किरा हुँदैन यहाँ किनभने यहाँ चाहिने तयार भइसकेको मल छ जुन मल हेर्नुहोस् यसरी सुँग्दाखेरि बसाउँछ मान्छेलाई मनपर्ने खालको बासना दिन्छ यसले त्यसो भएर यो मल छुँदा मान्छेले प्रयोग गर्दा कुनै पनि अप्ठ्यारो नमानिकन प्रयोग गर्ने अवस्थामा हामी पुर्याइसकेका छौँ त्यो भएर यो चाहिँ प्रयोग गर्न योग्य मल जो चाहिँ माया जैविक मल हाम्रो राज्यको प्रविधि अनुसार हामी नेपाल अधिराज्यका किसानहरू हौ हाम्रो कृषि प्रधान देश हो र यहाँका किसानहरूले धेरै कुरा जानेका छन् र हामीले पनि अलिअलि जानेका छौँ केही केही अनि सिक्न धेरै बाँकी त सबैलाई हुन्छ मलाई पनि थुप्रै कुराहरू थाहा छैन तर मैले जो गर्दै आएँ गाई भैँसीको गोबर त्यसपछि गएर धानको ढुटो गहुँको थालीहरू अनि त्यसपछि तोरीको पिना अनि चिउरीको पिना अनि खरानी अनि त्यसपछि भेली र मर्चा अनि पानी यति मिक्स गरेर भेली र मर्चा र पानी घोलेर पानीमा घोलेर चाहिँ यो भिजाउँदै गयौँ अनि त्यसो हरियो झारपात ताल तालमा राख्यौं त्यसपछि गाईको मल राख्यौं त्यसपछि पिना अनि त्यसपछि गएर हरियो घाँसपात अनि सुकेको घाँसपात गर्दै गएर तर 3 महिनामा तयार हुन्छ भन्छ तर यो मल मैले 1.5 महिनामा तयार गरेँ तयार गरेर मैले यो यहीबाट निकालेको मल तपाईँले जुन देख्नुभयो त्यो सिमी फर्सी अनि हरियो जुकुनी फर्सी अनि यो करेला यो सिमीहरू सबैलाई यो मल निकाल्दै हाल्दै गरेर
2: मेरो नाम ललिता केसी हो हामी पहिला रोल्पाबाट आयौँ हामी पर त्यहाँ नारायणपुर छ घर अनि अब किन बस्ने त्यतिकै जाम अब अलिअलि 1-2 रुपियाँ पनि कमाउँ घर खर्च गर भनेर आयौँ अनि
3: ठिकै छ काम फोनमा काम गर्नुहुन्छ त
2: हामीले यी पर नारायणपुरको फोनमा काम गर्थ्यौँ पहिला
3: क्याम्पसनिर
2: हजुर अब त्यहाँ काम न त्यतै गर्छौँ त्यहाँ काम आजकल त्यहाँ काम छैन त्यही भएर यहाँतिर बोली छ कि अनि त्यो त्यहाँदेखि यही आउँछ
3: खैराको फोनमा गर्नुहुन्छ आज भोलि
2: हजुर आज भोलि खैरा गर्छौँ लिङ्गार्गाले लिङ्गारे गरेर
3: कतिजना हुनुहुन्छ तपाईँहरू काम गर्नु
2: हामी म त आएको भर्खर भर्खर 2 महिना भयो अनि अरू त 2-3 वर्ष अगाडि आएका पनि छन् हामी सबै लगाएर हुन्ला 30-35-40 जना जति हुन्ला हाम्रो ज्याल
4: काम गर्दा दिनको 600 पाउँ
2: जहिले पनि म त आएको भर्खर भर्खर
4: के काम गर्नुहुन्छ तपाईँहरूले
2: काँक्रा टिप्ने अनि टमाटर टिप्ने पत्ता काट्ने मटरको पत्ता काट्ने सुतली लगाउनु लगाउने सुतली
4: डोरा बान्ने टमाटरको झालमा
2: टमाटरको झालमा
4: कति घन्टा गर्नुहुन्छ दिनभरि
2: अब 8 घन्टा हुन्छ होला आठ घन्टा हुन्छ खाना त उता खाने बेला नजिक सरौँ कोठा घरमा खाइहाल्छन् यहाँ आउँदाखेरि लिएर आउँछ
4: यतै खाना खाने यतै काम गर्ने अनि बेलुका कति बजी जाने
2: बेलुका 6 बजे जाने
4: 6 बजे गएर घरको काम
2: पछि एउटा नानी एउटा बाबु छ
4: अनि बुढोले के गर्नुहुन्छ
2: विदेश हुनुहुन्छ अब घरमा कति बसौँ त्यतिकै अब जाम अलिअलि भनेर साथीहरूसँग रमाइलो पनि हुन्छ काम गरेर कतिले मोसनहरू
4: आफ्नो श्रम राम्रो हुन्छ
2: अब बसेर पनि के गर्ने अलिअलि काम बसौँ
4: अनि घर कहाँ हो
2: राम्रो हुनुहुन्छ हामीसँगै काम गर्नुहुन्छ कहिले नजानेको काम यस्तो गर भनेर सिकाउनुहुन्छ
4: कति वर्ष भयो तपाईँहरूले यो फर्म खोलेको
5: 5 वर्ष
4: पुग्यो तपाईँको नाम के हो
5: रेखा
4: रेखा किन महिलालाई रोजगार दिनुभएको छ
5: यहाँ त कति 25 जना हुन्छ नि कहिले 20 जना हुन्छ नि अब तपाईँ आइसे त
4: यहाँ भन्नाले तपाईँहरू कति ठाउँ फर्म खोल्नु भएको छ
5: लिम्बू फर्म छ माथि
4: लिम्बुआरमा
5: अनि उता पर के भन्छ अरे क्याम्पस अगाडि
4: विश्वरत्ननाथ क्याम्पसको अगाडि एउटा खैरा
5: हजुर खैरा
4: 3 वटा फर्म छन् 3 वटा फर्ममा के के उत्पादन हुन्छ
5: 3 वटा फर्ममा उत्पादन हुनेको खुर्सानी टमाटर अनि के अरे
4: काँक्रा मकै
5: फर्सी मकै गोरी पिटे करेला
4: अनि बेच्न कहाँ लग्नुहुन्छ तपाईँहरूले
5: बेच्नु त हामी त अब गाडी हिँड्छ जहाँ मन्दिरमा लग्नुहुन्छ
4: गाडीबाटै मन्दिरमा जान्छ
5: हजुर गाडी आउँछ गाडी मन्दिरमै लग्छ
4: सबै महिला राख्नु भएको
5: महिला पुरुष छन् धेरै महिला छन् थोरै पुरुष छन् महिलाले महिलालाई काम लगाउन सजिलो हुन्छ
4: यहाँ खैराको फर्म तपाईँले हेर्नुहुन्छ सबै
5: यहाँ मैले हेर्छु बहिनीले
4: हेर्छ
5: माथि बाबु उसको बाबाहरूले हेर्नुहुन्छ
4: निम्बुको फर्ममा फेरि श्रीमान जानुहुन्छ
5: हजुर श्रीमान जानुहुन्छ छोरो जान्छ 24 वर्ष पुग्छ नियमित लाग्नु
4: भोलेरीबाट आउनुभयो अनि बाहन आएर यसो काम सुरु गर्नुभयो
5: हजुर
4: काम सुरु गर्नुभयो
5: हामी हल्का फुल्का त बेलुका बहिनी गर्थ्यौँ
4: बजार व्यवस्थापन गर्न गाह्रो भएको छ
1: मेरो कृषि पेसा भनेको चाहिँ एउटा सानसानो नर्सरी पनि छ त्यसको साथसाथै मैले अपेबारी खुर्सानी लगाएको छु अपेबारी खुर्सानी चाहिँ मैले जम्मा 2600 बोट लगाएको छु 2600 बोटमा चाहिँ अनि 1500 चाहिँ एकदम राम्रो भयो अनि त्यो 1000 वटा बिरुवा चाहिँ मैले यिनको गाउँकै लोकलको बिउ लगाएको थिएँ त्यसमा चाहिँ राम्रो फल्टेको छैन अनि त्यो 1500 बिरुवा लगाएकोमा चाहिँ एउटा बोटमा पनि 4 केजी 5 केजी भन्दा माथि नै फल्टिराखेको छ अहिले म खुर्सानी सानो भएर बिक्री बजार पाउन अलिक गाह्रो भयो अनि अहिले भर्खरै फेरि नयाँ फल फल्नको लागि फुल चिचिला लगाएर अहिले हरियोको लागि चाहिँ टन्नै छ पाकेको चाहिँ अलिक पाच्ने बेला भयो होइन अब 1 हप्तामा फेरि पनि निस्किन्छ 6 केजी भन्दा माथि नै बेचिसकेको छु अनि 80 केजीको हारीमा सुकेको अगुवाई खुर्सानी छ त्यो भन्दाखेरि पनि अहिले त्यो एउटा प्रोजेक्ट थियो हाम्रो हिफरको अनि उहाँको सरले भन्नुभयो कि बिउ तपाईँको एकदम राम्रो छ अलिकति सिडको लागि पनि गर्नु बिउ राम्रो छ भन्ने कुरा गर्नुभयो अनि त्यसको लागि चाहिँ मैले लगभग हरियो खुर्सानी 150 केजी जति चाहिँ बिउको लागि छानिराखेको अनि अब त्यो सुकाएर आधी त्यतिकै निकालेको आधी सुकाएर त्यस्तै तरिकाले सिडको लागि म त्यो पनि गरिदिएर यो बिउ पनि अब पालिकाको लगानी भयो भने उनीहरूले अब बिउ किनिदिएको बिउ भन्नाले बिरुवामा आफैले उत्पादन गरेको बिरुवा जम्मा 28,556 वटा मैले बिरुवा उत्पादन गरिकन त्यो मैले आफैले नै लगाएको हाम्रो समूह जम्मा 21 जना छौँ अनि त्यसमा 21 जनामा हामीले 16,000 चाहिँ हामीले लगाएको अरू 4 नम्बरमा 3 नम्बरमा 5 नम्बरमा पठाएको बिरुवा अनि अहिले हामी ओनम 2 को बासपट्टि मेरो घर चाहिँ बासपट्टि पर्छ मेलम 2 बासपट्टिमा हो त्यहाँ किसानहरू सबैजना खुसी हुनुहुन्छ अहिले त्यो खुर्सानीको राम्रो भएको देखेर पहिला त कसैले लगाउन मान्नु भएको थिएन अहिले त घटीमा पनि थोरै लगाउनु 150 खुर्सानी लगाउनु नि त्यसले भने 20,000 भन्दा माथिको खुर्सानी बेचिरहेको घरमा त हाम्रो सबै हाम्रो बुबा मम्मी म 3 जनाले गर्छौँ अब नसकेको काम हामीले नगएको अरू मान्छे लगाउँछौँ यसै काम पर्दाखेरि यसो सहयोगको लागि छ तर
6: मैले नै चाहिँ त्यो उसकै लागि काम गरिराखेँ भनेर चाहिँ मान्छे राखेको छुइनँ। आउँछ पढेर चाहिँ यसो अरूलाई उज्यालोमा यतातिर गरे पहिला सुरुमा जे कुराको पनि त्यस्तो रहेछ क्या, थोरै उत्पादन गर्यो भने बेच्नलाई धेरै गाह्रो हुँदो रहेछ। अनि अब पढतिर त मेरो आफ्नै खोर्सानी लगाउँदै म त्यो खोर्सानी बेच्न धेरै गाह्रो हुन्छ, थोरै थोरै बोकेर हिँड्दाखेरि मलाई धेरै अब हुने झ्याउ पनि हुने बजार नपाउने भएको थियो। अहिले चाहिँ त्यो हिपहप प्रोजेक्टले त्यहाँबाट भन्दा पालिकाको पालिकाबाट यो के भन्छ पत्र पत्रिकामा अनि भएको कारणले गर्दाखेरि अहिले बजार एकदम राम्रो अनि गोरसँग गाउँपालिका एक दुईमा पनि राम्रो खोर्सान गइसकेको छ। लगभग 500 केजी भन्दा माथि गोरसङ्गहरू गइराखेको छ। आज पनि मैले गोरसङ्गको लागि खोर्सानी पठाइदिएको छु। अनि मैले मेरो आफ्नो मात्रै नभएर दुई नम्बर पास कटेको मात्रै नभए मैले 4 नम्बरको खोर्सानी पनि पठाइराखेको छु। अन्त अब रेट भन्ने कुरा त अब जति उत्पादन भयो त्यति रेट घट्दै जाने एकदम राम्रो भइरहेको छ। त्यहाँको किसानहरू धेरै खुसी हुँदैछ। अब पहिला सुरुमा 400 सम्म बित्थ्यो, अहिले त 200 थियो। अब मैले चाहिँ जेटिए पठाइरहेको हो, म एउटा प्राविधिक पनि हो। त्यहाँभन्दा अगाडि अब मैले मेरो बिहे गर्नु मेरो माइती चाहिँ गोरसँग एक जुनमा हो, मैले उता जिरी सकेर आउने साथ म घरमा पनि सानसानो त्यो के अरे ब्रोइलर कुखुरा त्यहाँबाट मैले नर्सरी नै उत्पादन गरेर तरकारी लगेर बेचिराखेको थिएँ। अब त्यसै बिहे भयो, बिहे भइसकेपछि मेरो सुगा टुगरमा दुई भाडा गइसकेपछि 3-4 वर्षमा त्यतिकै बसे। त्यहीबाट त्यो एउटा सहकारीको मिटिङ थियो क्या, हामीले चाहिँ हानिकाको मैला निएर हामीले त्यसपछि त्यहाँ सर सब कुरा भयो अनि अब के गर्ने त भन्ने कुरामा नि खोर्सानी लगाउन त भनेर सल्लाह लिएर त्यहाँ सरसँग लिएर हिपहप प्रोजेक्टको सरहरूले अनि हुन्छ ल अर्को वर्षबाट ट्राई गरौँ कतिको के हुन्छ कोही एउटा समयमा लगाऊ भन्ने कुरा गर्नुभएको थियो। अनि अहिले एकदम राम्रो भएको छ, त्यही खोर्सानी नै गरेर आएछु। अनि मेरो त्यो खोर्सानी भन्दा बाहेक एउटा नर्सरी पनि छ, त्यसमा चाहिँ मैले एभोकाडो अनि कोरर घाँस कफी यस्तै यस्तै घाँसहरू बेचिराखेको थिएँ।
0: श्रोता त्यतिबेर हामीले सुनायौ कृषि उद्यमी महिलाहरूको आवाज। श्रोता हामी कार्यक्रम समता रेडियो मध्यपश्चिम 91.4 बाट बोलिरहेका छौ। हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्दै हुनुहुन्छ शालिग्राम। अब हामी कार्यक्रमको तेस्रो चरणमा आइपुगेका छौ। हाम्रो समाजमा सामाजिक न्याय र महिला मुक्ति एवं महिलाको प्रतिष्ठाको लागि आफ्नो आफ्नो क्षेत्रबाट धेरै महिलाहरूले योगदान दिनुभएको छ। त्यस्ता महिलाहरू हाम्रो लागि सधैँ प्रेरणाको स्रोत हुनुहुन्छ। आज हामी यस्तै प्रेरणादायी व्यक्तित्व रमा सिंहको किनारी प्रस्तुत गर्दैछौ। कुनै कुनै व्यक्तिहरू केवल आफ्नो समयका लागि मात्र होइन आउने पुस्ताका लागि पनि प्रेरणाका स्रोत बन्छन्। उनीहरूले गरेको एउटा साहसिक शुरूआतले इतिहासको नयाँ अध्याय लेख्छ। नेपाली संचार जगतमा त्यस्तै एउटा नाम हो रमा सिंह। आज नेपाली टेलिभिजनमा दर्जनौ महिला समाचार वाचिका कार्यक्रम प्रस्तुता र संचार कर्मीहरू आत्मविश्वासका साथ आफ्नो जिम्मेवारी निर्वाह गरिरहेका छन्। तर त्यो यात्रा त्यति सहज थिएन। एउटा समय थियो जब टेलिभिजन आफै नेपालका लागि नयाँ माध्यम थियो। सीमित प्रविधि, सीमित स्रोत साधन र सीमित अवसरका बीच नेपाली दर्शकले पहिलो पटक आफ्नै देशको टेलिभिजनमा समाचार हेर्ने अवसर पाए। त्यो ऐतिहासिक यात्रामा आफ्नो स्पष्ट आवाज, शालीन प्रस्तुति र आत्मविश्वासका साथ दर्शकमा उभिनु भएकी महिला हुनुहुन्थ्यो रमा सिंह। विक्रम सम्बत 2042 सालमा नेपाल टेलिभिजनको स्थापना भएपछि नियमित समाचार प्रसारण शुरू भयो। त्यस समय समाचार वाचन केवल शब्द पढ्ने काम थिएन, त्यो नयाँ पुस्तालाई विश्वास दिलाउने जिम्मेवारी पनि थियो। क्यामेराको अगाडि उभिनु, लाखौं दर्शकसँग प्रत्यक्ष संवाद गर्नु र देशको आधिकारिक समाचारलाई विश्वसनीय ढंगले प्रस्तुत गर्नु आफैमा ठूलो चुनौती थियो। यिनै चुनौतीलाई अवसरमा बदल्दै रमा सिंह नेपाल टेलिभिजनकी प्रथम महिला समाचार वाचिकाका रूपमा स्थापित हुनुभयो। रमा सिंहको समाचार वाचन शैली सरल थियो तर प्रभावशालीको आवाजमा स्पष्टता थियो, अनुहारमा आत्मविश्वास थियो र प्रस्तुतिमा अनुशासन। तर रमा सिंहको परिचय केवल संचार क्षेत्रमा सीमित छैन, उहाँ नेपालकी पहिलो महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान पनि हुनुहुन्थ्यो। खेल मैदानमा देशको नेतृत्व गर्ने र संचार माध्यम मार्फत राष्ट्रको आवाज बन्ने दुर्लभ अवसर उहाँले प्राप्त गर्नुभयो। यसले उहाँको बहुआयामिक व्यक्तित्वलाई अझै उजागर गर्छ। संचार क्षेत्रको व्यस्ततावीच पनि उहाँ साहित्यप्रति उत्तिकै समर्पित हुनुहुन्थ्यो। कविता लेख्नुहुन्थ्यो, आफ्नो सृजनालाई पुस्तकका रूपमा प्रकाशन गर्नुहुन्थ्यो र कला तथा साहित्यसँगको सम्बन्धलाई निरन्तर जीवित राख्नुभयो। आज प्रविधि परिवर्तन भएको छ, समाचार प्रस्तुत गर्ने शैली बदलिएको छ, डिजिटल युगले संचारलाई नयाँ उचाइमा पुर्याएको छ, तर नेपाल टेलिभिजन पत्रकारिताको इतिहास पल्टाउँदा रमा सिंहको नाम सधैँ सम्मानका साथ उच्चारण गरिन्छ, किनकि उहाँले केवल समाचार पढ्नु भएन, नेपाली महिलाले राष्ट्रिय संचार माध्यममा पनि नेतृत्व गर्न सक्छन् भन्ने विश्वास स्थापना गर्नुभयो। श्रोता, यति बेर हामीले सुनायौं रमा सिंहको चिनारी। कार्यक्रमको अन्तिम चरणमा आइसकेका छौं। कार्यक्रम समता, सबै दिदी बहिनी लगायत न्याय र समानताको पक्षमा रहनुभएका सबै श्रोताहरूको आफै कार्यक्रम हो। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै प्राविधिक कक्षबाट हामीलाई सहयोग गर्ने शालिक रामलाई धन्यवाद। त्यसै गरी आजको आधा घण्टा हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई पनि धन्यवाद। पत्राचारको लागि ठेगाना हो कार्यक्रम समता, रेडियो मध्यपश्चिम 91.4 MHz, शहीद उमेश मार्ग, घोराईदाङ। तपाईँ हामीलाई रेडियो मध्यपश्चिमको फेसबुक पेज मार्फत पनि प्रतिक्रिया दिन सक्नुहुनेछ। हवस् त, आजको तपाईँ हाम्रो साथलाई यही भेट मार्दै अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी दुई प्रस्तुता, म सदीक्षा
3: अनि म शारदा,
0: विदा हुन्छौ। नमस्कार।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578 45226।
11: मध्यपश्चिम ट्याङ ज्याक यति बेला बिहानको 8 बजेको छ।

बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भसालको नमस्कार। इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मदको 1591 जन्म जयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई मान्ने गरिन्छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो, पछि साउदी अरबको मदिनामा जानुभयो। उहाँ जन्मेको 53 वर्षपछि इस्लामिक पात्रो हिजारी सम्वत शुरू भएको थियो। अहिले हिजारी सम्वत अनुसार 1448 चलिरहेको छ। जगतको सृष्टिदेखि नै पवित्र स्थलका रूपमा रहेको मक्का मदिनामा पहिले सबै धर्मावलम्बीहरूले पूजा आराधना गर्ने तीर्थस्थल रहेको थियो। मोहम्मदले उपदेश दिने क्रममा यही कुरान अब तरित भएको विश्वास मुस्लिम समुदायको रहेको छ। मुस्लिम धर्मावलम्बीहरूका लागि आज सार्वजनिक बिदा दिएको छ। 2082 फागुन 18 गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मोहम्मद जयन्तीका दिन नेपाली मुस्लिम धर्मावलम्बीका लागि सार्वजनिक बिदा दिने व्यवस्था रहेको सन्दर्भमा मुस्लिम आयोगबाट भदौ 10 गते बुधबारका दिन आज पनि मोहम्मद जयन्ती भदौ 10 गते नेपाली मुस्लिम धर्मावलम्बीका लागि मात्र सार्वजनिक बिदा दिने व्यवस्था गरिएको छ। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद बैठकले प्रदेश सभाको चालू 8 अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देउखुरीमा मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो। मुख्यमन्त्री आचेत नारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा 183 उपधारा 2 बमोजिम प्रदेश सभाको चालू 8 अधिवेशन भदौ 11 गते बिहिबार राति 12 बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री रामजी प्रसाद घिमिरेले जानकारी दिनुभयो। बैठकले प्रदेशको स्थायी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने अवधि थप गर्ने निर्णय समेत गरेको छ। प्रदेश सरकारको स्थानीय संगठन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक अध्ययन तथा सर्वेक्षणको अवधि थप गर्ने प्रस्ताव बैठकमा पेश भएको थियो। यसै गरी बैठकले नवनियुक्त मन्त्रीहरूलाई पनि बधाई तथा सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ। मुख्यमन्त्री आचार्यले बैठकमा प्रदेश सरकारको कामलाई थप प्रभावकारी बनाउन मन्त्रीहरूलाई निर्देशन दिनुभएको छ। लुम्बिनी प्रदेश सरकारले यस आर्थिक वर्षमा प्रदेशका करिब 1200 पत्रकारको दुर्घटना बीमा गर्ने तयारी गरेको छ। पत्रकारको पेशागत सुरक्षा र

अध्यक्ष शुक्रवटी सिचौलागाईले जानकारी दिनुभयो। उहाँका अनुसार पत्रकारिता क्षेत्रमा कार्यरत जनशक्तिको सुरक्षा र क्षमता विकाससँगै पत्रकारिता विषय अध्ययन गरिरहेका विद्यार्थीलाई पत्रकारिता छात्रवृत्ति प्रदान गर्ने विषयमा समेत छलफल भएको छ। छात्रवृत्तिमा पत्रकारिता अध्ययन गर्ने विद्यार्थीलाई लक्षित गरिनेछ। समावेशी तथा विभिन्न कोटालाई समेत समेटेर छात्रवृत्ति वितरण गरिने गरी आवश्यक प्रक्रिया अघि बढ़ाउने विषयमा छलफल भएको अध्यक्ष चौलागाईले बताउनुभयो। यस्तै प्रदेश सरकारले पत्रकारका लागि विनियोजन गरेको बजेटलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न छुट्टा छुट्टै कार्यविधि निर्माण गरी कार्यक्रम सञ्चालन गर्ने विषयमा समेत छलफल भएको छ। सरकारले आर्थिक वर्ष 2083-84 पहिलो महिना साउनमै 23 अर्ब 23 करोड़ हाराहारी ऋण परिचालन गरेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार सरकारले साउन महिनामा 23 अर्ब 29 करोड़ ऋण लिँदा 20 अर्ब 6 करोड़ रूपियाँ बराबर ऋण भुक्तानी गरेको छ, जसले गर्दा एक महिनामा खुद सार्वजनिक ऋणमा 3 अर्ब 23 करोड़को भार थपिएको थियो। तर यस महिनामा विनिमय दरमा 8 अर्ब 58 करोड़ रूपियाँ बराबरको नाफा हुँदा आर्थिक वर्ष 2082-83 असार मसान्तसम्मको तुलनामा भने कुल सार्वजनिक ऋण 5 अर्ब 3 करोड़ले घटेको छ। असार मसान्तसम्म 29 खर्ब 81 अर्ब रूपियाँ रहेको सार्वजनिक ऋण 29 खर्ब 76 करोड़मा झरेको छ। सामान्यतया आर्थिक वर्षको पहिलो महिनामा बाह्य ऋण परिचालन कम हुने हुँदा खुद सार्वजनिक ऋणमा ठूलो बढ़ोत्तरी हुँदैन। सरकारले अघिल्लो आर्थिक वर्ष 2082-83 पहिलो महिना साउनमा भने 44 अर्ब 57 करोड़ रूपियाँ ऋण लिएको थियो, जसमा 40 अर्ब आन्तरिक ऋण थियो भने यस वर्ष साउनमा आन्तरिक ऋण 20 अर्ब रूपियाँ मात्र परिचालन भएको छ। कार्यालयका अनुसार साउन मसान्तसम्म कुल सार्वजनिक ऋण नेपालको कुल गृहस्थ उत्पादनको आधारमा 45.10% आउन सक्छ। यसमध्ये आन्तरिक ऋण 15 खर्ब 98 अर्ब 83 करोड़ अर्थात डीजीपीको 24.22% रहेको छ। भारतले गहुँ तथा गहुँजन्य उत्पादनको निर्यातमा लगाएको 4 वर्ष पुरानो प्रतिबन्ध हटाएको छ। विदेश व्यापार महानिर्देशनालय डीजीएफटीले जारी गरेको सूचना अनुसार गहुँको निर्यात नीति तत्काल लागू हुने गरी प्रतिबन्धितबाट स्वतन्त्रमा परिवर्तन भएको छ। भारतले सन् 2022 मेमा घरेलु आपूर्ति र मूल्य नियन्त्रण गर्ने उद्देश्यले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको थियो। पछिल्लो समय देशमा गहुँको पर्याप्त मौजदात रहेको तथा उत्पादन समेत बढ़ेकाले किसानलाई थप बजार उपलब्ध गराउने उद्देश्यले निर्यात खुल्ला गरिएको सरकारले जनाएको छ। आधिकारिक तथ्याङ्क अनुसार भारतले सन् 2025-26 बाली वर्षमा झण्डै 22 करोड़ 12 करोड़ 6,50,000 टन गहुँ उत्पादन गरेको छ। यो अवधिको अघिल्लो बाली वर्षको तुलनामा 2.3% बढ़ी हो। खाद्य तथा सार्वजनिक वितरण सचिव सञ्जीव चोपडाले गहुँको घरेलु मूल्य अहिले कम रहेकाले निर्यात खुल्ला गर्दा मूल्यमा सुधार आउने र त्यसबाट किसानको आमदानी बढ़ने बताउनुभयो। उहाँका अनुसार यसले आगामी बाली सिजनलाई किसानलाई गहुँको खेती बढ़ाउन समेत प्रोत्साहित गर्ने बताउनु भएको छ। र देशका विभिन्न प्रदेशका विभिन्न केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। आज पनि गण्डकी, लुम्बिनी, कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। आज राति पनि कोशीका हिमाली र पहाड़ी भूभाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको छ। हवस्त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा, टिचिङ अस्पताल काठमाडौँ र नेपालगञ्ज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त।

0: वरिष्ठ नाक कान घाटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढा थोकीद्वारा दाङ घुराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिई रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू
0: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान घाटीको जाँच तथा शल्यक्रिया।
1: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
0: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाईको लागि मेसिनको व्यवस्था।
1: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
0: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
1: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494-67487।
2: होइन के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
2: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
4: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू, अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा।
5: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
4: डाक्टरद्वारा दिइने सेवाहरू:
5: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
4: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
5: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
4: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइराइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
5: नोट, मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
6: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
4: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98182-9898।
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना:
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
7: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
8: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
9: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
2: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
9: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
2: हाम्रा विशेषताहरू:
9: उत्कृष्ट शैक्षिक वातावरण,
2: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
9: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
2: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
10: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँकी, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
4: सम्पर्क फोन 081536086
9: र मोबाइल नम्बर 98480096 98580036086 र 98481273।

0: बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड
1: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
2: VFX सिनेमा घोराई दस सौणीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
4: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
3: हुलास खुसका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
4: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
3: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: खुशीको खबर
5: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
6: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमर भन्दा तलको भाग नचल्ने अनुहार एक्कासी बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती दम निमोनिया खोकी छेरोग
7: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
8: मधुमेह सुगर मृगौला रोग पिसाब
7: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
8: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
7: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
8: कान पाक्ने कानबाट पिस बगिरहने कान गनाउने
7: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
8: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाङ्गिएको नाकको एलर्जी
2: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड घोराहीदाङ। सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001।
10: अब हाम्रै घोराही दाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू
12: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
11: सामान्य किराले खाएको दाँत भर्ने,
10: मेसिन द्वारा आरसीटी गर्ने,
11: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
10: खोल लगाउने,
11: बाङ्गो टिङ्गो दाँत मिलाउने,
10: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
11: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
10: सम्पर्क प्राइम डेन्टल क्लिनिक घोराहिदाङ तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटलको घरमा।
12: सम्पर्क मोबाइल नम्बर 98-228-77-794 98-228-77-794।

0: रंग गाउँदै देश मेरो एभरेस्ट।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-041-98 र 98412-55-957।
3: गौथरीले पास गर्छ एसएलसी।
4: आमा म पढ्छु नि है।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा 5 हप्तामा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
4: आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ।
5: यही भाद्र 5 गते शुक्रबारका दिनदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र मास्टर ने।
6: साथै यही भाद्र 10 गते देखि हिन्दी कथानक चलचित्र टक्सिक भव्य प्रदर्शन हुँदैछ।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 MHz।
8: घोटालो र त्यो पशुको अनरै भनौँ न पालकहरूको उनीहरू चाहिँ कम्प्लेन गर्छ अब त्यो हिजो त यसरी मार्यो उसरी मार्यो भनेर। अनि यसमा चाहिँ एक एपले चाहिँ पहिलादेखि नै कम्पेन्सेसन दिने त्यो इन्सुरेन्स जस्तो इन्सुरेन्स चाहिँ ठुलो हुँदैन बच्चाको हुन्छ। बच्चालाई चाहिँ 200 रुपियाँ इन्सुरेन्स तिर्नु पर्यो अनि चितले मार्यो भने चाहिँ 6,000 चाहिँ पाउँथ्यो कृषकलाई भनौँ न क्षतिपूर्ति बाबत। अनि अहिले चाहिँ अब पहिला 20,000 हुँदा 6,000 पाउँथ्यो अहिले चाहिँ फेरि 1.5 लाख पुगिसक्यो कम्पेन्सेसन चाहिँ फेरि 6,000 सामान्य भयो। अब त्यसलाई पनि कम्प्लिकेटेड छ फेरि अफिसमा आएर निवेदन लेख्नु पर्यो फिल्डमा लगेर त्यो सर्जमिन गर्नु पर्यो यताउति गर्नु पर्यो फेरि कागज चाहिँ आएपछि फेरि हेडक्वार्टरमा पठाऊ त्यो टाइम लाग्ने पैसा इमिडिएट नपाउने अब त्यो चाहिँ एकदम सहज बनाएर सजिलो बनाएर कम्पेन्सेसन चाहिँ अलिकति बढायो भने अब 25-30 हजार यसो बढायो भने चाहिँ अझ राम्रो।
9: अनि तपाईँले भन्नुभयो जस्तो यो हिंसिता चाहिँ हिमाली भेगको लागि नभई नहुने एउटा जीव हो भनेर होइन धेरै विज्ञहरूले चाहिँ हिमाली क्षेत्रको पारिस्थितिकी पद्धति अथवा त्यहाँको इको सिस्टम ठिक छ कि छैन भन्ने कुरा चाहिँ हिंसितबाट पनि थाहा हुन्छ भन्छन्। साँच्चै त्यो इको सिस्टममा यसले प्रभाव पारिरहेकै हुन्छ।
8: हुन्छ त्यो इको सिस्टम अब हिउँ चुत नभए पनि त नावरै भनौँ न नावर वाइल्ड प्रे त्यसको पपुलेसन त बेसरी बढ्ने भयो बेसरी बढ्यो भने त घाँसे मैदान भनौँ नि त ओभरग्रेज भएर उसले सबैले खाए सबै खाएर घरपालुवालाई नपुग्ने भयो त्यो त फेरि उन भयो नि नावरलाई रोग लाग्नु सक्छ अब लागि पनि रहेछ अब त्यो लुतो लाग्ने आँखामा मोतीबिन्दु लाग्ने अनि यो सबै चाहिँ हिंसुले कन्ट्रोल गर्ने भयो। हिंसुले त त्यो एकदम बलियो हेल्थीलाई खाँदैन जो रोगी छ कमजोर छ उसलाई खाने भयो भनेपछि त्यो वाइल्ड प्रेबाट डोमेस्टिकमा आउने डोमेस्टिकबाट हामीलाई आउने रोग त उसले सबै कन्ट्रोल गरे नि त्यसले भएर अनि हिंसुदा चाहिँ एकदम जरुरी छ।
9: उहाँ हुनुहुन्थ्यो वन्यजन्तु फोटोग्राफर टासी आर घले। पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी हिउँचितुवा संरक्षण शिक्षाको आवश्यकता बारेमा चर्चा गरिरहेका छौं। हिउँचितुवा सहित वन्यजन्तु संरक्षणका लागि विद्यालय स्तरमा शिक्षा किन आवश्यक छ र यसमा कस्ता विषयहरू चाहिन्छन् भन्ने बारेमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यसँगको कुराकानी बाँकी नै छ। उज्यालो सुन्दै गर्नुहोला।
10: हेलो पिंकी
11: बोल दिन
10: एलईडी टीवी किन्न नजाने
11: जान्न
10: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
11: जान्न
10: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
11: जान्न
10: किन
11: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
10: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
11: पाइनी भएर त जान लाग्यो नि
10: हो र कहाँ
11: भन्दिन के
10: साथै भन्दिनौ
11: आई लभ यु पिंकुली भनेको
10: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
11: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
10: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
12: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
11: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
10: फोन नम्बर
11: 082562452
10: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
13: जंगली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेली बजारमा आएको छ नाचम नाचम
14: जंगली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला
13: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस जंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला
14: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
13: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ
15: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
16: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी छ। रिलायबल लाइफ सधैँभरि लाई।
1: कार्यक्रमहरू चाहिँ कतिको छ हाम्रो विभागले चाहिँ गरिरहेको छ कि छैन?
2: अब राष्ट्रिय निकुञ्ज तथा वनेन्द्र संरक्षण विभागले आफ्ना विभिन्न निकुञ्ज आरक्षा संरक्षण क्षेत्रहरू मार्फत नै संरक्षणका क्रियाकलापहरू सञ्चालन गर्ने हो। विभाग आफैले भन्दा पनि विभागले नीतिगत निर्णय गर्ने र कार्यान्वयनको तहमा चाहिँ स्थानीय स्तरका निकुञ्ज आरक्ष कार्यालय संरक्षण क्षेत्र कार्यालयहरू नै हुन् र संरक्षण क्षेत्र कार्यालयहरू प्रायसो हिउँ चितुवाको वासस्थान रहेको क्षेत्रमा बढी छ र निकुञ्जहरू पनि छन्। निकुञ्ज या संरक्षित क्षेत्र कार्यालयको वार्षिक कार्यक्रममा नै संरक्षण सम्बन्धी सचेतनामूलक कार्यक्रमहरू नै राखेर सञ्चालन गरेको हुन्छ र यसमा कतिपय कार्यालयहरूमा विद्यालय संरक्षण शिक्षा भन्ने एउटा कार्यक्रमको हाम्रो शीर्षक नै छ। त्यसमा शिक्षकहरूसँग विद्यार्थीहरूसँग अन्तर्क्रिया गरेर या विद्यार्थीहरूलाई कक्षामा यो संरक्षण सम्बन्धी कक्षा लिएर नै संरक्षणको विभिन्न सन्देश विद्यार्थी मार्फत अभिभावकहरूमा प्रवाह गर्ने गरेको छ। अब यद्यपि यो कोर्समा नै राख्ने भन्ने कुराहरू यो फेरि शिक्षा मन्त्रालय र अहिले चाहिँ अब स्थानीय तहले नै यो कोर्समा करिकुलम राख्ने कुराहरू चाहिँ कानूनले नै अधिकार दिएको कारणले गर्दाखेरि हामीले समन्वयसम्म गर्न सक्छौ।
1: आवश्यकता पर्यो भने प्राविधिक सहयोग गर्ने अथवा त्यसको लागि समन्वय गर्नेसम्मको काम चाहिँ गर्न सक्छ।
2: यसको महत्वको विषयमा अनि त्यो कोर्समा के विषयहरू राख्नुपर्छ त्यो बारेमा चाहिँ हामीले सहजीकरण गर्न सक्छौ। जस्तै यसको महत्वको कुराहरू विद्यार्थीहरूलाई सिकायो भने विद्यार्थीहरू मार्फत चाहिँ सबभन्दा मुख्य कुरो के भन्दाखेरि हिउँ चितुवाको विषयमा हामीले त्यो सचेतनामूलक विषयहरू ज्ञान प्रवाह गर्नुपर्ने चाहिँ मुख्यत गोठालाहरू हर्डर भन्छौँ या अब माथि त ठूलो संख्यामा पशुपालन गरिएको हुन्छ, चौरी पालन, त्यस्तै गरी अब भेडा च्याङ्रा पालन हुन्छ र उहाँहरूसँग हिउँ चितुवाको धेरै अन्तर्क्रिया हुन्छ। मुख्यत के भन्दा हिउँ चितुवाले आहाराको लागि कतिपय अवस्थामा घरपालुवा जीवजन्तुहरूलाई मार्ने या आक्रमण गर्ने पनि हुन्छ र अर्को कुरा चरनको लागि हिउँ चितुवा पाउने वासस्थानमा नै ती पशु चौपाए पनि चराउन लगिएको हुन्छ र सबभन्दा बढी अन्तर्क्रिया चाहिँ गोठालाहरूसँग हुन्छ र गोठालाहरूलाई पनि छुट्टै एउटा सन्देशमूलक कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ भने अर्को विद्यार्थी मार्फत पनि विद्यार्थीहरू त हरेक घर परिवारबाट प्रतिनिधित्व गरेर आउँछन् र हरेक घर परिवारको केही गोठालाहरू पनि हुन्छन्। भनेपछि गोठाला र विद्यार्थीको बीचमा हामीले त्यो माध्यमलाई चाहिँ यो संरक्षणको सचेतनामूलक कार्यक्रमहरू प्रवाह गर्नलाई प्रयोग गर्यो भने प्रभावकारी हुन्छ।
1: संरक्षण शिक्षालाई विद्यालय स्तरको पाठ्यक्रममा लैजाँदाखेरि चाहिँ विशेष गरी मानवसँग द्वन्द हुने खालका वन्यजन्तु र मानवको द्वन्द घटाउनको लागि चाहिँ कतिको मदत पुग्छ भन्ने लाग्छ तपाईँलाई?
2: एकदमै महत्वपूर्ण भूमिका रहन्छ किन भन्दाखेरि हामीले यो सचेतनामूलक कार्यक्रम या अब यो कोर्स मार्फत चाहिँ वन्यजन्तुहरूको बानी बेहोरा, उसको आहार, कुन समयमा यसले शिकार गर्छ, कस्तो ठाउँमा विचरण गर्छ र हामीले विशेष ध्यान पुर्याइदिनुपर्ने पक्षहरू कुन कुन हुन सक्छ, हाम्रो जुन दैनिक क्रियाकलाप सञ्चालन गर्दा वन जंगल जाँदा या अब त्यहाँ त ठूलो चरन क्षेत्र हुन्छ, चरन क्षेत्रमा हाम्रो गाईवस्तुहरू चराउन जाँदा, भेडा बाख्रा चराउँदा जाँदाखेरि अलिकति ध्यान दियौं भने खास गरी हिउँ चितुवाको बढी सक्रिय हुने समय कतिखेर हो, जस्तै अलि साँझतिर अलि रातिमा या एकदमै बिहानतिर बढी सक्रिय हुन्छ भने हामीले त्यस्तो समयमा हाम्रा पशु चौपायालाई बचाउन सक्यौं भने हिउँ चितुवाको नजिक जाने परिस्थितिबाट अलिक टाढा राख्न सक्यौं भने त्यो द्वन्द घटाउन सकिन्छ। त्यसैले वन्यजन्तुहरूको आनी बानी व्यवहार विचरण आवश्यकता भनौँ न, कुनै वासस्थान बस्दाखेरि उसको आवश्यकता हुन्छ र निश्चित क्षेत्रमा उसले विचरण गर्छ, त्यो बारेमा ज्ञान प्राप्त भयो भने चाहिँ द्वन्दलाई पनि हामी न्यूनीकरण गर्न सक्छौ।
1: कार्यक्रम बदलिदो नेपालमा अहिले हामी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यसँग कुराकानी गरिरहेका छौं। विशेष गरी हिमाली क्षेत्रहरूमा हिउँ चितुवाले गोठभित्र छिरेर पशुधनको क्षति पुर्याएको धेरै कुराहरू हुन्छ र त्यो आक्रोशले गर्दाखेरि चाहिँ कतिपय ठाउँमा हिउँ चितुवा मार्नेसम्मको कुरा पनि हुन सक्छ। यस्तो आक्रोश कम गर्नको लागि चेतनामूलक कार्यक्रमले कतिको भूमिका खेल्छ र सँगसँगै अरू कस्ता कार्यक्रमहरू आवश्यक पर्छन्?
2: हामीले मानव र वन्यजन्तु बीचको द्वन्द भन्ने बित्तिकै दुई बाटोबाट नै कुरा गर्नुपर्छ। एक त वन्यजन्तुले मानिसतर्फ गरेको क्षति दुःखद हुन्छ, त्यसमा मानवीय क्षति हिउँ चितुवाले त कम गर्छ तर त्यसमा पनि बढी भेडा च्याङ्रा लाई चाहिँ ठूलो मात्रामा एकैचोटि खोरमा छिरेर मार्ने द्वन्द हुन्छ एकातर्फ भने अर्कोतर्फ मान्छेले पनि अब रिस उठिसकेपछि आफ्नो त्यत्रो क्षति गरिसकेपछि त्यो रिटालिएसन हुन सक्छ शत्रुतापूर्ण व्यवहार ती वन्यजन्तुप्रति हुन सक्छ त्यसले गर्दाखेरि हिउँ चितुवा पनि मृत्यु हुन सक्छ मान्छेको कारणले अब यो द्वन्दको अवस्था हेर्दा दुवैतिर क्षति भएको अवस्था हो वन्यजन्तुलाई पनि क्षति भयो मानवतर्फ पनि आर्थिक सामाजिक हिसाबले या अब आफ्नो मानवलाई नै पनि कतिपय घाइते बनाउने चोट गराउने त्यसले चाहिँ क्षति गराउने भयो अब यसलाई हामीले यो सचेतनामूलक कार्यक्रम या शिक्षा मार्फत चाहिँ यदि पानी बेहोराको बारेमा ज्ञान गरायो भने पनि द्वन्द कम गर्न सकियो भने अर्को चाहिँ अब जस्तै अहिले नेपाल सरकारले वन्यजन्तुबाट हुने क्षतिको राहत सम्बन्धी निर्देशिका पनि स्वीकृत गरेर यदि वन्यजन्तुले क्षति गरिहालेमा पनि केही राहत या मलमपट्टी लगाउने अप्ठ्यारो परेको समुदायलाई तत्काललाई केही रकम दिएर चाहिँ राहत रकम दिएर सहयोग गर्ने कार्यक्रम पनि राखेको छ भने अर्को खास गरी हिउँ चितुवाले भेडा च्याङ्ग्रालाई चाहिँ खोरभित्र छिरेर राति बास बसेको बेलामा भित्र प्रवेश गरेपछि ठूलो संख्यामा मास किलिङ गर्ने सम्भावना रहन्छ र मास किलिङ नहोस् भनेर खोरहरू सुरक्षित बनाउने हामी प्रेडेटर प्रुफ कोरल भन्छौँ समूहमा राखिया हुन्छ राति बास बस्दाखेरि उसले त आफ्नो आहाराको लागि मार्ने हुँदै एउटा मात्रै मारे पुग्थ्यो तर खोरभित्र छिरिसकेपछि के हुन्छ भन्दाखेरि खोरभित्र ऊ ट्र्याप हुन्छ ट्र्याप भएपछि जति अरू आफूभन्दा बाहेकको अरू छटपटाएर या उफ्रिएर चलेको चलायमान जीव देख्छ उसले त्यसलाई शत्रु ठान्छ र शत्रुलाई उसले एक एक गरेर चाहिँ आक्रमण गरेर सबै जनावरलाई मारिसकेपछि बल्ल उसले खान सुरु गर्छ किन भन्दा उसको स्वभावै के हुन्छ भन्दाखेरि शिकार गर्दाखेरि आफ्नो आहारा प्रजातिलाई उसले पहिला आक्रमण गर्छ र आक्रमण गरिसकेपछि त्यसको मृत्यु नहुँदासम्म उसले त्यो माथि चाहिँ आफ्नो प्रभाव कायम गरिरहन्छ जब मरिसक्छ मरिसकेपछि उसले आहारा खाने हो तर मास किलिङको केसमा के हुन्छ भन्दाखेरि ठूलो संख्यामा भएको ठाउँमा ऊ छिर्छ शिकारकै लागि पनि छिर्न सक्छ या अल्म लिएर पनि छिर्न सक्छ तर मुख्यतः शिकारकै लागि छिर्ने क्रममा पनि उसले एउटालाई शिकार गर्न छिरेको हुन्छ तर एउटालाई मारिसकेपछि त्यहाँ त अरू पनि तर्सिएर धेरै उफ्रिन्छ उफ्रिएपछि उसले थ्रेट फिल गर्छ हिउँ चितुवाले र उसले सबै शत्रुतापूर्ण आफ्नो शरीरलाई थ्रेट भएपछि त अरूलाई पनि मार्न थाल्छ यसले गर्दा मास किलिङ हुन्छ र मास किलिङलाई अब त्यो रोक्नको लागि पनि विभिन्न प्रयासहरू गरिरहेको छ एउटा सुरक्षित खोर नै भयो अर्को चरण क्षेत्रमा हिउँ चितुवाले आक्रमण गरेर मार्यो भने त्यो राहत दिने त्यो एउटा पाटो छँदैछ अर्को इन्सुरेन्सको कुराहरू पनि अहिले बिस्तारै सुरु गरिएको छ लाइफ स्टकको इन्सुरेन्स गरेर यदि क्षति गर्यो भने त्यसको जति मूल्य छ त्यति मूल्य नै लिने किन यो मलमपट्टी राहतमा त जम्मा लिमिटेड संख्यामा मात्रै दिने छ त्यो पैसा अत्यन्त सानो छ हुन त त्यो मलमपट्टी हो मलमपट्टी भनेको त घाउ भयो भने तत्काल गरिने उपचार नै हो पूर्ण उपचार होइन त्यसकारणले यो इन्सुरेन्सको स्किमहरू पनि अहिले हामीले बिस्तारै हिमालतिर चाहिँ सुरु पनि गरेको छ जस्तै कञ्चनजङ्घामा यो केही सफल पनि छ समुदाय मार्फत चाहिँ इन्सुरेन्स गर्दाखेरि ती पनि विभिन्न मेजरहरू चाहिँ अप्नाइरहेकै छ
1: परम्परागत चेतनामूलक कार्यक्रमहरू जस्तै पम्पलेट बनाउने र्याली अथवा गोष्ठी सभाहरू गर्ने युग पनि गर्दै आएको छ र पाठ्यक्रममा राख्ने कुरा पनि केही समय अगाडिदेखि नै सुरु भएको हो यी दुईटा बीचमा चाहिँ प्रभावकारिताको हिसाबले के भिन्नता पाउनु भएको छ
2: यो हाम्रो जुन प्रचार प्रसारको विषयमा कुरा गर्दाखेरि हाम्रो लक्षित समूह के हो पहिला लक्षित समूह आइडेन्टिफाई गर्नुपर्ने हुन्छ एउटा अर्को त्यो हामीले गरेको प्रयास चाहिँ कतिसम्म दीर्घकालीन हुन सक्छ त्यो दुईटा तर्फबाट विचार गर्दाखेरि जस्तै पर्चा पम्पलेटहरू हामीले लक्षित समूह मैले अघि भने गोठालाहरू या स्थानीय समुदायको व्यक्ति जो अनएजुकेटेड पनि हुनसक्छ उहाँहरूलाई प्रभावकारी हुनसक्छ भने अब पाठ्यक्रममा नै राखेर गर्दाखेरि चाहिँ के भन्दाखेरि विद्यार्थीहरू जो अब अलिकति शिक्षित हिसाबले पनि त्यहाँको गाउँले शिक्षित वर्गलाई विश्वास गर्ने पनि हुन्छ त्यसैले यो करिकुलममा राखेर जाँदाखेरि चाहिँ दीर्घकालीन पनि हुने भयो र यसको विश्वसनीयता पनि बढ्ने भयो र यो दिगो हुने भयो मुख्य कुरो के भन्दाखेरि यो अहिलेको पुस्तालाई मात्रै होइन कि यो अर्को पुस्तासम्म पनि उनीहरूले गाउँमा नै योगदान गर्छन् त्यसैले अलिकति दीर्घकालीन रूपले हेर्दाखेरि चाहिँ पाठ्यक्रममा विद्यालयहरूमा राख्दाखेरि चाहिँ एउटा शिक्षकहरूले पढाउँदा पनि आफू सचेत हुने भयो अर्को विद्यार्थीहरू जो भविष्यको कर्णधार हो उहाँहरूले चाहिँ त दीर्घकालीन रूपले आफ्नो छिमेक बुवा आमा दाजुभाइ सबैलाई सम्झाउने काम हुने भयो त्यसैले अलिक दीर्घकालीन चाहिँ
1: यसको अर्थ स्थानीय बासिन्दाको व्यवहार दृष्टिकोणमा नै परिवर्तन ल्याउन पनि सक्छ यो विद्यालयमा राख्ने शिक्षाहरूले चाहिँ
2: मुख्य शिक्षाको उद्देश्य भनेकै परिवर्तन ल्याउने नै हो सकारात्मक परिवर्तन र यसमा पनि हाम्रो जे समस्या छ अब जस्तै अहिले पार्टिकुलर हेऱ्यो भने त हिउँचितुवाएर मानव बीचको द्वन्द छ, अन्तर्क्रिया नकारात्मक हुन्छ कहिले सकारात्मक हुन्छ, हामीले सकारात्मक बाटो पनि प्रमोट गर्ने कुरो त अहिले छलफल पनि गर्छौँ होला, किन भन्दाखेरि हिउँचितुवाको त समस्या मात्रै छैन, यसको त अवसरहरू पनि छन्। अब समस्याहरूलाई नै हामीले टार्गेट गरेर पाठ्यक्रममा नै राखिसकेपछि त्यो समस्या समाधान गर्नलाई अलि दीर्घकालसम्म यो लाभदायी हुन्छ भने, अब यसबाट हुन सक्ने फाइदाहरूलाई पनि हामी सँगसँगै त्यही पाठ्यक्रममा राख्यौँ भने त्यो दुइटै पाटो एकैचोटि गाउँमा एजुकेसन मार्फत चाहिँ प्रवाह हुने मौका पाउँछ, यसले गर्दाखेरि अलि लामो समयसम्ममा चाहिँ प्रभाव पार्छ र परिवर्तन गर्नलाई पनि यो सकारात्मक हुन्छ।
1: कार्यक्रम बदलिदो नेपालमा हामी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यसँग कुराकानी गरेर संरक्षण नीतिगत व्यवस्था र क्षतिपूर्ति प्रणालीको बारेमा कुरा चर्चा गरौं। केवल शिक्षाले मात्रै द्वन्द गर्दैन, पशुधनको क्षति हुँदा किसानले पाउने राहत प्रणालीलाई सरल पहुँचयोग्य बनाउनुपर्छ, त्यो पनि चाहिन्छ, अघि तपाईँले चर्चा गर्नुभयो। त्यसलाई सरल र पहुँचयोग्य चाहिँ बनाउन सकिएको छैन भन्ने गुनासो चाहिँ आइरहन्छ, अघि तपाईँले भन्नुभयो जस्तो कतिपय मलमपट्टिको कुरा मात्रै छ, त्यो राहत अथवा पूर्ण रूपमा क्षतिपूर्ति नै पाउने कुरा, यी कुरा शुरू भए पनि अलिक प्रक्रियागत झन्झटहरू छन् भन्ने कुराहरू चाहिँ आइरहेको छ। यसलाई सरल बनाउनका लागि चाहिँ विभागको तर्फबाट कानूनी व्यवस्थामा गरिरहेका पहलहरू के छन्?
2: यो झन्झटिलो भयो, एकदमै लामो भयो, राहत रकम उपलब्ध गराउने नेपालको विभिन्न भागबाट गुनासो आयो। 10 वर्ष अगाडिको र अहिलेको तुलना गर्दाखेरि धेरै सुधार त आइसकेको छ। पहिला धनै धनै यो राहत रकम उपलब्ध गराउनको लागि 6 महिना 7 महिनासम्म लाग्थ्यो, किनभने त्यतिखेर राहत रकमको जुन बजेट छ त्यो विभागमा बस्थ्यो र हरेक ठाउँबाट सिफारिस भएर आएपछि हामीलाई चेक काटेर पठाएर त्यो स्थानमा पुग्दासम्म त मलमपट्टी गर्नुपर्ने विषय त त्यो खाता परिसकेको हुन्थ्यो या त्यहाँ ठूलो घाउ अझै बढिसकेको हुन्थ्यो, र त्यसलाई सुधार गर्ने क्रममा विभिन्न चरणमा सुधारका प्रयासहरू भएका छन्। विभागमा भएको बजेटलाई हामीले केही समय चाहिँ प्रदेशमा लगेर पनि हेर्यौं र प्रदेशमा लग्दा पनि केही समय लामो नै लाग्यो भने अहिले प्रत्यक्ष रूपले तल निकुञ्ज आरक्षक कार्यालय र निकुञ्जभन्दा बाहिरको क्षेत्र चाहिँ डिभिजन वन कार्यालयमा नै त्यो बजेट पठाएर नजिकको बिन्दुमा नै सेवा पुर्याएपछि सेवा चाहिँ सहज हुन सक्छ भनेर त्यो पनि प्रयास गरिरहेको छ एउटा, र अर्को अहिले चाहिँ अब यो अनलाइन प्रणालीबाट बजेट पेमेन्ट हुन्छ, त्यसको लागि यदि स्थानीय समुदायहरूले खाता खोलेर निवेदन पनि सिफारिस त लिनुपर्ने प्रावधान छ, किनभने त्यसमा थोरै भेरिफाई गर्नुपर्ने पनि हुन्छ, किनभने कतिपय अवस्थामा घटना एउटा हुने या घटना नघटेकोमा पनि क्लेम गर्ने पनि केही त्यस्तो हुन सक्छ, त्यसलाई भेरिफाई गर्नको लागि एउटा सामान्य उपभोक्ता समितिको सिफारिस लिने प्रोभिजन चाहिँ राखेको छ अहिले पनि, अनि सिफारिस गरेर कार्यालयमा आइसकेपछि तत्काल खातामा पैसा जम्मा गरिदिने गरेर केही सहज चाहिँ बनाइएको छ, तैपनि अझै पनि यसलाई मान्छेले 15 दिनमा हुनेलाई पनि अझै एक हप्तामा होस्, एक हप्तामा होइन 24 घण्टामा होस् भन्ने चाहना चाहिँ राखेकै हुन्छ, त्यसमा प्रयास हामीले विभिन्न चरणमा गरिरहेको छौँ।
1: त्यससँगै नीतिगत कुराहरूमा हिउँचितुवा संरक्षण लगायत अन्य बाघ हात्ती यो खालको जनावरहरूको संरक्षणको लागि चाहिँ स्थानीय समुदाय र विद्यार्थीको सहभागितालाई कतिको समेटिएको छ हामीले नीतिगत रूपमा चाहिँ?
2: अब नेपालमा संरक्षणको जुन प्रयासहरू छ, पहिला त प्रजाति संरक्षणबाट सुरु भएको, अब राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन आइसकेपछि ऐनले निकुञ्ज आरक्ष संरक्षण क्षेत्र मध्यवर्ती क्षेत्र घोषणा गर्ने प्रावधानहरू विस्तारै विकास गर्दै गएको छ, खास गरी स्थानीय समुदायलाई पनि सहभागी गराउन पर्छ भनेर जुन नीतिगत कानूनी सुधारहरूको तर्फ हामीले हेर्दाखेरि 2052मा मध्यवर्ती क्षेत्र निकुञ्ज आरक्षको वरिपरि पनि बसोबास गर्नुहुन्छ उहाँहरूलाई पनि सहभागी गराएर संरक्षण गर्नुपर्छ भन्ने अवधारणा आयो, र 52-53 पछि नै यो संरक्षण क्षेत्रको घोषणा गर्ने अवधारणा आयो। संरक्षण क्षेत्र भनेको निकुञ्ज र आरक्ष जस्तो एकदमै स्ट्रिक्ट किसिमको संरक्षण भन्दा पनि त्यो अलिकति सहभागितामूलक तर दिगो संरक्षणको अवधारणा हो, जहाँ स्थानीय समुदायलाई पनि मध्यवर्ती उपभोक्ता समिति या अब संरक्षण क्षेत्र व्यवस्थापन समिति मार्फत चाहिँ जनसहभागिता जुटाउँदै त्यहाँबाट हुने आमदानीलाई पनि परिचालन गरेर जनताको सहभागिता गर्ने अवधारणा विकास भइसकेको छ, र यो विभिन्न चरणमा परिवर्तन हुँदै अहिले सरकारवाला निकायहरूको सहभागिता बिना संरक्षण सफल हुँदैन र एउटै मात्रै निकायले संरक्षण गरेर पनि हुँदैन, र संरक्षणबाट सफलता प्राप्त गर्नको लागि हामीले यसबाट केही न केही लाभ स्थानीय समुदायले पाउनुपर्छ भन्ने नीतिगत विभिन्न चरणमा सुधारहरू हुँदै अब पर्यटनको कुराहरू यसमा जोडिएको छ, होमस्टेको कुराहरू जोडेर आएको छ, र अनि संरक्षणको लागि छुट्टै जस्तै महत्वपूर्ण प्रजातिहरूको छुट्टै संरक्षण कार्ययोजना हिउँचितुवाको पनि हामीले छुट्टै संरक्षण कार्ययोजना नै बनाएर त्यो कार्ययोजना अलिक एकीकृत पनि हुन्छ, त्यसमा इकोलोजिकल पार्टबाट हिउँचितुवालाई कस्तो वासस्थान उपयुक्त हुन्छ, आहारा कति आवश्यक पर्छ, आहाराको सुधारको लागि हामीले गर्नुपर्ने प्रयासहरू सबै समावेश गरिएको हुन्छ भने अर्को संरक्षणबाट हुन सक्ने लाभको कुराहरूलाई पनि स्थानीय समुदायले कसरी लिन सक्छ त्यसमा होमस्टे टुरिज्मको विभिन्न गतिविधिहरू पनि समावेश गरिएको छ र द्वन्द्वको कुराहरूलाई पनि सँगसँगै राखिएको छ। यसले एकीकृत रूपले यस्ता प्रजातिहरूको छुट्टै संरक्षण कार्ययोजना बनाएर पनि हामीले संरक्षण प्रयास चाहिँ गरिरहेको छ।
1: त्यसँगै वन्यजन्तुबाट हुने क्षतिको राहत निर्देशिका र स्थानीय स्तरमा तयार गरिने पाठ्यक्रमहरू बीच समन्वय स्थापित गर्नु कतिको आवश्यक छ र त्यसको लागि आवश्यक पर्यो भने विभागले कस्तो पहल गर्न सक्छ?
2: अब यो जुन राहत रकम उपलब्ध गराउने प्रक्रिया छ त्यसको बारेमा अलिकति बुझाउनलाई पनि हाम्रो यो जुन कोर्समा राखेर बुझायौं भने अलि सहजीकरण चाहिँ सजिलो नै हुन्छ र साथसाथै अब राहतकै मात्रै कुरोलाई भन्दा पनि ओभरअल भनौँ न अरू संरक्षणको त विभिन्न पाटाहरू छन् त्यसमध्ये अब राहत भनेको सकभर राहत दिने अवस्थाभन्दा अगाडिकै द्वन्द्व नै नहुने अवस्था सिर्जना गर्नलाई प्रयास गर्ने हो र राहत रकम भनेको के भन्दा घाइते भइसकेको दुःखमा परेको मान्छेले सहज रूपले प्राप्त गर्यो भने त्यसलाई सकारात्मक लिन्छ त्यसले संरक्षणमा प्रति नै सकारात्मक भावना पैदा गर्ने भएको हुनाले त्यसमा यो सेन्सिटिभ विषय भएको हुनाले स्थानीय विद्यार्थी शिक्षकहरू मार्फत पनि तल गाउँमा यसको जानकारी पर्याप्त रूपले पुर्याउन सक्यौं भने र उहाँहरूले पनि सहयोग गर्न सक्नुहुन्छ। जस्तै कुनै घटना घट्यो, द्वन्द भयो, द्वन्दले क्षति पुर्यायो वन्यजन्तु कारणले भने कसरी राहत रकम लिने प्रक्रिया बुझाउनलाई पनि उहाँहरू मार्फत चाहिँ अझै सहज हुन्छ।
1: सकारात्मक भाव पैदा गराउनको लागि जस्तो हामीले उदाहरणको लागि हिंसितुवा कुरा गर्दा हिंसितुवा किन चाहिन्छ यो प्रकृतिमा भनेर विद्यार्थी र विद्यार्थी हुँदै अभिभावकसम्म सकारात्मक भाव पैदा गराउनको लागि कस्तो किसिमको जानकारीहरू आवश्यक पर्छ?
2: हिंसितुवा दुर्लभ प्रजाति हो, अब संसारमा जम्मा 12 देशमा मात्रै पाउँछ, त्यसमा पनि हिमाली क्षेत्रमा मात्रै पाउँछ भनेपछि हिमाली क्षेत्रको बासिन्दाहरूसँग जोडिन्छ यसको सांस्कृतिक, यो त हाम्रो अघिल्लो पुस्ताले दिएको सम्पदा हो, यो सम्पदाको मालिक पनि हामी हिमालको बासिन्दा हौ तर यसबाट फाइदा लिनको लागि पनि हामीले नै विभिन्न प्रयास गर्नुपर्छ भन्ने जुन यसको महत्व छ र हिउँचितुवाले हाम्रो पहिचानको लागि पनि सहयोग गरिरहन्छ। हिउँचितुवा पाउने देश र हिउँचितुवा पाउने क्षेत्र मानौ सगरमाथा, कञ्चनजङ्घा, अन्नपूर्ण भन्यो भने त्यो अन्तर्राष्ट्रिय स्तरमा पनि पहिचानको लागि चाहिँ हाम्रो क्षेत्रलाई चिनाउनलाई प्रजातिले पनि सहयोग गर्छ र अर्को यी प्रजातिको कारणले गर्दा त्यहाँको पारिस्थितीय प्रणालीलाई सन्तुलित राखेर वातावरणीय सेवाहरू छ जस्तै स्वच्छ पानीदेखि लिएर भनौँ न हामीले प्राप्त गर्ने वन जंगलबाट जडीबुटीहरू यो सबैको एकदम दिगो रूपले प्रवाह गर्नको लागि चाहिँ यो प्रजातिको महत्व छ भनेर हामीले बुझाउन जरूरत छ। किनभने यदि हामीले त्यो पारिस्थितिक प्रणालीबाट मानिलौँ हिउँ चितुवालाई एकचोटि हटाएर हेर्यौं भने त्यो पारिस्थितिक प्रणाली त्यति असन्तुलित हुन्छ, त्यसको जुन आहारा प्रजाति छ मृग प्रजातिहरू अब हिमालमा पाउने त नाउर झारल यो संख्या यति धेरै बढ्छ कि त्यसले घाँसे मैदानदेखि लिएर त्यहाँको सबै घाँसे मैदानलाई क्षति पुर्याउँछ, पोल्युसन बढ्छ, पानी अशुद्ध हुन्छ, यसले गर्दाखेरि यदि हिउँ चितुवा भयो भने त्यसको संख्यालाई सन्तुलित रूपले राख्ने र त्यो दीर्घकालसम्म कायम राख्ने फेरि त्यो मार्ने मात्रै होइन उसले सन्तुलित रूपले मार्ने भएको हुनाले पारिस्थितीय प्रणाली सन्तुलित हुन्छ। त्यसैले यसको चाहिँ एउटा पारिस्थितीय महत्व छ र अर्को सांस्कृतिक पनि महत्व छ। यसको महत्वलाई हामीले अघि त मैले राष्ट्रियता पनि जोडिहालेँ,
1: हजुर
2: हाम्रो पहिचानको लागि पनि यो प्रजातिहरू दुर्लभ प्रजातिहरू एकदमै महत्वपूर्ण छ, यसलाई हामी फ्ल्यागसिप स्पेसिस पनि भन्छौँ। बाहिर पहिचान गराउनको लागि अब त्यो चिनाउन सहज हुने प्रजातिहरू, त्यसैले पनि यो महत्वहरू स्थानीय स्तरमा बुझाउन जरूरत छ र बुझाउने विभिन्न विधिहरू मध्येमा अब एउटा त निकुञ्ज आरक्षको आफ्नै एउटा मेकानिजम छ होइन, अफिस कार्यालय छ, यसमा खटिने कर्मचारीहरू छन्, उहाँहरूले प्रचार प्रसार गर्नुहुन्छ। अर्को स्थानीय सरकारलाई पनि हामीले सहभागी गराएर सचेत गराउने र संरक्षणमा सहभागी गराउने, अपनत्व सिर्जना गर्ने र त्यसबाट फाइदा लिनको लागि पनि विभिन्न पर्यटकीय गतिविधिहरू जस्तै ट्रेकिङ ट्रेलहरू हुनसक्छ होइन, टुरिस्टहरूलाई आकर्षण गर्नको लागि होटल लजहरू व्यवस्थित किसिमको हुनसक्छ अनि त्यस मार्फत चाहिँ आमदानी पनि सिर्जना गर्ने र हाम्रो चिनारी पनि बाहिरसम्म पुर्याउने। अब यो समग्र क्षेत्रले हो गर्छ तिनै महत्वहरूलाई जोडेर नै हामीले एकीकृत किसिमको कार्यक्रम सञ्चालन गर्न लागि स्थानीय सरकार भयो सहयोगी संस्थाहरू हुन्छ अरू सरकारी कार्यालयहरू हुन्छन् व्यवसायीहरू हुन्छ विद्यार्थी हुने भए शिक्षक हुने भए होइन स्थानीय समुदाय हुने भए सबैलाई नै समावेश गरेर नै कार्यक्रम सञ्चालन गर्नुपर्ने हुन्छ
1: कार्यक्रम बदिदो नेपालमा अहिले हामी राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ इकोलोजिस्ट एवं सूचना अधिकारी हरिभद्र आचार्यसँग कुराकानी गरिरहेका छौं संरक्षण शिक्षा अहिले पछिल्लो समयमा पालिकाहरूले चासो दिन थालेका छन् उनीहरूले बनाउने त्यस्ता संरक्षण शिक्षालाई प्रभावकारी बनाउन चाहिँ पालिका शिक्षा मन्त्री र विभागबीच कस्तो समन्वय आवश्यक हुन्छ
2: संरक्षणको चाहिँ विभिन्न पाटाहरूलाई समेटेर हामीले करिकुलम बनाउनु पर्ने हुन्छ यसको महत्व भयो यसबाट लिन सक्ने लाभको विषयहरू भयो द्वन्द नै हुन नदिने र द्वन्द आउने अवस्थालाई न्यूनीकरण गर्ने र द्वन्द भइहालेमा फेरि त्यसमा राहत या अब सहयोगको व्यवस्था गर्ने एकीकृत किसिमको एजुकेसन प्रणाली हामीले डेभलप गर्यौं भने मात्रै समग्र संरक्षण सम्भव हुन्छ अब यसको लागि एउटा मात्रै पक्ष बसेर हुँदैन यसमा शिक्षा मन्त्रालय चाहियो स्थानीय सरकार चाहियो त्यति बेला अब संरक्षणमा काम गर्ने राष्ट्रिय निकुञ्ज विभाग होला वन विभाग होला यी सबै पक्ष बसेर नै करिकुलम डेभलप गर्नुपर्ने भएको हुनाले यसमा हाम्रो क्षेत्रबाट गर्नुपर्ने विषयहरू यो विषय समावेश गर्नुपर्छ हामीले भन्न सक्ने भयौं त्यस्तै अर्को पाटोबाट अर्कोले योगदान गर्ने भयो सबै बसेर समन्वय गरेर नै गर्यो भने बढी लाभदायी हुन्छ र प्रभावकारी पनि हुन्छ
1: त्यस्ता पाठ्यक्रम अहिले तपाईँले चर्चा गरिहाल्नुभयो त्यसको महत्व त्यसको आवश्यकता मानव वन्यजन्तु द्वन्द घटाउने उपायहरू समेट्ने भन्ने कुरा अहिले गर्नुभयो त्यो सँगसँगै पछिल्लो समयमा क्यामेरा ट्र्यापिङ जीपीएस कलरिङ जस्ता विभिन्न किसिमका कुराहरू पनि प्रयोग भइरहेका छन् अध्ययन अनुसन्धानको क्षेत्रमा त्यस्ता प्राविधिक ज्ञान र सिकाइहरू चाहिँ पाठ्यक्रममा समेट्नु कतिको आवश्यक देख्नुहुन्छ
2: अब यो जुन क्यामेरा ट्र्यापको कुराहरू गर्नुभयो यी सबै के भन्दाखेरि वन्यजन्तुहरूको संख्या पहिचान गर्ने अनुमान गर्ने विधिहरू छन् त्यो विधिमा प्रयोग हुने क्यामेरा ट्र्याप भनेको अहिलेको लेटेस्ट टेक्नोलोजी हो किनभने वन्यजन्तुहरू हामीले मानव गन्न जाँदाखेरि यसको संख्या कति छ भने हेर्न जाँदाखेरि सहज रूपले हामीले देख्न सक्दैनौँ किनभने मान्छेबाट भाग छ टाढा हुन्छ भनेपछि त्यो संख्या एकिन गर्नको लागि पनि हामीले टेक्नोलोजी प्रयोग गर्नुपर्ने हुन्छ र अहिले चाहिँ धेरै टेक्नोलोजीहरू चाहिँ अलि लेटेस्ट टेक्नोलोजीको रूपमा चाहिँ जस्तै त्यसको स्क्याट कलेक्सन गरेर जेनेटिक एनालाइसिस गरेर पनि पपुलेसन निकाल्न सकिन्छ या त्यसको स्वास्थ्य कस्तो छ त्यसको आहार सन्तुलित छ कि छैन त्यो पनि हेर्न सकिन्छ त्यस्तै अटोमेटिक क्यामेराले वन्यजन्तुको फोटो खिचेर त्यो फोटोलाई मूल्याङ्कन गरेर एनालाइसिस गरेर स्वस्थ छ कि मेल र फिमेलको सन्तुलन कस्तो छ इकोलोजिकल पार्ट भनौँ न यसको जनसङ्ख्या हेर्दाखेरि भविष्यसम्म पनि यो जनसङ्ख्या कन्टिन्यू भइरहन सक्ने खाले छ कि मेल र फिमेलको सन्तुलनको हिसाबले हेल्दी बच्चा जन्मिरहेको अवस्था छैन भनेर यो टेक्नोलोजी प्रयोग गरेर खास गरी अध्ययन अनुसन्धान र वन्यजन्तुको इकोलोजिकल बिहेभियरहरू अध्ययन
3: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घराईमै
4: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ
3: डाक्टरद्वारा दिइने सेवाहरू
5: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा
3: अनुहार हड्डी भाँचिएको जोड्ने
5: दाँतको एक्सरे सेवा
3: सामान्य तथा जटिल दाँत निकाल्ने
5: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई
5: मेसिनबाट जरेदेखि दाँत फरिने
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार
5: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार
3: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार
5: साथै
4: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
5: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक ट्राफिक रोड घोराही दान दीपज्योति अस्पतालको 20 मिटर माथि फोन 082562707
5: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
5: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा
7: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ
5: सम्पर्क फोन 082590079 मोबाइल नम्बर 98478010030 र 98259554555
8: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
9: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
8: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू:
10: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
8: श्वेत पर्दरक, पिसाब पोल्ने समस्या,
10: पाछेघरमा समस्या, पाछेघर खस्नेको समस्या,
8: पाठेघरमा मासु पलाउने,
10: निसन्तान महिलाको चेक जाँच,
8: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
11: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
8: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 082-590-410, मोबाइल नम्बर 98-478-2893 र 98-095-12-871।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
13: सीता के भयो तिमीलाई, घुम्सेर बसेछौ?
14: के हुनु नि, बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन, अब त आशै मरिसक्यो।
13: के कुरा गर्छ निमले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
14: ए ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
15: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
16: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोरहाइदान, सडक विभागको अगाडि एड्रेस बैंक भएको भवनमा, सम्पर्क मोबाइल 98-478-2372।
17: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
16: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
17: उपलब्ध। शल्यक्रियाहरू:
16: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
17: बालबालिकाको न्युरो सर्जरी,
16: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
17: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
16: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
17: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
15: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
18: फेरि अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
15: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू: महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, गण्डी फोत, दुधी, तेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
17: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
19: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्ने, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
17: एमबीबीएस एमएस जनरल फिजिसियन एण्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, गोराही दल। फोन नम्बर 0825625023, 98478817 र 98478635643।
20: मध्य पश्चिम टाइम चेक यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा आर्थिक तथा विकास नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्रदेशको आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा स्थापित गर्ने गरी कार्यक्रम ल्याएको छ। कृषि उत्पादन, उत्पादकत्व वृद्धि, व्यावसायीकरण, बजारीकरणदेखि लिएर सहकारी भूमि व्यवस्था र रोजगारी सम्मलाई एकीकृत रूपमा समेट्दै प्रदेशलाई आत्मनिर्भर र प्रतिस्पर्धी कृषि अर्थतन्त्रतर्फ लैजाने प्रदेश सरकारको लक्ष्य रहेको छ। प्रदेश सरकारले कृषिको आधुनिकरण, यान्त्रिकरण र व्यावसायीकरणलाई प्राथमिक रणनीतिका रूपमा अघि बढ़ाउने घोषणा गरेको हो। तुलनात्मक लाभ भएका बाली तथा वस्तुको पहिचान गरी उत्पादन वृद्धि र उत्पादकत्व विस्तारमा जोड़ दिए कृषि अनुदान प्रणालीलाई पारदर्शी र समन्वय बनाउने उद्देश्य सहित एकदात नीति लागू गर्ने तथा सबै कृषकको समान पहुँच सुनिश्चित गर्ने नीति प्रदेशले लिएको छ। यसका लागि प्रादेशिक कृषि ऐन तर्जुमा गरिनेछ। यसले कानून अनुदान वितरणमा हुने असमानता र दोहोरोपनालाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ। प्रदेशलाई प्रांगारिक प्रदेशका रूपमा विकास गर्ने दीर्घकालीन लक्ष्यसहित जैविक खेतीलाई प्रोत्साहन गर्ने नीति पनि अघि सारिएको छ। देशव्यापी रूपमा बढ़दै गएको प्राणघातक रोग जापानिज इन्सेफ्लाइटिस जेईको संक्रमण लुम्बिनी प्रदेश लगायत देशैभर फैलिँदै गएको छ। संक्रमित क्यूलेक्स जातको लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने यो रोगको संक्रमण सर्लाही बाहेक मधेसका सबै जिल्लामा देखिएको छ। संक्रमणसँगै मृत्युदर समेत उच्च देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक सरोज न्यौपानेका अनुसार भदौ 5 गतेसम्म मध्य प्रदेशका 7 जिल्लाका 15 पालिकामा गरी 19 जनामा प्रयोगशाला परीक्षणबाट जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। संक्रमित मध्ये 6 जनाको मृत्यु भएको छ। निर्देशनालयका खोप सुपरभाइजर लक्ष्मेश्वर झाका अनुसार जापानिज इन्सेफ्लाइटिसकाबाट 70 जिल्ला सबैभन्दा बढ़ी प्रभावित भएछ। भदौ 5 गतेसम्म 70मा 6 जनामा संक्रमण पुष्टि भएकोमा 2 जनाको मृत्यु भएको छ। त्यस्तै पर्सामा 4 संक्रमित मध्ये 2 जना, धनसामा 3 संक्रमित मध्ये 1 जना तथा रौतहटमा 1 जनाको मृत्यु भएको झाले जानकारी दिनुभएको छ। उपचारपछि घर फर्किएका समेत दीर्घकालीन स्वास्थ्य समस्यामा देखिएको परिवारजनले बताएका छन्। बोल्न तथा खाना खान कठिन हुने, मानसिक अवस्था सुस्त हुने तथा अन्य शारीरिक मानसिक अपाङ्गता देखिने गरेको उनीहरूको भनाइरहेको छ। रोकथामका लागि बालबालिकालाई नियमित खोप दिँदै आए पनि संक्रमण बढ़िरहेको छ। लुम्बिनी प्रदेश सरकारको मन्त्री परिषद बैठकले प्रदेश सभाको चालू 8 अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय राप्ती उपत्यका देवखरीमा मंगलबार साँझ बसेको बैठकले यस्तो निर्णय गरेको हो। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले नेपालको संविधानको धारा 183 को उपधारा 2 बमोजिम प्रदेश सभाको चालू 8 अधिवेशन भदौ 11 गते बिहिबार राति 12 बजेदेखि अन्त्य गर्न प्रदेश प्रमुख समक्ष सिफारिश गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सामाजिक विकास मन्त्री रामजी प्रसाद घिमिरेले जानकारी दिनुभयो। बैठकले प्रदेशको स्थायी संगठन तथा व्यवस्थापन सर्वेक्षण गर्ने अवधि थप गर्ने निर्णय समेत गरेको छ। प्रदेश सरकारको स्थायी संगठन तथा व्यवस्थापनलाई व्यवस्थित बनाउन आवश्यक अध्ययन तथा सर्वेक्षणको अवधि थप गर्ने प्रस्ताव बैठकमा पेश गरिएको थियो। यसै गरी बैठकले नवनियुक्त मन्त्रीहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिने निर्णय गरेको छ।

हिजरी सम्बत शुरू भएको थियो। अहिले हिजरी सम्बत अनुसार 1448 चलिरहेको छ। पैगम्बर मोहम्मदको जन्म साउदी अरबको मक्कामा भएको थियो। सरकारले मोहम्मद जन्म जयन्तीको अवसरमा मुस्लिम धर्मावलम्बीहरूका लागि आज मात्र सार्वजनिक विदा दिएको छ। यसैगरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले मोहम्मद जयन्तीको धार्मिक सहिष्णुता, आपसी सद्भाव, भाइचारा, शान्ति र मानव कल्याणको भावना अझ सुदृढ़ बनाउन प्रेरणा दिने विश्वास व्यक्त गर्नुभएको छ। मोहम्मद जयन्तीका अवसरमा बुधबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री आचार्यले उक्त विश्वास व्यक्त गर्नुभएको हो। उहाँले नेपाल बहुधार्मिक, बहुसांस्कृतिक र विविधतायुक्त मुलुक भएको उल्लेख गर्दै यहाँका सबै धर्म, संस्कार, संस्कृति र परम्पराले नेपाली समाजलाई समृद्ध बनाएको बताउनु भएको छ। हस्तो बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली जीबी रोड खोराहीदाङ
4: फोन 562-521
1: सम्पर्क मोबाइल
3: 98578-32-819 र 98578-32-223।
5: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
6: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
7: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
8: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
5: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
1: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
9: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478-27-977
10: र 98578-30-689।
11: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
12: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
11: हुलास फुसका उत्पादहरू, हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
12: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
11: हुलासले बनाउँदैछ परिवार एक साथ।
13: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
14: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
13: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
15: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान, सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
16: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस्।

0: बंगलाचुली आयुर्वेद क्लिनिक घोराईडाङमा
1: उपचार हुने रोगहरू
0: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
1: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
0: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
1: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
0: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
1: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
0: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
2: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
3: भर्ना सम्बन्धी सूचना
4: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
3: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
5: सम्पर्क फोन नम्बर 0825361133 मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 26 286।
6: होइन भाइला
7: लखर लखर कहाँ हिनिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
6: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको राम्रो पैसा कमाइरहेछले
8: ल ल काका गइहाले म
0: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्।
0: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45 226।

0: तपाईहरुको घर घरमा रेडियो मध्य पश्चिम
1: नमस्कार यो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु जीवराम भण्डारी आज यहाँहरू सामुने उपस्थित हुनुहुन्छ अभिषेक बस्न्यात उहाँ राजनीतिक अर्थशास्त्री हुनुहुन्छ अक्सफोर्ड विश्वविद्यालयबाट उहाँले स्नातकोत्तर गर्नुभएको छ अर्थशास्त्रमा उहाँ इन्टरनेसनल विभिन्न डेभलपमेन्ट इन्स्टिट्युसनहरू संस्थाहरू आइएमएफ अर्थात् इन्टरनेसनल मोनिटरी फन्ड वर्ल्ड ब्याङ्क बैंक अफ इंग्लैंड र नेपाल स्थित अमेरिकी राजदूतावासमा राजनीति र अर्थशास्त्र विभाग पनि हेर्नुहुन्थ्यो अर्थात उहाँ राष्ट्रीय र अन्तर्राष्ट्रिय विभिन्न अन्तर्राष्ट्रिय संस्थाहरूमा आबद्ध रहेर काम गरेको त्यो अनुभव प्राप्त व्यक्ति हुनुहुन्छ हो त उहाँ के भने राजनीतिक अर्थशास्त्री आज म उहाँसँग नेपालको पछिल्लो अवस्था त्यो विगतदेखि वर्तमानसम्मलाई कोट्याउने र अबको सम्भावना के छ यही वरिपरि केन्द्रित रहेर संवाद गर्ने मेरो कसरत रहनेछ सर्वप्रथम म उहाँलाई स्वागत गर्छु
2: सर स्वागत छ कार्यक्रममा
1: अब म कहाँबाट प्रवेश गर्न चाहे भने तपाईँको यस्तो राम्रो प्रोफाइल छ है यसो हेर्दाखेरि नि नेपालमा जतिवटा परिवर्तनहरू हुन्छन् मानिसको एक्सपेक्टेसन एकदम हाई हाई त्यो किनभने मानिसले पनि त्यही ढंगले राजनीति गर्ने मानिसले प्रेरित गरिदिन्छन् तर जब सरकार नयाँ आउँछ हात्ती आयो फुस्सा जस्तो हुन्छ तपाईँको विचारमा नि म कहाँबाट सुरु गर्न चाहे भने त्यो बालेन्द्र नेतृत्वको सरकार र त्योभन्दा अगाडिको सुशीला कार्कीले गरेको जो प्रयत्न एउटा चुनाव भयो त्यसपछि बालेन्द्रको सरकार बन्यो बालेन्द्रको लगभग 5 महिना अब तयारीमा छ त्यो पुग्न लाग्यो होइन यो कस्तो देखियो हँ यो तपाईँको नजरमा
2: फर्स्ट अफ अल धन्यवाद यो टिभीमा स्वागत गर्नुभयो मलाई के लाग्छ भन्दाखेरि हाम्रो चाहिँ जुन अन्तरिम सरकार सुशीला कार्कीज्यूको अन्तर्गतमा जुन बनेको थियो उहाँले सुशीला कार्कीजीले चाहिँ बेयर मिनिमम गरेर चाहिँ जानुभयो जस्तो लाग्छ उहाँले अझ बढी गर्न सक्नुहुन्थ्यो तर गर्नु भएन गर्न चाहनु भएन
1: चाहनु भएन कि नसकेको
2: सायद दुइटै होला होइन अब तुलनात्मक रूपमा हेर्दाखेरि हाम्रै नजिकैको छिमेकी बङ्गलादेशमा हेर्दाखेरि बङ्गलादेशमा पनि जेन्जी आन्दोलन भएरै चाहिँ एउटा अन्तरिम सरकार बनेको थियो मोहम्मद युनुसको नेतृत्वमा होइन मोहम्मद युनुसको चाहिँ सँग तुलना गर्यो भने मोहम्मद युनुसले बङ्गलादेशमा 18 महिनाको अन्तरिम काल चलाउनु भयो त्यो 18 महिनामा उहाँले 8-10 चाहिँ कमिसन आयोगहरू खडा गर्नुभयो होइन राज्य संबन्धका विभिन्न अङ्गहरूको रिफर्मको लागि होइन त्यसको सुधारको लागि के गर्नुपर्छ भनेर 8-10 विज्ञहरूको कमिसन सेटअप गरेर एउटा चाहिँ कन्स्टिट्युसन रिफर्म कमिसन पनि बनाएर बङ्गलादेशको संविधानलाई नै सुधार रिफर्म गरेर पार्लियामेन्ट्री इलेक्सन सँगसँगै 18 महिनापछि जब उहाँले पार्लियामेन्ट्री इलेक्सन गराउनु भयो त्यति बेला उहाँले त्यो रिफर्म्ड संविधान पनि जनता समक्ष लानुभयो एउटा रेफरेन्डमको लागि र जनताले त्यसलाई पारित पनि गरिदिए होइन सो यो लेभलको
1: संविधान संशोधन सुधार सहितको त्यो प्रयत्न एक सफल हुनुभयो
2: उहाँले गर्नुभयो होइन र संविधान बाहेक अरूहरू पनि जस्तै इलेक्ट्रल रिफर्म कमिसन थियो पुलिस रिफर्म जुडिसियल रिफर्म यसरी चाहिँ उहाँले चाहिँ बङ्गलादेशको चाहिँ के त्रुटिहरू थिए होइन उहाँहरू र उहाँको टिमले चाहिँ
1: राज्य सञ्चालनका लागि आवश्यकीय संघ संस्थाहरूमा पुनर्गठन पुनर्संरचना उहाँले गर्नुभयो
2: गर्ने प्रयास गर्नुभयो होइन अब त्यसको एक्जिक्युसन त अब अहिलेको निर्वाचित सरकार तारिक रहमानको सरकारले गर्नुपर्छ होइन अब कतिको गर्छ त्यो त हेर्न बाँकी छ तर मैले भन्न खोजेको कुरा अन्तरिम कालमै डक्ट्रिन अफ नेसेसिटीबाट सेटअप भयो नि त मोहम्मद युनुस पनि जस्तै हाम्रो सुशीला कार्की होइन सो मोहम्मद युनुसले चाहिँ यति व्यापक र विस्तृत रूपमा चाहिँ बङ्गलादेशको त्यो राज्य संरचनालाई चाहिँ चेन्ज गर्न खोज्नुभयो होइन त्यो एफर्ट हाम्रो सुशीला कार्कीज्यूको साइडमा देखिएन उहाँले चाहिँ बेयर मिनिमम संसद चुनाव कतिले यो त मध्यावधि चुनाव मात्रै भयो पनि भने होइन त्यति गरेर जानुभयो अब
1: जुन तहको नोक्सान भएको थियो एक्सपेक्टेसन मानिसको जुन आशा थियो
2: हजुर
1: तदनुरूपको काम गर्न सकिनन् उनले सारमा भन्दा
2: सकिनन् चाहेनन् होइन अब एक हिसाबले हेर्दाखेरि अब मोहम्मद युनुस जस्तो अलिक बढी आँटेको भए हुन्थ्यो कि भन्ने कुरा पनि छ होइन तर उहाँले गर्नु भएन अब त्यसको डिफेन्समा सायद के पनि भन्न सकिन्छ भन्दाखेरि अब हामीले भन्छौँ नि घाँटी हेरेर हाड मिल्नु होइन, सो सायद उहाँले चाहिँ अब त्यो त्यत्रो हाड मिल्न चाहनु भएन होइन, सो ठिकै छ, अब नसक्ने कुरा नआँटेको पनि अब ठिकै छ,
1: चुनाव त गराइन् नि,
2: चुनाव गराइन्, सो चुनाव गराउनु पनि अब एक हिसाबले ठुलै कुरा हो, उहाँको चाहिँ यो चातुर्य र चाम भन्छु म होइन, मोहकताले चाहिँ जस्तै अब केपी शर्मा ओली देउवा जस्तो होइन एमाले काङ्ग्रेस जुन चाहिँ फालिएका पार्टी थिए आन्दोलनले फालिएको पार्टी उनीहरूलाई पनि ल्याएर चाहिँ चुनावसम्म चाहिँ गराउनु भयो, सो त्यति बोलाई श्रेय त उहाँलाई कन्फ्रन्टेसनमा गएन, बिग्रिएन नि त, सो निष्कर्षमा भन्नुपर्दा उहाँले चाहिँ ड्यामेज गर्नु भएन, सपार्न धेरै सक्नुहुन्थ्यो त्यो गर्न सक्नु भएन या चाहनु भएन भन्नु पर्यो, तर एउटा कुरा चाहिँ म उहाँको चाहिँ गहिरो आलोचना गर्छु म, त्यो चाहिँ के विषयमा भन्दाखेरि उहाँले यो जुन गौरीबहादुर कार्कीको कमिसन बनाएको थियो होइन भदौ 23 र 24 छानबिन गर्नलाई, त्यो कमिसनलाई पनि उहाँले चाहिँ जति चाहिँ सपोर्ट गर्नुपर्ने थियो र सार्थकता थियो त्यो रिपोर्टको जति युजफुलनेस हुन सक्थ्यो त्यसप्रति पनि उहाँले चाहिँ ध्यान दिनु भएन होइन, रिपोर्ट त उहाँले के देखिन्छ भन्दाखेरि निकाल्ने उहाँको इन्ट्रेस्ट पनि देखेन, इच्छा पनि देखेन होइन, उहाँ आफ्नो कार्यकाल सकाउने अन्तिम दिनमा त्यो पनि दिउँसो लिक भयो र बेलुका चाहिँ छुच्छ किसिमले चाहिँ निकाल्नु भयो होइन, र सो त्यो चाहिँ उहाँको ठुलो चाहिँ कमी कमजोरी जस्तो चाहिँ मलाई लागेको छ होइन, सो यो पोइन्ट चाहिँ
1: अझ नियत नै खराब यसको अर्थ
2: नियत भन्दा पनि अब मेरो अनुमानमा के हो भन्दाखेरि उहाँले चाहिँ म पार्लियामेन्ट्री इलेक्सन गराउँछु होइन त्यति मात्रै गर्छु भन्ने चाहिँ एउटा अठोट गर्नुभयो, अब यो
1: कार्यलाई तपाईँ के भन्नुहुन्छ सफल कि असफल वा फ्लप खाएको कि एउटा सफल भएको भन्ने ठान्नुहुन्छ,
2: एकदम चाहिँ न्यारो रूपले हेर्दाखेरि चाहिँ अब सफल भनिदिनु पर्यो होइन, तर उहाँको काम त देश चाहिँ यस्तो सङ्कटमा परेको देश यस्तो चाहिँ रोगी ग्रस्त देश भनौँ न त्यो रोगको निवारणको लागि पनि केही स्टेप्स लिइदिनु भएको हुन्थ्यो नि त, र त्यसमा चाहिँ बेयर मिनिमम उहाँले के गर्न सक्नुहुन्थ्यो भन्दाखेरि ल कन्स्टिट्युसनल रिफर्म ठुलो कुरा भयो नाट्ने कुरा ल ठिक छ होइन, तर भदौ 23 र 24 बलमा उहाँ आउनुभयो प्रधानमन्त्री बन्नुभयो भनेपछि भदौ 23 र 24 के भयो किन भयो को दोषी होइन त्यसकोमा हामीले के गर्नुपर्छ यो कुरामा त त्यो गौरीबहादुर कमिसनको रिपोर्टलाई त उहाँले त एकदम एउटा कम्प्रिहेन्सिभ रिपोर्ट कम्प्लिट रिपोर्ट होइन पहिलाको जस्तो होइन, पहिला पनि जनआन्दोलन भयो मल्लिक कमिसन भयो रायमाझी कमिसन तिनीहरूको रिपोर्ट त्यति चाहिँ इफेक्टिभ भएन नि त, तर यसपालि चाहिँ त्यो चेन्ज हुने किसिमले होइन सत्य तथ्य निस्किने किसिमले र जनताले र हाम्रो नेपाली समाजले हामी किन चाहिँ यस्तो भडखालोमा पुग्यौँ त बुझ्ने किसिमले निकाल्नु पर्ने थियो, अब यो सिलसिला म एउटा चाहिँ टेबल एउटा चाहिँ यहाँलाई प्रस्तुत गर्न चाहन्छु होइन, यो पनि स्क्रिनमा राखिदिनु होला, सो यो टेबल मैले तथ्याङ्क केही जम्मा पारेको
1: भनेको,
2: सो यो टेबलमा मैले के दर्शाउन खोजेको छु भन्दाखेरि हाम्रा चाहिँ मेन आन्दोलनहरू होइन पोलिटिकल हिस्ट्रीका मेन आन्दोलन 1990 जनआन्दोलन एक भन्नाले 46 सालको जनआन्दोलन, त्यसपछि 62-63 जनआन्दोलन 2006 जनआन्दोलन र त्यसपछि आएर 2025 जेन्जी जनआन्दोलन, यसको चाहिँ मैले तुलनात्मक टेबल चाहिँ यो तथ्याङ्क तयार गरेको छु, त्यसमा मैले के राखेको छु भन्दाखेरि जनआन्दोलन 1 46 सालको जनआन्दोलनमा चाहिँ 50 जनाको चाहिँ ज्यान गएको रहेछ, 50 जनाले सहजता प्राप्त गरे होइन आन्दोलनको क्रममा र त्यो आन्दोलन 50 दिनको लागि चलेको रहेछ है, भनेपछि यो भन्दाखेरि अलि राम्रो नसुनिएला तर डेथ रेसियो निकाल्दाखेरि होइन प्रतिदिन कतिजनाको ज्यान गयो भनेर चाहिँ नम्बर अफ डेथ 50 भयो,
1: त्यहाँबाट निकाल्नु हो त्यो 50 जनाको 19 जनाको भन्छ
2: होइन होइन त्यो 62-63 19 हो, यो चाहिँ म 46 कुरा हो,
1: 46 ए त्यो करेक्ट हो त्यो,
2: अब यस्तो छ अफिसियल फिगर चाहिँ 50 छ, अब कतिले चाहिँ अनअफिसियल त्योभन्दा बढी थियो 60-65 थियो भन्ने पनि छन् होइन, अहिले म अफिसियल
1: नसुनेको पहिले
2: होइन, सो 50 दिने आन्दोलनमा 50 जनाको ज्यान गयो भनेपछि त्यसको रेसियो निकाल्दाखेरि 50 लाई 50 भाग गर्दाखेरि 1.0 निस्क्यो होइन, प्रतिदिन 1 जनाको ज्यान गएको छ भनेर देखियो, अब त्यसै गरी 62-63 आइपुग्दाखेरि जनआन्दोलन 2 चाहिँ 19 जनाको ज्यान गयो, त्यो 19 दिने आन्दोलन भएको थियो, सो 19 लाई 19 भाग गर्दाखेरि पनि 1 भन्थ्यो, भनेपछि 46-62-63 आउँदाखेरि आन्दोलनको क्षतिको एउटा मेजर हो नि त डेथ रेसियो भनेको होइन, हेर्दाखेरि 1 पहिला पनि 1 रहेछ पछि पनि 1 देखियो होइन, अब आएर हेर्नुहोस् है 2025 आएर हेर्दाखेरि चाहिँ होइन नम्बर अफ डेथ 76 भन्ने छ होइन, इन टू डेज जाबो दुई दिन में 76 जना को कसले बड़ी भी भन्छ को ज्यान गएको छ त्यसको डेथ रेशियो निकाल्नुस 38 हुन पुग्छ हैन यो यसले देखाउँछ कि अहिलेको यो जेनजी जनआन्दोलन पहिलेको भन्दा कुन लेभलले चाहिँ म्याग्निफाइड र एम्प्लिफाइड भएको रहेछ हैन डबल मात्रै भएको हैन नि 5 टाइम्स भएको हैन 10 टाइम्स मात्रै हैन 38 गुना को चाहिँ यहाँ ड्यामेज भएको छ इन टर्म्स अफ
1: यसको अर्थ के समाज हाम्रो हिंसक हुँदैछ कि अथवा शासकहरू एकदम क्रूर भइरहेछ
2: एक हिसाबले दुईटै हो तर क्रूर भन्दा पनि म के भन्छु भन्दाखेरि समाज हिंसक भन्दा पनि यो चाहिँ जनताको पब्लिक फ्रस्ट्रेसन लेभल चाहिँ कुन लेभलमा पुगेको रहेछ जनआक्रोश होइन अपेक्षाहरू पुरा भएन नि त प्रमिस धेरै भए तर त्यो फुलफिल भएन त्यो भएपछि जनता त फ्रस्ट्रेटेड भएर बसिरहेको हुन्छ र जब त्यो उर्लिन पाउँछ जस्तै 2023-24 भयो त्यो आक्रोश भूकम्प फुट्या जस्तो गरेर निस्केको हो होइन सो एउटा चाहिँ यो त्यो आक्रोशको एउटा मेजर भयो अर्को चाहिँ राज्य संयन्त्र कुन रूपले राज्य संयन्त्रले त्यो क्राइसिस म्यानेज गर्न सक्यो या सकेन त्यसको मेजर हो होइन सो यसले के दर्शाइरहेको छ भन्दाखेरि 46 र 62-63 पनि जनआक्रोश सायद त्यो लेभलमा उत्सर्गमा पुगेको थिएन होला र त्यसै गरी राज्यको पोइन्ट अफ भ्यूबाट हेर्दाखेरि राज्य संयन्त्र चाहिँ अलि संयमित रूपमा र इफेक्टिभ रूपमा चाहिँ परिचालन भएको भएर होइन ड्यामेज चाहिँ क्षति चाहिँ अलि न्यूनै रह्यो भनौँ कम्पेरिटिभली होइन 1.0 छ 38 पुग्नु भनेर त जनआक्रोश पनि कति उचालिएको रहेछ र कन्भर्सली राज्य संयन्त्र चाहिँ कति कमजोर भएर गएको रहेछ होइन पुसमा हामीले चाहिँ 6 महिना अगाडि जब हामी संवाद गऱ्यौँ मैले चाहिँ यो जेनजी आन्दोलनको मूल कारक अरू पनि कारण छन् तर मूल कारक मैले के भनेको थिएँ भन्दाखेरि इन्स्टिट्युसनल डिके खास गरी पुलिस फोर्सको चाहिँ त्यो दिन के देख्यो उनीहरूले त्यो क्राइसिस म्यानेज गर्न सक्ने उहाँहरूको एबिलिटी नै नभएको देखियो होइन पुलिस फोर्स मेल्टडाउन भएको देखियो नि त होइन यो चाहिँ इन्स्टिट्युसनल डिके भनेको दशौं कौंदेखि चाहिँ बिग्रिँदै मक्किँदै गएर त्यो स्टेटमा पुग्यो सो यो नम्बरले पनि 38 पनि फेरि त्यही देखाउँछ कम्पेरिटिभली होइन हाम्रो प्रिभियस जनआन्दोलन भन्दाखेरि अहिले आइपुग्दाखेरि हाम्रो राज्य संयन्त्रले त त्यो क्राइसिस म्यानेज गर्न नसकेको देखियो नि त त्यही भएर यो नम्बर चाहिँ चुलिएको छ है र फाइनेन्सियल ड्यामेज पनि 85 अरब यो चाहिँ कार्की कमिसनकै नम्बर हो होइन
1: 85 अरब भन्दै 1 अर्बको हाराजी
2: है त्यो भनेको चाहिँ यहाँ
1: मतलब जनको पनि ठुलो क्षति भयो धनको
2: भयानक होइन र इभन कोट पर्वको कुरा गर्ने हो भने होइन नेपाली हिस्ट्रीमा त कोट पर्वको त ठुलो चाहिँ भयानक छ नि त त्यसमा पनि चाहिँ 30-32 इतिहास शिरोमणि बाबुरामाचार्यको नम्बर मान्ने हो भने 30-32 चाहिँ ज्यान गएको रहेछ सो कोट पर्वभन्दा पनि ठुलो भएको छ यो जेनजी आन्दोलन होइन र त्यसैले मैले भन्न चाहँदैछु कि
1: दुई दिनमा 76 वा 78 त्यो दुई डाटा भन्छ तर
2: डाटाको कुरा त मैले भनिहालेँ इभन जनआन्दोलन 1 र 2 पनि त्योभन्दा बढी मरेका थिए को ज्यान गएको थियो भन्ने पनि छ तर त्यसलाई राख्यो भने पनि रेसियो तपाईँको 1.3-1.4 मात्रै आउँछ 38 त पुग्दैन जे गरे पनि होइन सो 38 पुग्नु भनेर चाहिँ कुन लेभल
1: मतलब दिनको 38
2: डेथ रेसियो पर डे एक दिनमा चाहिँ 38 जनाको ज्यान गयो एकै दिनमा यो आन्दोलनमा होइन जुन हाम्रो हिस्ट्रीमा इतिहासमा सायद कहिले भएको
1: कसैलाई दण्डित केही भयो त
2: हो म यही कुरा भन्न चाहँदैछु यस्तो विभत्स घटना
1: चरम उल्लङ्घन हो नि
2: चरम उल्लङ्घन होइन
1: अपराध हो
2: ह्युमन राइट जनआक्रोश र स्टेट संयन्त्र कति चाहिँ गिरेको छ भन्ने देखिरहेको छ भन्छ यस्तो चिजको त एकदम गहिरो रूपमा चाहिँ स्टडी हुनु पर्यो नि त गहिरो रूपमा अध्ययन भएर छानबिन भएर अनुसन्धान भएर हामीले त उकास्नु पर्यो नि त अब आफ्नो लेभल
1: त्यो आवश्यकताको सिद्धान्त भन्छ नि
2: हजुर
1: जस्तै डक्ट्रिन अफ निसिटी त्यसको आधारमा संविधानले बाटो नदिए पनि सुशीला प्रधानमन्त्री भइन् त त्यत्रो मानिसको रगत माथि टेकेर उनी प्रधानमन्त्री भइन् तदनुरूपको जसले त्यो रगत माथि होली खेल्यो त्यसलाई केही भएन यसको अर्थ के भयो त सुशीला के भइन् त
2: हो मैले त्यही भन्छु यो चाहिँ उहाँको ठुलो कमजोरी भयो होइन संसदीय चुनाव गर्नुभयो बेयर मिनिमम गर्नुभयो ल ठिक छ त्यसको लागि उहाँलाई श्रेय दिनुपर्छ तर त्यसबाहेक यो कम्तीमा उहाँले गर्नुपर्ने थियो होइन त्यो गर्नु भएन होइन डिप स्टडी गरेर को दोषी यो व्यक्ति त्यो व्यक्ति मात्रै होइन कि मैले भने नि यो
1: तपाईँको नजरमा यस्तोमा के प्र्याक्टिस छ जसलाई यो फलाना दोषी हो भनेर उसलाई कटघरामा उभ्याउने इन्टरनेसनल प्र्याक्टिस
2: हजुर हजुर म चाहिँ फलाना फलाना व्यक्ति विशेषमा नगएर पनि
1: सरकार
2: सिस्टम नै कमजोर भएको चाहिँ दर्शाएको छ. त्यो व्यक्ति पनि हो होइन, लिडरसिप नै, लिडरसिपको नि फेलियर छ नि त.
1: मतलब राजनीतिक लिडरसिप कि प्रशासनिक या सुरक्षा.
2: अब लास्टमा गएर राजनैतिक हो. जस्तै अब यसरी प्रश्न आउँदा अझ बुझिन सकिन्छ कि, जस्तै अब जनआन्दोलन एकको कुरा गरौँ, 46 सालको जनआन्दोलनको क्रममा के देखिन्छ भन्दाखेरि, जब त्यो आन्दोलन चर्किँदै गयो त्यति बेला चाहिँ मरिचमान सिंह प्रधानमन्त्री हुनुहुन्छ होइन. त्यसपछि चर्किँदै गएपछि त्यति बेला चाहिँ हेड अफ स्टेट राष्ट्राध्यक्ष भनेको त राजा नै हुनुहुन्थ्यो, राजा वीरेन्द्र हुनुहुन्थ्यो. राजा वीरेन्द्रले के गर्नुभयो भने चाहिँ मरिचमान सिंहलाई चाहिँ साइड लगाएर लोकेन्द्र बहादुर चन्दलाई लगाएर
1: प्राइम मिनिस्टर
2: ल्याउनुभयो. यानि कि लोकेन्द्र बहादुर चन्दले चाहिँ
1: यो
2: आलङ्कारिक पक्षहरूसँग चाहिँ केही समझदारी सम्झौतामा जान सक्छ कि होइन, एउटा चेन्ज अफ फेस भनौँ न ल्याएर चाहिँ सो त्यो हिसाबले उहाँले चाहिँ त्यसको चाहिँ निवारण या निकास खोज्नुभयो. त्यो पनि नभएपछि आफैले स्टेप इन गरेर राति 9-10 बजे भए पनि पोलिटिकल पार्टीको लिडरहरूलाई दरबारमा चाहिँ बोलाएर चाहिँ संवाद गरेर ल अब नयाँ मार्ग चाहिँ मार्गचित्र उहाँहरूले कोर्नुभयो होइन. सो त्यो लेभलको देखिएको छ नि त. अब यसपालिको जेएनजी आन्दोलनमा त हुन त धेरै चाँडो पनि भयो, तर लिडरसिपले के गर्यो त होइन. प्रधानमन्त्री ओलीले पहिलो दिनमै 20 जनाको ज्यान गइसकेको थियो, नि हत्या नवयुवकहरू होइन. त्यो बेलुका उहाँले के गर्नुभयो होइन, सुन्न देख्नमा आए अनुसार चाहिँ नेसनल सेक्युरिटी काउन्सिल राष्ट्रिय सुरक्षा परिषदको त्यो दिन बेलुका मिटिङ पनि भएको थियो, तर मिटिङमा यो घटनाको खोइ केही त डिसिजन लिएन होइन. भन्छ त्यो लिडरसिपको कमजोरी होइन. भदौ 24 बिहानभरि प्रधानमन्त्री क्वार्टरमा उहाँहरूको मिटिङ थियो अरे, सुरक्षा निकायका हेड प्रधानमन्त्री सँगसँगै. डिसिजन खोइ त यो गर्ने त्यो गर्ने के,
1: मतलब त्यसको पहल प्रधानमन्त्रीले गर्नु पर्थ्यो, त्यो चुकेको
2: त्यो देखिएको छैन होइन. र अब यो गौरीबहादुर कमिसनको रिपोर्टमा त अर्को कमी कमजोरी के छ भन्दाखेरि, भदौ 24 त केही लेखाजोखा नै भएको छैन.
1: मतलब 23 मात्रै हेऱ्यो,
2: 23 मात्रै हेऱ्यो होइन. र भदौ 24 मात्रै होइन, अर्को ठूलो रूपले छुटेको र चुकेको के छ भन्दाखेरि, प्रेसिडेन्ट राष्ट्रपतिको त त्यहाँ मैले त शब्द पनि देखिनँ, नाम पनि उच्चारण भएको छैन जस्तो लाग्छ. हुन त अब 900 पेजको रिपोर्ट हरेक पेज त मैले पढेको छैन, तर सरसर्ती हेर्दाखेरि राष्ट्रपति इज कन्स्पिक्युस बाई हिज एब्सेन्स होइन. त्यो रिपोर्टमा उहाँ सामेल नै भएको छैन. यो किन होइन, राष्ट्रपति भने त देशको राष्ट्र अध्यक्ष, हेड अफ द स्टेट, यो देशको त पिता हो नि त उहाँ होइन. र खास गरी सो उहाँको पनि त सम्मिलित हुनु पर्यो, उहाँको रोल के थियो भनेर, लिडरसिप त उहाँ पनि हो. र खास गरी जब प्रधानमन्त्री ओलीले भदौ 24 दिन 1-2 बजेतिर रिजाइन गर्नुभयो, राजीनामा स्वीकृत कसले गर्नुभएको, राष्ट्रपतिले नै त होला नि होइन र होइन. सो एउटा चाहिँ भएको रहेको छ,
1: को को चुके यसमा भन्ने कुरा क्लियर कुनै रिपोर्ट नै त्यसरी आएन, को को जिम्मेवार छन् भन्ने कुरा
2: आएन होइन. र रिपोर्टको प्रिन्सिपल्स भनौँ न, त्यसमा त अब स्पेसली प्रधानमन्त्रीले राजीनामा दिइसकेपछि त राज्यभार होइन, राज्य सत्ता त को जिम्मेवारी त प्रेसिडेन्टकोमा गयो होला नि त होइन. कि उहाँले स्वीकृत नगर्नुहोस् ल अर्को प्रधानमन्त्री ल्याउनुहोस्, जस्तै राजा वीरेन्द्रले मणिसमानको सट्टा चाहिँ लोकेन्द्र बहादुर चन्द ल्याए होइन. नल्याउने हो भने त त्यो राज्यभार त आफ्नो जिम्मेवारी भयो नि त. तर 1-2 बजेदेखि राति 9-10 बजेसम्म यहाँ त अन्योल र अराजकताको र भयावह सिचुएसन चलिरह्यो 7-8 घन्टा. त्यही टाइममा हो म्याक्सिमम चाहिँ क्षति भएको होइन. सिंहदरबार जलेको, सुप्रिम कोर्ट जलेको, शीतल निवास होइन, हुँदाहुँदा प्राइभेट पनि अब भाटकोटिनी, हिल्टन एक्सेट्रा एक्सेट्रा प्राइभेट घरहरू जल, म्याक्सिमम ड्यामेज र ज्यान पनि सायद त्यो टाइममै गएको छ होला होइन. त्यो टाइममा यो पोलिटिकल भ्याक्युम किन भयो होइन. र त्यो टाइममा राष्ट्रपति जसले चाहिँ प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्नुभएको छ उहाँ के गर्दै हुनुहुन्थ्यो, त्यो कुरा चाहिँ हामी जनताले जान्नु पाउनु परेन होइन. जवाफदेहिता, डेमोक्रेटिक प्रिन्सिपल्समा जवाफदेहिता हुनु पर्यो, पारदर्शिता हुनु पर्यो होइन. त्यो किन छैन यो रिपोर्टमा, किन चाहिँ यो नियोजित रूपमा ढाकछोप गरिएको हो कि या उहाँ छुकेर भएको हो कि के भएको हो, तर ढाकछोप हुन भएन.
1: त्यो रिपोर्ट कतै केही कार्यान्वयनमा जाला अथवा त्यो के हो सत्य तथ्य सार्वजनिक ढङ्गले प्रस्ट्याउने कसैले कोसिस गर्ला कि नगर्ला.
2: मेरो
1: तरिका हेर्दा किनभने बालेन्द्रको नेतृत्वमा सरकार बनिसकेको छ, यो 5 महिना पुग्न लाग्यो, यसलाई बेस बनाएर भन्दा के ठान्नुहुन्छ तपाईँ?
2: हो सो मेरो विचारमा यो सुशीला कार्कीकै सरकारले गर्नुपर्ने काम थियो, गर्नु भएन होइन. अब बालेन सरकार चाहिँ यसमा नचुको छ.
1: कस्तो कस्तो देखिया छ अहिलेसम्मको यसको 5 महिने कार्यकाल,
2: अब अहिलेसम्मको हेर्दाखेरि हेर्नुहोस् अब नकारात्मक सकारात्मक दुवै पक्ष छन् होइन नकारात्मकमा अलिकति उहाँहरूको अधिनायकवाद अलिकति बढी हो कि अपारदर्शिता पनि खास गरी बालनज्यूको कुरा गर्नुपर्दाखेरि र अपरिपक्वता होइन यो यो अलिकति देखिएको छ होइन र पनि अब उहाँहरूले चाहिँ अब धेरै युवा सरकार हो नि त सो सुधार्दै लैजानुहुन्छ कि भन्ने म अब आशा र अपेक्षा राख्छु होइन तर उहाँहरूले गर्नुपर्ने काम सकारात्मक पक्ष पोजिटिभ्समा चाहिँ एउटा यो पनि हो गौरीबहादुर कमिसनको रिपोर्टलाई पूर्णता दियोस् होइन यसलाई चाहिँ विस्तृत र व्यापक रूपमा सुशीला कार्कीज्यूले आँट्न सक्नु भएन आफ्नो कारण होला तर बालेन सरकार चाहिँ चुक्न भएन किनभने यो आन्दोलनको भित्री बुद्धिमा नपुगेसम्म हाम्रो डेमोक्रेसी हाम्रो समाज हाम्रो पोलिटी चाहिँ स्टेबल स्थिर र शान्त हुन सक्दैन
1: अर्थात् यसले गरोस् भन्ने तपाईँको कामना मात्रै प्रार्थना मात्रै तपाईँले गरेको
2: हजुर र उहाँहरूलाई सुझाव
1: यसले गरेन भने
2: हजुर
1: गरेन
2: भने के हुन्छ भन्ने हामी यही क्रममा रिपिट भइरहन्छौँ कि
1: तपाईँलाई लाग्छ यसले केही गर्छ भन्ने अहिलेसम्मको अवस्था हेर्दा
2: अहिले
1: अहिलेसम्म त्यो जस्तो त्यसको मात्रै रिपोर्ट छैन राष्ट्रिय मानवाधिकार आयोगको अलग्गै रिपोर्ट छ त्यसपछि यसको सम्पत्ति छानबिन आयोग जुन बनाएको थियो एउटा पूर्व न्यायाधीशको नेतृत्वमा त्यो त्यो पनि स्वाभ हो अर्थात् त्यसको उपाध्येयता संवैधानिकतामाथि त्यो संविधानले त्यस्तो कल्पना कतै गरेको छ भन्ने माथि नै सर्वोच्चले उसलाई हाललाई स्थगित गरायो अर्थात् त्यो कार्यान्वयनमा छैन त्यति मात्रै छैन अरू पनि कैयौं सवालोपर विभिन्न एउटा प्रहरीको भूमिका के थियो भनेर अर्को एउटा कमिटी बनेको थियो त्यस्तै प्रतिवेदन दियो मतलब एकदम कन्फ्युजनमा यो सरकार चलिरहेको हुनाले यो के कार्यान्वयनमा जान्छ यो सफल हुने चान्सेस छ यो सरकार
2: हेर्नुहोस् उहाँलाई अब बाटोबाट विचलित गराउने चाहिँ होइन नियोजित रूपमा पनि प्रयास हुन्छन् होला यो नगर्नुहोस् यो गर्नु ठिक छैन यो गरेर काम छैन विगतको कुरा बिर्सिदिनुहोस् अगाडि हेरेर हिँडौँ भन्ने सो यसमा चाहिँ मेरो सुझाव उहाँहरूलाई त्यसमा विचलित नहुनुहोस् यो भनेको चाहिँ अत्यावश्यक हो यो मात्रै होइन उहाँहरूले जस्तै संविधान संशोधन समिति पनि बनाउनु भएको छ होइन त्यसले
1: सामान्य ऊ त बहस पत्र तयार पारेर दियो त्यसको तुकमाथि नै प्रश्न त्यसको आवश्यकता नै माथि प्रश्न उठिसक्यो
2: हो त्यही त अब
1: किनभने प्रधानमन्त्रीले साधारण रूपमै के भने भने म संहिता गणतन्त्र धर्मनिरपेक्षताप्रति मेरो कमिटमेन्ट छ अर्थात् प्रतिबद्धता छ भनेर स्वयं कार्यकारी प्रमुखले साधारण रूपमा भनिसकेपछि यो यो संविधान संशोधन गर्ने समितिले दिएको प्रतिवेदनको केही तुक छ यसको उपाध्येयता केही संविधान संशोधन यसले गराउँछ भन्ने तपाईँ ठान्नुहुन्छ
2: हो त्यो गराएन भने त्यो गराएन भने चाहिँ हाम्रो समाजले सुख पाउँदैन जस्तै मैले अघि भने नि टेबलमा जनआन्दोलन एक र दुईमा डेथ रेसियो वान छ अहिले 38 पुगिसक्यो होइन
1: दिनको
2: दिनको होइन यो 38 पुग्नुमा मैले यहाँसँग पुसमा हाम्रो प्रिभियस एपिसोडमा संवाद गर्दाखेरि के भनेको थिएँ भन्दाखेरि यो जेनजी आन्दोलन विभत्स आन्दोलन छ अहिले मलाई मैले त्यसलाई तथ्याङ्कबाटद्वारा अझ प्रस्ताएको मात्रै हो होइन तर यस्तो विभत्स घटना हाम्रो चाहिँ राजनीतिक इतिहासमा घटेको छ कि यसको रुट कजमा हामी जानुपर्छ रुट कजमा हामी नगइकन यो इलेक्सन मात्रै गरेर होइन सत्ता बदलेर मात्रै चाहिँ हामीले सुख पाउँदैनौँ यदि हाम्रो चाहिँ अब्जेक्टिभ लङ लास्टिङ पिस एन्ड स्टेबिलिटी हाम्रो देशको लागि यदि त्यो हो भने यो घटनाको चाहिँ पुराको पुरा छानबिन रुट कजमा नगइकन हुँदैन रुट कजमा यदि हामी गयौँ भने हामी कहाँ पुग्छौँ जस्तै अब यो जनजी आन्दोलनको के भनिन्छ
1: लङ लास्टिङ र पिस भनिरहनु भएको छ है तपाईँ राजनीतिक स्थिरताको कुरा
2: होइन सो अब जनरली जनमानसमा के छ भन्दाखेरि जनजी आन्दोलन किन भयो भन्दाखेरि चाहिँ करप्सनले भयो ब्याड गभर्नेन्सले भयो नेपोटिजम यस्तै कुरा राखिन्छ यो भनेको प्रक्सिमेट कज हो क्या देखिने नजिकमा देखिने चाहिँ कज त्यो हो जस्तै हामीले कुनै एउटा रुख बिरुवा हेऱ्यो भने उसको ट्रङ्क देखिन्छ हाँगा बिङ्गा पात पतिङ्ग देखिन्छ होइन त्यो भने प्रक्सिमेट हो तर नदेखिने त त्यसको रुख छ नि त
1: जरा
2: जरा छ नि होइन त्यो त जमिन मुनि छ देखिँदैन तर नदेखिँदैमा त्यो नभए हो त होइन त्यो रुट नभइकन त यो जमिन माथिको बिरुवा हुँदै हुँदैन नि
1: जरा काट्दैपछि त्यो सुकिहाल्छ
2: सुकिहाल्छ होइन त्यही भएर जरामा जानुपर्छ मैले भनेको कारण त्यही हो होइन र जरामा जाँदाखेरि चाहिँ मैले चाहिँ मेरो विश्लेषण अनुसार मेरो एनालिसिस अनुसार के पाएको छु भन्दाखेरि जेनजी आन्दोलनको रुट कज त हाम्रो यो संविधानमै छ होइन र संविधान बन्ने प्रक्रिया त्रुटिपूर्ण छ त्यो त्यसको अगाडिको शान्ति प्रक्रिया त्रुटिपूर्ण छ र त्योभन्दा पनि अगाडि जुन देवाजीले चाहिँ संसद विघटन गर्नुभएको थियो 2002 इङ्ग्लिस इयर एडी 2002 त्यसपछि यो संसद पुनर्स्थापनाको मागमा चाहिँ गिरिजा प्रसादज्यूको नेतृत्वमा जुन सात पार्टीहरू लाग्नुभयो हो त्यहाँदेखि नै चिप्लिन थालेको छ हाम्रो
1: अर्थात् पुनर्स्थापना नै असंवैधानिक थियो गलत थियो यसको अर्थ
2: गलत थियो
1: संसदको पुनर्स्थापना
2: संसद पुनर्स्थापना गलत थियो त्यो किन भन्दाखेरि चाहिँ डेमोक्रेटिक प्रिन्सिपल्सको आधारमा चाहिँ त्यो भएन होइन अब र त्यसको चाहिँ नतिजा दुष नतिजा भनौँ न नराम्रो
1: नतिजा
2: दुष्परिणाम हामी नेपाली जनता र देशले त भोग्यो त्यसको दुष्परिणाम पार्टीहरूलाई नै काङ्ग्रेस एमालेहरूको आज यो दुर्दशाको रूट त्यहाँ छ
1: त यो जुन संविधान बन्यो नि 72 सालमा
2: हो
1: जारी भयो नि संविधान सभाले दुई दुई पटक चुनाव भएर भएको त्यस कारण जनताले बनाएको संविधान भन्छ नि त
2: हो सो यो नै एउटा ठूलो भ्रामक चाहिँ कुरा हो
1: कसरी
2: जुन म्याक्सिमम अधिकांश नेपाली जनतालाई यो कुरा आश्चर्य लाग्ला होइन तर यो चाहिँ ठिक कुरा सत्य कुरा हुँदै हुँदैन यो भाष्य चाहिँ के छ भन्दाखेरि 70 वर्षको सङ्घर्ष पश्चात नेपाली जनताले आफैले चुनेको संविधान सभा मार्फत चाहिँ यो राज्य संरचना सेक्युलर फेडरल रिपब्लिक नेपाल प्राप्त भएको छ भनिने छ होइन यो चाहिँ आई एम सरी टु से यो भ्रम हो निहालेर यसलाई चाहिँ गएर चाहिँ स्टडी गरेर अध्ययन गरेर हेर्ने हो भने त्यो ठिक होइन भएको खास के थियो भन्दाखेरि 2006 जनआन्दोलन 2 भयो होइन 2006 र 2008 बीचको यो 2 वर्षको जुन अन्तरिम पिरियड थियो नि होइन त्यो पिरियडमै यो राज्य संरचनाको मूल बुदाहरू सेक्युलर फेडरल रिपब्लिक पूर्व निर्धारित भइसकेका थिए र संविधान सभा 2008 भयो संविधान सभाको पहिलो बैठकले नै यिनीहरूलाई चाहिँ अनुमोदन गरिसके भन्नुभयो त संविधान सभाले त रबर स्ट्याम्प मात्रै गरेको हो नि त यो त होइन नभए पहिलो बैठकमै त कसरी चाहिँ यो निर्धारण हुन्छ
1: मतलब संविधान सभाका सदस्यहरू फ्री थिएनन् गाइडेड थिए अथवा कसैबाट त्यो गाइडेड थिए
2: होइन पूर्व निर्धारित भइसकेको थियो
1: संविधान सभाले बनाएको मान्नु हुँदैन भन्ने
2: मिल्दैन होइन
1: त्यसलाई नमान्दा भयो
2: एक्ज्याक्ट
1: संविधान सभाले बनाएको होइन भन्न सकिने भयो
2: संविधान सभाले रबर स्ट्याम्प मात्रै गरेको तर यो 2006-2008 अन्तरालमा चाहिँ यो पूर्व निर्धारित थियो र यो पूर्व निर्धारित किन भयो भन्नुको नै किन भन्दाखेरि यो संसद पुनर्स्थापनाको बाटो लिएर सात पार्टीले संसद पुनर्स्थापनाको बाटो लिएको कारणले नै यो चाहिँ रिजल्टमा हामी पुगेका हौ त्यो कसरी म यहाँलाई एक्सप्लेन गर्छु होइन अब 2002 देवाजीले संसद डिजल्भ गर्नुभयो होइन त्यसपछि गर्नुपर्ने फ्रेस इलेक्सन थियो प्रिन्सिपल अनुसार डेमोक्रेटिक प्रिन्सिपल अनुसार चलेको भए होइन प्रधानमन्त्रीको अधिकार छ संसद डिजल्भ गर्ने होइन यो सुप्रिम कोर्टमा पनि पुगेको थियो सुप्रिम कोर्टले पनि उहाँले चाहिँ विधिसम्मत काम गर्नुभएको छ भनेर निर्णय गरिसक्यो त्यसपछि उहाँको प्रधानमन्त्रीको राइट छ यो पार्लियामेन्ट्री सिस्टममा पार्लियामेन्ट डिजल्भ गर्न तर त्यो राइट सँगसँगै उहाँको रिस्पोन्सिबिलिटी के हुन्छ भन्दाखेरि 6 महिनामा चाहिँ फ्रेस इलेक्सन गरेर फ्रेस लेजिस्लेचर उहाँले राख्नुपर्छ चेक एन्ड ब्यालेन्सको लागि एक्जिक्युटिभले मात्रै चलाइरहन पाउँदैन होइन त्यो नगरेर होइन र सात पार्टीले सुरुदेखि नै यो चाहिँ उहाँले षड्यन्त्र गर्यो यो गर्यो त्यो राजाले षड्यन्त्र गर्यो त्यसमा गए र राजाको विरोधतिर लागे र ठिक छ राजाले पनि अलिकति केही मिस्टेक गरे होला देवाजीलाई उहाँले फायर गर्नुभयो यताउति अलिकति अधिनायकवाद देखाउनु भयो होला तर त्यो भन्दैमा पार्टीहरूले आफ्नो डेमोक्रेटिक प्रिन्सिपल चाहिँ छोड्न नहुने थियो होइन उहाँहरूले चाहिँ जनतामै गएर जसले आफूले आफूलाई डेमोक्रेटिक भन्छ उसको त सोर्स अफ अथोरिटी र लेजिटिमेसी त जनता हो सो जनता गएर जनताकोबाट फ्रेस म्यान्डेट लिएर आएर अनि त्यसपछि देश सञ्चालन गर्नुपर्ने थियो उहाँहरूले त्यो नगएर उहाँहरूले छोटो बाटो रोज्नुभयो होइन स्वर बाटोबाट संसद पुनर्स्थापनाको बाटोबाट ब्याक आउनुभयो अब यसको चाहिँ दुष्नतिजा के भयो भन्दाखेरि होइन उहाँहरू जब त्यसपछि पिस प्रोसेस आएको 2006-2008 उहाँहरू चाहिँ माओवादी पक्षसँग उहाँले चाहिँ अब नेगोसिएट गर्नु पर्ने पिस नेगोसिएट त्यो गर्नलाई देवर भेरी अनप्रिपेयर्ड उहाँहरू रेडी नै थिएन
1: त्यो खालको तयारी थियो
2: तयारी भएन किन भन्दाखेरि यदि उहाँहरू त्यो संसदीय चुनावमा जानुभएको भए त जनता समक्ष जानु पर्यो उहाँहरूले आफ्नो पनि त रोडम्याप बनाउनु पर्यो नि त हाम्रो पार्टीको चाहिँ के हो होइन रोडम्याप भिजन नयाँ नेपाल कस्तो बन्ने संविधान सभामा जाने कुरा चल संविधान नयाँ संविधान बनाउने कि पुरानै संविधान ठिक छ यो कुरामा त उहाँहरूले विचार विश्लेषण गर्न उहाँहरूलाई चाहिँ अनिवार्य हुन जान्थ्यो चुनावमा गएको भए तर चुनाव नगएर राजाको विरोध गरेर चाहिँ वर्षौं बिताएपछि त होइन उहाँहरूको चाहिँ त्यतातिर ध्यानै गएन होइन वेयर एज माओवादी शक्ति त उहाँहरू त सङ्घर्षमा हुनुहुन्छ फिजिकल सङ्घर्ष मात्रै होइन उहाँहरूको चाहिँ इडियोलोजिकल सङ्घर्ष पनि भइरहेको थियो पार्टीभित्र होइन नयाँ नेपालको हाम्रो मार्गचित्र के हो है सो त्यो उहाँहरू एकदमै प्रिपेयर हुनुहुन्छ कि आइडियोलोजिकली पनि त्यो आइडियोलोजिकल प्रिपेरेसन सात पार्टीले गरेनन् गर्न सुके किनभने उनीहरू जनताबाट भागे र राजालाई चाहिँ विरोध गर्दैमा चाहिँ म डेमोक्रेटिक भए भन्ने भ्रममा उहाँहरू फस्नुभयो चिप्लिनु भयो भन्छु कि म होइन त्यति बेला उहाँहरूले याद गर्नु भएन होला तर 20 वर्ष बितिसक्दाखेरि त अब त बुझ्नु पर्यो नि त त्यति बेलै उहाँहरू चिप्लिन थालिसक्नु भयो त्यही भएर 2006 जब पिस प्रोसेस स्टार्ट भयो उहाँहरू त माओवादीको अगाडि त आइडियोलोजिकली उहाँको प्रिपेरेसनै थिएन त्यसपछि त माओवादीले त उहाँलाई त घिसारेर पनि यो एजेन्डा सेक्युलर फेडरल रिपब्लिक त माओवादीको हो नि त
3: माओवादीको एजेन्डामा उहाँहरू पछि पछि
2: उहाँहरू चिप्लिनु भयो किनभने उहाँहरूले चाहिँ जनताबाट भाग्नुभयो र उहाँहरूले आफ्नो गृह कार्य गर्नुपर्ने बेला गर्नु नै भएको थिएन होइन र अर्को कुरा उहाँहरू
3: पहिलो प्रधानमन्त्री त गिरिजा प्रसाद कोइराला थिए नि कसरी लिडरसिप त गिरिजाकै देखिन्थ्यो फेरि
2: हो त्यही त सो गिरिजा प्रसादज्यूले चाहिँ मिस क्यालकुलेट गर्नुभयो भन्छु मिस जज गर्नुभयो ठिक छ राजाको विरोध राजाले पनि अब निरङ्कुश चाहिँ एउटा तरिकाले चलाइरहनु भएको थियो होइन त्यसको नि विरोध भएर ठिक छ ल तर जनताबाट नभाग नि त राजाको विरोध गर्दा गर्दै पनि जनता कहाँ गएर चुनावमा त जान सकिन्थ्यो नि होइन अब कतिले भन्छन् द्वन्द्वको समय थियो यो त यो थियोरिटिकल कुरा मात्रै भयो व्यवहारिक कहाँ थियो र भन्छ होइन तर वास्तवमा त्यो पनि होइन रहेछ मेरो अध्ययन
3: यसको निकास चाहिँ कसरी जानुपर्थ्यो जसरी 62-63 मुभमेन्ट पछि संहिता गणतन्त्र धर्मनिरपेक्षतामा सिधै गयो नि कन्स्टिट्युसन पुरानो स्वागना र नयाँ इन्टरिम कन्स्टिट्युसन गरियो अनि पछि 72 अर्को संविधान आयो होइन तपाईँको विचारमा के गर्नुपर्थ्यो यसमा जनसङ्ग्रह पनि गर्नुपर्थ्यो कि अथवा कि अलग ढङ्गले के गर्नुपर्थ्यो मतलब त्रिपक्षीय जो तपाईँ भनिरहनु भएको छ सायद काङ्ग्रेस र कम्युनिस्ट जो 12 बुँदे दिल्लीमा गएर गरेको दुई पक्ष तेस्रो के राज संस्थाको कुरा गर्न खोजे तपाईँले
2: हो सो अब त्यति बेला मा चाहिँ हाम्रो सङ्घर्ष हाम्रो कन्फ्लिक्ट त्रिपक्षीय भइसकेको थियो होइन एकपट्टि माओवादी चाहिँ जुन इन्सर्जेन्ट रेबल फोर्स उहाँहरू छँदैछ
3: अर्को संसदवादी दल
2: सात पार्टी संसदवादी सात पार्टीको दल एउटा छँदैछ र त्यसपछि राज संस्था तिनतिर ध्रुवीकरण भएको थियो नि त सो त्यसपछि अब पिस प्रोसेसमा जाने भनेपछि त पिस प्रोसेसमा त कन्फ्लिक्ट तीन पक्षमा छ भने त पिस पनि त तीन पक्षमा हुनुपर्ने हो नि त तर त्यो नगरेर राज संस्थालाई कम्प्लिटली आउट गरेर दुई पक्ष
3: निषेधमा गयो
2: हो निषेधमा गयो
3: त्यसको परिणाम त सायद दुष्परिणाम उनीहरूले भोगिसके होइन जो जेनजी जेनजेटको जो विद्रोह भयो जेनजेटको विद्रोहले उनीहरूलाई पाखा लगाइदियो उनीहरू कर्नरमा परिसके त अब यसपछि जो अब सुशीलाको पनि तपाईँले एक सन्दर्भमा बताइसक्नु भयो होइन अब यो जो बालेन्द्रको जुन सरकार भन्यो नि यो चाहिँ कस्तो देखियो त अहिलेसम्म हेर्दाखेरि
2: अब यो चाहिँ मैले भनिहालेँ अझ पनि अलि अपरिपक्व देखिन्छन् उहाँहरू होइन अब सुरुमा स्टार्टिङ चाहिँ ठिक होला कि जस्तो देखिएको थियो होइन जस्तै मैले भनिहालेँ
3: मतलब नियत खराब होइन परिपक्व नभएको मात्रै हो
2: हो र अब चाहिँ विभिन्न चाहिँ अब सङ्कट अब सरकारमा गइसकेपछि त विभिन्न चाहिँ निड नेसेसिटी आइरहन्छन् त होइन त्यो आएपछि उनीहरू त्यसकै पछि दौडिन्छन् र यो रुट कजमा जान बिर्सिन्छन्
3: यो अहिलेको मधेसमा भएको यो विद्रोहात्मक भावना के हो नि यो धर्मको नाम
2: सो अब यो पनि
3: किनभने यसमा पनि 4-5 जनाको ज्यान गयो धेरैजना घाइते भए फेरि अर्को एउटा किनभने एकपछि अर्को दुर्घटना भइरहेछ के हो
2: यो सबै किन भन्दाखेरि एक जनता चाहिँ नर्भस छ अझ पनि असुरक्षित फिल भइरहेको छ त्यही भएर सानो घटना हुँदाखेरि पनि त्यो चर्केर गइहाल्छ है मैले त्यो टेबल देखाउँदाखेरि भने नि त्यो 38 संख्याको चाहिँ अन्डरलाइन के हो भन्दाखेरि जनआक्रोश बढेको छ होइन जनता चाहिँ असुरक्षित छ जनता चाहिँ नर्भस छ है एउटा र त्यसपछि त्यसै गरी राज्य संयन्त्र चाहिँ यति कमजोर छ त्यसले म्यानेजै गर्न सक्दैन होइन सो त्यही कुरा हामी फेरि फेरि देखिरहेका छौँ होइन सुनसरीमा देखिरहेको छौँ अर्कोमा फेरि पनि अब हुन सक्ला त्यही भएर मैले भन्दैछु नि यो रुट कजमा नभइकन सुख छैन कि इलेक्सन गरेर नयाँ सत्ता नयाँ पार्टी ल्याउँदैमा हाम्रो चाहिँ पोलिटिक्सको चाहिँ यही छ अब चाहिँ क्यारेक्टरिस्टिक होइन
3: अब जस्तो स्थानीय तहलाई दलीय गैर दलीय बनाउने प्रदेशको बारेमा अलिक फरक ढङ्गले सोच्ने र प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको कुरा पनि चर्चामा छ यसमा संविधान संशोधन गर्ने विषय छ तपाईँको विचारमा के त यो दिशामा पनि जाँदै यिनीहरू जस्तो संविधान संशोधन वा प्रत्यक्ष कार्यकारी अनि स्थानीय तहको हकमा चर्चा हुने गर्छ काम चाहिँ केही भएको छैन यो कता जान्छ अब
2: त्यही भएर उहाँहरूले चाहिँ त्यो काममा चाहिँ न विचलिएर चाहिँ लागिरहनु पर्छ जस्तो लाग्छ
3: विचलित नभइकन
2: होइन एउटा चाहिँ आफ्नो अब कार्य सम्पादन पनि गर्नु पर्यो डे टु डे बिजनेस जुन हुन्छ सरकारको त्यो त गरिरहनु पर्यो तर साइडमा चाहिँ यो कमिसनहरू खडा गरेर त्यसले चाहिँ एकदम चाहिँ दृढतापूर्वक र इमान्दारितापूर्वक सिन्सियरली स्टन्टको लागि होइन सिन्सियरली चाहिँ काम गर्यो भने अल्टिमेटली हाम्रो देश हाम्रो समाज हाम्रो पोलिटिकोलाई चाहिँ त्यसले राम्रो फल ल्याउँछ
3: नगरे
2: भने यही सिलसिला कन्टिन्यू भइरहन्छ सर होइन
3: मतलब फेरि विद्रोह तपाईँ कुरा गर्दै हुनुहुन्छ
2: त्यो पनि हुनसक्छ तर हाम्रो देश चाहिँ फ्राजाइल रहिरहन्छ होइन हाम्रो प्रब्लम के हो
3: भन्दाखेरि कुन बेला के हुन्छ भन्न नसक्छ
2: एक्ज्याक्टली किन भन्दाखेरि हाम्रो चाहिँ अहिलेसम्मको पोलिटिक्स खास गरी लास्ट 2-3 डेकेड्स दशकको जुन मैले चाहिँ अलि निहालेर हेरेको छु त्यो हेर्दाखेरि चाहिँ हाम्रो के देखिन्छ भन्दाखेरि हाम्रो चाहिँ पोलिटिक्स अफ प्रोपोगान्डा एन्ड प्राग्मेटिजम छ होइन अब यसबाट हामीले चाहिँ अब छलाङ मारेर फड्को मारेर पोलिटिक्स अफ ट्रुथ एन्ड प्रिन्सिपल्समा नगई सुख पाउँदैन नभए यो दोहोरिरहन्छ सर यो क्रम होइन अब प्रोपोगान्डा भनेको मैले एउटा इक्जाम्पल यहाँलाई दिइहालेँ यो संविधान चाहिँ जनताले बनाएको संविधान भन्नु नै प्रोपोगान्डा होइन खास गरी राज्य संरचनाको कुरा
3: मतलब यो मिथ्या कुरा मतलब
2: होइन यो चाहिँ झुक्क्याएको छ नेपाली जनताले त्यो छानेकै होइन र त्यसै कारण नै यो चाहिँ भन्ने बेला लोकतन्त्र भने पनि लोकतन्त्रको आवरण मात्रै हो भित्री रूपमा यो दलतन्त्र र नेतातन्त्र थियो होइन त्यसैले चाहिँ हाम्रो राज्य संयन्त्र कमजोर हुँदै गएर भदौ 23 र 24 दुर्घटना हुन पुगेको सुनसरी दुर्घटना भइरहन्छ किन भन्दाखेरि यो ट्रु डेमोक्रेसी नै छैन हाम्रो
3: के डेमोक्रेसी छ
2: यो फेक डेमोक्रेसी जुन जुन देशको संविधान नै होइन को जग नै एउटा भ्रम या भन्नै पर्ने भने झुटको आधारमा बनेको छ होइन त्यो सिस्टम कसरी बलियो हुन सक्छ कुनै पनि एउटा घरको त जग बलियो भए पो घर पनि बलियो हुन्छ होइन जग तपाईँ चाहिँ सल्युट जग बनाउनुहोस् त्यसमा जति तला थप्नुहोस् न 5 तला 10 तला थपे पनि त्यसले थाम्छ तर जग चाहिँ हाटुट गरेर खोला बनायो भनेर झुक्क्याएर छक्क्याएर एकछिनको लागि होइन मान्छेलाई चाहिँ मौकामा चौका हाने जस्तो गरेर चाहिँ जग बनाए त्यसले 1-2 तला मात्रै धान्छ त्योभन्दा माथि गऱ्यो भने त्यो
3: भासिन्छ
2: हाम्रो चाहिँ त्यही छ कि संविधान
3: यसलाई कुर्न सकिन्छ कि कुर्न सक्ने अवस्थामा नेपाली जन छैनन् भनेर बुझ्ने यो सरकार जो अब 5 वर्षलाई म्यान्डेट देखियो नि त यसो हेर्दाखेरि 182 चुनावका जनप्रतिनिधिहरू चुनाव जितेर आएका छन् झन्नै द्वितीय बहुमतको अवस्था छ ऐन बनाउनलाई केही समस्या छैन यसलाई समस्या कहाँनिर छ भने संविधान संशोधनका लागि चाहिँ द्वितीय बहुमत चाहिन्छ प्रतिनिधि सभा राष्ट्रिय सभा खास गरी 233 लगभग चाहिन्छ त्यस्तो अवस्थामा यो सरकार चाहिँ के कुर्न सक्ने स्थिति मान्छेले कुरेर बस्छन् 5 वर्षसम्म कि यो बिचैमा ग्राङगुडुङ हुन सक्ने खतरा छ
2: अब त्यो त अनुमानको कुरा हो होइन अब त्यसमा अब म के भन्छु
3: हेर्दा के छ त यो ठिक कोर्समा गइरहेछ यो
2: ठिक कोर्समा किन गइरहेको छैन भन्दाखेरि उहाँहरू डेप्थमा जान चाहिएको अलिकति क्वेसन मार्क भयो त्यसमा होइन सुरुवाती ठिक थियो मैले भनिहालेँ नि जस्तै कन्स्टिट्युसन अमेन्डमेन्ट कमिटीले राम्ररी इमान्दारीका काम गरून् होइन त्यति मात्रै होइन कार्की कमिसनको पनि राम्ररी गरोस् म त भन्छु तीन कुनेको पनि न्यायिक छानबिन गर्नु
3: चैत पन्ध्र
2: पोहोर सालको तीन कुनेको न्यायिक छानबिन गरिएन नि
3: त्यो त ओलीहरूले नै गरेन
2: यसले यो पोइन्ट क्लियर गर्छ होला होइन तीन कुनै घटना भयो 2 जनाको ज्यान गयो होइन न्यायिक छानबिन गर्नु पर्यो भनेर माग आयो ओली सरकारले गरेन है र त्यो नगरेकै दुष्परिणाम पाप धुरीबाट कराउँछ हुन्छ नि चाहिँ भदौ 23-24 भएर उनीहरू फालिए भन्छु म यदि न्याय
3: उनीहरूलाई त केही दण्डित भएन नि त के भयो त मान्छे पनि मारिए उनीहरूको परिवार
2: तर उनीहरू फालिए तर न्यायिक छानबिन तिन कुनैको न्यायिक छानबिन गरेको भए होइन त्यति बेलाको गल्ती त्रुटिहरू त्यति बेलै निस्किन्थ्यो होइन पुलिस फोर्सले के गल्ती गर्यो त्यति पनि निस्किन्थ्यो. सो भदौ २३ पुलिस फोर्स अलि रेडी हुन्थ्यो होला नि त, होइन 20 सायद ज्यान त्यो दिन जाँदैन थियो होला, किनभने पुलिस फोर्सले केही सिकिसकेको छ तिन कुनै घटनाबाट. अहिले त केही सिकेन, त्यही भएर स्लिप खायो. होइन मैले त्यही भन्न खोजेको, त्यही भएर जेन्जी यहाँ भदौ 23 हामीले सिक्नु पर्यो. होइन त्यो भयो भने बल्ल हामी बलियो हुन्छौँ, त्योबाट सिकेन भने अब यो कतिचोटि स्लिप खाइरहने.
3: मतलब निकास यसैलाई हेरौँ त्यसो भए,
2: हजुर
3: मतलब यसले त्यसबाट विगतबाट पाठ सिकेर नयाँ कोर्समा नयाँ ढङ्गले गयो भने यो चल्छ, नभए फेकिँदैन फेरि अर्को दुष्परिणाम.
2: कुन बेला दुर्घटना हुन सक्छ भन्न सकिँदैन, र अर्को दुर्घटना हाम्रो देश समाजले खेप्न सक्छ कि सक्दैन त्यो कुरा हुन्छ. होइन सो त्यही भएर यसलाई चाहिँ सिरियसली लिनुपर्छ. होइन र म अब समय पनि अलिकति,
3: यो चाहिँ तपाईँले बालेन्द्र सरकारलाई दिएको सल्लाह हो, होइन
2: सल्लाह सुझाव होइन,
3: सुझाव माने मान नमाने
2: नमाने
3: परिणाम तिमीहरू आफै व्यवहार्छौ.
1: धन्यवाद है त,
2: धन्यवाद.
3: उहाँ हुनुहुन्थ्यो अभिषेक बस्नेत, राजनीतिक अर्थशास्त्री, समसामयिक विषय केन्द्रित गरिएको संवाद. म सहितमा सबै इन्चलाई कार्यक्रमबाट बिदा दिनुहोस्.
1: नमस्कार.
4: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा.
5: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू:
6: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा.
4: अन्य विशेषज्ञ सेवाहरू:
7: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
8: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
4: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
5: वरिष्ठ हार जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादव द्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
8: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्य द्वारा भिडियो एक्सरे सेवा,
4: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू.
9: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो घोराई दाङ. फोन नम्बर 0825 63 218.
10: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा. प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा.
11: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
10: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा हिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ.
12: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि.
13: फोन नम्बर 0825 63 479,
12: मोबाइल नम्बर 98 494 67 487.
14: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो.
15: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट सीओईएम नेपालगञ्जमा 37/17/2083-84 लागि 4 ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ.
16: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला. साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ.
15: हाम्रा विशेषताहरू:
16: उत्कृष्ट शैक्षिक वातावरण,
15: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
16: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
15: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श.
17: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड.
18: सम्पर्क फोन 081-536-086
16: र मोबाइल नम्बर 98486-96600, 98500. 580-36-086 र 98-481-72-73।
7: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट तथा रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर।
4: नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन संबंधी तालिम में भर्ना खुल्यो।
7: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ को 50% सहयोग में मात्र 40 जना का लागि अब घोराही बजार में रहेको होटल सुपर लज में होटल तथा पर्यटन संबंधी तालिम संचालन हुँदैछ। सीट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौका को फायदा उठाउनुहोस्।
4: तालिम दिइने विषयहरू
7: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि
4: हाम्रा विशेषताहरू।
7: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
4: थप जानकारीका लागि होटल सुपर लज सहित गेट उमेश मार्ग खोराहिदाङ, सम्पर्क मोबाइल नम्बर 98410-1709।
7: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौँ नेपाल।
13: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवाबुसालको नमस्कार। वर्षौंदेखि जुमखोलाको पानी पिउन बाध्य सल्यानका नागरिक घर घरमै शुद्ध खानेपानीको धारा पुगेपछि खुशी भएका छन्। कालीमाटी गाउँपालिका 5 खैरालाका 35 घरधुरीमा घर घरमै शुद्ध खानेपानीको धारा पुगेको छ। 36,32,928 रूपियाँको लागतमा निर्माण सम्पन्न भएको एक घर एक धारा शुद्ध खानेपानी योजना सञ्चालनमा आएपछि स्थानीयवासीको लामो समयदेखिको खानेपानी समस्या समाधान भएको छ। खैरालावासीले लामो समयदेखि जुमखोलामा बग्ने पानी पिउँदै आएका थिए। शुद्ध र सुरक्षित खानेपानीको अभाव झेलिरहेका सल्यानका स्थानीयका लागि घर घरमै धारा पुगेपछि सहज भएको छ। कालीमाटी गाउँपालिका 5 वडा अध्यक्ष टोप बहादुर कार्कीका अनुसार योजनामा स्थानीय समुदायले रू 8,88,161 बराबरको श्रमदान गरेको छन्। यस्तै हेल्बर्स नेपालले 18,78,496 र कालीमाटी गाउँपालिकाले 8,66,271 रूपियाँ सहयोग गरेको छ। समुदायको श्रमदान सहित 36,32,928 रूपियाँको लागतमा योजना निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो। खानेपानी योजना उद्घाटनसँगै खैराला टोललाई पूर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ। सो अवसरमा गाउँपालिका अध्यक्ष सनशीलता ओली डीसीले सुरक्षित पानीको पहुँच विस्तारसँगै यसको उचित प्रयोग, व्यक्तिगत सरसफाई, भाँडाकुटाको स्वच्छता तथा घर आँगन सफा राख्ने बेहोराको व्यवहारको विकासमा समेत विकास हुने देखिएको बताउनु भएको छ। हिमाली जिल्ला हुम्लाको दक्षिणी क्षेत्रका किसान न्यून मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन्। जिल्लामा उत्पादित वस्तुको मूल्य निर्धारण गरिएको भए पनि किसानले स्याउ न्यूनतम मूल्यमा बिक्री गर्न थालेका हुन्। विगतका वर्षमा स्याउ बिक्री नभई बाँदर र किसानले खाने गरेको भए पनि यस वर्ष नपाक्दै स्याउ बिक्री गर्न थालिएको अदान्चुली गाउँपालिका 5 किसान बीरबल सिंहले बताउनुभयो। उहाँका अनुसार दैनिक हेरालो राख्न नसक्दा बाँदरले स्याउ नष्ट गर्ने गरेका छन्। मौरी, अरिङ्गा लगायत किराले समेत स्याउ खान थालेपछि भण्डारण गर्ने भौतिक संरचना नभएको, नजिकै बजारको अभाव तथा आफूसँग सवारी साधन नभएकाले बाध्यात्मक परिस्थितिमा न्यून मूल्यमा भए पनि स्याउ बिक्री गर्नुपर्ने सिंहले बताउनुभयो। पछिल्लो समय गाउँमा स्याउ खरिद गर्न व्यापारी पुग्न थालेका छन्। मुगु जिल्लाको सोरू गाउँपालिका 10 दहिनका स्याउ व्यापारी धनमल साईले किसानको बारीबाटै स्याउ उठाउनु पर्ने तथा काठमाडौँ र सुर्खेतसम्म ढुवानी गर्न समस्या हुने भएकाले जिल्लाले निर्धारण गरेको दर रेट अनुसार खरिद गर्न नसकिने उहाँको भनाइरहेको छ। जिल्ला प्रशासन कार्यालय तथा जिल्लाले दर रेट निर्धारण समितिले प्रति केजी 60 रूपियाँसम्म मूल्य निर्धारण गरे पनि किसानले बजार र भण्डारणको अभावका कारण 30-देखि 40 रूपियाँ केजीमा स्याउ बिक्री गरिरहेका छन्। लुम्बिनी प्रदेश सरकारले चालू आर्थिक वर्षमा आर्थिक तथा विकास नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्रदेशको आर्थिक रूपान्तरणको मुख्य आधारका रूपमा स्थापित गर्ने गरी कार्यक्रम ल्याएको छ। कृषि उत्पादन, उत्पादकत्व वृद्धि, व्यवसायीकरण, बजारीकरणदेखि लिएर सहकारी भूमि व्यवस्था र रोजगारी सम्मलाई एकीकृत रूपमा समेट्दै प्रदेशलाई आत्मनिर्भर र प्रतिस्पर्धी कृषि अर्थतन्त्रतर्फ लैजाने प्रदेश सरकारको लक्ष्य रहेको छ। प्रदेश सरकारले कृषिको आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरणलाई प्राथमिक रणनीतिको रूपमा अघि बढ़ाउने घोषणा गरेको हो। तुलनात्मक लाभ भएका बाली तथा वस्तुको पहिचान गरी उत्पादन वृद्धि र उत्पादकत्व विस्तारमा जोड़ दिइएको छ। कृषि अनुदान प्रणालीलाई पारदर्शी र सामान्य बनाउन उद्देश्य सहित एकदार नीति लागू गर्ने तथा सबै कृषकको समान पहुँच सुनिश्चित गर्ने नीति पनि प्रदेशले लिएको छ। र देशव्यापी रूपमा बढ़दै गएको प्राणघातक रोग जापानिज इन्सेफलाइटिस जेईको संक्रमणबाट लुम्बिनी प्रदेश लगायत देशभर फैलिँदै गएको छ। संक्रमित क्यूलेक्स जातको लामखुट्टेको टोकाईबाट मानिसमा सर्ने यो रोगको संक्रमण अहिले मध्य प्रदेशको सर्लाही बाहेक अन्य सबै जिल्लामा देखिएको छ। संक्रमणसँगै मृत्यु दर समेत उच्च देखिएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय निर्देशक सरोज न्यूपानीका अनुसार भदौ 5

0: दोस्तों बिहान 10 बजे मध्य पश्चिम हाईलाइट सकियो। प्रत्येक घंटा को ताजा खबर संगे हामी तपाईको साथमा छौं। सुन्दै गर्नु होला रेडियो मध्य पश्चिम। नमस्कार।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310।
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
4: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
5: तपाईलाई पायल फुसफुसा फुसा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुदद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
6: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
7: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471-93944, 98471-93944।
8: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
9: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
8: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
9: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस,
8: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
10: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
11: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
12: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
13: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
12: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
13: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
12: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
13: ल ल काका, गइहाले म।
14: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
13: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
14: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
3: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षा

0: स्वप्न अस्पताल घोराही दाङमा
1: वरिष्ठ न्यूरोसर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
0: उपलब्ध शल्यक्रियाहरू
1: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
0: बालबालिकाको न्यूरो सर्जरी
1: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
0: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
1: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
0: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255 होइन के भयो दाई किन झोक्राएर बस्नु भएको
2: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
0: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
2: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ
0: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
2: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578-34-910
0: आराध्या चश्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
3: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
4: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौनरोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्
3: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोत दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौनरोग जस्तै
4: बिरामी
5: जाँच हुने मिति यही भाद्र 13 गते शनिबार
6: वरिष्ठ अर्थोपेडिक सर्जन हार्ड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
0: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल फोन नम्बर 082-562-23-98-478-1817 र 98-478-4543
8: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ यस बङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनु होला
9: यस गीतमा स्वर दिनुभएको छ दङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको
8: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ

अनि यही धुन सँगसँगै हरेक दिन बिहानीको समयमा नेपाली लोक तथा दोहोरी गीत संगीतको एउटा सर्वप्रिय कार्यक्रम आउँछ। त्यो कार्यक्रमको नाम इन्द्रणी हो। त्यही इन्द्रणीको नयाँ श्रृंखला लिएर म चन्द्रमणि सदाको दिनहरू चाहिँ आजको बिहानीको समयमा तपाईँको रेडियो सेटमा उपस्थित भइसकेको छु र कार्यक्रम इन्द्रणीलाई पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका 120 भन्दा बढ़ी साझेदार रेडियो स्टेशन अनि सामाजिक सञ्जाल फेसबुक लाइभमा टिकटक लाइभमा नेपाली पात्रो हाम्रो पात्रो लगायतका विभिन्न माध्यमहरूबाट पनि व्यवसायलाई सुन्न अनि तपाईँले हेर्न सक्नुहुन्छ र हेरिरहनु भएको छ सुनिरहनु भएको छ भन्ने एउटा विश्वास पनि मैले यहाँबाट लिएको छु। देशैभरका रेडियोबाट सँगै रहिरहँदा हाम्रा टेक्निकल सपोर्टमा रहने साथीहरूले मलाई एसएमएसहरू गर्न थालिसक्नु भएको छ। इन्द्रणीको धुन बजेसँगै इन्द्रणी शुरू भयो दादा, अब एकैछिन हामी 11 बजेसम्म रमाइलोसँग यात्रा गर्छौं होइन भन्न लेख्नु भएको छ। पक्कै पनि हो साथी हो, तपाईँको महत्वपूर्ण साथका कारण इन्द्रणीको बसाईलाई यादगारमय बनाउँदै हामी अगाडि बढ़छौं र यसमा तपाईँको साथ चाहिन्छ। त्यो साथ मागे अनुरूप यहाँहरूले हामीलाई दिनुहुनेछ, त्यही विश्वास पनि हामीले तपाईँबाट लिएका छौं। टेक्निकल सपोर्टमा काठमाडौँबाट आज देखिरहेको छु मैले हाम्रो जनार्दन भाइलाई, जनार्दनले मलाई साथ दिइरहनु भएको छ। जनार्दनलाई पनि एकदम नमन छ। अब यो बिहानीको बसाईलाई अब मिठा मिठा गीतहरूको साथमा हामी रमाइलो गर्छौं अनि मेचीदेखि महाकालीसम्मका साथीहरूले हामीलाई चाहिँ आज कमेन्ट गर्न सक्नुहुन्छ है, टिकटक लाइभमा हुँदा फेसबुक लाइभमा हुँदा होइन तपाईँले कमेन्ट गर्नुहोला। ती कमेन्टहरूलाई हामी सम्बोधन गर्ने प्रयासमा निरन्तर रहन्छौं र आज पनि हामी सम्बोधन गर्नेछौं भन्ने जानकारी गराउँदै आजको यस कार्यक्रमलाई सूर्यज्योति लाइफ इन्सुरेन्सले साथ दिएको छ। सूर्यज्योति लाइफ इन्सुरेन्स देशैभर यसले आफ्नो शाखा सञ्चालन गरिरहेको छ। तपाईँलाई जहाँ सजिलो पर्छ त्यहाँबाट एकदम सुरक्षित जीवनका लागि जीवन बीमा गर्न सक्नुहुन्छ। हामी सबैको लागि जीवन बीमा त्यसका लागि पनि सूर्यज्योति यहाँले सम्झनुहुनेछ भन्ने विश्वास लिँदै हामी कार्यक्रममा राख्दैछौ एउटा तीजको भाका। तीज नजिकैदैछ। संचारकर्मी नेपालले गरेको विमोचन केही दिन अगाडि यही 7 गति हामीले सम्पन्न गरेका छौं र त्यो सँगसँगै उत्साह बढ़ेको छ र नेपाली गीत संगीत र अझ भन्नुपर्दा तीजको गीतहरूमा हामीले पूर्णत पूरै चाहिँ संग्लो बनाउने क्षेत्रलाई भन्न त सकेका छैनौं, तर केही हदसम्म हामीले प्रयास गरिरहेका छौं र विगतका वर्षहरूमा भन्दा यो वर्ष हामीले केही विकृति ल्याउने गीतहरूलाई भेटेका छौं, तर ती गीतहरूलाई अब हामी अगाडि कुन हिसाबले बढ़ने भन्ने कुरा चाहिँ संचारकर्मी नेपालका सम्पूर्ण टीम बसेर सल्लाह गर्नेछौ। दोहोरी गीतसँग आबद्ध रहेका संघ संस्थासँग छलफल चलाउनेछौ र ती गीतहरूलाई अब के गर्ने कसरी अगाडि बढ़ने भन्ने विषयमा हामी अगाडि बढ़छौं यो जानकारी यहाँलाई गराउँदै। अब ती नराम्रा भित्र पनि राम्रा गीतहरू धेरै आएका छन् र अहिलेको पाली पहिला जस्तो उजुर बहादुर गर्नु परेको छैन, तर केही गीतहरू त्यस्ता आए भन्ने कुरा चाहिँ हामीलाई फेसबुक लिंकहरू हामीलाई आउन थालेका छन्। त्यसैले त्यसलाई हामी मध्यनजर गर्दै त्यसलाई पनि केही गर्ने सोचमा छौं अथवा कसरी अगाडि बढ़ने सल्लाहमै छौं र राम्रा गीतहरूको प्रमोशन गर्नुपर्छ भन्दै राख्दैछौ विशाल छेत्रीको यो गीतलाई।

देशै भरका रेडियोबाट मज्जाले इन्द्रगी सुनिरहनु भएको छ। टेक्निकलमा जनार्दनले साथ दिइरहनु भएको छ। अडियोमा पनि छौं, भिडियोमा पनि छौं, अनि हामी निकै रमाइलो गर्दै यो यात्रालाई अगाडि बढ़ाइरहेका छौं। भर्खरै हामीले सांगीतिक बजारमा आएको विशाल छेत्रीको नयाँ 30 को गीत आमा तिम्रो दुःखलाई हामीले सुनायौं, र अब यो गीत सुन्दै गर्दा महिला आवाजमा तपाईँले कता कता विष्णुबाजी हो कि क्या हो भन्नु पनि भयो होला, तर यो गीतमा आवाज भने अंजिता विश्वकर्माको रहेको छ, र निकै सम्भावना छ अंजिताको, असाध्यै राम्रो सम्भावनाको साथमा नेपाली लुकधोरीमा आउनु भएको छ। सायद हामीलाई त्यो विष्णुमाझीको झल्को चाहिँ मेटाउने गीत यो बनेको छ, र यस्ता अन्य धेरै गीतहरू पनि अंजिता विश्वकर्माले स्वरबद्ध गर्नुभएको बजारमा छ। हामी अंजिता विश्वकर्मालाई सांगीतिक सफलताको शुभकामना दिन्छौं, र पछिल्लो समय लुकधोरीको क्षेत्रमा सदाबहार गायिकाहरूले त हिजोको दिनदेखि नै त्यो स्थानलाई एकदम कायम राखिराख्नु भएको छ, तर केही नयाँ कलाकार आइदिए हुन्थ्यो, नयाँ आवाज सुन्न पाए हुन्थ्यो भन्दै गर्दा अंजिता विश्वकर्मालाई सुन्दै गर्दा हामीले विष्णुमाझीको झल्को चाहिँ अब मेटाउन सक्छौ भन्ने हामीलाई लागेको छ। विष्णुमाझीको आवाजसँग तुलना गर्न थालिएको छ अंजिता विश्वकर्माको आवाजलाई। साधुवाद छ अंजिता, यति मिठो आवाज यहाँको छ, र विशाल छेत्रीको यो नयाँ गीतलाई तपाईँले मन पराइरहनु भएको छ। लगभग अब मिलियनकै भ्युज होइन, अब लगभग अब बिस्तारै 10 लाख यो पुग्ने तर्खर गर्दैछ, सायद राम्रै भएको कारणले हुन सक्छ। अंजिता विश्वकर्माको आवाज छ, विशाल छेत्रीको शब्द संगीत, याम थापा मगरले हेर्नुहोस् यति मिठो एरेन्ज गर्नु भएको छ। कहिले काहीँ याम थापा मगरको एरेन्ज भित्रका गीतहरू सुनि नसक्नुहुन्छ, तर यस्ता राम्रा गीतहरू पनि याम थापाले एरेन्ज गर्नुहुन्छ। उहाँ आफैमा एउटा बहुप्रतिभाशाली कलाकार हुनुहुन्छ। बागलुङमा जन्मिएर नेपाली लोकदोहोरीमा निकै संघर्ष गर्ने कलाकार भित्र याम थापा पनि पर्नुहुन्छ, तर पछिल्लो समय जुन राम्रा गीतहरूमा उहाँले एरेन्ज गर्न थाल्नु भएको छ, यसको चारैतिर अहिले प्रशंसा चलिरहेको छ, यो जानकारी गराउँछु। हामी सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीमा छौं, देशैभरका विभिन्न रेडियोबाट इन्द्रणी सुन्दै गर्दा रमाइलोपनको आवाज गर्नु भएको छ, अनि धेरैभन्दा धेरै साथीहरूले भिडियो मार्फत हेरिरहनु भएको छ, यसो टिकटक लाइभमा कति धेरै साथीहरू जोडिनु भएको। हाम्रो रामकुमारले दर्शन दाई म पनि हेर्दै र सुन्दैछु है भन्नुभएको छ, रामकुमारलाई पनि सम्झना छ। केशवराज तिमज छिनाले दाई नमस्कार सुन्दैछु भनेर लेख्नु भएको छ, यहाँलाई पनि धेरै धेरै सम्झना छ, माया छ यहाँहरूको साथले, साँच्चीकै यादगारमा इन्द्रणी बनेको छ। अनि हाम्रो गगन कणेलले पनि म सुन्दैछु मेलबर्न अस्ट्रेलियाबाट तपाईँलाई सुन्दैछु भन्नुभएको छ। धन थापाजी मिस्टर विनेश राणालाई पनि सम्झना छ। नमराज निराशले सबैलाई सम्झना गर्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। अनि निरन्तर सुन्ने पम्फा थापा बुढाफुकीले पनि हामीलाई सुनिरहनु भएको छ। अनि दिप्सन दिव्यानी श्रेष्ठले हार्दिक नमन दाई यहाँलाई सम्झना छ भन्नुभएको छ। अम्बिका रेग्मीले गुड मर्निङ दादा हजुर भनेर लेख्नु भएको छ। अम्बिकालाई पनि धेरै धेरै सम्झना छ, धेरै धेरै माया छ, इन्द्रेणीलाई साथ दिइरहनु भएको छ। विमलाले नमस्कार हजुर भनेर लेख्नु भएको छ। अनि जनक साउदले सुदूरपश्चिमको अछामको कमल बजार नगरपालिका चाल्साको मान्छे म राम्रोसँग सुन्छु इन्द्रेणी, अहिले म दुबईमा छु भनेर लेख्नु भएको छ। अनि हाम्रो गुडियाले पनि गुड मर्निङ भनेर लेख्नु भएको छ। रोमियोले पनि हामीलाई सुन्दै हुनुहुन्छ। घनश्याम पाण्डेले गुड मर्निङ भन्नुभएको छ। सन्तोष बस्नेतले कस्तो राम्रो गीत लाउनु भएको भन्न लेख्नु भएको छ। अनि अलौन बैले पनि सुन्दै हुनुहुन्छ मलेसियाबाट। शारदा तिमल सिन्हा, अम्बिका रेग्मी अनि मिस्टर छेत्रीदेखि लिएर आयुषाले सन्चै हुनुहुन्छ, सुन्दै र हेर्दैछु। रोमानियाबाट चन्द्रमणि दाई मिठो सम्झना भन्छु है भन्नुभएको छ। आयुषा शेर्पा जो सधैँ हामीलाई काठमाडौँको कालापुलबाट एसएमएस गर्नुहुन्थ्यो, टेलिफोन गर्नुहुन्थ्यो, उहाँ आफैमा एउटा प्रतिभाशाली कलाकार हुनुहुन्छ, राम्रा राम्रा गीतहरू ल्याउनु भएको छ, अझ बढी सेलो गीतमा दखल छ हाम्रो आयुषाको। तर के गर्ने, देशमा रोजगारी नहुँदा होइन, अनि नयाँ भनेकाहरूबाट पनि त्यो आशा गर्न नसक्दा, अहिले चाहिँ हेर्नुहोस् त भर्खर केही समय अगाडि नै उहाँ रोमानिया जानुभएको छ, परदेशमा दुःख पसिना बगाइरहनु भएको छ। यस्तै छ आयुषा, राम्रो कमाउनुहोस्, सन्न कमाउनुहोस्, आउनुहोस्, फेरि नेपाली गीत सङ्गीतमा केही बाँकी रहेका रकमहरूबाट खर्च गर्नुपर्छ, गीत निकाल्नुपर्छ, आफू पनि चल्नुपर्छ है, यहाँलाई सम्झना छ। शम्भु छेत्री कटुवाललाई पनि धेरै धेरै सम्झना, भोजपुरको घोरेटारदेखि धेरै धेरै माया भन्नुभएको छ। भोजपुरमा हाम्रा धेरै श्रोता साथीहरू हुनुहुन्छ, साथ दिइरहनु भएको छ, सबैलाई सम्झना। लक्ष्मण अधिकारीले कति राम्रो बोली अनि कति राम्रो आहा बोलीचाली भन्नुभएको छ।
छ तपाईँलाई राम्रो लाग्यो लक्ष्मणजी. मलाई त खासै मेरो बोली मिठो लाग्दैन तर तपाईँले मन पराइदिनु भएको छ यसको लागि नमन गर्छु. त्यसपछि आयुषादेखि लिएर सन्तोषदेखि ऋषिराम गंगाल दाई हाम्रो आदरणीय गोकर्णेश्वर नगरपालिका वडा नम्बर छ हाम्रो नयाँ बस्ती युवा क्लबका शुभचिन्तक आदरणीय दाई साथ दिइरहनु भएको छ क्लब अगाडिबाट. यहाँलाई पनि सम्झना गर्दै अमर राउतलाई पनि सम्झिएको छु. अब राख्दैछु. विगतका वर्षहरूमा भागीरथ चलाउनेको आवाजमा गीत आउँदै गर्दा कस्तो होला के होला अनि त्यो एउटा खुल्दुली श्रोतालाई हुन्छ यो वर्षको गीत कस्तो छ त भागीरथको. यतिखेर इन्द्रेणीमा हामी राख्छौं.

देशैभरका रेडियोबाट इन्द्रणी आउँदै गर्दा तपाईँले यो वर्षको भागीर चलाउनेको यो गीतलाई यहाँले सुन्नुभयो। अब कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रिया कलाकारलाई दिन सक्नुहुन्छ। को मूर्खले लान्छ र मलाई अल्छी भइसकेपछि कसले लैजाला के होला भन्ने चिन्ता हुन्छ, त्यसैले अल्छी मान्नु हुँदैन है। सबैभन्दा ठूलो कुरा चाहिँ बिहान चाँडै उठ्नुपर्छ, व्यायाम जानुपर्छ, मर्निङ वाक गर्नुपर्छ, स्वस्थ ज्यान बनाउनुपर्छ। 10 बजेसम्म सुत्नेलाई चाहिँ खासै मान्छेले मन पराउँदैनन् जस्तो लाग्छ। यहाँ चाहिँ अब अल्छी भइयो, मलाई कसले लान्छ, के गर्छ, जिन्दगी कसरी चल्छ, देशमा बेरोजगारी छु त्यही भएर पनि भनेको जसरी जागर चल्दैन भन्ने कुराहरू छन्। हामी चाहन्छौ देशमा रोजगारी उपलब्ध हुनुपर्छ। अब कुनै पनि युवाले विदेश जान पाउनु हुँदैन, जाने सोच बनाउनै हुँदैन। सरकारले ती खालका नीतिहरू ल्याउनुपर्छ। यहाँ अब कसरी रोक्ने भन्दा पनि त्यो नीतिमा ल्याइदियो भनेदेखि सायद रोक्न सकिन्छ होला। होइन भने झन नयाँ भनाउँदाहरूबाट झन चाहिँ आइसकेपछि, नयाँ सरकार आइसकेपछि चाहिँ झन बढी चाहिँ मात्रामा विदेश गएको तथ्याङ्कले देखाइरहेको छ। त्यसैले पनि हामी आग्रह गर्न चाहन्छौ, अब 100 दिनमा ल्याउने भन्ने कुराहरू थियो, अब त्यो कता हराए थाहा छैन। किनभने खबरदारी है यो पनि, किनभने त्यति भएसम्म झकझकाइन्छ कि जस्तो पनि लाग्छ, त्यही भएर पनि हो। हामी इन्द्रणीको बसाईमा छौं, भागीरथ चलाउने सरिता सुनारको आवाजमा रहेको यो गीतलाई यहाँको माझमा प्रस्तुत गरिसकेपछि भागीरथ चलाउने अनि सरिता सुनारलाई शुभकामना छ। जलन विश्वकर्माको शब्दमा अनि भागीरथ चलाउनेको संगीत रहेको छ, विनोद दाईले एरेन्ज गर्नुभएको छ, स्टुडियो माला श्रीमा रेकर्ड भएको गीत हो। खड्ग अनि राजेन्द्र सागर सबैलाई सन्दना छ। हामी इन्द्रणीकै बसाईमा छौं हजुर, निकै रमाइलो भइरहेछ। धेरैभन्दा धेरै साथीहरूले हामीलाई इन्द्रणी सुनिरहनु भएको छ, हेरिरहनु भएको छ। करण विष्टले पनि सम्झनु भएको छ सबै सबैजनालाई। कञ्चन खत्री श्रेष्ठ निरन्तर सुन्नुहुन्छ, जब इन्द्रणी आउँछ सधैँभरि सुन्नुहुन्छ, हिजो सुन्नुभयो आज पनि सुन्दै हुनुहुन्छ, धेरै धेरै सम्झना छ। अनि हाम्रो गुड मर्निङ भन्दै लेख्ने साथी चाहिँ शङ्खुवा सभाबाट तेज बहादुर भट्टराई हुनुहुन्छ। सफला नेपालले पनि इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ। सुषमा केसीले पनि गुड मर्निङ भन्नुभएको छ। विक्रम धमलाले हलो हलो हलो भनेर लेख्नु भएको छ, यहाँलाई पनि सम्झना छ। अनि त्यसपछि अम्बिकाले त्यति धेरै साथ दिइरहनु भएको छ आज। सँगै हाम्रो विमला भुजेलले पनि इन्द्रणी सुन्दै हुनुहुन्छ। सबिना श्रेष्ठ जोशीले पनि मुलपानीबाट हेर्दै र सुन्दैछु दादालाई भन्न लेख्नु भएको छ। कमल राणाले भक्तपुरबाट सम्झना कार्यक्रम सुन्दैछु भन्नुभएको छ। अनि हाम्रो मोना दाहाल सखी हुनुहुन्छ, हरि शरणम आर भइसिन्छ सखी, यहाँले पनि इन्द्रणीको बसाईलाई सुनिरहनु भएको रहेछ, खुसी लाग्यो। घर मेरो उदयपुर भनेर लेख्नु भएको छ। अनि लक्ष्मु थापाले पनि नमस्कार भन्दै अब बज्ने गीत सुनाउँछु भन्नुभएको छ। कति बोली पनि कति मिठो मान्छे पनि राम्रो, यस्तै गरी बोली सुन्नु रहनु चन्द्रमणि हाम्रो भनेर लेख्नु भएको छ, वाह धन्यवाद छ। अनि हाम्रो प्रतिमा शाही ठकुरीले दर्शन हजुर कोहलपुरबाट है भन्नुभएको छ। सागर सेनले पनि सबैलाई सम्झना मलेसियाबाट, लाई धेरै धेरै सम्झना छ। त्यसपछि अर्को साथी हुनुहुन्छ, उहाँ चाहिँ विमलाजी हुनुहुन्छ है। कमल संगमले पनि नमस्कार गुड मर्निङ सुन्दैछु, ककनी नुवाकोटबाट दाई नमस्कार भन्नुभएको छ। अनि अर्को साथी सुन्दर बुढा छेत्रीले सुन्दै हुनुहुन्छ, धेरै धेरै सम्झना भन्नुभएको छ। उमेश बराल रविनले पनि सुन्दै हुनुहुन्छ, नवराज निराजको मैले भनिसके, रामकुमारजी धेरै धेरै सम्झना। ल अब चाहिँ भने हामी तपाईँसँग सँगै रहेर यात्रा गर्दै गर्दा राख्छौं। अर्को एउटा केही समय अगाडि बजारमा आएको, लगभग 12 वर्षमा खोलो पनि फर्कन्छ भन्छन् त्यस्तै हो, 12 वर्ष अगाडि आएको गीतलाई म राख्दैछु, मनमाया वाइबा फूलमाया केसीको यो गीत अस्सन बजारमा।

मनमाया वाइवा फुलमाया केसीको तीजको गीत अस्तन बजार झाम बोलको यो गीतलाई सुनाए र 11-12 वर्ष अगाडि यो गीत सांगीतिक बजारमा आएको थियो। यहाँ चाहिँ दुई बहिनीको गफ छ, साडी किन्न जाने अस्तन बजार होइन भन्ने कुराहरू, राम्रो साडी पाए किनौला होइन भने चिउरा किन्न भयो नि फर्काउला नि हो, असनको चिउरा मिठो हुन्छ भन्ने कुराहरू छ। अनि त्यही हो, अब फुलमाया र मनमाया असाध्य मिल्ने साथी हुन् नेपाली गीत संगीतमा। अहिले पनि फुलमाया केसीले गाउनुभएका धेरै गीतहरू बजारमा छन् र विशेष गरी दोहोरी साथमै आफ्नो जीवनलाई चाहिँ व्यतीत गरिरहनु भएको छ हाम्रो फुलमाया केसीले। अब मनमाया वाइवा त इन्द्रणी कार्यक्रममा सधैँभरि तपाईँले भेट्नुहुन्छ, कृष्ण कणेलको यो इन्द्रणी विकास केन्द्रबाट सञ्चालित इन्द्रणीमा गीत गाइरहनु भएको छ। खैरजी भए पनि उहाँहरूको यो साथीहरूको माया भने अपार छ, फुलमाया र मनमाया चाहिँ असाध्य मिल्ने साथी पनि हुन् यो जानकारी यहाँ लगेर आउँछु। र योपालि पनि फुलमाया केसीको नयाँ गीत आएको छ, दिदीलाई सफलताको शुभकामना, मनमायालाई पनि सफलताको शुभकामना। फुलमायाको पनि यो वर्ष 30 गीत छ, मनमायाको पनि छ, नेत्रबन्ध पोखरेलको गीत गाउनु भएको छ, एकदम म दुवैजनालाई सफलताको शुभकामना दिन्छु। र मनमायाले त यो वर्ष कस्तो मार्मिक गीत गाउनु भएको छ, समय रहेसम्म म सुनाउने कोशिशमा रहनेछु, हामी इन्द्रणीको बसाइमा छौं। यतिखेर भने हाम्रो तारामान ठाकुरले हामीलाई सुन्दै हुनुहुन्छ बेंगलोरबाट, दिपेश किशोर अन्जान एकदम इन्द्रणीलाई माया गर्ने मन हुनुहुन्छ, टंक रिमाल जन्मदिनको शुभकामना भन्नुभएको छ, याद आउँछ गाउँघर डुलेको छैन अझै सबैलाई भुलेको, भन्जानी चौतारीमा घाँस सौदा गर्दै दौतरीहरूमा सुसेली मार्दै गाई बाख्रा चराको टाढै भइगए के भो त, उहाँले लेख्नु भएको छ टाढै भइगए के भो त, छैन केही हराएको याद आउँछ गाउँघर डुलेको छैन अझै गाउँघरलाई भुलेको, नमस्कार भन्दै असाध्यै मिठो भावका साथमा आउनुहुन्छ, खुशी लाग्छ। दुहा कतारबाट देवेन किशोर रञ्जनले हामीलाई साथ दिइरहनु भएको छ, यहाँलाई पनि सम्झना। सुनिता घिसिङले सुन्दैछु भन्नुभएको छ, सुनिताले सबैलाई सम्झना पनि गर्न चाहनु भएको छ। त्यसपछि हाम्रो दर्पण मगरले सुन्दै हुनुहुन्छ, नमस्कार म भारतको हिमाचल प्रदेशबाट भन्नुभएको छ, मायालु धर्म कुर्माललाई हामीले सिमलादेखि सुन्दै रहेको जानकारी पाएका छौं। नारायणले पनि नमस्कार सुन्दैछु प्युठानदेखि भन्न लेख्नु भएको छ। अनि हाम्रो करण प्रसाद ढकालले हेलो हेलो नमस्कार भन्नुभएको छ। अनि शुभमा मगरले पनि सुन्दै हुनुहुन्छ, मनिष रसाइलीले सबैलाई सम्झना परिवर्तन सम्भव छ, सामुदायिक रेडियो मालाश्री 110.5 मेगाहर्जबाट इन्द्रणी घन्किरहेको मनिषाले हामीलाई जानकारी गराउनु भएको छ। रेडियो मालाश्री रोल्पाका सम्पूर्ण मनहरूलाई नमन छ। सँगै यतिखेर दिलु रुङमाङसाले पनि हामीलाई सुन्दै हुनुहुन्छ, दिलुलाई पनि धेरै सम्झना, कार्यकालको सफल शुभकामना। उज्जवल राईलाई धेरै धेरै सम्झना भन्नुभएको छ। पूर्वेली कान्छाले भोजपुर दिङला सलानन्द नगरपालिका घर भई अहिले काठमाडौँको कपन पयौटारबाट सुन्दैछु, भोजपुर होटल हो भोजपुरी टोलबाट भन्नुभएको छ, इन्द्रणी कार्यक्रम मजाले सुन्छौं भनेर लेख्नु भएको छ, भोजपुरी टोलका सबैलाई सम्झना। अनि क्षेत्री ओम प्रकाशले सुन्दै हुनुहुन्छ, टीकाराम पहाडीले पनि सुन्दै हुनुहुन्छ, लक्ष्मी पन्त, त्यसपछि दीपक कुमार डाँगीले पनि रोल्पा चारको मान्छे लोकभाकाको कार्यक्रम दामी लाग्छ सुन्छु भन्नुभएको छ, थानेश्वर खड्काले पनि हामीलाई बेंगलोरबाट सुन्दै हुनुहुन्छ, अनि करण प्रसाद ढकालले पनि सुन्दै हुनुहुन्छ, तुर्माखाँद गाउँपालिका चार अछामको मान्छे सुदूरपश्चिमबाट नमस्कार भन्नुभएको छ। सँगै हाम्रो अर्जुन याखाले पनि गुड मर्निङ है भनेर लेख्नु भएको छ, कर्णप्रिय केसी संगीतले पनि हिमाचलबाट सुन्दै हुनुहुन्छ, राजकुमार बिका न्यूयोर्कमा हुनुहुन्छ, मध्यरात भएको छ, इन्द्रणीको साथमा हुनुहुन्छ, अनि धर्मराज नमस्कार है ढकाल धर्मराज प्यारो मान्छे बिरता मोड़ झापा घर भई दुबईबाट कार्यक्रम सुन्दै हुनुहुन्छ। आज यस कार्यक्रम मार्फत उहाँले विशेष गरी जन्मदिन मनाउने साथीहरूलाई सम्झनुहुन्छ, आज भदौको 10 गते हो, जन्मदिन मनाउने इलामको भाइ केशव ढकाल, इलामको साथी मातृका घिमिरे, इलाम रेडियो फिक्कल की पुरानो आरजे सरिता राई, झापाका नवीन दाहाललाई जन्मदिनको शुभकामना भन्नुभएको छ। जनार्दन भाई हामी सूर्य ज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित बसाईमा छौं, ढिला नगरौं राखौं यतिखेर रामजी खाँडको यो आवाजमा रहेको गीतलाई।

0: देशैभरका रेडियोबाट इन्द्रणी आइरहेको छ। मेचीदेखि महाकालीसम्मका विभिन्न रेडियोबाट इन्द्रणी सुन्दै गर्दा तीजको बेला राम्री बनेर पक्कै पनि जब तीज आउँछ महिला दिदी बहिनीहरू रातो साडी चुरा पोते लगाएर होइन अनि दर्खान जाने रमाइलो गर्ने परम्परा हामीमा छ। तीजको बेला राम्री बनेर रामजी खान र आशा थापाको आवाजमा छ अनि यसमा चाहिँ लालकुमार बरालको शब्द र संगीत छ। कहिलेकाहीँ त रहर लाग्छ हौ लालकुमार यति मिठा गीतहरू गर्ने मान्छे आज भोलि व्यवसायमा त हुनुहुन्छ कृषि फर्मतिर हुनुहुन्छ यता किर्तिपुरतिर हुनुहुन्छ भन्ने कुरा पाङतिर हुनुहुन्छ कि भन्ने कुरा हामीले थाहा पाएका छौं। तर नेपाली गीत संगीतमा असाध्यै आशा गरिएका सर्जकहरू अलिकति हराउँदा चाहिँ कता कता खल्लोपनको आभास हुने यो गीत हामीले सुनायौं जहाँ हिमाल विजाल र कृषा जीशीले अभिनय गर्नुभएको छ। गीतमा दुर्गा पौडेलले क्यामेरामा त्यो बेलामा हुनुहुन्थ्यो प्रकाश भट्टको निर्देशनमा साई भिजनबाट यो गीतको पोस्ट प्रोडक्सन भएको थियो। यो गीत मैले यहाँलाई सुनाए आशा थापा पनि हराउनुभयो तारा थापाहरू पनि हराउनुभयो कता जानुभयो लोकदोरले असाध्य आशा गर्छ है यहाँहरूबाट सबैलाई शुभकामना। र यो गीतको भिडियो हेर्दै गर्दा मलाई ठ्याक्क मेरी छोरी युनाको यो गीत हेर्दै गर्दा याद आउँछ उनी सानै थिइन् लगभग आठ नौ वर्षको थिइन् उनी यो गीत आउँदै गर्दा अहिले उनी त अब ठुली भइसकेकी छिन् अहिले बाहिर छिन् अस्ट्रेलिया होइन अनि युनालाई म यहाँ देख्छु कि अनि त्यसपछि मलाई एकदम आनन्द लाग्छ। खैर जे भए पनि हामी इन्द्रणीको बसाईमा रहिरहँदा मेचीदेखि महाकालीसम्मबाट इन्द्रणीको बसाईलाई सुनिरहनु भएको छ यहाँहरू सबैलाई म नमन गर्छु। र आज बुधबार यो समय सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा इन्द्रणीको श्रृंखला प्रायोजित छ र यी श्रृंखलामा हामी रहेर यात्रा गरिरहेका छौं र सम्पूर्ण साथीहरूलाई मिठो सम्झना छ गीतहरू सुनिरहनु भएको छ कमेन्टहरू हामी वाचन गरिरहेका छौं र यतिखेर धेरैभन्दा धेरै साथीहरूले सुन्दै गर्दा हामीलाई केही कमेन्टहरू यति धेरै प्राप्त भएको छ। अनिल गौतमले पनि इन्द्रणी सुन्दै हुनुहुन्छ अनि ध्यानु देवीले पनि दाङ घोराईबाट सम्झना हुनुभएको छ अनि दिप्सन दिव्यानी श्रेष्ठले नमस्कार दाई मिठो सांगीतिक अभिवादन मिठो सांगीतिक कोशीलीको साथमा आएको छु भन्नुभएको छ। बीपी डाङ्गी छेत्रीले पनि गुड मर्निङ इन्द्रणीको बसाई सुन
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जीव दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराही दाङ फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ

0: पदार्थहरू कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी चाहिँ नाइस
0: अड्गुरी
2: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
3: उपचार हुने रोगहरू
2: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686 61 94
5: होइन भाइला
6: लखर लखर कहाँ हिनिस
7: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
7: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
7: ल ल काका गइहाले म
2: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
8: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
2: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45 226
9: वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
10: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजु अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ
11: डाक्टरद्वारा दिइने सेवाहरू
10: मुटुको अपरेशन गराएका बिरामी हाई वा लो ब्लड प्रेसर भएका बिरामी मुटु दुख्ने ढुकढुकी बढ्ने वा कम हुने
11: मुटुको भल्भमा खराबी भएको मुटुमा प्वाल परेको मुटु हल्लिने कोलेस्ट्रोल बढेको
10: हार्ट अट्याक मुटु पेट जिउ र खुट्टा सुनिने बेहोस हुने छाती गरुङ्गो हुने हात खुट्टा जिउ र जोड्नेहरू दुख्ने
11: औंलाहरू सुन्निने रातो हुने र औंला तथा हात बाङ्गिने लामो समयदेखि ज्वरो आइरहने युरिक एसिड सुगर प्रेसर थाइरोइड छाती पेट ग्यास्ट्रिक अल्सर पाइल्स जन्डिस र नसा सम्बन्धी सफल उपचार
10: नोट मुटुको अपरेशन ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला
12: बिरामी जाँच हुने मिति यही 17 गते मंगलबार
11: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला
8: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 15 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028
13: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
14: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
13: फोन नम्बर 082-562-601 98-578-3590 98-578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
15: मध्यपश्चिम टाइम चेक यति बेला बिहानको 11 बजेको छ।

बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। रसुवा जिल्लाको टिमुरी बजारमा आज बिहान आकस्मिक बाढ़ी आएको छ। बिहान करिब 9 बजे रसुवाको भोटेकोशी नदीमा तिब्बत तर्फबाट प्रवेश गरेको बाढ़ीले टिमुरी बजारका बस्तीमा ठूलो क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बाढ़ीका कारण भएको क्षतिको एक विवरण भने आउन बाँकी रहेको सशस्त्र प्रहरी बल नेपालका सहप्रवक्ता एवं सशस्त्र प्रहरी उपरीक्षक डीएसपी शैलेन्द्र थापाले जानकारी दिनुभयो। घटनापछि स्थानीय स्तरमा उद्धार तथा क्षतिको विवरण संकलन गर्ने काम भइरहेको बताइएको छ। तिब्बत तर्फबाट आएको बाढ़ीले नेपाल प्रहरीका 3 प्रहरी कार्यालयमा क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्यार्पु बेसी र प्रहरी चौकी रसुवा गढ़ीमा ठूलो क्षति भएको र अन्य मानवीय तथा भौतिक क्षति के कति भएको हो भन्ने बारेमा थप विवरण आउन बाँकी रहेको छ। यसैगरी आकस्मिक बाढ़ी आएपछि प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा विपद परिषदको आपतकालीन बैठक बोलाउनु भएको थियो। प्रधानमन्त्री शाहका अनुसार विपद व्यवस्थापन प्राधिकरणलाई सक्रिय बनाइएको छ। मेडिकल टोली, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाइटी लगायतका निकायसँग समन्वय गरी आवश्यक उद्धार तथा राहतका काम अघि बढ़ाउन निर्देशन दिएको छ। प्रभावित क्षेत्रमा थप एम्बुलेन्स तथा मेडिकल जनशक्ति पठाउने प्रक्रिया पनि अघि बढ़ाइएको छ। तल्लो तटीय क्षेत्रका बासिन्दालाई तत्कालित सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको प्रधानमन्त्री शाहले बताउनुभयो। सम्भावित उद्धार तथा राहतका लागि सबै हेलिकप्टरलाई तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। निजी हेलिकप्टर कम्पनीलाई समेत आवश्यक परेका बेला परिचालन गर्न सकिने गरी हेलिकप्टर तयारीमा अवस्थामा राख्न जानकारी गराइएको छ। नियामक नेपाल दूरसंचार प्राधिकरणले मुलुकमै दोस्रो पटक दूरसंचार फ्रिक्वेन्सी बोलक बोल मार्फत वितरण गर्ने तयारी गरेको छ। मंगलबार सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले योग्यता पुगेका दूरसंचार सेवा प्रदायकलाई फ्रिक्वेन्सी बोलक बोलमा सहभागी हुन आवेदन माग गरेको हो। यसअघि प्राधिकरणले 2076 पुष 2 गते मुलुकमै पहिलो पटक 1800 ब्यान्डमा 9 MHz फ्रिक्वेन्सी बोलक बोल मार्फत वितरण गरेको थियो। करिब 6.5 वर्षपछि गर्न लागिएको फ्रिक्वेन्सीको बोलक बोल भने 800 MHz ब्यान्डको 25 MHz ब्यान्डविथ फ्रिक्वेन्सीका लागि रहेको प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ। प्राधिकरणका अनुसार बोलक बोलमा सहभागी हुन योग्य सेवा प्रदायकले बोलपत्र प्राधिकरणको कार्यालयबाट खरिद गर्न सक्नेछन्। बोलपत्र आगामी 45 दिनभित्र बुझाइसक्नुपर्नेछ। समय सीमा तोकिएको छ। बोलक बोल भनिए पनि प्राधिकरणबाट दूरसंचार सेवाको अनुमति लिएका 6 सेवा प्रदायक मध्ये हाल नेपाल टेलिकम र एनसेल लिमिटेड मात्र सञ्चालनमा आएका छन्। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि कर्जाको पहुँच विस्तारसँगै किसानले बुझ्ने भाषामा वित्तीय तथा कृषि सम्बन्धी चेतना अभिवृद्धि गर्नुपर्ने बताउनु भएको छ। कृषि कर्जाको वर्तमान अवस्था तथा सहुलियतपूर्ण कृषि कर्जा प्रवाहका क्रममा देखिएका समस्या, चुनौती र समाधानका उपायबारे मंगलबार आयोजित छलफलमा उहाँले कृषि क्षेत्रमा आधारभूत विषयलाई सरल र किसान मैत्री ढंगले बुझाउन आवश्यक रहेको बताउनु भएको हो। यसैगरी कृषि पढ़ेका युवालाई बैंक तथा वित्तीय संस्थामा रोजगारीका अवसर उपलब्ध गराउने व्यवस्था गर्नुपर्छ। यसैगरी कृषि फर्म दर्ता, कर्जा प्राप्ति तथा सहुलियतपूर्ण कर्जाको प्रक्रियामा वास्तविक किसानले सहज रूपमा लाभ लिन नसकेको गुनासो आउने गरेको भन्दै आगामी नीतिमा यस्ता समस्या समाधान गरिनुपर्नेमा जोड़ दिनुभएको छ। मन्त्री चौधरीले बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा कर्जा दिने मात्रै नभई किसानले उत्पादन गरेको वस्तुको बजार, सम्भावित उत्पादन र त्यसबाट प्राप्त हुने प्रतिफल समेत हेर्नुपर्ने बताउनु भएको थियो। र वर्षौंदेखि जुमखोलाको पानी पिउन बाध्य सल्यानका नागरिक घर घरमै शुद्ध खानेपानीको धारा पुगेपछि खुशी भएका छन्। कालीमाटी गाउँपालिका 5 खैरालाका 35 घरधुरीमा घर घरमै खानेपानीको धारा पुगेको छ। 36,32,928 रूपियाँको लागतमा निर्माण सम्पन्न भएको एक घर एक धारा शुद्ध खानेपानी योजना सञ्चालनमा आएपछि स्थानीयवासीको लामो समयदेखिको खानेपानी समस्या समाधान भएको छ। खैरालावासीले लामो समयदेखि जुमखोलामा बग्ने पानी पिउँदै आएका थिए।
शुद्ध र सुरक्षित खानेपानीको अभाव झेलिरहेका स्थानीयका लागि घर घरमै धारा पुगेपछि सहज भएको छ। कालीमाटी गाउँपालिका पाँचका वडा अध्यक्ष टेप बहादुर कार्कीका अनुसार योजनामा स्थानीय समुदायले रू 8,88,161 बराबरको श्रमदान गरेका छन्। यस्तै हेलभेटास नेपालले 18,78,496 र कालीमाटी गाउँपालिकाले 8,66,271 रूपियाँ सहयोग गरेको छन्। समुदायको श्रमदान सहित 36,32,928 रूपियाँको लागतमा यो योजना

0: सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: कस्तो राम्रो जुत्ता लगाएको,
2: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
2: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न।
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
2: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
2: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825567775।
2: सम्पर्क नम्बर 9848726873।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
8: यो दाँत दुखेर मर्नु भयो।
5: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
8: अस्ति भर्खर त औषधि गरेको, 20 को 19 भएको होइन।
5: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
8: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
5: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
3: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
4: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
9: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख बनाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
4: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
6: सम्पर्क फोन नम्बर 082563027,
4: 9814684746।
6: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
11: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ
12: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आश्रय मरिसक्यो।
11: के कुरा गर्छ निमले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
13: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
13: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान, सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।

0: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: हाम्रा सेवाहरू
2: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
1: सामान्य किराले खाएको दाँत भर्ने,
0: मेसिन द्वारा आरसीटी गर्ने,
1: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
0: खोल लगाउने,
1: बाङ्गो टिङ्गो दाँत मिलाउने,
0: दाँत सफा गर्ने साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
1: साथै एक महिना भर निःशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
0: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
2: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: రంగా రైడర్స్ మీరు ఎవరెస్ట్.
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना.
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो.
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ.
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै.
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ.
3: सम्पर्क फोन नम्बर 01-46-20-310.
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957.

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: नमस्कार, म झरना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसूति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउ

0: अवस्थामा गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-5563-414।
1: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
3: युनिच्यामा कमी शरीर साप्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
5: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
6: अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू
7: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
8: मुटु रोग विशेषज्ञ डाक्टर
7: कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
9: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-5563-684 र सम्पर्क मोबाइल नम्बर 98-4295-7700।

0: वाय नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबिपिएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वाय नेट अब सबै कनेक्टेड
1: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा
2: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-6994 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
7: होइन भाइला
8: लखर लखर कहाँ हिँडिस्
9: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
9: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
9: ल ल काका गइहाले म
10: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
11: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
10: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578-45226

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, ओटोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: होइन, के भयो दाइ, किन झोक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
2: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
2: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 शहीद गेट दाङ।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती, दम, निमोनिया, खोकी, छेरो,
4: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
2: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
4: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
2: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
4: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
2: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गनाउने,
4: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
2: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
6: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 0825601196 र मोबाइल नम्बर 98478826001।
7: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
8: मध्य पश्चिम टाइम चेक, यति बेला मध्याह्नको 12 बजेको छ।
9: आजको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। रसियाको भोटेकोसी नदीमा भीषण बाढ़ले ठूलो क्षतिको अनुमान, सबै निकायलाई उद्धारमा सक्रिय बनाएको प्रधानमन्त्री शाहको भनाई। तिब्बतबाट रसुवा हुँदै आएको बाढ़ी धादिङको गजुरीबाट अघि बढ़्यो, रसुवा बाढ़ीको जोखिम मुगलिनसम्म उच्च रहने। संघीय सरकारमा पहुँच गुमाएका पुराना दलहरू प्रदेश सत्ताको लुछाचोडीमा, नागरिकमा झनै वितृष्णा बढ़ाउने युवा नेताहरूको चिन्ता। समुद्री ढुवानी संयन्त्र सुदृढ़ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान, सामुद्रिक मार्गको स्वतन्त्रता अरबौं मानिसको जीवनसँग जोड़िएको भनाई। र टप एन टी20 श्रृंखलामा आज नेपाल ए र अस्ट्रेलियन क्यापिटल खेल्दै। नेपाल खबरमा अब पूरा खबर। तिब्बतबाट नेपालको रसुवा हुँदै अघि बढ़ेको बाढ़ी धादिङको गजुरी पार गरेर अगाडि बढ़ेको छ। नदी तटीय क्षेत्रमा ठूलो क्षति गर्दै अघि बढ़ेको बाढ़ी गजुरी पार गरेर अघि बढ़ेको हो। अहिले तटीय क्षेत्रका मानिसलाई सुरक्षित ठाउँमा पठाएको छ भने सड़कमा गाड़ी चलाउन बन्द गरिएको छ। रसुवा भोटेकोशीमा आएको बाढ़ी त्रिशुली नदी फुर्के मलेखु जलमापन केन्द्रमा जलसतहले खतराको तह पार गरेको र बढ़दो क्रममा रहेकाले नदी आसपास डुबान भइरहने ठाउँका बासिन्दाले उच्च सतर्कतासहित सुरक्षित स्थानमा रहन अनुरोध गरेको छ। रसुवामा बिहान आएको भीषण बाढ़ीले ठूलो क्षति निम्ताएको र बाढ़ी तह अघिल्लो वर्षको भन्दा झण्डै 5 गुणा ठूलो रहेको स्थानीय बासिन्दाले बताएका छन्। क्षतिबारे विस्तृत विवरण आउन बाँकी छ। रसुवाका प्रमुख जिल्ला अधिकारी नरेन्द्र परियारले धुन्चेबाट अरू बेला नदेखिने भटेकोशी नदी आज प्रष्ट देखिएको र अवस्था डर लाग्दो रहेको बताउनुभयो। उहाँका अनुसार बाढ़ीका कारण नदीको तटमा रहेका क्षेत्रमा धेरै प्रभाव पड़ेको छ। टिमुरे बजार, स्याफ्रो बेसीमा धेरै क्षति भएको खबर आएको उहाँले बताउनुभयो। सशस्त्र प्रहरीका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाका अनुसार बोर्डर आउटपोस्ट बीओपीमा खटिएका 9 जना शस्त्र प्रहरी सम्पर्क विहीन छन्। यस्तै कैलाश मानसरोवर हिँडेका झण्डै 50 जना तीर्थयात्री पनि सम्पर्कमा छैनन्। प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी स्याप्रोबेसी र प्रहरी चौकी रसुवागढ़ीमा ठूलो क्षति पुगेको छ। स्याप्रोबेसीदेखि टिमुरेसम्मका धेरैजसो मानिसहरू सम्पर्कमा आउन नसकेका गोसाईकुण्ड गाउँपालिकाले जनाएको छ। सरकारी निकायले रसुवादेखि नुवाकोट, धादिङ र चितवनको मुगलिनसम्म त्रिशुली नदीको किनारमा पर्ने ठाउँमा विशेष सतर्कता अपनाउन अनुरोध गरेका छन्। सरकारले पीड़ितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको छ। साथै बाढ़ीबाट थप प्रभावित हुन सक्ने अन्य नागरिकलाई सुरक्षित ठाउँमा सार्न पनि निरन्तर सूचना प्रवाह गरिरहेको छ। बाढ़ीबाट पृथ्वी राजमार्ग, गल्छी नुवाकोट र सुवासिया प्रवेशी सड़क, मुगली नारायणगढ़ सड़कमा यात्रा गर्न र नगराउन अनुरोध गरेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल जिल्ला प्रशासन कार्यालय लगायतले पीड़ितको उद्धार र खोज कार्यलाई पनि तीव्र बनाएको बताएका छन्। साथै नेपाली सेनाले पनि आफ्नो तर्फबाट उद्धार तथा खोजलाई अगाडि बढ़ाएको छ। गृह मन्त्रालयका अनुसार राष्ट्रिय विपद जोखिम न्यूनीकरण प्राधिकरणमा कमाण्ड सेन्टर स्थापना गरेर उद्धार, राहत लगायतका काम थालिएका छन्। मेडिकल टोली बोकेको सेनाको हेलिकप्टर रसुवा गएको छ। सरकारले सबै 12 हेलिकप्टर कम्पनीलाई सबै 34 हेलिकप्टर उद्धारका लागि तयारी अवस्थामा रहन निर्देशन दिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहले फेसबुकमा लेख्दै सबै निकायलाई उद्धारमा सक्रिय बनाएको जानकारी गराउनु भएको छ। रसुवामा ठूलो बाढ़ी पहिरो आएपछि ट्राफिक प्रहरीले काठमाण्डुबाट रसुवा, नुवाकोट, चितौन र धादिङ जाने गाड़ीलाई काठमाण्डुमै रोकेको छ। बाढ़ीले नेपाल विद्युत प्राधिकरणका विभिन्न विद्युत गृह तथा प्रसारण संरचनामा क्षति पुर्याएको छ। प्राधिकरणका अनुसार बाढ़ीबाट रसुवा गढ़ी, चिलिमे, त्रिशुली ए जलविद्युत केन्द्र तथा त्रिशुली बी को हबको 220 केवी सब स्टेशनमा क्षति पुगेको छ। यस्तै त्रिशुली र देवीघाट जलविद्युत केन्द्र तथा विभिन्न वितरण संरचना समेत बाढ़ीले प्रभावित बनेका छन्। बाढ़ी कसरी आयो भन्ने यकिन भएको छैन। तिब्बततर्फ कुनै हिमताल फुटेको हुन सक्ने अनुमानका आधारमा विश्लेषण गर्ने काम भइरहेको बाढ़ी पूर्वानुमान महाशाखाले जनाएको छ। यसैबीच नुवाकोटको विदुर नगरपालिकामा रहेको उत्तर गया पब्लिक स्कूलका शिक्षक सोमलाल डंगोलले बाढ़ी पहिरोको विपत्तिमा विद्यार्थी लिन गएको स्कूल बस सम्पर्क विहीन भएको बताउनु भएको छ। उहाँले बेत्रावती र सोरले बजार पूर्ण रूपमा भएको बताउँदै ठूलो क्षति भएको जानकारी गराउनु भएको छ। उहाँका अनुसार स्थानीय प्रहरी चौकी पनि भएको छ। त्यहाँ सुरक्षाकर्मीको अवस्थाबारे केही थाहा छैन। उहाँले सकेसम्म हेलिकप्टर पठाइदिएर स्थानीय बासिन्दाको उद्धार गर्नको लागि अनुरोध गर्नुभएको छ। संघीय सरकारमा पहुँच गुमेपछि पुराना राजनीतिक दलहरू प्रदेश सत्ताको लुछाचोडीमा अल्झिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले संघमा एकल सत्ता चलाउँदा पुराना दलहरू प्रदेश सरकारको लुछाचोडीमा देखिएका हुन्। पुराना मध्येको दल नेपाली कांग्रेसले आफूलाई प्रदेश सत्ताको खेलबाट बाहिर राखेको छ भने मुख्य कम्युनिष्ट दल एमाले र नेकपाले सत्ता लुछाचोडीको सीमा पार गरिरहेका छन्। यसमा रापरपा र जसपा पनि मिसिएका छन्। बागमतीमा रापरपा र लुम्बिनीमा जसपाभित्र आन्तरिक विवाद र सांसदहरूलाई कार्यवाहीको श्रृंखला चलेको छ। कर्णालीमा मुख्यमन्त्री नियुक्त भएको महियादिन बित्ता पनि मुख्यमन्त्रीकै दल नेकपाभित्रको गुटबन्दीका कारण मन्त्री परिषदले पूर्णता पाउन सकेको छैन। प्रदेशमा देखिएको यो पछिल्लो तानातान र अस्थिरताप्रति एमाले र नेकपाका युवा नेताहरूले गम्भीर चिन्ता व्यक्त गरेका छन्। आज सुनको भाउ 100 रूपियाँले घटेर तोलाको 3,22,100 रूपियाँमा कारोबार भइरहेको छ। अघिल्लो बुधबार अर्थात भदौ 3 गतेदेखि निरन्तर उकालो लागेको सुनको भाउ आज सामान्य घटेको हो। यस्तै आज चाँदीको भाउ 75 रूपियाँले बढ़ेर तोलाको 4,975 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा गुल्मीमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको ज्यान गयो, चीनबाट जनै आयात नभएको भन्सार विभागको भनाई लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
10: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
11: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाचिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्ष बीबीएससी एनएएच भेटेनरी डाक्टर र तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-261, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224।
3: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
4: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले रसुवाको भोटेकोशी नदीमा भीषण बाढ़ी ठूलो क्षतिको अनुमान, सबै निकायलाई उद्धारमा सक्रिय बनाएको प्रधानमन्त्री शाहको भनाई, तिब्बतबाट रसुवा हुँदै आएको बाढ़ी धादिङको गजुरी पार गरेर अगाडि बढ़्यो, मुगलिनसम्म उच्च जोखिम हुने लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा फेरि पनि बाढ़ी सम्बन्धी नै खबर। बिहान 9 बजेतिर आएको बाढ़ी कारण जनधनको ठूलो क्षति पुगेको आशंका छ। सरकारी निकायहरूले चितवनसम्म नै त्रिशुली नदीको तटीय क्षेत्रमा खतरा हुन सक्ने भन्दै सतर्कता अपनाउन अनुरोध गरेका छन्। सरकारले बाढ़ीबाट पृथ्वी राजमार्ग, गल्छी नुवाकोट र सुवास्या प्रवेशी सड़क, मुगलिन नारायण सड़कमा नारायणगढ़ सड़कमा यात्रा नगर्न र नगराउन आग्रह गरेको छ। रसुवा प्रमुख जिल्ला अधिकारीका अनुसार नदीमा बाढ़ी आएको धुन्चेबाट नै प्रश्न देखिएको छ। सेनाले रसुवाका प्रभावित क्षेत्रमा उद्धारकर्ता र हेलिकप्टर पठाइसकेको जानकारी गराएको छ। विपद प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार प्रारम्भिक रूपमा हेर्दा तिब्बतमा पहिला हिउँ पहिरोले नदी थुनिएको र अहिले हिउँ पग्लिएका कारण रसुवामा बाढ़ी आएको अनुमान गरिएको छ। गएको वर्ष पनि यस्तै प्रकृतिको घटना भएको स्मरण गर्दै उहाँले तिब्बत चीनसँग ट्रान्स बााउण्ड्री छलफल गरिरहेको र त्यसपछि मात्र थाहा हुने बताउनु भएको छ। रसुवागढ़ीमा भन्सार कार्यालय र आसपासका प्रहरी चौकी र हेल्थ पोस्टहरूमा क्षति पुगेको जानकारी प्राप्त भएको छ। अहिलेसम्म सरकारी निकायहरूले रसुवादेखि नुवाकोट, धादिङ र चितवनको मुगलिनसम्म त्रिशुली नदीको किनारमा पर्ने ठाउँहरूमा विशेष सतर्कता अपनाउनका लागि आग्रह गरेका छन्। प्रशासनले नदी आसपासका क्षेत्रमा बसोबास गर्ने र निर्माणाधीन तथा संचालित आयोजना र नदी तटीय क्षेत्रमा रहेका कार्यालयहरूमा समेत आवश्यक पूर्व तयारी र सावधानी अपनाउनका लागि आग्रह गरेका छन्। गएको वर्ष पनि नेपाल चीन सीमा नाका हुँदै बग्ने भोटेकोशी नदीमा भीषण बाढ़ी आएको थियो। रसुवागढ़ी नाका अवरूद्ध भएको थियो भने 18 जना बेपत्ता भएका थिए। नेपाल चीन सीमाबाट 36 किलोमिटर टाढा रहेको लेन्दे खोलाको माथिल्लो जलाधार क्षेत्रमा गएको वर्ष हिम नदीबाट अचानक पानीको निकास हुँदा घटना भएको थियो। गएको वर्ष असार 24 गते दुर्घटना भएको थियो भने आज पनि त्यही ठाउँमा फेरि पनि उस्तै प्रकृतिको बाढ़ी आएको हो। गुल्मीमा ट्रकले पैदल यात्रीलाई ठक्कर दिँदा एकजनाको ज्यान गएको छ। रिसुङ्गा नगरपालिका साथमा रहेको जीप पार्क बसमा ट्रकले ठक्कर दिँदा रिसुङ्गा साथ भुजेलखर्गका 25 वर्षका पवन विकको ज्यान गएको प्रहरीले जनाएको छ। अब विदेशको खबर, संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुको सुरक्षित ढुवानी सुनिश्चित गर्न एक विश्वास निर्माण संयन्त्र निर्माणका लागि आह्वान गर्नुभएको छ। महासचिव गुटेरेसले हर्मुज जलमार्गको संकट सम्बोधनका लागि गएको मार्चमा गठित कार्यदलले एक व्यावहारिक र समयबद्ध संयन्त्रको विकास गरेको जानकारी दिनुभएको। यो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र त्यसको कच्चा पदार्थ ढुवानीमा केन्द्रित रहेको छ। महासचिवले सामुद्रिक मार्गको स्वतन्त्रता र अधिकारहरू, अन्तर्राष्ट्रिय शान्ति सुरक्षा र अरबौं मानिसको जीवन निर्भर रहने खाद्यान्न तथा ऊर्जाको प्रवाहका लागि अत्यावश्यक रहेको बताउनु भएको छ।

खेल खबर अस्ट्रेलियामा चलिरहेको टप इन्टी ट्वेन्टी श्रृंखलामा नेपाल ए पुरूष क्रिकेट टोलीले आज अस्ट्रेलियन क्यापिटल टेरिटोरी एसिटीसँग खेल्दैछ। यी दुई टोलीबीचको खेल दिउँसो 3:15 बजे डार्विनको मारारा क्रिकेट मैदानमा शुरू हुनेछ। नेपालले अस्ति होबार्ट हरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गरेको थियो। यसअघि दुई खेलमा भने नेपाल पराजित भएको थियो। 9 टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल 2 अंकका साथ तालिकाको 7 स्थानमा छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। रसुवाको भोटेकोशी नदीमा भीषण बाढ़ी ठूलो क्षतिको अनुमान। सबै निकायलाई उद्धारमा सक्रिय बनाएको प्रधानमन्त्री शाहको भनाई। तिब्बतबाट रसुवा हुँदै आएको बाढ़ी धादिङको गजरी पार गरेर अघि बढ़्यो। मुगलिनसम्म जोखिम उच्च। संघीय सरकारमा उच्च ज्यान सरकारी सरकारमा पहुँच गुमाएका पुराना दलहरू प्रदेश सत्ताको लुछाचोरीमा। नागरिकमा झनै वितृष्णा बढ़ाउने युवा नेताहरूको चिन्ता। समुद्री ढुवानी संयन्त्र सुदृढ़ गर्न संयुक्त राष्ट्रसंघका महासचिवको आह्वान। सामुद्रिक मार्गको स्वतन्त्रता अर्बौं मानिसको जीवनसँग जोड़िएको भनाई। र टप एन टी ट्वेन्टी श्रृंखलामा आज नेपाल ए र अस्ट्रेलियन क्यापिटल खेल्दै। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर दिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। बाढ़ी प्रभावित क्षेत्रमा सुरक्षित बस्नुहोला। नमस्कार।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
2: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू
3: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 0825 63 218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
8: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
9: नोट, यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 0825607334 र 0825607138।
9: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
12: वरिष्ठ पाइल्स फिसर तथा फिस्टुला रोग विशेषज्ञ डाक्टर प्रभाकर शाह अब दाङ गुराईको दिव्य फार्मेसीमा।
13: आधुनिक लेजर प्रविधिद्वारा उपचार र बिना चिरफार उपचार,
5: डाक्टरद्वारा दिइने सेवाहरू
2: पाइल्स फिसर फिस्टुला र पाइलोनाइडल साइनसको आधुनिक लेजर प्रविधिबाट बिना चिरफार उपचार,
5: बिना टाका प्रभावकारी उपचार,
13: दिशा गर्दा दुख्ने, रगत आउने, मासु पलाएको, घाउ भएको, पिप बग्ने, चिलाउने, कब्जियत एवं सम्पूर्ण रोगको सफल उपचार तथा परामर्श,
5: शरीरको कुनै पनि भागमा मासु पलाएको अनावश्यक तथा मुसा कोटी आधुनिक मेसिनद्वारा हटाइन्छ,
13: शल्यक्रियाको डर बिना सुरक्षित उपचार र तुरुन्तै डिस्चार्ज।
5: नोट, फोनबाट पनि नाम दर्ता गराउन सकिनेछ।
14: बिरामी जाँच हुने मिति यही भदौ 15 गते सोमबार।
8: दिव्य फार्मेसी कोराई 15 सडक विभाग रोड, सम्पर्क फोन नम्बर 0825904110, मोबाइल नम्बर 98478829913, 98478826163 र 98095121871।
15: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
15: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 0825908647, 0825908447।
9: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने, तन्क्याउन र खुम्च्याउन नमिल्ने, घुँडा सुनिने, जोड्नीमा तातो महसुस हुने, भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने,
16: घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-568-509 र मोबाइल 98453-0653।
17: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
18: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
17: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
18: फोन नम्बर 082-562-601 98-578-35-990 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
19: डाक्टर आउने बारे सूचना।
20: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
19: डाक्टरद्वारा दिइने सेवाहरू
20: पुरानो भन्दा पुरानो दम आस्थमा सुक्खा खोकी खकार सहितको खोकी एलर्जी खोकी टीबी क्षयरोग छातीको संक्रमण पुरानो निमोनिया छाती दुख्ने रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार
19: सास फेर्न गाह्रो हुने छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार
21: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
14: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
22: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
23: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 15 बाल मन्दिर चोक दाङ।
24: सम्पर्क फोन नम्बर 98479-57193 र 98128-89028।

इन्ट्रेस्टिङ प्रोग्राम 30 टाइममा तपाईँ सम्पूर्णलाई अब करिब 1 बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अनियरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो रोजाइको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5684954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिफिन टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584994 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: हाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
3: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
5: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा।
3: प्रोप्राइटर सोमराज रैदास।
6: सम्पर्क फोन नम्बर 0825367775।
3: सम्पर्क नम्बर 98478263।
7: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।

0: बाय नेट को बाय वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सुई इंटरनेट पैकेज नया जोड़ान को लागी गिफ्ट करने मौका सफल रेफरल में आपको लागी एक महीना फ्री इंटरनेट बाय नेट अब सब कनेक्टेड
1: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट तथा रिसोर्ट हरुमा 100% रोजगारी को सुवर्ण अवसर
2: नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन संबंधी तालिम मा भर्ना खुल्यो
1: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँ को 50% सहयोग में मात्र 40 जना का लागि अब घोराही बजार में रहेको होटल सुपर लज में होटल तथा पर्यटन संबंधी तालिम संचालन हुँदैछ सीट र समय एकदमै सीमित छ आजै सम्पर्क गरी मौका को फायदा उठाउनुहोस्
2: तालिम दिइने विषयहरू
1: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
2: हाम्रा विशेषताहरू
1: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
2: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराहिदान सम्पर्क मोबाइल नम्बर 98410-1709
1: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौँ नेपाल
3: तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784 94 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ

तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेलसम्म हामीलाई साथ दिनुभयो तपाई सम्पूर्णलाई हटली थ्याङ्क्स गर्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
3: डाक्टरद्वारा दिइने सेवाहरू
4: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
3: अनुहार हड्डी भाँचिएको जोड्ने,
4: दाँतको एक्सरे सेवा,
3: सामान्य तथा जटिल दाँत निकाल्ने,
4: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
3: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
4: मेसिनबाट जरेदेखि दाँत भरिने,
3: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
4: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
3: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
4: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
4: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
0: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराहीदाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082-5627-7।
5: हेलो पिङ्की,
6: बोल दिन।
5: एलईडी टिभी किन्न नजाने?
6: जान्न।
5: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
6: जान्न।
5: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
6: जान्न।
5: किन?
6: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
5: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
6: पाइने भएर त जान लाग्यो नि।
5: हो र, कहाँ
6: भन्दिन के?
5: सत्य भन्दिनौ?
6: आई लभ यु पिङ्कुली भनेको
5: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
6: बन्जाल इलेक्ट्रोनिक घुराईदाङ।
5: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
6: बन्जाल इलेक्ट्रोनिक घुराईदाङ।
5: फोन नम्बर
6: 082-5627-452
5: 082-5627-452 पुनश अब बन्जाल इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
7: होइन भाइला, लखर लखर कहाँ हिनेस?
8: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।
1: भर्ना सम्बन्धी सूचना।
10: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घुराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
1: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
11: सम्पर्क फोन नम्बर 082-5563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98228 77 794, 98228 77 794।

0: गाउँदै थिए मेरो एभरेस्ट।
1: बङ्गाली सर्जक तथा गायक जनक दिवस न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक दिवस न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दङ्गाली धरतीका सर्जक जनक दिवस न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
2: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक दिवस न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक दिवस न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
1: जनक दिवस न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक दिवस न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
3: मध्यपश्चिम चाङ च्याक यति बेला दिउँसोको एक बजेको छ।

दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङको बबई गाउँपालिका वडा नम्बर 7 स्थित सरस्वती माध्यमिक विद्यालय चरकमटियामा व्यवस्थापन समिति गठन हुन सकेको छैन। 3 बैठकले समेत विद्यालय व्यवस्थापन समिति गठन गर्न नसकेको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्रेम बहादुर रामजाले बताउनुभयो। विशेष गरी सदस्यको शैक्षिक योग्यता र राजनीतिक संलग्नता सम्बन्धीको नियमले गर्दा योग्य व्यक्ति भेटाउने मुस्किल परेको उहाँको भनाइ छ। नियमावली अनुसार माध्यमिक विद्यालयका लागि 12 कक्षा उत्तीर्ण गरेको र कुनै पनि 5 वर्षदेखि राजनीतिक दलको सदस्य नभएको व्यक्ति सदस्य हुनुपर्ने प्रावधानले गर्दा त्यहाँ सो अनुसारका सदस्य नै फेला नपरेको उहाँको भनाइ छ। गएको जेठ 10 गते जेठ 24 गते बैठकमा गणपूरक संख्या नै पुगेन भने अर्को भेला साउन 22 गते बोलाइयो। सोही भेलामा नयाँ नियमावली अनुसारका योग्य व्यक्तिले सम्पर्क गर्न भनी 5 दिने सूचना समेत जारी गरिएको थियो। तर त्यो सूचना अभिभावक नआउँदा व्यवस्थापन समितिलाई पूर्णता दिन समस्या परेको पालिकाका शिक्षा शाखा प्रमुख सरस्वती भण्डारीले बताउनुभयो। उहाँका अनुसार यसभन्दा अघिको कार्यकाल गएको जेठमै सकिएको हो। उक्त विद्यालय कक्षा 12 सम्म सञ्चालित रहेको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावितको उद्धार कार्य भइरहेको छ। नेपाली सेनाको हेलिकप्टर मार्फत रसुवामा अहिलेसम्म 12 जनाको उद्धार भएको छ। स्याफ्रुबेसीबाट 6, मैलुङबाट 2 र धुन्चेबाट 4 गरी 12 जनाको उद्धार गरिएको र ती क्षेत्रमा सेनाको 4 र निजी कम्पनीका 8 गरी 12 हेलिकप्टर उद्धार कार्यमा खटिएका छन्। यसका साथै नेपाली सेनाको मेडिकल टोलीले त्रिशुलीको नम्बर 1 सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको छ। उता प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीबाट प्रभावित भएकाहरूको उद्धार कार्य तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढंगले गर्न सम्बन्धित निकायले निर्देशन दिनुभएको छ। बाढ़ी लगत्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्र क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार खोज तथा राहतका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। ठूलो विपदको क्षणमा सबैलाई आफ्नो ठाउँबाट प्रभावकारी बाढ़ी प्रभावित क्षेत्रमा आफ्नो ठाउँबाट बाढ़ी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभएको प्रधानमन्त्रीकी प्रेस विज्ञप्ति दीपा दाहालले जानकारी दिनुभयो। बाढ़ीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्षले एकीकृत रूपमा उद्धार तथा राहत कार्य अगाडि बढ़ाउने प्रतिक्रिया समेत व्यक्त गरेका छन्। आजको छलफलमा नेपाली कांग्रेसको संसदीय दलका नेता भीष्मराज आमदाङले विपदको यस घड़ीमा राजनीतिक आग्रह पूर्वाग्रह भन्दा माथि उठेर नागरिकको रक्षामा केन्द्रित हुने निर्णय भएको जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा तत्काल उद्धारका लागि 8 हेलिकप्टर परिचालन गरिएको छ। उद्धारका लागि 8 निजी र 4 सेनाको हेलिकप्टर परिचालन गरिएको छ। उद्धार कार्यलाई तीव्रता दिन नुवाकोटको धुन्से र त्रिशुलीमा रहेका हेलिप्याडलाई पूर्ण रूपमा प्रयोगमा ल्याइएको छ। गृहमन्त्री सुदन गुरूङले रसुवा बाढ़ीबारे संसदलाई जानकारी गराउने तयारी गर्नुभएको छ। यस अनुसार आजको प्रतिनिधि सभाको बैठक सञ्चालनको व्यवस्था मिलाइएको छ। प्रतिनिधि सभाको बैठक अहिले 1 बजे बस्दैछ। उक्त बैठकमा आकस्मिक समयमा सांसदहरूलाई विषय राख्न दिने र गृहमन्त्री सुदन गुरूङले सांसदहरूका प्रश्न र रसुवा बाढ़ीबारे संसदलाई जानकारी गराउने गरी बैठक शुरू भइरहेको छ। संक्षिप्त बैठक राख्ने गरी छलफल भएको संघीय संसद सचिवालयका सहसचिव एवं प्रवक्ता एकराज गिरीले जानकारी दिनुभएको छ। आजै बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहसँग प्रत्यक्ष प्रश्न उत्तरको कार्यक्रम थियो। साथै प्रधानमन्त्री बालेन्द्र शाहले मुस्लिम आयोगको 7 वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्ने सम्भावित कार्यसूची तय गरेको थियो। यता प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रधानमन्त्री परिषद बैठक बोलाउनु भएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा जारी छ। आज बिहान तिब्बत तर्फबाट आएको बाढ़ीले रसुवा नुवाकोट लगायतका क्षेत्रमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले बैठक बोलाउनु भएको हो। र
नियामक नेपाल दूरसंचार प्राधिकरणले मुलुककै दोस्रो पटक दूरसंचार फ्रिक्वेन्सी बोल कबल मार्फत वितरण गर्ने तयारी गरेको छ। मंगलबार सार्वजनिक सूचना जारी गर्दै प्राधिकरणले योग्यता पुगेका दूरसंचार सेवा प्रदायकले फ्रिक्वेन्सी बोल कबलमा सहभागी हुन आवेदन माग गरेको हो। यसअघि प्राधिकरणले 2076 पुस 2 गते मुलुकमै पहिलो पटक 1800 ब्याण्डमा 9 मेगाहर्ज फ्रिक्वेन्सी बोल कबल मार्फत वितरण गरेको थियो। करिब 6.5 वर्षपछि गर्न लागि फ्रिक्वेन्सीको बोल कबल भने 800 मेगाहर्ज ब्याण्डको 25 मेगाहर्ज ब्याण्डविथ फ्रिक्वेन्सीका लागि रहेको प्राधिकरणको सूचनामा उल्लेख छ। प्राधिकरणका अनुसार बोल कबलमा सहभागी हुन योग्य सेवा प्रदायकले बोल पत्र प्राधिकरणको कार्यालयबाट खरिद गर्न सक्नेछन्। बोलपत्र आगामी 45 दिनभित्र बुझाइसक्नुपर्ने समय सीमा तोकिएको छ। बोल कबोल भए पनि प्राधिकरणबाट दूरसंचार सेवाको अनुमति लिएका 6 सेवा प्रदायक मध्ये हाल नेपाल टेलिकम र एनसेल लिमिटेड मात्र सञ्चालनमा छन्। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला।

0: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
1: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
2: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जान्छ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाग,
4: सम्पर्क मोबाइल 98477
5: र 98578 3689।
6: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, ती बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
7: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
8: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98471 93944, 98471 93944।

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल विथ बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोटोको डाइजेस्टिभ र कुकी छ है नाइस।
0: अड्गुरी
2: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
3: हाम्रा विशेषताहरू:
4: उत्कृष्ट शैक्षिक वातावरण,
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
4: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
5: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
6: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72-73।

0: रंगाउँ रेडिस मेरो एभरेस्ट
1: बङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम बङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।

0: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
1: मोटुमै मेरो छौ तिमी सानो।
2: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
0: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
3: आवाज हिंदको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: स्वर्गद्वारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
1: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ
2: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराही 16 सरा चौक सम्पर्क व्यक्ति रामहरि शर्मा
7: सम्पर्क मोबाइल नम्बर 98578-31-840 र 98478-20-440
6: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
8: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
9: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो
8: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्
9: तालिम दिइने विषयहरू
8: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
9: हाम्रा विशेषताहरू
8: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ
9: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराही दाङ सम्पर्क मोबाइल नम्बर 98410-17-09
8: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड काठमाडौँ नेपाल

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेसन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479
3: मोबाइल नम्बर 98-494-67-487।
5: चेहरे पे नकाब डालकर अपने गम को छुपा सकते हो लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
6: VFX सिनेमाज घोराई 10 सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक, साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
7: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-008804 98-43-008804 www.pashupatiicare.com।

0: सुरक्षित जीवन जीवन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सदैव भरी लाए।
1: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
3: गौथरीले पास गर्छ SSC।
4: आमा म पढ्छु नि है।
5: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा 5 हप्तामा भव्य प्रदर्शन भइरहेको छ। नेपाली कथानक चलचित्र गौथली।
4: आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ।
5: यही भाद्र 5 गते शुक्रबारका दिनदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र मास्टर ने।
6: साथै यही भाद्र 10 गते देखि हिन्दी कथानक चलचित्र टक्सिक भव्य प्रदर्शन हुँदैछ।
7: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
8: कहाँ हुनु हो काका, यसो चौतारोतिर। घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
7: अरे केटा, उमेर जो जाँगर छ टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
8: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ।
8: ल ल काका, गइहाले म।
9: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
8: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
9: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45-226।
10: मध्य पश्चिम जाङ च्याक, यति बेला दिउँसोको 2 बजेको छ।

0: दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। रसुवामा आएको अचानकको बाढ़ीका कारण यसको प्रभाव लुम्बिनी प्रदेशको नारायणी नदीमा समेत पर्न सक्ने भएकाले नवलपरासी पश्चिमको सुस्ता सहित नारायणी नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन मुख्यमन्त्री चेतनारायण आचार्यले अपील गर्नुभएको छ। रसुवामा आएको बाढ़ीका कारण नारायणी नदीमा पानीको बहाव बढ़न सक्ने र त्यसबाट नवलपरासी पश्चिमको सुस्ता क्षेत्र समेत प्रभावित हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै मुख्यमन्त्री आचार्यले सम्बन्धित निकायलाई उच्च सतर्कता अपनाउन आग्रह मुख्यमन्त्री आचार्यले प्रदेशका 3 सुरक्षा निकाय तथा सम्बन्धित प्रमुख जिल्ला अधिकारीहरूसँग नियमित सम्पर्कमा रही बाढ़ीको अवस्थाबारे जानकारी लिइरहनु भएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै तटीय तथा जोखिमयुक्त बस्तीका नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने अवस्था आए त्यसका लागि आवश्यक तयारी समेत निर्देशन दिइएको छ। सम्भावित जोखिमबाट नागरिकलाई सुरक्षित राख्न सुरक्षित स्थानको पहिचान गर्न र आवश्यक परे तत्काल उद्धार तथा स्थानान्तरणको व्यवस्था मिलाउन सम्बन्धित स्थानीय प्रशासन तथा सुरक्षा निकायलाई तयारी अवस्थामा रहन आग्रह गरिएको छ। यसै गरी मौसम तथा बाढ़ीको बहावको अवस्थाका आधारमा रोल्पा जिल्लाका केही क्षेत्रमा समेत प्रभाव पर्न सक्ने प्रक्षेपणपछि त्यहाँका तटीय तथा जोखिमयुक्त क्षेत्रमा उच्च सतर्कता अपनाउन अपील गरिएको छ। मुख्यमन्त्री आचार्यले जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकलाई नदी तथा खोलाको बहाव बढ़ेको अवस्थामा अनावश्यक रूपमा किनारमा नजान सुरक्षित स्थानमा रहन र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको पालना गर्न आग्रह गर्नुभएको छ। रसुवाको भोटेकसी नदीमा आएको भीषण बाढ़ीका कारण जनधनको क्षति भएपछि राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले रसुवा क्षेत्रमा रहेका राप्तीवासीलाई सहयोग आवश्यक परे तत्काल गाउँपालिकामा खबर गर्न आग्रह गर्नुभएको छ। कामको सिलसिलामा राप्ती गाउँपालिकाबाट रसुवा पुगेका तथा बाढ़ी प्रभावित क्षेत्रमा रहेका राप्तीवासीको अवस्थाप्रति चासो व्यक्त गर्दै अध्यक्ष विष्टले कुनै समस्या वा सहयोग आवश्यक परे गाउँपालिकालाई जानकारी गराउन आग्रह गर्नुभएको हो। उहाँले बाढ़ीका कारण रसुवा नुवाकोट धादिङ गोर्खा र चितवनका नदी तटीय क्षेत्रमा जोखिम बढ़न सक्ने भन्दै सबैलाई उच्च सतर्कता अपनाउन र सुरक्षित स्थानमा रहन अनुरोध गर्नुभएको छ। बाढ़ीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अध्यक्ष विष्टले विपदको यस घड़ीमा सबै पक्ष एकताबद्ध भएर उद्धार र सहयोगमा जुट्नुपर्ने समेत आग्रह गर्नुभएको छ। अध्यक्ष विष्टले राप्ती गाउँपालिकाबाट रसुवा क्षेत्रमा कामको सिलसिलामा पुगेका नागरिकको अवस्थाबारे गाउँपालिकाले आवश्यक समन्वय र सहजीकरण गर्ने प्रतिबद्धता समेत जनाउनु भएको छ। भोटेकोसीमा आएको बाढ़ीमा अहिलेसम्म 7 शव फेला परेको छ। बागमती प्रदेश प्रहरी प्रमुख दीपक रेग्मीका अनुसार नुवाकोट र धादिङमा 7 शव फेला परेको हो। उहाँले नुवाकोटको नदी किनारमा 3 र धादिङमा 4 शव फेला परेको जानकारी दिनुभएको छ। अहिले घाइतेहरूको उद्धार र फेला परेको शव संकलनको काम भइरहेको बताउँदै उहाँले मानिसहरू बेपत्ता भएको सूचना आइरहेको र खोजी कार्य जारी रहेको बताउनु भएको छ। र आज बिहान रसुवा जिल्लाको भोटेकोसी नदीमा आएको नदीका कारण रसुवागढ़ी भन्सार कार्यालयका 14 कर्मचारी बेपत्ता भएका छन्। गृह मन्त्रालयका अनुसार रसुवागढ़ी भन्सार कार्यालयमा 36 स्थायी कर्मचारी दरबन्दीमा रहेका थिए, जसमा 11 कर्मचारी बेपत्ता रहेका छन्। भन्सार कार्यालयका प्रशासक प्रमुख राजेन्द्र ढुंगानासहित 25 कर्मचारी भने सम्पर्कमा रहेका छन्। त्यस्तै 4 करार तथा ज्यालादारी कर्मचारी कार्यरत थिए। तीमध्ये 1 करार ज्यालादारी कर्मचारी सम्पर्कमा आएका छन्। बेपत्ता हुनेमा 11 स्थायी तथा 3 करार ज्यालादारी कर्मचारी रहेका छन्। बाढ़ीपछि बेपत्ता कर्मचारीको खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको भन्सार कार्यालयले जनाएको छ। सरकारले हालसम्म बाढ़ी प्रभावितको उद्धारका लागि 12 हेलिकप्टर परिचालन गरेको छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।
1: ₹94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम। के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अमरेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रीज प्राली, जीबी रोड, खोराहीदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: Atro rate chakatro no it like pro. Rasita pao from 2 and fro. Sancha yes ma hamro patro. Nepal ma sarvadik download gariyeko hamro patro app. Tapai ka lagi sabai sajilo sabai sajilo. Tapai pani download garnu ho. Kineki yesma sabai cha.
1: महासेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
2: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ।
1: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्वहरू पाइन्छ।
3: शुद्ध महका लागि कहाँ जाने त?
4: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
3: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै

0: अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ, तर अब चिन्ता गर्नु पर्दैन। तपाईलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमर भन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्क देखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
1: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
2: विशेषज्ञ डाक्टरी सेवाहरू,
1: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
2: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
1: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
4: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
5: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
4: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान। सम्पर्क फोन नम्बर 082-595-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
6: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
7: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर RK झा धोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
6: डाक्टर RK झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
7: बिरामी
8: जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
9: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोर्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
10: MBBS MS जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल। फोन नम्बर 082-585-0023, 98-478-1817 र 98-478-3645।
12: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
13: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
12: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
13: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
12: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
13: प्रोप्राइटर वसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
12: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
14: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

को बाई वन गिफ्ट वन फ्री अफरमा तीन महिना को 125 एमबीपीएस इंटरनेट र 2700 मा खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरल मा आफ्नो लागि एक महिना फ्री इंटरनेट वायनेट अब सबै कनेक्टेड

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न जाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र कहाँ
1: भन्दिन के
0: सत्य भन्दिनौ
1: आई लभ यु पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ

0: तर्फ गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराईदाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोन नम्बर टिप्नुहोस् 082-563-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: नेटको बाइ वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ जडानको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट वायनेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जयद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ गोराई जान
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध शल्यक्रियाहरू
6: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
5: बालबालिकाको न्यूरो सर्जरी
6: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू
5: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
5: सञ्जीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
7: खुसीको खबर
8: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
7: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
9: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा
10: उपचार हुने रोगहरू
9: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
10: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
9: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
9: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
9: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिक्सियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
11: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक घोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
12: सीता के भयो तिमीलाई घुम्सेर बसेछौ
13: के हुनु नि बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चेको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रै मरिसक्यो
12: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आत्तेर हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
13: ए ठिकै छ म जानु त धेरै ठाउँ गई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
14: शिशु फर्टिलिटी एन्ड आईभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
9: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
14: शिशु क्लिनिक फर्टिलिटी खोराहिदान सड़क विभागको अगाडि एभरेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
15: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
16: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
15: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु।
16: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
15: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
16: ल ल काका, गइहाले म।
17: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
17: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 9857845226।

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला दिउँसोको 3 बजेको छ।

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। भोटेकोशी बाढ़ीबाट अहिलेसम्म 7 जनाको ज्यान गयो, 30 जनाको उद्धार। विपदबाट प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा। रसुवा बन्सार कार्यालयका 14 कर्मचारी सम्पर्कविहीन। उद्धार कार्य र राहतलाई प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देशन। विपद व्यवस्थापनमा सरकार र प्रतिपक्ष एक ठाउँमा। कीर्तिविराज मार्ग गल्छी च्यापुरबेसी र मुगली नारायणगढ़ सड़कमा तत्काल यात्रा नगर्न आग्रह। बाढ़ीबाट 19 पुल तथा रसुवा र नुवाकोटका 13 जलविद्युत आयोजनामा ठूलो क्षति। र भोटेकोशी बाढ़ीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान, सतर्कता अपनाउन आग्रह। नेपाल खबरमा अब पूरा खबर। भोटेकोशी बाढ़ीमा परि अहिलेसम्म 7 जनाको ज्यान गएको छ। नुवाकोटमा 4 जना र धादिङको त्रिशुली नदी किनारमा 3 जनाको शव भेटिएको हो। नेपाल प्रहरीको केन्द्रीय प्रहरी प्रवक्ता अभिनारायण काफ्लेका अनुसार अहिलेसम्म 30 जनाको उद्धार गरिएको छ। तीमध्ये 3 जनालाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। वीर अस्पताल र ट्रमा सेन्टरमा 100 आपतकालीन सैया तयार पारिएको छ। स्वास्थ्य मन्त्रालयले बाढ़ी प्रभावितका लागि वीर अस्पताल र ट्रमा सेन्टरमा 100 आपतकालीन सैया छुट्याएको जनाएको छ। यसैबीच विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले नेपालको बाढ़ी पीड़ितलाई आवश्यक स्वास्थ्य र राहत सामग्री पठाउन लागेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। रसुवाको टिमुरेमा रहेको भन्सार कार्यालयमा कार्यरत 14 जना कर्मचारी सम्पर्कविहीन छन्। भोटेकोशी नदीमा आज बिहान आएको बाढ़ीपछि उहाँहरू सम्पर्कविहीन रहेको अर्थमन्त्रीको सचिवालयले जनाएको छ। अर्थमन्त्री डाक्टर सोनी मागलेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत 11 स्थायी कर्मचारी र 3 करारका कर्मचारी सम्पर्कविहीन भएका हुन्। खोजी कार्य भइरहेको छ। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुंगाना सहित 25 कर्मचारी भने सम्पर्कमा आउनु भएको छ। चीन तर्फबाट प्राप्त सूचना अनुसार नदी थुनिएको ठाउँमा अझै पनि ताल पूरा नखोलिएको हुँदा भोटेकोशी र त्रिशुलीको क्षेत्रमा जोखिम कायमी रहेको र अर्को सूचना जारी नहुँदासम्म सुरक्षित ठाउँमा जान र बस्न बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। नदी आसपासका बासिन्दालाई सुरक्षित ठाउँतर्फ जान र यस्ता सूचनाको पालना गर्न आग्रह गरेको हो। रसुवा तथा नुवाकोट आसपास क्षेत्रमा पानी पनि पर्न सक्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद संजीव अधिकारी का अनुसार रसुवा र नुवाकोट जिल्ला आसपास क्षेत्रमा वर्षाको सम्भावना रहेको हुँदा थप उच्च सतर्कता अप्नाउन भनिएको छ। रसुवाको भोटेकोशी हुँदै नुवाकोट र धादिङसम्म बाढ़ी प्रवेश गरिसकेको छ। बाढ़ीको विपदमा परेकाहरूको खोज र उद्धार कार्य भइरहेको छ। यसैबीच भोटेकोशी त्रिशुलीमा गएको बाढ़ीका कारण त्रिशुली नदीमा रहेका कम्तीमा 19 पुलमा क्षति भएको सड़क विभागले जनाएको छ। सड़क विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज नेउपानेका अनुसार बाढ़ीका कारण अहिलेसम्म त्रिशुली नदीमा रहेका कम्तीमा 19 पुलमा क्षति पुगेको छ। त्यस्तै कम्तीमा 40 किलोमिटर सड़कमा क्षति पुग्नुका साथै सड़क भत्किएको छ। क्षतिग्रस्त क्षेत्रमा सड़क विभागले उपकरण तथा मेसिन परिचालन गरी सड़क तथा पुलको अवस्था सुधार गर्ने काम थाल्ने उहाँले बताउनुभयो। धादिङको मलेखु फुर्के खोलाको पुल बाढ़ीले बगाएको छ। त्यस्तै केउरुनी फर्सेतार हुँदै सदरमुकाम धादिङ बेसी जोड्ने पुल पनि बाढ़ीले बगाएको छ। सरकारले बाढ़ी प्रभावित जिल्ला रसुवा नुवाकोट र धादिङका स्थानीय तहलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले ती जिल्लाका पालिकालाई 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो। सरकारले भोटेकोशी बाढ़ीबाट घाइतेहरूको निशुल्क उपचार गर्ने भएको छ। सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले घाइतेको निशुल्क उपचारका लागि स्वास्थ्य मन्त्रालय नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको जानकारी दिनुभयो। यस्तै घाइते तथा विचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई बैठकले निर्देशन दिएको छ। यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने पनि निर्णय भएको छ। उद्धार र राहतका लागि चीन र भारतको सरकारसँग सम्वाद भइरहेको सरकारका प्रवक्ता पोखरेलले बताउनु भएको छ। भारत र चीनले आवश्यक सहयोग गर्ने जानकारी गराएका उहाँको भनाई छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीबाट प्रभावित भएको उद्धार कार्य तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढंगले गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ। बाढ़ी लगत्तै प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आज बिहान बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको बैठकमा प्रधानमन्त्री शाहले बाढ़ी प्रभावित क्षेत्र क्षतिको विवरण तथा उद्धार र राहतका लागि भइरहेका प्रयासबारे जानकारी लिएपछि उद्धार खोज तथा राहतका कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनुभएको हो। ठूलो विपदको
क्षणमा सबैलाई आफ्नो ठाउँबाट बाढ़ी प्रभावित क्षेत्रमा परिचालन हुन तथा प्रभावित नागरिकको उद्धार खोज र राहतमा जुट्न उहाँले आग्रह गर्नुभएको प्रधानमन्त्रीका प्रेस विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। बाढ़ीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्षले एकीकृत रूपमा उद्धार तथा राहत कार्य अगाडि बढ़ाउने प्रतिबद्धता समेत व्यक्त गरेका छन्। आजको छलफलमा नेपाली कांग्रेस संसदीय दलको नेता भीष्मराज आङदेम्बेले विपदको यस घड़ीमा राजनैतिक आग्रह पूर्वाग्रहभन्दा माथि उठेर नागरिकको रक्षामा केन्द्रित हुने निर्णय भएको जानकारी दिनुभयो। यस्तै घाइतेहरूको उपचारका लागि त्रिशुलीमा रहेको सरकारी अस्पताललाई आवश्यक स्वास्थ्य उपकरण र जनशक्तिसहित तयारी अवस्थामा राखिएको छ। साथै प्रभावित को उद्धार राहत र खोजीमा परिचालन हुने हेलिकप्टरमा इन्धन भर्न नुवाकोटको त्रिशुलीमा नेपाल आयल निगमबाट तत्काल हवाई इन्धन सहित ट्याङ्कर काठमाडौँबाट परिचालन समेत गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले भोटेकोशीको बाढ़ीबाट प्रभावितको उद्धार र राहतको कामलाई तीव्रता दिन सरकार राजनैतिक दल सामाजिक संघ संस्थालाई अनुरोध गर्नुभएको छ। उहाँले सुरक्षासहित सम्पूर्ण निकाय र आम नागरिकलाई पनि उद्धार र राहतमा जुट्न अपील गर्नुभएको हो। रसुवा नुवाकोट हुँदै बहने भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढ़ीबाट भएको जनधनको क्षतिको खबरले आफूलाई अत्यन्त दुखी बनाएको उहाँले उल्लेख गर्नुभएको छ। राष्ट्रपतिद्वारा जारी विज्ञप्तीमा तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहँदै आवश्यक समन्वय एवं सहयोगमा जुट्न आग्रह गरिएको छ। भोटेकोशी नदीमा तिब्बततर्फबाट ठूलो बाढ़ी प्रवेश गरेपछि सम्भावित जोखिमलाई मध्यनजर गरी राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तीनवटा प्रमुख सड़क खण्डमा यात्रा नगर्न आग्रह गरेको छ। प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार पृथ्वी राजमार्ग गल्छी नुवाकोट रसुवा सेप्रुवेशी सड़क तथा मुगलिन नारायणगढ़ सड़कमा तत्काल यात्रा नगर्न र नगराउन आग्रह गरिएको हो। बाढ़ीका कारण नदीको बहाव बढ़ेको तथा सड़क खण्डमा पहिरो कटान र डुबानको जोखिम बढ़न सक्ने भएकोले सावधानी अपनाउन आग्रह गरिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले सम्बन्धित पालिका तथा प्रशासनलाई ती सड़क खण्डमा आवत जावतमा पूर्ण रोक लगाउने व्यवस्था मिलाउन समेत भनेको छ। जोखिममुक्त क्षेत्रमा गाड़ी तथा यात्रुको आवत जावत रोक्न आवश्यक सुरक्षा तथा समन्वय गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ। भोटेकोशीमा आएको बाढ़ीको प्रभाव त्रिशुली तथा नारायणी नदीको तल्लो तटीय क्षेत्रसम्म पर्ने भएकोले नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अप्नाउन आग्रह गरिएको हो। रसुवा धादिङ नुवाकोट गोरखा चितवन र तनहुँका नदी तटीय क्षेत्रमा बसोबास गर्ने घर परिवारलाई तत्काल सुरक्षित ठाउँमा जान भनिएको छ। प्राधिकरणले अनावश्यक यात्रा नगर्न नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचनाको परिपालना गर्न सबैलाई आग्रह गरेको छ।

0: एसएमएस तथा इन्टरनेट सेवा निशुल्क गरेको छ। दुई दिनका लागि प्रभावित क्षेत्रमा अनलिमिटेड भोइस सेवा, प्रतिदिन 2 GB डाटा तथा 50 SMS निशुल्क गरिएको नेपाल टेलिकमका प्रवक्ता कमल लामिछानेले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एण्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एण्ड एएस भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: यो चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्टको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानु पर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 056-494-333, 493-555।
5: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
6: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
5: पहिरोका पूर्व संकेतहरू जानी राखौ र सावधानी अपनाऊ।
6: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
7: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितको उद्धार गर्न सशस्त्र प्रहरीको विपद उद्धार गणबाट 45 जना टोली नुवाकोट पठाइएको छ। घाइतेको उपचारका लागि नेपाल एफएफ अस्पतालमा 100 शैय्या र स्वास्थ्यकर्मीको टोली तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिनुभयो। बाढ़ी प्रभावित क्षेत्रमा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर 19 गुल्म नुवाकोट, यूएन शान्ति स्थापना तालिम शिक्षालय ककनी, धादिङ गुल्म विपद व्यवस्थापन बेस आदमघाट र नम्बर 17 गण चितवनबाट सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको सहप्रवक्ता थापाले जानकारी दिनुभयो। यस्तै नेपाली सेना, नेपाल प्रहरी, विभिन्न संघ संस्थाका टोली पनि प्रभावित क्षेत्रमा खटिएका छन्। समाज कल्याण परिषदले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैर सरकारी संघ संस्थालाई तत्काल उद्धार, राहत र पुनर्स्थापना जुट्न आह्वान गरेको छ। परिषदले प्रभावित क्षेत्रमा राहत तथा पुनर्स्थापनाका कार्यक्रम सञ्चालन गर्दा सम्बन्धित पालिका, जिल्ला व्यवस्थापन समिति र जिल्ला विपद व्यवस्थापन समिति र जिल्ला प्रशासन कार्यालयसँग समन्वय तथा सहकार्य गर्न पनि आग्रह गरेको छ। बाढ़ी प्रभावितको उद्धार र प्रतिकारको लागि सेनाको 6 र निजी क्षेत्रका 8 गरी 14 हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। नेपाली सेनाको मेडिकल टोलीले त्रिशुलीको नम्बर 1 सैन्य तालिम केन्द्रमा आकस्मिक

उपचार सेवा प्रदान गरिरहेको नेपाली सेनाले जनाएको छ। रसुवा र नुवाकोटका गरी 13 प्रमुख जलविद्युत आयोजनामा बाढ़ीले क्षति पुर्याएको छ। जल तथा मौसम विज्ञान विभाग र नेपाल विद्युत प्राधिकरण तथा ऊर्जा प्रवर्धक कम्पनीबाट प्राप्त प्रारम्भिक तथ्याङ्क अनुसार कुल 748.12 मेगावाट क्षमताका आयोजनाहरू बाढ़ीको चपेटामा परेका छन्। यसमध्ये संचालनमा रहेका 8 आयोजनाबाट उत्पादन भइरहेको 354.1 मेगावाट विद्युत राष्ट्रिय ग्रिडबाट विच्छेद भएको छ भने 394 मेगावाटका 5 निर्माणाधीन आयोजनाका सिभिल तथा हाइड्रो मेकानिकल संरचना क्षतिग्रस्त बनेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा विद्युत अवरोध छ। बाढ़ीसँगै नदीमा आएको अत्याधिक बालुवा लेदोका कारण संचालनमा रहेका आयोजनाहरू तत्काल बन्द गर्नु परेको हो। रसुवामा निजी क्षेत्रबाट संचालित 111 मेगावाटको रसुवा गढ़ी, 78 मेगावाटको सान्जेन खोला, 22 मेगावाटको चिलिमे र 20 मेगावाटको लाङटाङ खोला गरी 231 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। त्यसै गरी नुवाकोटमा नेपाल विद्युत प्राधिकरण मातहतको 4 सरकारी आयोजना, 60 मेगावाटको माथिल्लो त्रिशुली 3A, 24 मेगावाटको त्रिशुली जलविद्युत, 14.1 मेगावाटको देवीघाट र 25 मेगावाटको नुवाकोट ग्रिड सोलर गरी कुल 123.1 मेगावाट विद्युत उत्पादन बन्द भएको छ। विद्युत उत्पादन एकै पटक 354 मेगावाट भन्दा बढ़ी गुम्दा, काठमाण्ड उपत्यका र आसपासको औद्योगिक करिडोरमा विद्युत व्यवस्थापनमा ठूलो चुनौती थपिएको छ। रसुवामा निर्माण भइरहेको 216 मेगावाट क्षमताको राष्ट्रिय गौरवको निजी आयोजना माथिल्लो त्रिशुली 1 को पहुँच मार्ग, टनेल र साइड क्याम्प पनि ठूलो क्षति पुगेको छ। त्यसै गरी 120 मेगावाटको रसुवा भोटेकोशी र 6.42 मेगावाटको माथिल्लो मैलुङ 1 का बाँध र पेनिस्टक संरचना बाढ़ीले बगाएको छ। रसुवामा मात्रै निर्माणाधीन 3 आयोजनाको 342 मेगावाट क्षमता प्रभावित भएको छ। नुवाकोटतर्फ 37 मेगावाटको माथिल्लो त्रिशुली 3B र 15.6 मेगावाटको मिडल त्रिशुली गंगा गरी 52.6 मेगावाटका 2 आयोजनामा बाढ़ी पसेर सिभिल संरचना तथा निर्माण सामग्री नष्ट भएका छन्। कुल 13 आयोजनामध्ये 9 निजी क्षेत्रका प्रवर्धक कम्पनीका रहेका छन् भने कुल क्षमता 625 मेगावाट रहेको छ। सरकारी स्वामित्वको विद्युत प्राधिकरण अन्तर्गत नुवाकोटमा रहेका 4 संचालित आयोजनाको 123.1 मेगावाट क्षमता प्रभावित भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल निपानले प्रारम्भिक अनुमान अनुसार निजी क्षेत्रका हाइड्रो पावरमा मात्रै 5 अर्ब रूपियाँ भन्दा बढ़ीको भौतिक नोक्सानी भएको जनाएको छ। त्रिशुली काठमाण्डु प्रसारण लाइन तथा स्याप्रुवेशी रसुवागढ़ी जोड्ने पासाङ ल्याङमु राजमार्गका विभिन्न ठाउँ पहिरोले अवरूद्ध भएकोले आयोजनासम्म प्रभावित टोली र हेभी उपकरण पुर्याउन कठिन भएको छ। लाङटाङ खोला आयोजनाको 2 ट्रान्समिसन टावर ढलेका छन् भने माथिल्लो त्रिशुली 3A स्विच यार्ड नजिकैको डाँडो भाषिएकोले तत्काल रोकथामको काम थालिएको छ। नेपाल विद्युत प्राधिकरणका अनुसार पहिरो सफा गर्ने र नदीको सतह घट्ने बित्तिकै आकस्मिक मरमत गरी 1-3 हप्ताभित्र संचालनमा रहेका आयोजनाबाट क्रमशः बिजुली उत्पादन शुरू हुने अपेक्षा छ। दिउँसो 3 बजेको नेपाल खबरको अन्त्यमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढ़ीबाट अहिलेसम्म 7 ज्यान गयो, 30 उद्धार। विपदबाट प्रभावित जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा। रसुवा भन्सार कार्यालयका 14 कर्मचारी सम्पर्कविहीन। उद्धार कार्य र राहत प्रभावकारी बनाउन प्रधानमन्त्री शाहको निर्देशन। विपद व्यवस्थापनमा सरकार र प्रतिपक्ष एक ठाउँमा। पृथ्वी राजमार्ग गल्छी स्याप्रुवेशी र मुगलिन नारायणगढ़ सड़कमा तत्काल यात्रा नगर्न आग्रह। बाढ़ीबाट 19 पुल तथा रसुवा र नुवाकोटका 13 जलविद्युत आयोजनामा ठूलो क्षति। र भोटेकोशी बाढ़ीको जोखिम सुस्तासम्म पर्न सक्ने अनुमान। सतर्कता अपनाउन आग्रह।

0: 94.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो
1: कस्तो राम्रो जुत्ता लगाएको
2: मेड इन दङ्गाली हो नि त राम्रो त भइहाल्छ नि
1: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है सिधै भन न कहाँबाट ल्यायौ यो जुत्ता
2: मैले सिधै कुरा गरेको छु तिमी कुरो बुझ्दैनौ दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको
1: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो कति टिक्दैन भने
2: एकपटक दङ्गालीबाट किनेर हेर न
1: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है
3: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल
2: स्कूल जुत्ता अफिस जुत्ता कन्भर्स स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ
4: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता टाई बेल्ट ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ
5: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा
2: प्रोप्राइटर सोमराज रैदास
6: सम्पर्क फोन नम्बर 0825567775
2: सम्पर्क नम्बर 98478726873
7: हजुर हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा
8: अब मस्तिष्क मेरुदण्ड र स्नायु रोगको विशेषज्ञ सेवा बुद्ध इन्टरनेसनल हस्पिटल प्राली गोराही दाङमा
9: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा यही भाद्र 14 गतेदेखि न्युरो सर्जरी ओपीडी सेवा सुरु हुँदैछ विशेषज्ञ सेवाको लाभ लिनुहोस्
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: टाउको दुख्ने चक्कर लाग्ने
8: हात खुट्टा दुख्ने झमझम गर्ने वा नचल्ने
9: ढाड वा घाँटी दुख्ने
8: मुख बाङ्गिने बोली अस्पष्ट हुने वा बेहोश हुने
9: मिर्गी तथा छारे रोगको समस्या
8: यस्ता लक्षण देखिएमा ढिला नगर्नुहोस् तुरन्त विशेषज्ञ चिकित्सकको परामर्श लिनुहोस्
9: पुनश्च न्युरो सर्जरी ओपीडी सेवा भाद्र 14 गतेदेखि सुरु हुँदैछ
5: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 0825362018
10: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
11: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
12: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
11: डाक्टरद्वारा दिइने सेवाहरू
12: ब्लड प्रेसर हाई लो भएका
11: कोलेस्ट्रोल बढी भएको
12: मुटुको गति एकनास नभएको
11: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने
12: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
11: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
12: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
13: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार
14: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904 मोबाइल नम्बर 98478893 र 98095812871
15: भर्ना खुल्यो
16: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
15: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% सम्म छात्रवृत्ति उपलब्ध गराइनेछ।
16: हाम्रा विशेषताहरू:
15: उत्कृष्ट शैक्षिक वातावरण,
16: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
15: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
16: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
6: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगञ्ज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
4: सम्पर्क फोन 081536086
15: र मोबाइल नम्बर 98480096600, 98580036086 र 98481273।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98430088804, 98430088804, www.pashupatiicare.com।
18: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
16: हाम्रा सेवाहरू:
18: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू:
16: छाती, दम, निमोनिया, खोकी, छेरो,
18: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
16: मधुमेह, सुगर, मिर्गौला रोग, पिसाब,
18: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
13: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू:
18: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
16: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
18: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने।
16: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू:
18: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
16: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
18: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
16: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्ढा हुने,
18: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
16: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल, हस्पिटल रोड, खोराहीदाङ। सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478826001।
19: अब हाम्रै खोराहीदाङमा अत्याधुनिक प्रविधि र मेसिनद्वारा लामो समयसम्म सफल हुने उपचार, अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
15: हाम्रा सेवाहरू:
8: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
15: सामान्य किराले खाएको दाँत भर्ने,
19: मेसिनद्वारा आरसीटी गर्ने,
15: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
19: खोल लगाउने,
15: बाङ्गो टिङ्गो दाँत मिलाउने,
19: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
15: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% सम्म छुटको व्यवस्था गरिएको छ।
19: सम्पर्क प्राइम डेन्टल क्लिनिक, खोराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
8: सम्पर्क मोबाइल नम्बर 98228777794, 98228777794।

0: రంగం రెడ్డి మీరు ఎవరెస్ట్
1: UAA प्राप्त बानेश्वर बहुमुखी कैंपस शांतिनगर बानेश्वर काठमांडू को नया भर्ना संबंधी सूचना
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरी पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
3: मध्य पश्चिम FM 91.4 मेगाहर्ट्ज।

0: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
1: नमस्ते नमस्ते,
2: कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
4: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
0: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला। बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
4: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग। अब हामी त्यही जान्छ।
5: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
6: प्रोप्राइटर दीपक श्रेष्ठ। सम्पर्क मोबाइल 9847727977
7: र 9857830689।
8: के तपाईँलाई हिमपाइप वा पोल चाहिएको छ?
9: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन सुरु गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय ह्युम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
8: हाम्रा विशेषताहरू:
9: विभिन्न साइजमा पोल तथा ह्युम पाइपको उत्पादन,
8: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
9: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
10: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
8: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिविस रोड, खोराही दाङ।
11: फोन 562-521।
8: सम्पर्क मोबाइल
10: 9857-32-819
12: र 9857-32-223।
13: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
14: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगञ्ज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
13: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
15: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
16: फोन नम्बर 082-563-479।
15: मोबाइल नम्बर 9847-67-487।
17: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
18: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
17: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
18: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
17: ए कुराही, ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
18: ल ल काका, गइहाले म।
19: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
18: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
19: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 9857-45-226।
18: होइन, के भयो दाई, किन झोक्रे आएर बस्नु भएको?
19: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
18: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
19: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
18: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
19: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 9857-34-910।
18: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
7: स्वदेश तथा विदेश का 5-स्टार होटल रेस्टुरेंट तथा रिसोर्ट शत प्रतिशत रोजगारी को सुवर्ण अवसर।
17: नेपाल सरकार द्वारा मान्यता प्राप्त होटल तथा पर्यटन संबंधी तालिम में भर्ना खुल्यो।
7: राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोग में मात्र 40 जनाका लागि अब घोराही बजार में रहेको होटल सुपर लज में होटल तथा पर्यटन सम्बन्धी तालिम संचालन हुँदैछ। सीट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौका को फायदा उठाउनुहोस्।
17: तालिम दिइने विषयहरु
7: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि
17: हाम्रा विशेषताहरू।
7: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
17: थप जानकारीका लागि होटल सुपर लज शहीद गेट उमेश मार्ग खोराही दाङ सम्पर्क मोबाइल नम्बर 9840170900 9840170900।
7: आयोजक राष्ट्रीय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौँ नेपाल।
12: मध्यपश्चिम ट्राङ्क यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। तुलसीपुरमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राप्ती परोपकार संघ नेपालले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई 20 स्थान डिभाइडर हस्तान्तरण गरेको छ। संस्थाका उपाध्यक्ष गोरख बहादुर ओलीको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी हेमबहादुर पराजुलीको प्रमुख आतिथ्यतामा आज आयोजित कार्यक्रममा डिभाइडर हस्तान्तरण गरिएको हो। डिभाइडर ग्रहण गर्दै प्रमुख अतिथि डीएसपी पराजुलीले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीको प्रयाससँगै विभिन्न संघ संस्था यातायात व्यवसायी चालक मजदूर तथा आम नागरिकको समेत महत्वपूर्ण भूमिका रहने बताउनुभयो। सड़कमा आवश्यक स्थानमा डिभाइडर राख्दा सवारी साधनको आवागमनलाई व्यवस्थित बनाउन तथा दुर्घटनाको जोखिम कम गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो। कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख वीरभान रावलले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना र सड़क सुशासन अत्यन्त आवश्यक रहेको बताउनुभयो। सवारी चालकले तीव्र गतिमा सवारी नचलाउने, लेन अनुशासन कायम गर्ने तथा पैदल यात्रुले सड़क प्रयोग गर्दा सावधानी अपनाउने हो भने दुर्घटनाको जोखिम उल्लेख्य रूपमा कम गर्न सकिने उहाँले बताउनुभयो। सड़क सुरक्षाका लागि आवश्यक पर्ने डिभाइडर प्रहरीलाई हस्तान्तरण गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि दुर्घटना न्यूनीकरण तथा सचेतनामूलक गतिविधिमा सहकार्य गर्दै जाने उहाँले बताउनुभयो। कार्यक्रमको सहजीकरण ओम बहादुर भण्डारी गणेशले गर्नुभएको थियो। सरकारले बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङका पालिकाहरूलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले तीनवटा जिल्लाका पालिकालाई 3 महिनाका लागि संकटग्रस्त घोषणा गर्ने निर्णय गरेको हो। संकटग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक काम गर्ने निर्णय गरिएको छ। यस्तै मन्त्री परिषद बैठकले भोटेकोशी बाढ़ीबाट घाइते भएकाहरूको निशुल्क उपचार गर्ने भएको छ। घाइतेहरूको निशुल्क उपचारका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालले व्यवस्था मिलाएको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। बैठकले घाइते तथा विचल्लीमा परेकाहरूको तत्काल उद्धार गरी सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको छ। बैठकले बाढ़ीबाट अवरूद्ध सड़क र खानेपानीको अवस्था मन्त्रालयले मिलाउने, विद्युत आपूर्ति शुरू गर्न ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले मिलाउने तथा घटनामा परेर ज्यान गुमाउनेका परिवारलाई कानून अनुसार क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढ़ीबाट प्रभावित भएकाहरूको उद्धार कार्य तथा राहतका गतिविधिलाई प्रभावकारी एवं समन्वयात्मक ढंगले गर्न सम्बन्धित निकायलाई यस अघि नै निर्देशन दिनुभएको छ। रसुवाको भोटेकोशी नदीमा आज बिहान आएको आकस्मिक बाढ़ीपछि 384 जना पर्यटक तथा यात्रु बेपत्ता भएको प्रारम्भिक विवरण सार्वजनिक भएको छ। नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेमा 291 विदेशी र 93 नेपाली नागरिक छन्। पर्यटन तथा ट्राभल कम्पनीबाट प्राप्त विवरणका आधारमा उक्त संख्या कायम गरिएको हो। बेपत्ताको अवस्थाबारे सम्बन्धित एजेन्सी, गाइड, स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी थप विवरण संकलन भइरहेको बोर्डले जनाएको छ। बोर्डले सूची प्रारम्भिक भएकाले थप प्रमाणीकरणपछि संख्या तथा विवरण परिवर्तन हुन सक्ने जनाएको छ। घटनापछि पर्यटन तथा यात्रुलाई आवश्यक सहयोगका लागि 1234 सम्पर्क गर्न आग्रह गरिएको छ। बोर्डले प्रभावित क्षेत्रमा रहेका व्यक्तिलाई नजिकको प्रहरी तथा सुरक्षा निकाय, स्थानीय प्रशासन, ट्राभल एजेन्सी, गाइड वा टूर अपरेटरसँग सम्पर्कमा रहन आग्रह गरेको छ। र रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावित 25 जनाको नेपाली सेनाले उद्धार गरेको छ। प्रभावित क्षेत्रमा खटिएको सेनाको टोलीले रसुवाको टिमुरे र स्याफ्रू तथा नुवाकोटको त्रिशुली क्षेत्रबाट उनीहरूको उद्धार गरेको सैनिक प्रवक्ता राजाराम बस्नेतले जानकारी दिनुभयो। बाढ़ी प्रभावितको उद्धार र प्रतिकारका लागि सेनाका 6 र निजी क्षेत्रका 8 गरी 14 हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ। ती हेलिकप्टरको आवश्यकता अनुसार घाइते तथा प्रभावितको उद्धार तथा राहतमा सहयोग पुर्याउनेछन्। सेनाले घाइतेको उपचारका लागि 2 जना सर्जन सहित 20 जनाको विशेषज्ञ चिकित्सकको टोली त्रिशुली स्थित मैथली ब्यारेकमा तैनात गरेको छ। त्रिशुली अस्पतालसँगको सड़क सम्पर्क टुटिएपछि सेनाले ब्यारेकमा स्वास्थ्य सेवा पनि दिन
सम्पर्क टुटेपछि सेनाले ब्यारेकमा स्वास्थ्य सेवा दिन उक्त टोली खटाएको हो। हवस्त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 91 थुप्लो 4 मेगा अर्थमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: रिभर्स ओसमोसिस तथा युवी स्टेरिलाइज्ड एन्ड ओजनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिङ वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था
1: अर्डर अनुसार खाली बोतलको उत्पादन
2: 20 लिटर जारमा होम डेलिभरी सेवा
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल दाङगारी नजिक जीवन चौधरी मोबाइल नम्बर 98478-63-375
2: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस् विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
3: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
3: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
4: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
3: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ
2: सम्पर्क फोन 082-590-079 मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555
5: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
6: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड
5: हुलास फुड्सका उत्पादहरू हुलास आटा हुलास बासमती राइस जिरा मसिनो राइस
6: हुलासको कुरुम कुरुम चिउरा हुलासको इडली राइस
5: हुलासले बनाउँदैछ परिवार एक साथ

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रिम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस अडगुरी।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेका

0: शैक्षिक इतिहास भएको त्रिवीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
0: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
2: बंगाली सर्जक तथा गायक जनक विवश न्यौपानेको 30 को नया कोसेरी बजारमा आएको छ। नाचम नाचम बंगाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला। आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस बंगाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
1: यस गीतमा स्वर दिनु भएको छ दंगाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै, र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
2: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
3: आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
4: तपाईँको प्रतिभालाई खोज्दै तपाईँको आवाजलाई संसारमा सुनाउँदै आउँदैछ कार्यक्रम मध्य पश्चिम भाइस। अब हामी दिन्छौ गीतको प्रस्तुति, प्रतिभाको मूल्याङ्कन र विजेतालाई रेडियोमा आएर आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर। हरेक हप्ताको बुधबार बेलुकी 4:15 करिब 5 बजेसम्म जुनसुकी गीत गाउन पाउने खुल्ला मन खुल्ला अवसर। अब तपाईँको आवाज तपाईँको पहिचान हामीसँग साझा गर्न तयार हुनुहोस्। विष्णु गराथकीको साथमा कार्यक्रम मध्य पश्चिम भाइस, आवाज हाम्रो पहिचान तपाईँको।

हजुर नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइसको प्रतीक्षा गरी बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मित्रहरूमा तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज जुनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.mp.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ

सुनिरहनु भएको छ। यति बेला मलाई प्रविधिबाट मिठो अनि दरिलो साथ दिइरहनु भएको छ सहकर्मी मित्र सिम्बा पाण्डे हुनुहुन्छ भने म तपाईँको माझमा बोलिरहेको छु। म तपाईँकै नियमित कार्यक्रम प्रस्तुता विष्णुवरा थोके। हजुर, पक्कै पनि तपाईँ कार्यक्रम मध्येपछि मै सुनिरहनु भएको छ। हामी आउँछौँ 4 बजे केही व्यापारको विश्रामपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौँ। र तपाईँले फोन गर्नुपर्छ, फोन गर्ने माध्यम छ 082-560-8054 तपाईँले फोन गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ, तपाईँका मुखारविन्दुबाट विभिन्न खाले गीतहरू सुन्छौँ र उत्कृष्ट एकजनाले हामी अन्तिममा विजेता पनि घोषणा गर्छौँ र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रतिभा राख्ने सुनौलो अवसर पनि यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ, फोन गर्ने माध्यम हो 082-560-8054। तपाईँको लागि नै हामीले खुल्ला गरिसकेका छौँ, फोन गर्न सक्नुहुन्छ। अथवा सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ, इन्टरनेटमा आबद्ध हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएम सर्च गर्नुहोला सामाजिक सञ्जाल फेसबुकमा। त्यहाँबाट पनि हामी लाइभमा जोडेका छौँ, त्यहाँबाट पनि धेरै साथी जोडिरहनु भएको छ। धेरै साथीहरूले हामीलाई यति बेला हेरेर अनि कार्यक्रम सेयर गरेर साथ पनि दिनुभएको छ। र साथै हामीलाई विष्णु गोराथोकी जर्नालिस्ट फेसबुक पेजबाट कार्यक्रम हेर्दै र सुन्दै गर्नुभएको छ, त्यहाँबाट पनि धेरै साथी जोडिरहनु भएको छ। साथै हाम्रो कार्यक्रमको अफिसियल फेसबुक पेज मध्यपश्चिम भोइसबाट पनि धेरै साथी जोडिरहनुहुन्छ, त्यहाँबाट पनि कार्यक्रम हेर्ने र सुन्ने अवसर पनि प्राप्त गर्न सक्नुहुनेछ भने तपाईँले 8 बजे रेकर्डेड कार्यक्रम कृष्ण गोराथोकी जर्नालिस्टमा युट्युबमा गएर सर्च गर्नुभयो भने त्यहाँबाट योभन्दा अगाडिका श्रृङ्खलाहरू पनि तपाईँले कार्यक्रम हेर्न अनि सुन्न सक्नुहुन्छ। रेकर्डेड कार्यक्रमहरू धेरै मात्रामा छन्। अघिल्लो हप्ताका अघिल्लो बस्ताहरूका कार्यक्रम हेर्न अनि सुन्न चाहनुहुन्छ भने युट्युबमा गएर कृष्ण गोराथोकी जर्नालिस्ट सर्च गर्न सक्नुहुन्छ। त्यहाँबाट पनि धेरै साथीहरूले कार्यक्रम हेर्ने अनि सुन्ने गर्नुहुन्छ, धेरै सहभागी जनाउने प्रयास गर्नुहुन्छ, कमेन्ट गर्नुभएको हुन्छ। हामी तपाईँका ती कमेन्टलाई पनि स्थान दिने प्रयास यहाँबाट गर्नेछौँ। र अहिले सामाजिक सञ्जालमा कार्यक्रम हेर्दै अनि सुन्दै हुनुहुन्छ भने पनि हामीलाई कमेन्ट छोड्नुहोला, हामी तपाईँको त्यो मिठा मिठा कमेन्टलाई पनि यहाँबाट स्थान दिने प्रयास मेरो रहनेछ। यो समय भनेको बर्खाको समय पनि छ, ग्यारी आफ्नो स्वास्थ्य ख्याल गर्नुहोला। बाढी पहिरो जाने समय पनि हो, सड़क अवरुद्ध हुन्छ, लामो यात्रा गर्दै हुनुहुन्छ भने पनि ख्याल गर्नुहोला। आज मात्रै एउटा ठूलो एउटा बाढी आएको छ, त्योबाट पनि धेरै जनधनको क्षति भएको भन्ने प्रारम्भिक अनुसन्धानबाट प्राप्त भएको छ भने बाँकी खोल्दै जानेछ भन्ने पनि छ। र तपाईँ पनि सतर्क रहनुहोला भन्न चाहन्छु यहाँबाट। हुन्छ, तपाईँ अनिबाट 082-560-8054 तपाईँको लागि नै खुल्ला गरेका छौँ, तपाईँ सहभागी जनाउँदै गर्नुहोस्। हामी तपाईँको त्यो फोन कलको प्रतीक्षा गर्दै सुरुमा तीजको भाकाबाट कार्यक्रमलाई सुरु गर्छौँ। तपाईँ पनि तीजका भाका गीत गाउन चाहनुहुन्छ भने पनि हामीलाई फोन गर्न सक्नुहुन्छ। 082-560-8054 तपाईँको लागि खुल्ला गर्दै हामी तपाईँको त्यो फोन गरेर प्रतीक्षा गर्दै कार्यक्रमको शुभारम्भमा एउटा सांगीतिक आवाज छोड्छौं, त्यसपछि उपस्थित हुने नै छौं।

हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्य पश्चिम भाइसमा। तपाईँ यति सुनिरहनु भएको छ आवाजको आवाज, पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइन मार्फत www.radiomb.org हाम्रो पात्रो नेपाली पात्रो, साथै रेडियो मध्य पश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्य पश्चिम एफएममा पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। प्रविधिबाट सीमा पाण्डेले मिठो अनि दरिलो साथ दिइराख्नु भएको छ। म तपाईँको माझमा बोलिरहेको छु, म तपाईँकै नियमित कार्यक्रम प्रस्तुत विष्णु तपाईँ जोडिन चाहनुहुन्छ भने 082-5-60-854 तपाईँको लागि नै खुल्ला गरेका छौं। फोन गर्न सक्नुहुन्छ, फोन गरेर सहभागी जनाउनु भयो भने तपाईँसँग रमाइलो अनि मिठो कुराकानी त गर्छौं नै, साथमा तपाईँको प्रतिभा लिन्छौं र उत्कृष्ट एकजनाले हामी अन्तिममा विजेता पनि घोषणा गर्छौं र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रतिभा राख्ने सुनौलो अवसर पनि यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ, फोन गर्ने माध्यम 082-5-60-854 तपाईँको लागि नै खुल्ला गरेका छौ, जोडिन सक्नुहुन्छ। हामी आज तिजका गीत पनि समेट्ने प्रयास गर्नेछौ, तिजका भाका पनि तपाईँ गाउन सक्नुहुन्छ, किनभने तिज नजिकै आउँदैछ क्यारे है, त्यो भावनाले पनि हामी तिजलाई पनि समेटौ भन्ने चाहिँ उद्देश्य हो। तिजका भाका गाउन चाहनुहुन्छ अथवा अन्य जुनसुकै विधाबाट भए पनि प्रतिभा राख्न चाहनुहुन्छ भने तपाईँको लागि खुल्ला भएको छ, 082-5-60-854 तपाईँले फोन गर्न सक्नुहुन्छ। अनि त हामी तिजका भाका नै छोड्छौ, तिजका गीतहरू पनि यहाँबाट बजाऊ अथवा धेरै श्रोताहरूलाई सुन भन्ने पनि हाम्रो उद्देश्य हो। क्यारे तपाईँ जोडिनुभयो भने हामी तपाईँसँग जोडिन्छौँ, अनि त हामी तिजका नयाँ नयाँ भाकाहरू पनि यहाँबाट छोड्ने प्रयास चाहिँ गर्नेछौँ। तपाईँ जोडिन चाहनुहुन्छ भने 082-5-60-854 तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुनेछ। र तपाईँ सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ, सामाजिक सञ्जालबाट कार्यक्रम हेर्न अनि सुन्न चाहनुहुन्छ भने रेडियो मध्य पश्चिम एफएम सर्च गर्न सक्नुहुन्छ, त्यहाँबाट पनि हामी यति बेला लाइभमा जोडिएका छौँ। धेरै साथीहरू जोडिनुहुन्छ लाइभमा, त्यहाँबाट मिठा मिठा कमेन्ट प्राप्त भएका हुन्छन्। ती मिठा मिठा कमेन्ट पनि हामी यहाँबाट देखिरहेका छौँ, तपाईँका ती मिठा कमेन्टलाई पनि यहाँबाट स्थान दिनुपर्छ भन्ने चाहिँ हाम्रो उद्देश्य हो। साथमा तपाईँ विष्णुराथकी जर्नालिस्ट युट्युबबाट पनि जोडिन सक्नुहुन्छ, साँझ 8 बजे रेकर्डेड कार्यक्रम प्रसारण हुन्छ, त्यहाँबाट पनि तपाईँ कार्यक्रममा सहभागी जनाउन सक्नुहुनेछ, मिठा मिठा कमेन्ट पनि छोड्न सक्नुहुन्छ। हामी तपाईँ त्यति कमेन्टले पनि स्थान दिने प्रयास हामी गर्छौं। तपाईँ अघिल्ला हप्ताका कार्यक्रमहरू, अघिल्ला वर्षका कार्यक्रम पनि हेर्न अनि सुन्न चाहनुहुन्छ, अघिल्ला वर्षका कार्यक्रम कस्तो थियो त भनेर तपाईँले हेर्न अनि सुन्न चाहनुहुन्छ भने पनि हामीलाई युट्युबमा सर्च गर्न सक्नुहुन्छ, त्यहाँबाट पनि अघिल्ला हप्ताका धेरै कार्यक्रमहरू पनि अपलोड भइसकेका छन्, त्यहाँबाट पनि कार्यक्रम हेर्न अनि सुन्न सक्नुहुनेछ। तपाईँ प्रदर्शनीमा फोन गर्न चाहनुहुन्छ र सहभागी जनाएर कार्यक्रममा उत्कृष्ट भएर विजेता हुन चाहनुहुन्छ भने तपाईँले फोन गर्नुपर्छ, फोन गर्ने माध्यम हो 082-5-60-854 तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ। हुन्छ, तपाईँको त्यो फोन कलको प्रतीक्षा गर्दै हामी एउटा अर्को तिजको भाका पनि छोड्छौँ, त्यसपछि तपाईँको फोन कल लिएर उपस्थित हुने नै छौँ।

0: हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइसमा। तपाईँ बेला सुनिरहनु भएको छ आवाज यिनको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.radiomit.org हाम्रो पात्रो नेपाली पात्रो, साथै रेडियो मध्यपश्चिम एफएमको आफ्नै अफिसियल एप्सबाट पनि कार्यक्रम सुनिरहनु भएको छ। साथै साम्य सञ्जालमा आबद्ध हुनुहुन्छ भने रेडियो मध्यपश्चिम एफएम सर्च गर्न सक्नुहुन्छ। त्यहाँबाट पनि धेरै साथीहरूले कार्यक्रम हेर्दै र सुन्दै गर्नु भएको छ भने साँझ 8 बजे रेकर्डेड कार्यक्रम विष्णु गराथोकी जर्नालिस्ट युट्युब च्यानलबाट पनि कार्यक्रम हेर्न अनि सुन्न सक्नुहुनेछ। दिवामल प्रविधिबाट सीमा पाण्डेले साथ दिइरहनु भएको छ। म तपाईँको माझमा छ विष्णु र ब्याङ्क साथ तपाईँको छ। तपाईँले फोन गर्न सक्नुहुन्छ 02-2560-8654 तपाईँले फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ, तपाईँसँग कुराकानी गर्छौँ। अनि त हामी आज तिजको भागा पनि सुन्नुपर्छ, धेरै तिज पनि नजिकै आएर आउनाले आज तिजका भाका पनि छोडो भन्ने चाहिँ हाम्रो उद्देश्य हो। तसर्थ तपाईँ जोडिन चाहनुहुन्छ, प्रतिक्रिया राख्न चाहनुहुन्छ भने 02-2560-8654 खुल्ला छँदैछ। अन्यथा हामी तिजका भाका पनि सुन्छौ। तपाईँ के गर्दै हुनुहुन्छ? साँझ पर्ने समय हो, बिस्तारै 5 बजी बढ्दै बज्ने क्रममा पनि छ क्यारे। बिस्तारै साँझ परिरहँदा आफ्नो काममा तल्लीन अनि व्यस्त पनि हुनुहुन्छ होला। कृषि गर्ने साथीहरू आफ्नो काममा तल्लीन अनि व्यस्त हुनुहुन्छ, अफिस जानुभएको छ, विद्यालय जानुभएको छ, आफ्नो काममा तल्लीन अनि व्यस्त हुनुहुन्छ र व्यस्त भइरहँदा पनि त्यो साइडमा रहेको रेडियो ट्युन इन गरेर सुनिरहनु भएको छ भने कार्यक्रम मध्यपश्चिम भए सुनिरहनु भएको छ। हामी आउँछौ प्रत्येक हप्ताको बुधबार 4 बजे केही व्यापारिक विश्राम बसे करिब 5 बजेसम्म तपाईँको माझमा जोडिने प्रयास गर्छौ है। तपाईँले फोन गर्नुपर्छ 02-2560-8654 फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ, तपाईँको प्रतिभा लिन्छौ नै, साथमा मिठा मिठा कुराकानी पनि यहाँबाट गर्ने प्रयास चाहिँ हामी यहाँबाट गर्नेछौ र तपाईँ जोडिनु भयो भने कुराकानी हुन्छ। अनि हामी तिजका भाका पनि यहाँबाट छोड्छौ मजाले। तिज नजिक आइरहँदा तिजसँग पनि रमाउनुपर्छ क्यारे, आफ्नो संस्कार संस्कृति पनि भुल्नु हुँदैन। हरि तालिका तिज हो, महिलाहरूको विशेषत पर्व पनि हो क्यारे है, उत्कृष्ट पर्व पनि मानिन्छ। महिलाहरूले बढी मनाउने अथवा हुन त पुरुषले पनि मनाउनुहुन्छ, अहिले समाजमा अहिले महिलाभन्दा बढी पुरुषै नाच्ने गाउनेमा सहभागी हुनुहुन्छ र पनि महिलाको विशेष हरितालिका तीज भनेर पनि चिनिने हुनाले महिलाको यो विशेष पर्वलाई पनि यहाँबाट हामी ल्याउने प्रयास गरेको छौँ। यति बेला फोनको कोही साथी जोडिसक्नु भएको छ, म अनिल गर्छु। नमस्ते हजुर। ठिक छ हजुर, नास्ता भइसक्यो तपाईँको भयो कि नै को बोल्दैन यहाँबाट?
1: कृष्ण
0: चौधरी है
1: तपाईँ
0: कहिले काहीँ हराउनुहुन्छ बिच बिचमा अनि चिन्न अप्ठ्यारो हुन्छ क्या, नियमित सम्झिनु भयो भने थाहा हुन्छ होइन? कहिले काहीँ बिचमा हराइदिनु भयो भने यादै हुँदैन क्या। ठिक छ क्यारे, राम्रै छ भन्नुपर्छ। तपाईँ के छ?
1: गोरालोबाट फर्किँदैछु,
0: गोठालो के लिएर जानुभएको छ? मम लिएर
1: जानुभएको छ?
0: मम पनि हो क्यारे है,
1: सुकुटी भुटुवा।
0: ठिक छ ठिक छ क्यारे। अनि कृष्णजी सुनिराख्नु भएको छ?
1: एकदम सुनिरहन्छु, त्यही भएर कहिले कहीँ टाइम मिल्दैन त्यो फोन गर्ने, त्यही भएर सुनेर घरि काटिन्छ है, नगरेको
0: कहिले कहीँ टाइम मिल्दैन, कहिले कहीँ फोनमा ब्यालेन्स हुँदैन होइन?
1: अनि
0: माया गर्नुहुन्छ, खुसी लाग्छ कि हामीले पनि है।
1: अनि
0: कृष्ण
1: चाहिँ
0: आयो त के गर्नुपर्छ? अब
1: गिराउने पर्छ,
0: गीत पनि गाउनु पर्छ, नाच्नु पर्छ। तपाईँकोतिर कतिको नाच्नुहुन्छ?
1: नाचिन्छ अब, तपाईँले मैले नाचे अब देख्नु
0: देखिन्न नि। हामी तपाईँको तिरै आउँछौँ नि तपाईँ नाच्नुहुन्छ भने। ठिक छ क्यारे, हुन्छ कृष्णजी। तिज पनि नजिकै आउँदैछ क्यारे, सक्नुहुन्छ भने तिजको भाका सुनौ, अनि त हामी जुनसुकी विदा भएर भए पनि सुन्छौ।
1: मैले गाउँछु तिजका भाका दिदी बहिनी सुन, हङकङको सारीले नेपालको ढुलो उडायो, हङकङको सारीले नेपालको ढुलो उडायो, थम थम पाउजु कोटालैमा, थम थम पाउजु कोटालैमा, मर्काइदेऊ कम्मर अहिलेको सालैमा, मर्काइदेऊ कम्मर अहिलेको सालैमा। हजुर
0: कृष्णजी त्यो पटक त कोरियाको साडीले मचाउने तहल्का मचाउने भन्ने कुरो छ।
1: हजुर हजुर, अब त्यो अर्को नयाँ गीत सुनेको छैन, त्यसै मर्छ कोरियाको, तर अब नेपालको मात्रै सुनेको छ होइन।
0: यो पटक चाहिँ अब हङकङकै मचम्क्या अरे है। छैन मैले साडी मात्र कोरियाको भनेको है, गीत चाहिँ आएको छैन। कोरियाको जापानको कोरिया जापानको सबैको साडीले अहिले त हल्का मचाउने वाला छ है। ठिक छ। अनि
1: कृष्णजी
0: खाइसक्नु भएको
1: हो?
0: हुन्छ कृष्णजी, सबैजना भयो तपाईँलाई विशेष विशेष धन्यवाद व्यक्त गर्छु है। त हुन्छ, तपाईँलाई पनि त्यसको धेरै धेरै शुभकामना व्यक्त गर्दै कार्यक्रमबाट छुटिनु पर्छ क्यारे। आफ्नो इष्टमित्र साथीभाइहरूलाई सम्झिनुहोस्।
1: अनि मेरो फोन रिसिभ गर्नुभएको सीमा पाण्डेलाई, अनि जसले मधुपुरम भोइस सुनिरहनु भएको समूहलाई, मलाई कृष्ण चौधरी भनेर चिन्ने नचिन्ने साथीलाई र अन्तिममा मेरो प्यारो छोराछोरी र बुटीलाई पनि सम्झन्छु, र फेरि पनि अन्तिममा मेरो एउटी क्रान्तिशाली पनि छिन्, तिमीलाई सम्झिँदै बिदा हुन्छ। नमस्ते, फेरि
0: नमस्ते। हामीलाई फोन गर्नुभएको थियो कृष्ण चौधरी हुनुहुन्थ्यो, यतै घोराईबाट हामीलाई फोन गर्नुभएको थियो। उहाँले पनि मिठो प्रतिभा साथमा रमाइलो कुराकानी पनि गरेर गाइसक्नु भएको छ, तिजको भाका गाइसक्नु भएको छ है। हङकङको साडीले धुलो उडाउने समथिङ यस्तै के भन्दै हुनुहुन्थ्यो, मिठो गीत गाएर गाइसक्नु भएको छ। पालो तपाईँको छ 082-5580-854 तपाईँकै लागि नै खुल्ला गरेका छौ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ, तपाईँका मिठो मिठो प्रतिभा अझ विशेष त तिजका भाका पनि सुन्ने प्रयास नै हाम्रो रहनेछ। तपाईँ जोडिन चाहनुहुन्छ, मिठा मिठा गीत गाउन चाहनुहुन्छ, अथवा कुराकानी पनि जोड्न चाहनुहुन्छ भने 082-5580-854 तपाईँको लागि नै खुल्ला गरेका छौँ। सामाजिक सञ्जालमा आबद्ध हुनुहुन्छ भने पनि हामीलाई सामाजिक सञ्जालमा कार्यक्रम हेर्दै अनि सुन्दै गर्नुभएको छ होला जहाँसम्म लाग्छ हामीलाई, र इन्टरनेट अनलाइनबाट पनि कार्यक्रम सुन्न सक्नुहुन्छ। देश अथवा विदेशमा हुनुहुन्छ भने पनि हाम्रो इन्टरनेट अनलाइनमा www.mp.org.nz पनि हामीलाई विश्वभर कार्यक्रम सुन्न अनि सहभागी जनाउन सक्नुहुनेछ। हुन्छ, तपाईँ 082-5580-854 बाटोबाट आउँदै गर्नुहोस्। हामी तपाईँको त्यो फोन कलको प्रतीक्षा गर्दै एउटा छोटो मागित राख्छौ, त्यसपछि उपस्थित हुने नै छौं।

हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइसमा। तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज जिनको आवाज, पश्चिम नेपालको आवाज, रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्जबाट कार्यक्रम मध्यपश्चिम भाइस सुनिरहनु भएको छ। प्रविधिबाट सीमा पाण्डे, म तपाईँको महाधोष विष्णु र बैंक साथ तपाईँको रहेको छ। अब पनि हामी कार्यक्रमबाट छुट्टिनुपर्छ क्यारे, कार्यक्रमको अन्तिम अन्तिममा पनि छ क्यारे। तपाईँसँग हामी करिब 45 मिनटको यो समयसम्म हामी तपाईँसँग जोडिने प्रयास चाहिँ गरेका थियौँ र अब पनि हामी छुट्टिनुपर्छ। छुट्टिनुभन्दा पहिले हामीलाई कार्यक्रम सुनेर साथ दिने तपाईँ सबै साथीहरू पनि विशेष विशेष धन्यवाद व्यक्त गर्छु। सहभागी जनाउने तपाईँलाई अनि सहभागी जनाउने प्रयास गर्नुहुने तपाईँ सबै साथीहरूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। प्रयास गर्नुभयो, फोन लागेन, अर्को हप्ता तपाईँको फोन लाग्नेछ र अर्को हप्ता तपाईँ पनि सहभागिता जनाउन सक्नुहुनेछ भन्दै तपाईँ बोलेको आवाज अनि म बोलेको आवाज तपाईँ घरको रेडियो सेट इन्टरनेट अनलाइनसँग प्रयास साथी हुने प्राविधिक मित्र सीमा पाण्डेले पनि विशेष विशेष धन्यवाद दिँदै आज कुनै पनि साथी विजेता नभएको घोषणा गर्दै अथवा हामी कुनै पनि साथीले विजेता नबनाएको जानकारी गराउँदै आज कार्यक्रमबाट म पनि तपाईँकै नियमित कार्यक्रम प्रस्तुत विष्णु बराथोकी बिदा हुन्छु। नमस्कार।

0: मम्मी मम्मी दांत दुख्यो।
1: मम्मी मेरो दांत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजे एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902022।
1: रोड सुटी पुकार खोइनी जस्ता सुटीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के भयो तिमीलाई, गुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चेको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
8: के कुरा गर्छ निले, हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
7: ए ठिकै छ, म जान त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराईको बिपी चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी खोराईदान सड़क विभागको अगाडि एभरेस्ट बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847823572।
1: भर्ना खुल्यो।
11: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
1: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
11: हाम्रा विशेषताहरू:
1: उत्कृष्ट शैक्षिक वातावरण,
11: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
1: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
11: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
9: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 चितल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
3: सम्पर्क फोन 081-536-086
1: र मोबाइल नम्बर 9840-96-600, 9850-80-36-086 र 9841-72-273।
12: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्धद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झिनुहोस्।
3: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841793944, 9841793944।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।

0: रंगाउ रेडिस मेरो एवरेस्ट
1: मध्य पश्चिम चाङच्याक यति बेला बेलुकीको पाँच बजेको छ।

0: 94.4 मेगाहर्ट्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ, जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जानु।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाग,
7: सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9।

0: वाय नेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया जडान को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट वाय नेट अब सब कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सड़क विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या, महिनावारी रोकिनु,
1: श्वेत पर्दर, पिसाब पोल्ने समस्या,
3: पाठेघरमा समस्या, पाठेघर खस्नेको समस्या,
1: पाठेघरमा मासु पलाउने,
3: निसन्तान महिलाको चेक जाँच,
1: स्तन क्यान्सर, पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक

0: प्रोडक्टहरू कोकोनट, चोकोनट, भिटा मिल्क, बटर प्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्की।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोकोको डाइजेस्टिभ र कुकी छ है नाइस अड्गुरी।

0: सुरक्षित जीवन जीउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचार, उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
4: जङ्गाली सर्जक तथा गायक जनक विवश न्यौपानेको तीजको नयाँ कोसेरी बजारमा आएको छ। नाचम नाचम
3: जङ्गाली गायक जनक विवश न्यौपाने र शान्तिश्री परियारको स्वरमा सजिएको नयाँ तीज गीत नाचम नाचमलाई सबैले सुनेर माया गरिदिनु होला।
4: आफ्नै भाका आफ्नै पाखा सबैलाई प्यारो हुन्छ। यस दङ्गाली धरतीका सर्जक जनक विवश न्यौपानेको तीज गीत नाचम नाचमलाई सुनेर साथ दिनुहोला।
1: यस गीतमा स्वर दिनु भएको छ दङ्गाली गायक जनक विवश न्यौपाने र शान्ति श्री परियारको, र शब्द संगीत रहेको छ जनक विवश न्यौपानेकै र एरेन्जरमा हुनुहुन्छ केशव बाबुको।
4: जनक विवश न्यौपानेको आफ्नै युट्युब च्यानलमा यो गीत राखिएको छ। युट्युबमा गई जनक विवश न्यौपाने सर्च गरी यो गीत सुन्न तथा हेर्न सक्नुहुनेछ।
5: आवाज हिनेक आवाज पश्चिम नेपालक आवाज यी हो रिरी मध्यपश्चिम 91.4 मेगाहर्ज।

0: प्लेट छ कत्रो नो इट लाइक प्रो
1: राशि थाहा पाऊ फ्रम टु एन्ड फोर
0: साथ यसमा हाम्रो पात्र
2: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
3: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
4: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुल्लासको पापड
3: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
4: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
3: हुल्लासले बनाउँदैछ परिवार एक साथ
5: भर्ना खुल्यो।
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
6: हाम्रा विशेषताहरू
5: उत्कृष्ट शैक्षिक वातावरण
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
5: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
7: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँकी जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
8: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273
9: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर
10: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो
9: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ सिट र समय एकदमै सीमित छ आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्
10: तालिम दिइने विषयहरू
9: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
10: हाम्रा विशेषताहरू
9: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ
10: थप जानकारीका लागि होटल सुपर लज शहीर गेट उमेश मार्ग खोराही दाङ सम्पर्क मोबाइल नम्बर 98410-17-09 98410-17-09
9: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौँ नेपाल

0: नमस्कार, म गायिका मान्डवी त्रिपाठी। तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल छ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराइदाङ बिरामी भए गोर्खा हस्पिटल जाम फोन नम्बर टिप्नुहोस् 082-536-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरैदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-590-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागु पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: युनिच्छामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमथडा।
10: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दान। सम्पर्क फोन नम्बर 082-561-6383 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
11: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
13: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
14: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
15: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
15: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
12: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-560-734 र 082-560-138।
16: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
17: विशेषज्ञ डाक्टरी सेवाहरू:
16: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा,
17: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा,
18: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
17: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
17: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहीदाङ।
16: सम्पर्क फोन 082-590-079, मोबाइल नम्बर 98-478-10-030 र 98-29-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू:
19: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
2: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
16: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: सम्पर्क सुवर्ण मेडिकल हल ओराही 14 आर्मी रोड, सम्पर्क फोन नम्बर 082-561-6994, सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
20: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
21: डाक्टर आउने बारे सूचना।
22: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर घोराहीमा।
21: डाक्टरद्वारा दिइने सेवाहरू:
22: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
21: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
23: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
24: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
3: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
6: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक, दाङ। सम्पर्क फोन नम्बर 98-479-5193 र 98-1-28-89-028।
25: खुसीको खबर।
26: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
6: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही, दाङमा।
27: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
6: उपलब्ध। शल्यक्रियाहरू:
27: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
6: बालबालिकाको न्युरो सर्जरी,
27: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
6: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
27: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
6: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
25: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक, घोराही, दाङमा।
28: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, घोराही, दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
26: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, खुवाही, दाङ। सम्पर्क फोन नम्बर 082-590-829, सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
21: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै
2: आधुनिक प्रविधि द्वारा विभिन्न रोग को चेक जाँच तथा उपचार गरिन्छ।
0: हाम्रा सेवाहरू
2: डाक्टर हेमकर गेवाली द्वारा दिइने सेवाहरू
0: छाती दम निमोनिया खोकी छेरो
2: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
0: मधुमेह सुगर मृगौला रोग पिसाब
2: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
28: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यापिएको
0: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
2: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
0: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
0: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
2: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
0: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
2: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिन्ठाहरू आउने तथा थाइराइड
0: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
4: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराही दाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001
0: होइन के भयो दाई किन झुक्राएर बस्नु भएको
7: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
0: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
7: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
0: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
7: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858834910
0: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: होइन भाइला लखर लखर कहाँ हिँडिस
0: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
4: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
0: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
0: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी बुल्गेरिया टर्की दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
0: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858845226

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: मध्य पश्चिम ट्रान चेक यति बेला बेलुकीको 6 बजेको छ।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईंलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: चीनमा हिमताल फोड्दा नेपालमा बाढ़ी, रसुवा, नुवाकोट, धादिङमा अकल्पनीय क्षति, 9 जनाको शव फेला, 79 जना सुरक्षाकर्मी सहित 100 सम्पर्क विहीन।
1: जिल्ला प्रहरी कार्यालयद्वारा साउन महिनामा गरेको कामको विवरण सार्वजनिक, 71 फरार प्रतिवादी पक्राउ, साउन महिनामा भएका 23 सवारी दुर्घटनामा 7 जनाको मृत्यु।
0: दाङमा अझै पनि नागरिकलाई खाना पकाउने ग्यासको अभाव कायमै, प्रशासनले निरन्तर अनुगमन गरे पनि उपभोक्तालाई ग्यासको सकस।
1: र तुलसीपुरमा सवारी दुर्घटना न्यूनीकरण गर्न राप्ती परोपकार संघ नेपालद्वारा प्रहरीलाई 20 स्थान डिभाइडर हस्तान्तरण।
0: अब खबर विस्तारमा।
1: चीनको हिमताल फुटेर रसुवा जिल्लाको भोटेकुसीमा आज बिहान आएको बाढ़ीले अकल्पनीय क्षति पुर्याएको छ। आज बिहान पाउने 9 बजे नेपाल प्रवेश गरेको बाढ़ीले सबैभन्दा बढ़ी क्षति रसुवा जिल्लामा पुर्याएको छ भने नुवाको, धादिङ र चितवनसम्म त्यसको असर परेको छ। बाढ़ीको सूचना पाएपछि बिहानैदेखि 3 वटै सुरक्षा निकाय उद्धारमा खटिएका छन्। अकस्मात बाढ़ी आएपछि ठूलो संख्यामा हताहती भएको रसुवा भन्सार कार्यालयका भन्सार अधिकृत राजेन्द्र ढुंगानाले जानकारी दिनुभयो। रेडियो मध्यपश्चिमसँग संक्षिप्त कुराकानी गर्दै भन्सार अधिकृत ढुंगानाले आफूले भागेर ज्यान जोगाउन सफल भएको, केही साथीहरू सम्पर्कमा रहे पनि थुप्रै कर्मचारी बेखबर रहेको बताउनुभयो।
2: बाढीले अब हाम्रो टिमुरे बजार केही छैन, अब बाढी आउनुभन्दा अगाडि अफिसमै थिएँ म, अब अफिसमा यसो भुइँचालो आयो जस्तो फिलिङ भयो, एकदम हल्ला। त्यसपछि भुइँचालो आयो भने बाहिर निस्क्यो, हेरेको बाहिर यसो मासतिरबाट एकदमै ठुलो 100 मिटर जति माथि जस्तो गएर ज्वालामुखी विस्फोट जस्तो आवाजले एकदम अन्धकार हुँदै त्यो धुवा मुस्लो सहित आयो कि। अन्त साथीहरूले बाढी आयो के भने त्यसरी दौड, हामी त होस कामै गरेन, मासतिर जंगलतिर कुदियो, सबै भागियो, कोही कता के भयो थाहा भएन। एकैछिनमा बजार सुवा बनाएछ, एक्कासी बाढी आएपछि मात्र पहिले प्री इन्फर्मै भएन कतैबाट नि। 4-5 जना साथीहरू अहिले सम्पर्कमा आइसक्नु भएको छैन, उनीहरू चाहिँ हाम्रो चाहिँ थोरै मात्रै साथीहरू जानुहुन्छ, त्यहाँ चाहिँ हाम्रो 1-2 जना मात्रै जानुहुन्छ। खै त्यता गएर सम्पर्कै भएन, त्यहाँ गएको ड्युटीमा गएको साथीलाई फोन गर्न खोज्दा फोनै लागेको छैन। एकदम यहाँ जंगलको साइडमा माथि अब यहाँ अलिअलि काम गर्ने हाम्रो साथीहरू गाउँलेहरू, अब यहाँ भन्सारमा काम गर्न आउने हाम्रो सेवा गराई साथीहरू, भन्सारको कर्मचारीहरू गएर हामी 40-50 जना बसिरहेको छौँ एक ठाउँमा। बजारबाट माथि नै छौँ, अलिकति माथि, हामी माथि नै छौँ, अलिक धेरै माथि। त्यसको त नाम निशानै छैन, अब के यादै छैन, अब त्यो त के कति गाडी त कति थिए कति थिए गाडी त अब गाडी त 300-400 गाडी थिए पास हुने गाडी, नयाँ गाडी, इभी गाडीहरू छुटाउन भन्छ छुटाउन ल्याएका गाडीहरू ऊ गरेर त्यति गाडी थिए हाम्रो। अब यो भन्दा मासतिर उहाँ गढीसम्म कति थिए, बाटोमा के थियो उताको लेखाजोखा छैन, बाटैभरि गाडी थिए हाम्रो, 300 जति थियो होला हाम्रो इभी गाडी र अरू ट्रकहरू यताउता गरेर। केही छैन, कसैले केही सम्पर्क कसैको केही छैन। मलाई अहिलेसम्म रसुवाको सिडिओले पनि फोन गर्नु भएको छैन, मैले पनि गरेको छैन, अब गर्छु म। अन्त मैले मेरो आफ्नो विभागीय नेतृत्वलाई त जानकारी गराइसकेको छु होइन, अब उहाँहरूले के गर्नुहुन्छ अब हेर्नु। केही छैन, बाँकी छैन, केही बाँकी त त्यसको त भन्नै सकिँदैन सर, कति पर्यो भन्ने पनि थाहा, पर्खायो मात्रै हो सर। अब केही छैन, हामी त एक्लो ज्यान बारीमा बसेका छौँ, अरू केही छैन, घर सर सब बगाएर लग्यो, अब अफिसहरू केही छैन, भवन होइन, आफ्नो एक सर लगाउने लुगा जसको जे छ त्यही हो। अब
0: बाढ़ीका कारण संयोगको मृत्यु भएको अनुमान गरिएको छ। बाढ़ीले रसुवा जिल्लाका केही गाउँ नै पुरेको छ। अहिलेसम्म 9 जनाको शव फेला परेको छ। अहिले घाइतेहरूको र बाढ़ीमा परेकाहरूको उद्धारलाई प्राथमिकता दिएको गृह मन्त्रालयले जनाएको छ। रसुवा पदयात्रामा गएका 384 पर्यटक तथा पदयात्री, भन्सार कार्यालयका 14 जना कर्मचारी, लाङटाङ जलविद्युत आयोजनाका 60 जना मजदूर, रसुवा जिल्लाका विभिन्न स्थानमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी 79 जना सुरक्षाकर्मी लगायत सयौंको संख्यामा मानिसहरू सम्पर्क बाहिर रहेको गृह मन्त्रालयले जनाएको छ। बाढ़ीले रसुवा, नुवाकोट, धादिङ र चितवनमा गरी 4 जिल्लाका 19 पुल बगाएको छ। कतिपय जिल्लामा राष्ट्रिय राजमार्गसँग सीधा सम्पर्क टुटेको छ। बाढ़ीले रसुवा भन्सार कार्यालयका 400 बढ़ी गाड़ीहरू बगाएको छ भने अन्य 500 बढ़ी साना ठूला गाड़ीहरू बगाएको छ। बाढ़ी प्रभावित जिल्लाका धेरै ठाउँमा टेलिफोन सेवा र विद्युत अवरूद्ध भएको छ। खानेपानीको संकट देखिएको छ भने अन्य खाद्यान्नको पनि समस्या भएको राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले जनाएको छ। नेपाल टेलिकमले बाढ़ी प्रभावित जिल्लामा सहज संचारका लागि निशुल्क टेलिफोन सेवा र निशुल्क डाटा सेवाको सुविधा प्रदान गरेको छ। सरकारले बाढ़ीमा फँसेका र घाइतेहरूको हेलिकप्टर मार्फत 100 जना भन्दा बढ़ीको उद्धार गरेर उपचार गरिरहेको छ। विपदका समयमा सबै क्षेत्रलाई बाढ़ी प्रभावित क्षेत्रमा उद्धारमा खट्न सरकारले आग्रह गरेको छ। आज बसेको मन्त्री परिषदको आकस्मिक बैठकले 3 जिल्लाका पालिकालाई 3 महिनाका लागि संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको छ। संकटग्रस्त जिल्ला घोषणा गरेर त्यहाँ आवश्यक काम गर्ने निर्णय भएको छ। बैठकले बाढ़ीबाट अवरूद्ध सड़क र खानेपानीको व्यवस्था मन्त्रालयले मिलाउने, विद्युत आपूर्ति शुरू गर्न ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले मिलाउने तथा घटनामा परेर ज्यान गुमाउनेहरूका परिवारलाई कानून अनुसार राहत उपलब्ध क्षतिपूर्ति उपलब्ध गराउने निर्णय पनि गरेको छ। यसैबीच रसुवा जिल्लाको बाढ़ीमा दाङका पनि मानिसहरू फँसेको सूचना प्राप्त भएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका उपमहानगरपालिका घर भई रसुवाको स्यापुर बेसी स्वास्थ्य चौकीमा कार्यरत कोपिला केसी, तुलसीपुर उपमहानगरपालिकाकै स्यापुरबेसी स्वास्थ्य चौकी रसुवामा कार्यरत खुम्बु बोहरा, त्यसै गरी दाङको तुलसीपुर उपमहानगरपालिका घर भई हाल मैलुङ हाइड्रो पावर रसुवामा कार्यरत शिवशंकर जोशी, त्यसै गरी सल्यान घर भई हाल तुलसीपुर उपमहानगरपालिका 9 बस्ने रसुवाको टिमुरे हाइड्रो पावरमा कार्यरत प्रमिला बुढाथोकी, त्यसै गरेर तुलसीपुर उपमहानगरपालिका घर भई फेवा हाइड्रो पावरको सुरुङ नुवाकोटमा काम गर्ने शोभाराम योगी, त्यसै गरेर दाङको तुलसीपुर उपमहानगरपालिका 13 दमार गाउँ घर भई हाल फेवा हाइड्रो पावरको सुरुङ नुवाकोटमा कार्यरत लालबहादुर रोका, त्यसै गरेर तुलसीपुर उपमहानगरपालिका 13 दमार गाउँकै फेवा हाइड्रो पावर रसुवा नुवाकोटमा काम गर्ने गोपीलाल रोका, त्यसै गरेर तुलसीपुर उपमहानगरपालिका 13 दमार गाउँका फेवा हाइड्रो पावरको सुरुङमा काम गर्ने नुवाकोटमा काम गर्ने नारायण अधिकारी, त्यसै गरी तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 6 घर भई हाल ठेक्कापट्टाको सिलसिलामा रसुवा र नुवाकोट पुगेका ध्रुव बहादुर बुढामगर, त्यसै गरेर पूर्ण बहादुर बस्नेत पनि सम्पर्कविहीन भएको जिल्ला प्रशासन कार्यालयले सूचना निकालेर जानकारी दिएको छ। त्यसै गरी राजपुर गाउँपालिका वडा नम्बर 7 सिक्टाका केही व्यक्तिहरू पनि रसुवाको बाढ़ीमा फँसेको जानकारी प्राप्त भएको छ भने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 15का केही नागरिकहरू पनि रसुवाको बाढ़ीबाट सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
1: जिल्ला प्रहरी कार्यालयले साउन महिनामा गरेको प्रगति विवरण सार्वजनिक गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार साउन महिनामा मात्रै अदालतबाट दोषी ठहर भई फरार रहेका 71 जना फरार प्रतिवादी पक्राउ परेका छन्। त्यसै गरी प्रहरीले साउन महिनामा 101 मुद्दा दर्ता भएका 35 मुद्दा फर्सद भएको, 66 विचाराधीन रहेको र 98 जना पक्राउ परेको दाङका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक डाक्टर हेमबहादुर केसीले जानकारी दिनुभयो। प्रहरीले साउन महिनामा मात्रै जिल्लाका विभिन्न स्थानमा लुकाई छिपाई राखेका 90 नाल भरुवा बन्दुक बरामद गरेको पनि जनाएको छ। प्रहरी कार्यालयद्वारा सार्वजनिक तथ्याङ्क अनुसार 11 ग्राम 930 मिलिग्राम ब्राउन सुगर, 35 केजी चरेस र 140 थान मोनोद्विपक ट्याब्लेट बरामद गरेको र त्यसमा संलग्न 19 जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ। साउन महिनामा जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी युनिटबाट अवैध नदी जन्य

0: 46 जना घाइते भएका छन्। जिल्लाका विभिन्न सात प्रहरी युनिटबाट साउन महिनामा ट्राफिक नियम उल्लंघन गर्ने 1071 सवारी साधनलाई कार्यवाही गरेको छ भने 10,84,000 राजस्व संकलन भएको दाङका प्रहरी प्रमुख दीपक श्रेष्ठले जानकारी दिनुभयो। यसैबीच जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी टोलीले भदौ 1 गतेदेखि 9 गतेसम्म सञ्चालन गरेको विशेष खोजतलाश अभियानका क्रममा विभिन्न मुद्दाका 21 जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ। उनीहरूलाई आवश्यक कार्यवाहीका लागि दाङ जिल्ला अदालत घरैमा बुझाइएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार अदालतको फैसलापछि सजाय भुक्तान नगरी फरार रहँदै आएका ती प्रतिवादीहरूबाट जम्मा 2 वर्ष 10 महिना कैद सजाय भुक्तान हुन बाँकी रहेको थियो। यसका साथै उनीहरूबाट कुल 93,524 रूपियाँ जरिमाना रकम असुल उपर गर्न बाँकी रहेको प्रहरीले जनाएको छ।
1: तुलसीपुरमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले राप्ती परोपकार संघ नेपालले इलाका प्रहरी कार्यालय तुलसीपुरलाई 20 स्थान डिभाइडर हस्तान्तरण गरेको छ। संस्थाका उपाध्यक्ष गोरख बहादुर ओलीको अध्यक्षता तथा इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी होम बहादुर प्रयाजुलीको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरी डिभाइडर हस्तान्तरण गरिएको हो। डिभाइडर ग्रहण गर्दै प्रमुख अतिथि डीएसपी पराजुलीले सवारी दुर्घटना न्यूनीकरणका लागि प्रहरीको प्रयाससँगै विभिन्न संघ संस्था, यातायात व्यवसायी, चालक, मजदूर तथा आम नागरिकको समेत महत्वपूर्ण भूमिका रहने बताउनुभयो। सड़कमा आवश्यक स्थानमा डिभाइडर राख्दा सवारी साधनको आवागमनलाई व्यवस्थित बनाउन तथा दुर्घटनाको जोखिम कम गर्न सहयोग पुग्ने उहाँको भनाई थियो। कार्यक्रममा ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख वीरभान रावलले सवारी दुर्घटना न्यूनीकरणका लागि ट्राफिक नियमको पालना र सड़क अनुशासन अत्यन्त आवश्यक रहेको बताउनुभयो। सवारी चालकले तीव्र गतिमा सवारी नचलाउने, लेन अनुशासन कायम गर्ने तथा पैदल यात्रुहरूले समेत सड़क प्रयोग गर्दा सावधानी अपनाउने हो भने दुर्घटनाको जोखिम उल्लेख्य रूपमा कम गर्न सकिने उहाँले बताउनुभयो। सड़क सुरक्षाका लागि आवश्यक पर्ने डिभाइडर प्रहरीलाई हस्तान्तरण गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि दुर्घटना न्यूनीकरण तथा जनचेतनामूलक गतिविधिमा सहकार्य गर्दै जाने उहाँले बताउनुभयो। कार्यक्रमको सहजीकरण ओद बहादुर भण्डारी गणेशले गर्नुभएको थियो।
0: विगत 1 महिनादेखि नागरिकले खाना पकाउने ग्यासको अभाव भोगिरहेका छन्। दाङमा राप्ती भेरी र मनोकामना ग्यासका उपभोक्ताहरू धेरै रहेका छन्। प्रशासनको निरन्तरको अनुगमन र व्यवसायको सतर्कताका कारण पछिल्लो समय केही दिन केही सहज भए जस्तो देखिए पनि पूर्ण रूपमा उपभोक्ताले सहजै खाना पकाउने ग्यास पाउन सकिरहेका छैनन्। राप्ती र भेरी ग्यास अलि बढ़ी जिल्लामा आए पनि मनोकामना ग्यासका उपभोक्ताहरू भने मारमा परेका छन्। अन्य ग्यास कम्पनीहरूले मनोकामना ग्यासका खाली सिलिण्डर नसाटिदिँदा पनि समस्या भएको छ। कम्पनीले पर्याप्त मात्रामा ग्यास नपठाउँदा समस्या भएको ग्यास विक्रेता महासंघ दाङका अध्यक्ष सन्तोष श्रेष्ठले जानकारी दिनुभयो।
2: मंगल ग्यास भराइको हाल मंगल ग्यास भराइमा नआएको आज एक हप्ता हो। त्यो किन नआएको बुझ्दाखेरि कम्पनीमा हामीले कम्पनीमा नेपाल आर्मी कम्पनी पर्याप्त रूपमा ग्यास नदिएको कारणले कम्पनीले हामीले बुझ्ने गर्न सकेको छैन भन्ने निर्णय हामीले बुझ्दाखेरि अरू कम्पनीले आफ्नो टाउन ग्रेड भन्दा बढी पाएको उहाँहरूले ग्यास ग्रहण भएको छ। धेरै राख्नेहरूले कतिले सामान पाउनु भएको छ, धेरैले 15 कोटी बढी पाएको छ भने हामी चाहिँ हुनु भएको छ। अन्य अरू कम्पनीले ग्यास पाउनु भएको छ। मन्दनाले 25 तारिकसम्म पाउने बुलेट 47 बुलेटमा जम्मा 40 बुलेट पाएको कारणले 7 बुलेट माइनस छ। 7 बुलेट भनेको 8,750 सिलिन्डर हो। त्यो कम्पनीमा 25 तारिकसम्म नआएको कारणले विभिन्न जिल्लाहरू मलाई ग्यास आउन नसकेको कारण ग्राहकले हाम्रो दुःख पनि ग्राहकहरू दुःख पाउनु छ। यसको समाधान के गर्नु पर्ने सतर्कता के हो? नेपाल आर्मीमा बुझ्नु पऱ्यो या कम्पनी बुझ्नु जहाँ जुन जुन निकायमा त्यहाँ बुझिनु पर्यो तपाईँहरू हामीसँग बुझ्नु पऱ्यो। सतर्कता के हो? किन मलाई ग्यास सिलिन्डर बुलेट पाएर राखेको छैन? त्यो बुझ्ने निर्देश सबैले कालो चाँडो भन्दा जहाँ ग्यास आउने बाटोमा मिल्छ भन्ने आशा छ। हामी फोन गर्दा कम्पनीले ग्यास छैन भन्छ। ग्यास नभएको कारणले अब उसले हाम्रो कुरा सकिँदैन। अब यता हाम्रो न ग्यास हामीले ग्यास बाँच्दैन जनताले हाम्रो माग्दैछ। हेर्नुहोस् दोकानमा आएर होइन कसरी बोल्ने हामी बोल्दा बोल्दा हामी खाइसक्यो। हेर्नुहोस् अब कति भन्ने बोल्दा भन्ने अब त्यो गर्छ तपाईँले बोलाएर मैले आफ्नो जिज्ञासा कुराहरू गरेर राखेको छु। अब हेरौँ अब सत्य प्रति छानबिन गरौँ के कसो हो, किन ग्यास उहाँले पाउनु भएन, के कारण पाउनु भएन, किन ब्याह छैन नेपाल आर्मी कम्पनी, त्यो कुराहरू स्पष्ट भइसक्यो।

0: है,
1: दुःख हुन्छ। धन्यवाद।
2: अब बाँकी समाचार। दाङको बबई गाउँपालिका वडा नम्बर 7 स्थित सरस्वती माध्यमिक विद्यालय चरकमटियामा व्यवस्थापन समिति गठन हुन सकेको छैन। तीनवटा बैठकले समेत विद्यालय व्यवस्थापन समिति गठन गर्न नसकेको विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष प्रेम बहादुर रामजाले बताउनुभयो। विशेष गरी सदस्यहरूको शैक्षिक योग्यता र राजनीतिक संलग्नता सम्बन्धीको नियमले गर्दा योग्य व्यक्ति भेटाउनै मुस्किल परेको उहाँको भनाइ छ। नियमावली अनुसार माध्यमिक विद्यालयका लागि 12 कक्षा उत्तीर्ण गरेको र कुनै पनि राजनीतिक दलमा 5 वर्षदेखि सदस्यता नभएको व्यक्ति सदस्य हुनुपर्ने प्रावधानले गर्दा त्यहाँ सोही अनुसारका सदस्य नै फेला नपरेको उहाँको भनाइ छ। गएको जेठ 10 गते जेठ 24 गते बैठकमा गणपूरक संख्या नै पुगेन भने अर्को भेला साउन 22 गते बोलाइयो। सोही भेलामा नयाँ नियमावली अनुसारका योग्य व्यक्तिले सम्पर्क गर्न भनी 5 दिने सूचना समेत जारी गरिएको थियो, तर त्यो अनुसार अभिभावक नआउँदा व्यवस्थापन समितिलाई पूर्णता दिन समस्या भएको पालिका शाखा शिक्षा शाखा प्रमुख सरस्वती भण्डारीले बताउनुभयो। उहाँका अनुसार यसभन्दा अघिको कार्यकाल गएको जेठमै सकिएको हो। उक्त विद्यालय कक्षा 12 सम्म सञ्चालित छ।
3: लुम्बिनी प्रदेशमा कार्यरत 1206 जना पत्रकारको सामूहिक दुर्घटना बीमा गरिएको छ। पत्रकारको पेशागत जोखिमलाई मध्यनजर गर्दै उनीहरूलाई आर्थिक सुरक्षाको प्रत्याभूति दिने उद्देश्यले लुम्बिनी प्रदेश सरकारको आन्तरिक मामिला कानून उद्योग तथा यातायात मन्त्रालय राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगंज र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति बीच सम्झौता गरी दुर्घटना बीमा गरिएको हो। मन्त्रालयका तर्फबाट प्रदेश सचिव भरतमणि पाण्डे, राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपालगंजका प्रमुख नवीन शर्मा पौडेल र नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य ओमप्रकाश गुप्ताले हस्ताक्षर गर्नुभएको हो। सम्झौता अनुसार लुम्बिनी प्रदेशमा क्रियाशील 1206 जना पत्रकारहरूको प्रति व्यक्ति 5,65,000 रूपियाँ बराबरको दुर्घटना बीमा गरिएको छ। प्रदेश सरकारको आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत पत्रकारहरूको सामूहिक दुर्घटना बीमा कार्यक्रम कार्यान्वयन गरिएको हो। पत्रकार पेशामा समाचार संकलन, स्थलगत रिपोर्टिङ तथा विपद दुर्घटना र जोखिमयुक्त क्षेत्रमा पुगेर काम गर्नुपर्ने भएकाले सम्भावित दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरण गर्न बीमा कार्यक्रम सञ्चालन गरिएको मन्त्रालयले जनाएको छ। बीमाले पत्रकारहरूलाई पेशागत कार्यमा क्रममा हुन सक्ने दुर्घटनाबाट सृजित आर्थिक क्षतिमा राहत पुग्ने अपेक्षा गरिएको छ। सम्झौता अनुसार बीमित पत्रकारहरूले दुर्घटनाबाट क्षति बेहोरेको अवस्थामा तोकिएको बीमा रकम र प्रचलित बीमा व्यवस्था अनुसारको सुविधा प्राप्त गर्नेछन्। प्रदेश सरकारले पत्रकारको पेशागत सुरक्षा र कल्याणलाई प्राथमिकतामा राख्दै दुर्घटना बीमा कार्यक्रम सञ्चालन गरेको जनाएको छ।
2: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले विभिन्न सामुद्रिक नाकाहरूबाट अत्यावश्यक वस्तुहरूको सुरक्षित ढुवानी निश्चित गर्न एक विश्वास निर्माण संयन्त्र निर्माणका लागि आह्वान गर्नुभएको छ। महासचिव गुटेरेसले हर्मुज जलमार्गको संकट सम्बोधनका लागि गएको मार्चमा गठित कार्यदलले एक व्यावहारिक र समयबद्ध संयन्त्रको विकास गरेको जानकारी दिनुभयो। सो संयन्त्र प्रारम्भिक रूपमा रासायनिक मल र त्यसको कच्चा पदार्थको ढुवानीमा केन्द्रित हुने र पछि अरू उत्पादनमा पनि विस्तार गर्न सकिने उहाँको भनाइ छ। हर्मुज जलमार्ग र लाल सागरमा भइरहेका निरन्तरका आक्रमण र अवरोधका कारण ऊर्जा, मल र अन्य आधारभूत सामग्रीको ढुवानीमा गम्भीर असर परेको छ। यसै गरी युक्रेन युद्धका कारण तेल, खाद्यान्न र कृषि उपज निर्यातका लागि महत्वपूर्ण मानिने सामुद्रिक मार्गहरू पनि खतरामा परेको उहाँले उल्लेख गर्नुभयो। महासचिवले सामुद्रिक मार्गको स्वतन्त्रता र आधिकारिक अन्तर्राष्ट्रिय शान्ति सुरक्षा र अरबौं मानिसको जीवन निर्भर रहने खाद्यान्न एवं ऊर्जाको प्रवाहका लागि अत्यावश्यक रहेको बताउनुभयो।
3: मध्यपश्चिम खबरमा अब खेल खबर। संखुवा सभाको खाँदबारी नगरपालिकामा संखुवा सभा गोल्ड कप फुटबल प्रतियोगिता हुने भएको छ। एडभान्स क्लबको आयोजनामा उक्त प्रतियोगिता आगामी कार्तिक 14 गतेदेखि 20 गतेसम्म हुनेछ। सदरमुकाम खाँदबारीमा आयोजक एडभान्स क्लब माने भन्ज्याङले आज पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो। सामाजिक सद्भावका लागि युवा एकता विकृति विसंगति विरूद्ध खेलकुदद्वारा सहकारीको प्रतिबद्धता नाराका साथ शुरू हुने प्रतियोगिताका खेल माने भन्ज्याङ स्थित महेन्द्र माध्यमिक विद्यालयको खेल मैदानमा खेलाइनेछ। एडभान्स क्लबले सञ्चालन गर्दै आएको जिल्ला स्तरीय अरूण कपलाई 2064 सालदेखि परिमार्जन गर्दै अरूण भ्याली रनिङ सिल्ड फुटबल प्रतियोगिताका रूपमा निरन्तरता दिँदै आएको छ। प्रतियोगिताको विजेताले नगद 5 लाख र उपविजेताले 3 लाख पुरस्कार प्राप्त गर्ने छन्।
2: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 31.5 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय घराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा फाटफुट रूपमा पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रह्यो भने सापेक्षित आर्द्रता 73% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
3: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
2: चीनमा हिमताल फुट्दा नेपालमा बाढ़ी, रसुवा नुवाकोट ढाटिङमा अकल्पनीय क्षति, 9 जनाको शव फेला, 79 जना सुरक्षा कर्मी सहित सयौं सम्पर्कविहीन।
3: जिल्ला प्रहरी कार्यालयद्वारा साउन महिनामा गरेको कामको विवरण सार्वजनिक, 71 फरार प्रतिवादी पक्राउ, साउन महिनामा भएका 23 सवारी दुर्घटनामा 7 जनाको मृत्यु।
2: दाङमा अझै पनि नागरिकलाई खाना पकाउने ग्यासको अभाव कायमै, प्रशासनले निरन्तर अनुगमन गरे पनि उपभोक्तालाई ग्यास पाउन अझै सकस।
3: र तुलसीपुरमा सवारी दुर्घटना न्यूनीकरण गर्न राप्ती परोपकार संघ नेपालद्वारा प्रहरीलाई 20 स्थान डिभाइडर हस्तान्तरण।
2: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
3: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी, प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोतालाई पनि धन्यवाद दिँदै म अमर क्षितिज
2: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डी फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै थलोमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र? कहाँ?
3: भन्दिन के?
2: साथी भन्दिनौ।
3: आई लभ यू पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डी फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि
3: इलेक्ट्रोनिक घुराई दान
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
2: फोन नम्बर
3: 082562452
2: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट सहित उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: मम्मी दाँत दुख्यो।
6: मम्मी मेरो दाँत बाङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
7: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
8: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
6: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खुराईमा
8: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
9: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
10: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
8: सम्पर्क फोन नम्बर 082-5902222।
6: जु रोड चुट्टी पुकार खोइनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्यपश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
11: चेहरे पे नकाब डालकर अपने गम को छिपा सकते हो, लेकिन तकदीर में लिखी बर्बादी को नहीं।
12: भीएफएक्स सिनेमास घोराई द सौडीकुला दाङमा भव्य प्रदर्शन भइरहेको छ हिन्दी कथानक चलचित्र टक्सिक। साथै यही भाद्र 12 गते रक्षाबन्धनको अवसरमा नेपाली कथानक चलचित्र पार्वती पनि प्रदर्शनमा आउँदैछ। हेरेर भरपूर मनोरञ्जन लिनुहोस्।
13: सीता के भयो तिमीलाई? घुम्सेर बसेछौ
14: के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेन। अब त आशै मरिसक्यो।
13: के कुरा गर्छिन् यिनले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अत्यार हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
14: ए ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
15: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिपि चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
12: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
15: शिशु क्लिनिक फर्टिलिटी बिपिचोक खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-23572।
12: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
5: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
16: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
5: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
17: गौथरीले पास गर्छ एसएलसी।
18: आमा म पढ्छु नि है।
19: स्वर्गद्वारी चलचित्र मन्दिर घोराही दाङमा पाँचौ हप्तामा भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
18: आजबाट हाम्रो घरको इज्जत तेरो हातमा छ।
19: यही भाद्र पाँच गते शुक्रबारका दिनदेखि भव्य प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र मास्टर ने।
12: साथै यही भाद्र 10 गते देखि हिन्दी कथानक चलचित्र टक्सिक भव्य प्रदर्शन हुँदैछ।
20: सिटी में आकर

0: कार्यक्रम समय चक्रमा म कार्यक्रम प्रस्तोता अमर क्षितिजको यहाँलाई हार्दिक स्वागत छ। प्रविधिमा हुनुहुन्छ विशाल चौधरी। कार्यक्रम समय चक्र तपाईँ हरेक हप्ताको बुधबार बेलुका 6:30 बजेदेखि 7 बजेसम्म सुन्न सक्नुहुन्छ। कार्यक्रम समय चक्रमा हामी समाजमा रहेका विभिन्न त्यस्ता व्यक्तिहरूलाई आमन्त्रण गर्छौं र विभिन्न विषयवस्तुमा रहेर कुराकानी गर्छौं। आजको कार्यक्रममा हामी राष्ट्रिय स्वतन्त्र पार्टी दाङका सभापति किरण खनाललाई हामी यहाँ आमन्त्रण गरेका छौं। अहिलेको बदलिदो राजनैतिक परिस्थितिका बारेमा रहेर र समग्र जिल्लाको राजनीतिका बारेमा रहेर कुराकानी गर्नेछौ। किरणजी, यहाँलाई स्वागत छ कार्यक्रम समय चक्रमा।
1: धन्यवाद हजुर।
0: अहिले जिल्ला सभापति हुनुभएको छ, पार्टीका गतिविधिहरूलाई चाहिँ के कसरी अगाडि बढ़ाइराख्नु भएको छ?
1: ठिक छ, यसमा कसो भने सांगठनिक हिसाबले हामीहरू अगाडि बढ़िरहेको अवस्था छ। सँगसँगै राजनीतिक दलहरूसँगको सहकार्य एक किसिमको भइराखेकै छ, सबैको सहकार्यमा हामी अगाडि बढ़िरहेकै छौं।
0: भर्खरको आशलाग्दो एउटा युवा राजनीतिमा आउनुभएको छ, पक्कै पनि यसलाई सकारात्मक ढंगले लिनुपर्छ। कसरी जोडिनुभयो राजनीतिमा, त्यहाँबाट शुरू गरौं न।
1: हजुर, एकदम धन्यवाद छ, यो प्रश्न चाहिँ एकदम राम्रो छ। 2079 सालतिर हो जब रवि दाईले यो पार्टीको उद्घोष गर्नुभयो। त्यो बेलामा एउटा नयाँ वैकल्पिक शक्तिहरूको खोजी यो समाजमा भइरहेको अवस्था थियो। त्यसमा हामी युवाहरू पनि यो देशमा बस्नुपर्छ, यो देशमा केही गर्नुपर्छ र पोलिटिकल्ली केही चेन्जेसहरू ल्याउन सकियो भने चाहिँ निश्चय पनि समाज सुधार हुन्छ भन्ने मेरो आफ्नो पनि बुझाइ थियो। त्यसै सन्दर्भमा नयाँ पार्टी खोल्दै गर्दा हामी जस्तै युवाहरूको लागि एउटा प्लेटफर्म पनि भयो, नयाँ तरिकाले जाउँ, नयाँ आफ्नो क्षमता देखाउँ भन्ने कुराहरूको चाहिँ सुरुवाती भयो जस्तो लाग्यो। र त्यसमा निश्चय पनि हामीहरू जस्ता युवा धेरै जोडियौं र अहिले हामी सँगसँगै जोडिएका साथीहरू कतै न कतै पार्टीको कुनै न कुनै एउटा विभागमा अथवा समितिमा रहेर काम गरिरहेका छौं। राजनीतिक यात्रा साँच्चैमै यो समाज सुधारका लागि चाहिँ आवश्यक पनि हो र त्यसैलाई महत्व ठानेरै राष्ट्रिय स्वतन्त्र पार्टीमा म जोडिएको हुँ।
0: अब तपाईँहरूकै भाषामा भन्दाखेरि पुराना भनिएका पार्टीहरू काँग्रेस, एमाले, माओवादीमा हेर्ने हो भने पछाडि त्यो जिल्ला नेतृत्वमा अझ चाहिँ पार्टी नै हाँक्ने गरेर हिसाबले हेर्ने हो भने त 20 वर्षसम्म चाहिँ लाग्ने गरेछ। अब तपाईँ यो 79 सालबाट हुन त पार्टी नै भर्खरै स्थापना भएको भयो, 79 सालबाट प्रवेश गर्दै गर्दाखेरि अहिले जिल्ला नेतृत्वमा पुग्नु भएको छ, आफ्नो यो पदीय भूमिकालाई, जिम्मेवारीलाई चाहिँ कसरी लिनु भएको छ?
1: एकदम यो पद चाहिँ छेडेकै हो, पद चाहिँ केही समयकै लागि हुन्छ, तर त्यो पदमा बसुन्जेल चाहिँ आफूले कस्तो भूमिका निर्वाह गरिन्छ भन्ने चाहिँ मुख्य कुरा हुन्छ। जस्तो आजको दिनमा दाङ जिल्लाको सभापति हुँदै गर्दा मैले आफ्नो संगठनभित्रका साथीहरूलाई कसरी समेटेर राखेको छु भन्ने कुरा नै महत्वपूर्ण कुरा हो। सम्भवतः लाग्छ मेरो ज्ञान विवेकले भएसम्म मैले आफ्ना दाङ जिल्लाका साथीहरूलाई चाहिँ एकदम एउटा सहकार्य गरेर राम्रो सबैलाई सम्मानसहित स्थान दिएको छु र साथीहरू पनि त्यही भूमिका निर्वाह गर्दै हुनुहुन्छ र एकदम मलाई सहयोग गर्दै संगठनका साथीहरूको सहयोगबाट नै म आफू पनि जिल्ला सभापति भएको हुँ, उहाँहरूकै भोटिङबाट भएको हुँ। त्यसैले संगठनमा साथीहरू एकदम कटिबद्ध भएर लाग्नुभएको छ, उहाँहरूले सहयोग गर्नुभएको छ र सांगठनिक हिसाबले भन्नुपर्दा म निश्चय पनि एउटा युवाको हिसाबले र अहिलेको परिवर्तनले चाहेको युवा नेतृत्व अगाडि आउनुपर्छ भन्ने कुरालाई चाहिँ दाङ जिल्लाले चाहिँ सहर्ष स्वीकारेर मलाई विजय पनि गराउनु भएको छ। त्यसको लागि यही कार्यक्रम मार्फतबाट धन्यवाद पनि दिन चाहन्छु।
0: तपाईँ राष्ट्रिय स्वतन्त्र पार्टीमा आबद्ध हुनुभन्दा पहिले त्यस्ता खालका कुनै राजनीतिक गतिविधिमा संलग्न हुनुभयो कि भएन? एकैचोटि पहिलो पार्टी बन्यो कि अब अहिले त राष्ट्रपाला पनि के भनिन्छ भन्दाखेरि यो पार्टीबाट आएको त्यो पार्टीबाट आएको भनिन्छ, तपाईँ योभन्दा अगाडिको पृष्ठभूमि के हो तपाईँ?
1: एकदम धन्यवाद। यो प्रश्न चाहिँ हामीलाई जहिले पनि आइरहने प्रश्न हो। यो चाहिँ कस्तो छ भने हामी कोही पनि यो समाजमा कतै न कतै केही न केही पोलिटिकल्ली कनेक्ट भइराखेकै अवस्था हुन्छ। सबै चाहिँ हुनुहुन्छ भन्न मिल्दैन, तर पोलिटिकल ब्याकग्राउन्ड भएको फ्यामिलीहरूमा चाहिँ यो कता कता देखिन्छ। जस्तो हाम्रो घरमै बुवा राष्ट्रिय जनमोर्चाको नेता हुँदै गर्दा अब हामी जनमोर्चाको इन्फ्लुएन्स अलिअलि हुने स्वाभाविक नै हो, यद्यपि म चाहिँ सदस्यता थिइनँ, तर पछि पारिवारिक राजनीतिक ब्याकग्राउन्ड चाहिँ कंग्रेसको लाइन बन्दै गयो, जसमा बुवा चाहिँ पछि कंग्रेस पुग्नुभयो, त्यसमा चाहिँ म पनि सँगसँगै नगर भनौ न म ओडाको एउटा सदस्यको हैसियतले म नेपाली कंग्रेसमै थिएँ, ओडाको सदस्यका हैसियतले काम गरिराखेको थिएँ। मेरो राजनीतिक ब्याकग्राउन्ड चाहिँ त्यही नै हो, त्योभन्दा अगाडि खासै धेरै लामो ब्याकग्राउन्ड छैन।
0: भनेपछि अलिकति भए पनि थोरै भए पनि योभन्दा अगाडि चाहिँ राजनीति बुझेर यो फिल्डतिर चाहिँ आइयो।
1: एकदमै राजनीति अलिअलि बुझ्न पाइयो, म त धन्यवाद पनि भन्छु मेरा अग्रजहरूलाई जो नेपाली कंग्रेसमा हुनुहुन्छ, उहाँबाट केही अलिअलि सिक्न पनि पाइयो र त्यहाँभित्रका अलिकति व्यतिथिहरू पनि देख्न पाइयो। अब यहाँबाट चाहिँ हुँदैन, हामी चाहिँ अगाडि बढ्नै पर्छ भन्ने भइसके पछाडि चाहिँ फेरि यता हामी राष्ट्रपतिर कनेक्ट भयौं र केही चिज नयाँ गर्न खोज्दैछौ।
0: अब हुन त जिल्ला नेतृत्व हाँकिराख्नु भएको छ, यो प्रश्न सान्दर्भिक हुन्छ कि हुँदैन, तपाईँ अहिले जुन भूमिकामा हुनुहुन्छ, जुन पदमा हुनुहुन्छ, म साँच्चीकै चाहिँ अब दीर्घकालसम्म चाहिँ समाजका लागि केही गर्छु भनेर राजनीतिमा होमिनु भयो या होइन यो लहरमा चाहिँ लागिहाल्नु त भनेर चाहिँ कसरी जोडिनु भयो?
1: एकदमै यो चाहिँ विशेष गरी हामीहरूलाई सधैँभरि आउने आरोप पनि हो, यो अवसरवादीहरूको झुण्ड हो, यो कंग्रेस एमाले माओवादीमा अवसर नपाएका मान्छेहरू हुन् भन्ने पनि छ। तर यस्तो हुन्छ, अवसरको खोजी हर कसैले गर्छ, अवसरको खोजी गर्नुलाई नराम्रो भन्न बन्दैन,
0: त्यो गर्नु पनि पर्यो
1: एकदमै। तर के चाहिँ हो भने फेरि हामी अवसरवादी नै भएर पोजिसनका लागि मात्रै आएका छौँ। हेर्नु निश्चय पनि म पार्टीमा सदस्य हुँदै गर्दा सामान्य मोबाइलबाट अनलाइन मार्फत म आफैले आफ्नो पार्टी सदस्यता लिएको हुँ, या कसैलाई भन्सुन गरेर कसैले मलाई यो पोजिसनमा राख्दै भनेर भएको छ होइन। तसर्थ कुनै पनि टर्म्स एण्ड कन्डिसन नराखिकन राज्यसभामा जोडिएका कारणले अब सबैलाई चाहिँ एउटै ट्याग लगाउनु चाहिँ अलिकति मिल्दैन भन्ने मेरो बुझाइ हो। यद्यपि यत्रो ठूलो समाज छ, यो समाजमा विभिन्न पार्टीबाट प्रवेश गर्नुभएको छ, सबैको विचार चिन्तन एउटै हुँदैन, कोही अवसरकै खोजीमा पनि आउनुभएको होला, तर अवसरकै खोजीमा आउनुभएको छ भने पनि आफूलाई प्रमाणित चाहिँ गरेर देखाउनु पर्यो, संगठनभित्र रहेर प्रमाणित गर्नु छ। होइन म अवसरको खोजी पनि हो, सँगसँगै म चाहिँ यो चिजको लागि चाहिँ भ्यालिड छु भन्ने उहाँले देखाउन सक्नुहुन्छ नि, वाइ नट, उहाँ सबैको एउटा अधिकार छ त्यो भनौँ न एक हिसाबले। म यो चिज मलाई भयो भने म यो चिजमा फिट हुन सक्छु, मेरो पोजिसन यो हो, म यहाँ भयो भने चाहिँ राइट म्यान राइट प्लेस हुन्छ भन्ने लाग्छ भने वाइ नट, त्यो त पाउँछ।
0: अब यो राजनीतिमा जोडिँदै गर्दाखेरि राजनीतिलाई एक थरीले समाज सेवा र एक थरीले व्यावसायिक हिसाबले चाहिँ अगाडि बढ़ाएको देखिन्छ। यो राजनीतिमा जोडिनका लागि आर्थिक पाटो पनि त्यत्तिकै बलियो चाहिन्छ भनिन्छ। हामीले सुन्नमा आएको तपाईँ चाहिँ एउटा व्यावसायिक ब्याकग्राउण्डबाट आउनुभएको छ, एउटा युवालाई राजनीतिमा जाँदै गर्दाखेरि विभिन्न ठाउँमा कार्यकर्ताहरूका इच्छा चाहनाहरू गर्ने गर्दै गर्दाखेरि चाहिँ कतिको गाह्रो साह्रो हुन्छ, त्यो आर्थिक पाटो म्यानेज गर्न चाहिँ कतिको गाह्रो साह्रो हुन्छ?
1: एकदमै यो हर कुराहरू समाजमा भएका कुराहरू आर्थिकसँगै जोडिन्छ। यद्यपि राजनीति समाजसेवा हो, नितान्त समाजसेवा हो, यहाँ आर्थिक गतिविधि भन्ने हुँदैन, तर फेरि पार्टी सञ्चालनको लागि आर्थिक पनि त्यत्तिकै जरुरी हुन्छ, जुन चाहिँ हामीले पार्टीका जिम्मेवार व्यक्तिहरूसँग केही सहयोगले नै हामीले अहिलेसम्म चलाइराखेकै छौं। राजनीति समाजसेवा नै हो, यहाँनिर कसैले आएर फाइदा कमाउँछु, दुई चार पैसा कमाउँछु कि भन्ने आशले आएका साथीहरू बीचमा पार्टी छाडि पनि सक्नु भएको छ। यो तपाईँले सोधेको प्रश्नको उत्तर चाहिँ एकदम सटीक तरिकाले के दिन चाहन्छु भने राष्ट्रिय स्वतन्त्र पार्टीमा पैसा चल्दैन, यो चाहिँ हाम्रो उम्मेद्वार छनौट रूपरेखा पनि अस्ति आयो, एकदम पारदर्शी तरिकाले उम्मेद्वार छनौट हुँदैछ भनेको एउटा पनि ठाउँमा पैसाको चलखेल भयो भने इमिडिएट एक्सन लिएर पार्टीले कार्यवाही गर्छ भनेको छ। यसमा चाहिँ नो इफ नो बट, हाम्रो पार्टीको नितान्त क्लियर कट कुरा छ, यसमा चाहिँ मेरिटो बेसिसमा काम हुन्छ, जसको क्षमता छ ऊ अगाडि आउँछ, अरू यसमा सम्भावना छैन। फेरि एउटा चाहिँ कस्तो राम्रो छ भने हाम्रो पार्टीको विधान अनि एउटा उम्मेद्वार छनौट रूपरेखा कस्तो राम्रो छ भने तपाईँसँग पैसा छैन, आर्थिक रूपले विपन्न हुनुहुन्छ, तर तपाईँलाई उम्मेद्वार हुनु मन छ भने एउटा सामान्य निवेदन पेश गरे भने तपाईँलाई ल्याटरल इन्ट्री गरेर भए पनि उम्मेद्वारको प्रक्रियामा चाहिँ जान पाउनुहुन्छ,
0: त्यो प्रक्रियामा चाहिँ छिर्न पाइयो,
1: एकदमै तपाईँ प्रक्रियामा आउन पाउनुहुन्छ। र अरू चाहिँ सबै लिडरसिप एकाडेमी भयो, पोलिटिकल प्रोक्सिमिटीहरूका कुराहरू छन्, त्यसमा तपाईँले आफ्नो क्षमता देखाएर नितान्त बिना एक रुपियाँ खर्च गरेर तपाईँ उम्मेद्वार हुन पाउनुहुन्छ। त्यही भएर हामी चाहिँ त्यही भएर अरूभन्दा हाम्रो पार्टी फरक छ भनेर
0: मैले तपाईँले समग्र पार्टीको कुरा गर्नुभयो। मैले एउटा व्यक्ति किरण खनाललाई राजनीतिक गतिविधि गर्दै गर्दाखेरि यहाँबाट चाहिँ बंगलाचुली पुग्नुपर्छ, यहाँबाट चाहिँ कालाकाटे पुग्नुपर्छ, यहाँबाट चाहिँ गंगटे पुग्नुपर्छ, सबै जिल्ला के अरे जिल्ला भरि नै हिँड्नु पर्यो तपाईँ, त्यसको खर्चको पाटो चाहिँ एउटा राजनीति गर्ने नेतृत्वले जिल्ला नेतृत्वले चाहिँ कसरी म्यानेज गर्छ, त्यो पाटो चाहिँ कसरी बलियो बनाउँदै हुनुहुन्छ भने मैले
1: एकदम यो चाहिँ यस्तो छ, अहिलेसम्मको मेरो राजनीति करियर भनौँ, राष्ट्रपतिको राजनीति करियरमा हामीहरूले एउटा सिस्टम चाहिँ बनाएका छौं। जस्तो पार्टी सञ्चालन गर्नलाई हाम्रो समितिले, हाम्रो जिल्ला कार्य समितिले चाहिँ 200 रुपियाँ पर मिटिङ 200 रुपियाँ हामीले उठाउँछौ। त्यहाँबाट सामान्य हाम्रो प्रशासनभित्रको खर्चहरू मेन्टेन गरेका छौं भने, जस्तो अरू जति पनि हिँडिन्छ त्यो हिँड्ने खर्च चाहिँ व्यक्तिगत, नितान्त व्यक्तिगत खर्च हो। यसमा कतै हाम्रो पैसा आउने स्रोतहरू केही पनि छैन। र सँगसँगै
0: व्यक्तिगत खर्च चाहिँ कसरी जुट्छ
1: भने, सँगसँगै म यसमा म आफू व्यापारी पनि भएका कारणले मलाई यति हिँड्नका लागि चाहिँ आजको दिनमा भगवानको कृपा छ, यति हिँड्नको लागि चाहिँ मलाई असहज भएको छैन। म आफ्नो खर्च चाहिँ आफै नै मेन्टेन गरिरहेको छु। म विगत 2068 सालदेखि मेरो आफ्नो आफ्नै पोल्ट्री फार्म पनि छ र त्यहाँबाट आय आर्जन भएको पैसा मध्ये केही पैसा चाहिँ आफ्नो व्यक्तिगत खर्चका लागि नै प्रयोग गरिरहेको अवस्था छ। भन्नुपर्दाखेरि आजको दिनमा जिल्लाभरि दगुर्ने पैसाको म्यानेजमेन्ट चाहिँ आफ्नै कमाईको स्रोत चाहिँ आफ्नै कमाईबाट नै चलाइरहेको छु।
0: आदरणीय श्रोताहरू, तपाईँ यति बेला सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 MHz कार्यक्रम समय चक्र र म छु प्रस्तोता अमर क्षितिज। आज हामीसँग हुनुहुन्छ राष्ट्रिय स्वतन्त्र पार्टी दाङका सभापति किरण खनाल र समग्र जिल्लाको राजनीति र युवाको इच्छा चाहनाका बारेमा चाहिँ हामी कुराकानी गर्न गइराखेका छौं। र म पुनः स्वागत गर्दै यहाँलाई, जस्तो अहिले रासोपाले एउटा अकल्पनीय नै भन्न पर्छ अहिलेको जनमतलाई हेर्दाखेरि, अब त्यो फ्रस्ट्रेशनको होला, त्यो चाहिँ रासोपाको नीति विधि सिद्धान्त मन पराएर होला, रासोपाले यथेष्ट बहुमत प्राप्त गरेको छ, एउटा के पनि नजिर स्थापित भएको छ भने अहिलेको संसदीय अभ्यासमा कसैको पनि बहुमत आउँदैन भन्ने कुराहरू गरिरहँदाखेरि रासोपाले त्यो बहुमत पनि स्पष्ट दुई तिहाईको बहुमत प्राप्त गरेको छ। अहिलेको तपाईँ जिल्ला नेतृत्व हुँदै गर्दाखेरि र केन्द्रको सरकार सञ्चालनको प्रक्रिया हेर्दै गर्दाखेरि चाहिँ यसलाई चाहिँ कसरी लिनुभएको छ?
1: निश्चय पनि स्थानीय हाम्रो संघीय निर्वाचनमा जसरी भनौँ न 52 लाख टेन्टेटिभ 52 लाख मत आयो, त्यो मत चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीको मात्रै चाहिँ निश्चय पनि होइन, त्यो कंग्रेस, एमाले, माओवादी, हामी सबैको भोट हो। त्यो एउटा फ्रस्ट्रेसन, मास फ्रस्ट्रेसनको पनि भोट हो र सँगसँगै विश्वासको पनि भोट हो। एकचोटि चाहिँ राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा बहुमत दिएर पठायो भने कस्तो गर्दो रहेछ त, स्टेबल गभर्नमेन्ट भयो भने चाहिँ राज्यले कसरी जनतालाई हेर्छ भन्ने जनताले हेर्न चाहेको जस्तो पनि मलाई लाग्छ। यसमा बहुमत आउनुमा चाहिँ मैले त्यस्तो आश्चर्य नै मानेको अवस्था चाहिँ होइन, तर नियर 2/3 पुग्नु चाहिँ इम्पोसिबलै भन्ने सुनिन्थ्यो। पुराना दलका कुराहरू सुन्दाखेरि चाहिँ त्यस्तो लाग्थ्यो, तर जनता जनार्दन हुन् भन्ने कुरा चाहिँ जनताहरूले देखाइदिनु भएको छ। यदि जनताले विश्वास गरे भने चाहिँ 2/3 अरू जुनसुकै पार्टीले पनि ल्याउन सक्छ भन्ने चाहिँ इक्जाम्पल सेट जनताले गरिसकेका छन्। यसमा चाहिँ हामीहरूले आज यो जनमतलाई कदर गरेनौँ भने मोस्ट प्रोभेब्ली अर्को निर्वाचनमा जाँदै गर्दा त्यो सिनारियो उल्टो पनि हुन सक्छ। त्यसैले एउटा सचेतको भोट पनि, सचेतना जगाउने भोट पनि हो कि यो चाहिँ अहिले हामीले पायौं अब अर्कोले चाहिँ पाउँदैन भन्ने चाहिँ होइन, अहिले हामीले पायौं यसलाई चाहिँ कसरी सस्टेन गर्ने, जनतामा कसरी जाने, सुशासनको महसुस जनतालाई कसरी गराउने, यो चिज चाहिँ महसुस गरौ है भनेर हामीलाई चाहिँ बहुमत दिनुभयो। यसका लागि चाहिँ आम जनताहरूलाई फेरि तपाईँकै कार्यक्रम मार्फत धन्यवाद पनि दिन चाहन्छु र यसै गरी हामीलाई स्थानीय तहसम्म पनि बहुमत पुग्ने गरी भनौँ अथवा स्थानीय तहमा पनि हामीलाई राम्रो मतदान गरेर विजय गराउनु भयो भने अझ एउटा जुन हायरार्की मेन्टेन भएर बजेट आउने प्रोसेस हुन्छ त्यो प्रोसेसमा अझ सहज हुने र भोलि बिहान स्थानीय तहमा पनि काम गर्न सजिलो हुन्थ्यो भन्ने अपेक्षा पनि राखेको छु।
0: जनतालाई त म दिनुभयो। अहिलेको सरकार सञ्चालनको प्रक्रिया हेर्दाखेरि, सेवा डेलिभरीको कुराहरू हेर्दाखेरि चाहिँ सरकार कुन बाटोमा अगाडि बढ़िराखेको छ र कसरी अगाडि बढ़िराखेको छ? हिजो चुनाव प्रचारका क्रममा साँच्चीकै हामीले भने जस्तै चुनावी एजेण्डाहरू सँगसँगै अगाडि बढ़ेको छ अथवा चाहिँ त्यो एजेण्डा भन्दा केही लगपकिएको छ?
1: एजेण्डा हामीहरूले जुन एजेण्डाहरू राखेका थियौं, जस्तो वाचा पत्रहरू हामीले दिए, सबैको हातमा थमाएका थियौं, वाचा गरेका थियौं, मलाई कस्तो लाग्छ भने हामी अग्रगामी नै छौं, हामी अगाडि नै बढ़न चाहन्छौं र हामीले जुन कुराहरू भूमिहीन सुकुम्बासीका नाममा हामीले तपाईँहरूलाई सहजीकरण गर्छौं भन्यौं, जस्तो सहकारी पीड़ितहरूका विषयमा बोल्यौं, यी विषयहरूमा आज राज्यले के काम गरिरहेको छ त भन्ने हेर्यो भने ठ्याक्क हामीले बोलेको र हामीले गरेको चाहिँ म्याच चाहिँ हुन्छ। अब यद्यपि यो 4 महिनामा सबै चिज गरेर सक्यौं सकेनौं भन्ने कुरा चाहिँ तपसिलको विषय रहे, यिनी चाहिँ गरेर कास गरेर सकेका छैनौं र निरन्तर हामी यसमा प्रयासमै छौं। तर एउटा आशा जगाउने काम चाहिँ जस्तो हिजो बिहान सहकारी पीड़ितका नाममा सहकारीका संस्थाहरू भनौ अथवा समितिहरू बनाएर जसरी सहकारी पीड़ितलाई नै अन्याय गर्ने तरिकाले काम भए आजको दिनमा हेर्नुहुन्छ भने त लगभग 1542 जना मलाई लाग्छ यो डाटा एक हप्ता अगाडिको हो 1500 साना बचतकर्ताहरूले आफ्नो बचत फिर्ता भनेको आजको दिनमा राष्ट्रपाले हिजो बिहान गरेको प्रतिबद्धतालाई चाहिँ रियालिटीमा कसरी काम गरिरहेको छ भन्ने कुरा हजुरहरूले पनि देख्नुभयो र सँगसँगै भूमिहीनको विषयमा पनि जो रियल सुकुम्बासी हो र सुकुम्बासी आयोग भनेर जसरी लुटेका थिए त्यो आयोगहरू खारेज गरे पछाडि आज हाम्रो सरकारले कति जिम्मेवार भएर पूर्जा बाँडिरहेको छ भन्ने कुरा हजुरहरूले पनि देख्नुभएकै छ भनेपछि हामीहरू चाहिँ एउटा राज्यलाई सुशासन मार्फत राज्यले सुशासन मार्फत जनतालाई कसरी सुशासनको महसुस गराइराखेको छ भन्ने कुराहरू चाहिँ यी सामान्य उदाहरणहरू हुन्।
0: त्यो पूर्जा बाँडेको कुरामा त तपाईँहरूले मात्रै जस लिने कुरा छैन, स्थानीय तहहरूले चाहिँ फर्म भर्नेदेखि लिएर नापी गर्नेदेखि लिएर सबै ठिक्क पारेका थिए र त्यो चाहिँ बाँडेको
1: एकदम हजुरले यो चाहिँ प्रक्रिया चाहिँ एकदम सही भन्नु। तर आजको दिनमा पनि दाङ जिल्लाबाट स्थानीय तहबाट सिडिओ कार्यालयसम्म आउने प्रक्रियाहरू कति ढिलो भएको छ भन्ने कुराहरू तपाईँले देख्नु पनि भयो होला। जम्मा अहिले मैले लेटेस्ट अपडेट पाएको 18 घर परिवारलाई मात्रै पूर्जा बाँडिँदैछ दाङमा भन्ने सुनेको छु। यो कस्तो हो भनेपछि यदि त्यो चिज इफेक्टिभली काम गरेका हुन्थे भने आज यहाँ भएका टेन्टेटिभ सबै सुकुम्बासीहरूले लाल पूर्जा पाउने अवस्था रहन्थ्यो। स्थानीय सरकारले कामै गरेन भने चाहिँ होइन, ढिला सुस्ती र आफ्नो राजनीति बचाउनका लागि अलिकति एजेण्डा चाहिँ राखिराखौं भनेको जस्तो देखिन्छ, त्यो नगरिदिनुहुन पनि म अनुरोध गर्दछु। लाल पूर्जा धनी पूर्जा चाहिँ सुकुम्बासीहरूले पाउनुपर्छ, अव्यवस्थितहरू व्यवस्थित हुनुपर्छ र राज्यले निरन्तर यो प्रक्रियालाई अगाडि बढाएर जुन 500 दिनभित्र हामीले यो गरेर भ्याउँछु भन्नुभएको छ यो कुराहरू चाहिँ 500 दिनभित्र सेटल चाहिँ गरिसक्नुपर्छ।
0: तपाईँलाई लाग्छ यो नेपालको सुकुम्बासी समस्या समाधान चाहिँ अब कहिले पनि नआउने गरेर यो 500 दिन यहाँहरूले नै भनेको 500 दिनमै चाहिँ समस्या समाधान हुन्छ?
1: आशावादी छु, यसमा एकदम आशावादी छु। हुन्छ, गरे भने हुन्छ भन्ने इक्जाम्पल हाम्रो मान्यज्यू प्रतिभा रावलले सेट गर्न खोज्दै हुनुहुन्छ। गरे भने हुन्छ, अवश्य हुन्छ। तर राज्य यदि राज्यले निरन्तरता दियो भने चाहिँ यो चिज हुन्छ भन्नेमा म विश्वस्त छु।
0: किरणजी, जस्तो कतिपय कुराहरू चाहिँ आवेगमा उत्तेजनामा केही मान्छेहरूले चाहिँ बोलिदिँदाखेरि त्यसको प्रभाव चाहिँ तलसम्म चाहिँ परिराखेका हुन्छ।
1: एकदम
0: चुनावका बेला यहाँको पार्टी सभापतिले भन्नुभएको थियो 100 दिन मात्रै 100 दिन, त्यो पनि 11-12 मन्त्रालय चलाएर हेर्न देऊ हामीलाई कसरी चाहिँ सरकार चलाउनु पर्छ भन्ने कुरा चाहिँ हामी देखाउँछौ भनेर भन्नुभएको थियो। अहिले त भने होइन पनि भन्दै हुनुहुन्छ, हामी चाहिँ विदेशका चोक चोकमा गल्ली गल्लीमा गएर चाहिँ विदेश गएकाहरूलाई चाहिँ फर्काउँछौ भन्नु त्यो कुराहरू आएको थियो। त्यस्ता कुराहरू अनि एकदमै भुइँ मान्छेका कुराहरू, रासायनिक मलको कुराहरू, अहिले देखिएको ग्यासको अभावको कुराहरू, यस्ता कुराहरूमा चाहिँ तपाईँहरूले चाहिँ कतिको अब्जस खान परिरहेको छ? हिजो त 35 वर्षसम्म केही पनि गरेनन् भनेर भयो, फागुन 21 गते अगाडि त 35 वर्षसम्म सबै सके भन्ने भयो, अब चाहिँ त्यो पालो तपाईँहरूको आएको छ, त्यो कुराहरू चाहिँ तपाईँहरूले कतिको सुन्नुपर्छ?
1: एकदमै यो हामीहरूले रेगुलर सुन्ने कुरा पनि हो, एकदमै तपाईँले सोधेको प्रश्न चाहिँ यो एकदम भ्यालिड छ क्या। यो प्रश्न चाहिँ कस्तो भने नेतृत्वले बोलेका कुराहरू चाहिँ एकदमै अहिलेको समाजमा तुरुन्तै टपदेखि बटमसम्म पुग्नलाई 15 सेकेन्डको रिलले पुर्याइदिन्छ। त्यो भएर केन्द्रमा हाम्रा नेताहरूले बोलेका कुराहरूले निश्चय पनि संगठनका तलसम्म चाहिँ असर गर्छ, राम्रो भए सहयोग पनि गर्छ, नराम्रो हुँदा अब्जस्त सहनै पर्यो, त्यस्तो चिज चाहिँ हुन्छ। जस्तो रवि दाईले भनेका कुराहरूमा चाहिँ विदेशबाट फर्काउँछौं, हामीले चाहिँ रोजगार सिर्जना गर्छौं भनेको चाहिँ त्यो पनि एकदम हाइपोथेटिकल चाहिँ होइन, त्यो सम्भव भएकै कुरा भन्नुभएको हो। आजको दिनमा बन्द भएका कल कारखानाहरू, बन्द भएका संस्थाहरू यदि हामीले फेरि चलाउन सक्यो भने त रोजगार रिक्रिएट हुन्छ भन्ने चाहिँ हो। रोजगारी क्रिएट भएपछि मान्छे ल्याउँछौ भन्ने कुरा स्वाभाविकै हो र त्यो 100 दिनै किन तोकियो भन्दाखेरि चाहिँ अलिकति त्यो एग्रेसिभनेस हाम्रो काममा चाहिँ एग्रेसिभनेस हुन्छ, चाँडै गर्छौ भन्ने
0: भोट पनि धेरै आउँछ भन्ने पनि होला।
1: यस्तो छ, एउटा सेन्टिमेन्ट अनुसार बोल्ने पनि त्यो कुरा त रहन्छ, यद्यपि त्यो सम्भवै भएको कुरा चाहिँ हो। 100 दिनैले चाहिँ अब यत्रो समाजमा विगत 35 वर्षदेखि तपाईँले भने जस्तै जरा गाडेर बसेका विसङ्गतिहरूलाई एकैचोटि निमिठ्याम्मै पार्नलाई चाहिँ त्यो पोजिसनमा पुगेपछि बल्न सकिँदैन कि भन्ने महसुस गरेको हुनुपर्छ जस्तो मलाई लाग्छ। यद्यपि त्यो 100 दिन चाहिँ 200 दिन होला अथवा 400 दिन होला अथवा यो कार्यकाल होला, यसमा जसरी अहिले हेतौडा कपडा कारखाना शुरूआत भइरहेको अवस्था देखाएको छौँ, यद्यपि त्यो परीक्षण शुरू भएको छ, त्यस्तै कल कारखानाहरू हामीले नियमित रूपमा सञ्चालन गर्न सक्यो भने उहाँले भनेको कुराहरू चाहिँ सम्भवत सम्भव छ जस्तो मलाई लाग्छ।
0: तपाईँ व्यावसायिक फिल्डको मान्छे पनि हुनुहुन्छ, हाम्रो अर्थतन्त्रको आकार, कर प्रणाली, उठिराखेको कर प्रणाली, हाम्रो ढोकोटीमा जम्मा हुने पैसा र हाम्रा नेताहरूले बोल्ने बोलीका बीचमा तारतम्य मिल्छ कि मिल्दैन, तपाईँ कसरी लिनुभएको?
1: एकदमै अलिकति नमिलेको जस्तो देखिन्छ, यथार्थ कुरा बोल्नुपर्छ। अलिकति जो राजस्व संकलनको विषय छ र यतातिरबाट फेरि डेभलपमेन्टका कुराहरू छ, यो चाहिँ राजस्व संकलनमा सहजीकरण नहुँदै गर्दा, राज्यको ढुकुटी नभरिँदै गर्दा फेरि डेभलपमेन्टमा त एकदम जायज कुरा हो, त्यो इकोनोमी ग्रोथ छैन भने डेभलपमेन्ट चाहिँ पछाडि पर्छ नै,
0: ऋण काटेर ऋणको ब्याज तिर्न परिरहेको छ,
1: त्यो अवस्था छ। त्यसैले यस्तो छ, जनतामा हामीहरूले कतिपय कुराहरू राजस्व उठाउने प्रक्रियाहरू बुझाउन नसकेर जनताहरू त्यो कर चाहिँ उठाउनु हुँदैन, यो कर उठाउँदा चाहिँ गरीब नै मर्छ भन्ने कुराहरू छ, जस्तो समाता कर हजुरले सुन्नुभयो, यसमा चाहिँ एक ठाउँ एउटा अलिकति धनी इलाइट वर्गतिरबाट खानालाई दिने भन्ने जुन कन्सेप्ट थियो, यो कन्सेप्टमा पनि हेर्नु न, एउटा सामान्य यताबाट उठाएर उता दिने भन्ने कुरामा पनि कतिको मिसअन्डरस्ट्यान्डिङ भयो र जो मान्छेले लाभ लिन पर्ने उहाँहरू नै आन्दोलनमा उत्रिनु भयो, भनेको यहाँनिर अलिकति इन्फर्मेसन र नलेज ग्याप भइराखेको छ। राज्यले यदि यो ट्याक्सेसन प्रणालीलाई चाहिँ
0: यहाँनिर सरकारको अलिकति ढङ्ग पुगेन भन्ने लाग्छ कि लाग्दैन?
1: मैले त्यही नै प्रश्न खोजिरहेको थिएँ, जस्तो त्यहाँनिर अलिकति यो चाहिँ यसरी उठाएर यसरी दिने हो, यो हुँदा खानेलाई चाहिँ हुने खानेले अलिकति सहयोग गर्नु पर्यो भनेर ल्याएको नीति हो भन्ने चाहिँ हामीले मासमा त्यो इन्फर्मेसन दिन नसकेको कारणले त्यसमा विरोध भयो जस्तो मलाई लाग्छ। र ट्याक्स चाहिँ नेपाल अथवा जुनै सुकै
0: देशले
1: आफ्नो देशको आर्थिक वृद्धि दर बढाउन सक्दैन, आर्थिक र भनौँ न अब अझ भनौँ ग्रस डोमेस्टिक प्रडक्टलाई बढाउन सक्दैन भने चाहिँ निश्चय पनि विदेशबाटै ल्याउनु पर्छ, सहयोग त माग्नै पर्यो। तर के छ भन्दा हामी चाहिँ अब सहयोग माग्ने चीज घटाउनका लागि त फेरि आफ्नै देशमा कर त बढाउनु पर्यो, त्यो गर्दाखेरि चाहिँ जनताले केही समय चाहिँ अप्ठ्यारो महसुस गर्लान्, तर सुशासन हुँदै गर्दा, भ्रष्टाचार नहुँदै गर्दा त्यहाँबाट भएका जम्मा भएका पैसाहरूलाई चाहिँ यदि हामीले सही ढंगबाट ट्रान्सपेरेन्सीका साथ हामीले यदि अर्को भनौँ न हुँदा खानेहरूलाई दिन सक्यौँ भने त्यो एउटा सुशासन चाहिँ हामीले त्यहाँबाट देखाउन सक्छौँ कि भन्ने हो, हामी त्यसमा प्रयास पनि गरिरहेका छौँ।
0: अब यहाँले पनि भन्नुभयो हिजो अहिले तपाईँहरू नेतृत्वमा आउँदै गर्दाखेरि बडा गजबको कुराहरू सुनिन्छ, हिजो त्यो चिजको विरोध भयो, अहिले त्यो चिज चाहिँ सामान्य भयो, यो चाहिँ सारा चाहिँ सोकिए राखेर चाहिँ राज्यको ढुकुटी सिद्धि आए भन्ने भयो, अहिले हाम्रै दाङकै मान्नेले महामन्त्रीले चाहिँ त्यो प्रस्ताव लैजानु भयो र त्यो पारित भयो, यद्यपि त्यसमा रासोपाले मात्रै सोकिएर राख्ने होइन, जुनसुकै पार्टीकाले पनि राख्ने हो, यस्ता कुराहरू चाहिँ पहिले नबोलिदिए हुन्थ्यो, अहिले पछि गएर त्यही चिज आफूले गर्नपर्छ भने त्यो चिज नबोलिदिए भए त कम्तीमा पनि हामीलाई चाहिँ गाउँघरमा गुनासो सुन्नु पर्थेन भन्ने लाग्छ कि लाग्दैन तपाईँ?
1: एकदम यस्तो छ, मैले चाहिँ यसमा मेरो अलिकति डिफरेन्ट थट छ यो विषयमा, सोकिए राख्नुपर्छ राख्नु पर्दैन भन्ने विषयहरू चाहिँ अब एक लेभलमा जनतामाज गयो, जनताले पनि खासै मन पराउनु भएन, किनभने जेनजी आन्दोलन पछाडि एउटा सरकारले द्रुत गतिमा काम गर्छ, यो सरकार चाहिँ जेनजी सरकार हो, यसमा चाहिँ खर्च कटौती गरेर हाम्रा नेताहरूले चाहिँ काम गर्नुहुन्छ भन्ने अपेक्षा थियो, यसमा राख्नुपर्छ र पर्दैन दुवै पक्ष यसमा ठिकै देखिन्छ। जस्तो राख्नुपर्छ भन्ने विषय चाहिँ के हो भन्दाखेरि, अब एउटा सांसदले सबै आफ्नो काम कार्य र फोन उठाउने मात्रैमा सांसदले भनौँ न अझ फोन मात्रै उठाएर आधी टाइम खर्च हुने र तपाईँको मलाई लाग्छ हाम्रै फोन पनि कतिपय
0: एकदमै जायज छ कि राख्नै पर्छ, त्यो सांसदले भ्याउँदै भ्याउँदैन, तर कुरा के हो भन्दाखेरि हिजो त्यो कुरा चाहिँ राख्न हुन्न भनेर अहिले आफू पुग्दाखेरि चाहिँ आवश्यक रहेछ भन्ने कुराले चाहिँ कतिको अप्ठ्यारो पार्छ?
1: यसलाई अप्ठ्यारो अलिअलि प्रश्नहरू आउँछ, तर मैले भनिहालेँ यसमा मेरो आफ्नो थट चाहिँ यसमा राख्दाखेरि चाहिँ यदि मेरिटोक्रेसीको आधारमा हुन्छ भने राख्नुपर्छ भन्ने मेरो बुझाइ छ, यसमा आफ्नो नाता पर्ने दाई भाइ अङ्कल काका राख्नु चाहिँ भएन, यद्यपि ऊ पनि मेरिटो बेसिसमै आउँछ भने त फेरि सम्भव
0: भएन। यहाँनिर मैले तपाईँलाई रोकेँ, जस्तो कि मेरिटो बेसी भन्दै गर्दाखेरि क्षेत्र नम्बर एकको देवराज पाठकलाई रासोपाको एउटा कार्यकर्ताले जति बुझेको हुन्छ कतिपय आन्तरिक गोप्य कुराहरू हुन्छन् तपाईँ चाहिँ परीक्षा ल्याएर गराउनु भयो भने त त्यो त एउटा जागिरै हुन्छ अनि त्यसले कसरी चाहिँ सांसदलाई चाहिँ सहयोग गर्न सक्छ राख्न त पार्टीकै कार्यकर्ता राख्ने हो यति हो कि त्यहाँ चाहिँ क्षमता त्यसको कति छ भन्ने कुरा मात्रै हो
1: मेरिटोक्रेसी भन्न खोजेको त्यो क्षमताका आधारमा सांसदलाई सहयोग हुने तरिकाले हुन्छ भने त्यो चिजमा मेरो आफ्नो ओपिनियन अब यसमा मैले गाली पनि खान सक्छु होइन तर मेरो आफ्नो ओपिनियन चाहिँ स्वकीय चाहिँ बरु मन्त्रीहरू भएकाहरूलाई चाहिँ यो एकदमै आवश्यकता छ भन्ने मेरो बुझाइ हो कि सांसदहरूको हकमा पनि उहाँहरूले राख्न सक्नुभयो तर पैसै राज्यको ढुकुटीबाटै आउनु चाहिँ अहिलेको अवस्थामा जनताको अपेक्षा अनुसार चाहिँ अलिकति फरक छ भन्ने मेरो बुझाइ छ
0: अब हामी कार्यक्रमको अन्तिम चरणमा पनि आइराखेका छौं राष्ट्रिय स्वतन्त्र पार्टी दाङको सभापति किरण खनाल पार्टी लाइनमा मात्रै पार्टी राजनीतिमा मात्रै जान्छ कि जनप्रतिनिधि पनि बन्छ
1: अपेक्षा स्वाभाविक रूपले जनप्रतिनिधिको पनि हो मैले म आफै पनि संघीय निर्वाचनका लागि उम्मेद्वारी आवेदन चाहिँ दिएको थिएँ एउटा राजनीतिक दलमा लागिसके पछाडि र त्यो जेन्जी मुभमेन्ट जुन थियो जुन जेन्जी मुभमेन्टमा हामीले लिड लिएर काम गर्यो र त्यो बेलाको एउटा मुभमेन्टले मागेको युवा रगत मागेको अवस्थामा मैले पनि ठिक छ वाइ नट हामी नै यसको वरिपरि रहेर काम गर्यौं यो जेन्जी आन्दोलनको वरिपरि रहेर काम गर्यौं विशेष गरी अहिलेका अवस्थाहरूलाई उजागर गर्न सफल रह्यौं र हामीले किन यो रेभोल्युसन आवश्यकता थियो भन्ने कुराहरूलाई बुझाउन सक्यौं भने वाइ नट म पनि एउटा यसको लागि भनौँ न अझ लेजिस्लेटिभ पावरको लागि म पनि क्षमतावान छु भन्ने लागेर मैले पनि उम्मेद्वारी चाहिँ दिएको थिएँ यद्यपि ती विषयहरूमा सबै फेरि
0: अब हुने स्थानीय र प्रदेशको चुनाव हुँदै गर्दाखेरि किरण खनाल उम्मेद्वार बन्छ कि भन्दैन
1: आजको दिनमा ठ्याक्कै भन्नुपर्दा उम्मेद्वारको हिसाबले मैले सोचिसकेको छैन मैले अहिलेसम्मको आजको दिनमा चाहिँ उम्मेद्वारको हिसाबले मैले सोचेको छैन यद्यपि त्यो अप्सनै नभएको छ होइन फेरि हाम्रो चाहिँ के छ भने पार्टीकै नीति पनि राइट म्यान राइट प्लेस भन्छ होइन त्यसले गर्दाखेरि यदि पार्टीले नै होइन यो ठाउँमा हजुरको आवश्यकता भन्ने भएर कतै भन्ने कुरा आयो भने त्यो फरक कुरा
0: आयो मेयर चाहिँ बनिहाल्ने
1: यस्तो छ मैले अघि पनि भने म लमेको मेयर भनौँ या अथवा प्रदेश सांसदको लागि अब दुईटा अप्सन छ वडा अध्यक्ष एउटा अर्को भयो होइन तर यसमा चाहिँ आजको दिनमा मेरो आफ्नो व्यक्तिगत धारणा अझै मैले बनाइसकेको अवस्था छैन
0: अब अन्तिममा हामी एकदमै अन्तिममा छौँ कुराकानीको अन्तिममा युवाहरू चाहिँ किन राजनीतिमा आउने राजनीतिमा आएर के गर्ने
1: युवाहरू राजनीतिमा आउन एकदम आवश्यकता छ किनभने हामीले जहिले पनि हामीलाई के सिकाइयो भने तेरो उमेर भएको छैन तैँले राजनीति गर्ने होइन त राजनीति गर्नलाई त 20-25 वर्ष तैँले यो एउटा झोला बोकेर हिँडेको हुनुपर्छ त्यसपछि बल्ल पोजिसन पाउँछस् भन्ने एउटा अवस्था थियो यो अवस्थालाई चाहिँ यो जेएनजी आन्दोलन पछाडि चाहिँ चिरिएको छ जस्तो म आफै पनि 31 वर्ष हुँदै गर्दा म दाङ जिल्ला सभापति छु यो के छ भन्दाखेरि अब भनेको यदि हामीहरूले राजनीतिमा अहिले इन्ट्री गरेनौ भने म 50 वर्ष पछाडि गएर मेरो दिमागले काम गर्ने क्षमता र मेरो अहिलेको युवा अवस्थामा मेरो दिमागले काम गर्ने क्षमताको भास्ट डिफरेन्स हुन्छ मेरो थिङ्किङ प्याटर्न होला मैले समाजप्रति हेर्ने दृष्टिकोण होला सबै प्याटर्नहरू फरक हुन्छ त्यसैले युवाहरू यदि अहिले नै तपाईँको राजनीतिमा आएनन् भने एउटा पोलिसी मेकिङ प्रोसेस हो नि त हो त तलैबाट भनौँ न एउटा राज्यलाई सेवा गर्ने अवसर र राज्यलाई सहयोग गर्छु भन्ने भावना चाहिँ यदि यङ एजबाट पलाएन भने चाहिँ र अलिकति पछाडि गएर मात्रै राजनीति गर्छु भन्ने भयो भने चाहिँ भनौँ न अथवा रिटायर लाइफमा चलन छ नि त यो रिटायर लाइफमा पोलिटिक्स गर्ने हो भन्ने भयो भने चाहिँ देश पनि त्यो रिटायर अवस्थाको विकास हुन्छ कि त्यही भएर युवा अवस्थामै राजनीतिमा आउनु पर्यो एकदम एन्टी करप्सनको चाहिँ एकदम त्यो दिमागमा चाहिँ राख्नु पर्यो होइन जिरो टोलरेन्स त्यो हुनु पर्यो त्यो भयो भने युवाहरू चाहिँ अगाडि आएको छ एकदम राम्रो मेरो बुझाइ चाहिँ युवाहरू अगाडि आउनुपर्छ आफू स्वयं पनि युवा भएको कारणले म चाहिँ युवाहरू अब चाहिँ आउनुपर्छ पोलिटिक्समा आउनुपर्छ 20 वर्षको राजनीतिक जर्नी तय गर्दाखेरि चाहिँ हामी सङ्घसम्म पुगेर जरादेखि भनौँ न एउटा टप लेभलसम्मको राजनीति सबै बुझेर परिपक्व भइसके पछाडि हामीले देशलाई एउटा नयाँ दिशामा लान सक्छौँ भन्ने मेरो आफ्नो बुझाइरहेकाले युवाहरूलाई राजनीतिमा आउनुपर्छ भन्छु म
0: हस् महत्वपूर्ण समय र विचार दिनुभयो यहाँका लागि धेरै धेरै धन्यवाद
1: एकदम धन्यवाद हजुरलाई पनि यहाँसम्म बोलाएर मलाई एउटा कुरा राख्ने अवसर दिनुभयो बोल्दाखेरि केही तलमाथि परेका कुराहरू रहेछन् भने त्यसमा क्षमा याचना सहित तपाईँलाई धन्यवाद दिँदै म पनि बिदा हुन चाहन्छु। नमस्ते
0: आदरणीय श्रोताहरू, कार्यक्रम समय चक्रको समय आज यही सकिन्छ। अर्को हप्ता नयाँ विषयवस्तु र नयाँ अतिथिका साथ उपस्थित हुनेछौ भन्दै प्रविधिका मित्र विशाल चौधरीलाई धेरै धेरै धन्यवाद भन्दै म कार्यक्रम प्रस्तुता अमर क्षितिज पनि एक साताका लागि बिदा हुन्छु। नमस्कार।
2: मध्यपश्चिम जाङ च्याक यति बेला बेलुकीको 7 बजेको छ।
3: एकानब्बे थुप्लो 4 मेगाहर्जमा तपाईँहरू सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
4: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगाखोकी, नाकबन्ध, जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
5: घोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, घोराही दाङ। फोन नम्बर 082-585-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, मिरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
6: अब मस्तिष्क, मेरुदण्ड र स्नायु रोगको विशेषज्ञ सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, घोराही दाङमा।
7: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा यही भाद्र 14 गतेदेखि न्युरो सर्जरी ओपिडी सेवा शुरू हुँदैछ। विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
6: डाक्टरद्वारा दिइने सेवाहरू:
7: टाउको दुख्ने, चक्कर लाग्ने,
6: हात खुट्टा दुख्ने, झमझम गर्ने वा नचल्ने,
7: ढाड वा घाँटी दुख्ने,
6: मुख बाङ्गिने, बोली अस्पष्ट हुने वा बेहोश हुने,
7: मिर्गी तथा छारे रोगको समस्या,
6: यस्ता लक्षण देखिएमा ढिला नगर्नुहोस्, तुरन्त विशेषज्ञ चिकित्सकको परामर्श लिनुहोस्।
7: पुनश्च न्युरो सर्जरी ओपिडी सेवा भाद्र 14 गतेदेखि शुरू हुँदैछ।
8: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-585-210।

0: बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लगी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेछु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स जयद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
8: उपचार हुने रोगहरू
7: पाइल्स फिस्टुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
8: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
7: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
8: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
7: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
8: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
7: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
9: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: सुरक्षित जीवन जीन जीवन बीमा जरूरी था। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतम द्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।
4: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
1: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो।
4: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
1: तालिम दिइने विषयहरू
4: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि।
1: हाम्रा विशेषताहरू
4: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने। एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको। टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाण पत्र प्रदान गरिनेछ।
1: थप जानकारीका लागि होटल सुपर लज, शहीद गेट उमेश मार्ग, खोराहीदाङ। सम्पर्क मोबाइल नम्बर 98-410-17-09, 98-410-17-09।
4: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड, काठमाडौँ, नेपाल।

0: वरिष्ठ मुटु बात र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्स घोराही दाङमा
1: विगत 17 वर्षदेखि सेवा दिँदै आउनुभएका वीर अस्पताल काठमाडौँमा पूर्व कार्यरत वरिष्ठ मुटु बाथ र प्रेसर रोग विशेषज्ञ डाक्टर महेश्वर कुमार हेजू अब अभिषेक मेडिकल स्टोर्समा आउँदै हुनुहुन्छ।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
1: मुटुको अपरेशन गराएका बिरामी, हाई वा लो ब्लड प्रेसर भएका बिरामी, मुटु दुख्ने, ढुकढुकी बढ्ने वा कम हुने,
2: मुटुको भल्भमा खराबी भएको, मुटुमा प्वाल परेको, मुटु हल्लिने, कोलेस्ट्रोल बढेको,
1: हार्ट अट्याक, मुटु, पेट, जिउ र खुट्टा सुनिने, बेहोस हुने, छाती गरुङ्गो हुने, हात खुट्टा, जिउ र जोड्नेहरू दुख्ने,
2: औंलाहरू सुन्निने, रातो हुने र औंला तथा हात बाङ्गिने, लामो समयदेखि ज्वरो आइरहने, युरिक एसिड, सुगर, प्रेसर, थाइरोइड, छाती, पेट, ग्यास्ट्रिक, अल्सर, पाइल्स, जन्डिस र नसा सम्बन्धी सफल उपचार।
1: नोट: मुटुको अपरेशन, ओपन हार्ट सर्जरी गराएका र फलोअप गर्नुपर्ने बिरामीहरूले अवश्य सम्पर्क गर्नुहोला।
3: बिरामी जाँच हुने मिति यही भाद्र 16 गते मंगलबार।
2: पुरानो भन्दा पुरानो रोग भएका बिरामीहरूले पनि सम्पर्क गर्नुहोला।
4: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98188-89028।
5: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
6: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
6: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
5: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
6: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98578-34910।
5: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
7: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
8: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस क्याम्पसमा बिहानी समयमा BBS, BA र BEd प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
7: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स, म्यानेजमेन्ट, ह्युमेनिटिज, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
8: क्याम्पस लोकेशन: काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
7: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क फोन नम्बर 01-46-20-310।
8: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
9: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
10: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
9: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
10: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भरपर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
9: ए, कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो घरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
10: ल ल काका, गइहाले म।
11: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
10: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
11: नोट: हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578-45226।

0: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्युब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। रसुवा बाढ़ीपछि बेपत्ताहरूको खोजीका लागि सुरक्षा निकाय र सरकार मातहतका निकाय सक्रिय। तीन जिल्लालाई संकटग्रस्त घोषणा। उद्धार र राहतमा लाग्न सभामुख अर्यालको निर्देशन।
1: गैर सरकारी निकाय र नागरिक समाजलाई हार्दिक आग्रह गर्दछु, यस दुखद घड़ीमा राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ।
0: विभिन्न जल विद्युत आयोजनामा कार्यरत इन्जिनियर सहित 60 जना कर्मचारी र बैंकका 25 जना सम्पर्क विहीन। केही सुरक्षा पनि बेखबर। स्वास्थ्य सावधानी अपनाउन सरकारको अनुरोध।
2: घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने।
0: पृथ्वी राजमार्ग मुगलिन नारायण घाट सड़क खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का पानी पर्ने सम्भावना। सचेत रहन मौसमविदको सुझाव।
3: कोशीको पहाड र तराई, बागमती र गण्डकी प्रदेशको पहाड़ी भूभागमा मात्रै एकै ठाउँमा भारी सम्मको पानी पर्न सक्छ।
0: र अस्ट्रेलियामा जारी टप एण्ड टी20 श्रृंखलामा नेपालको लगातार दोस्रो जीत। भोलि किंग्स मेनसँग खेल्ने।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: बाढ़ी प्रभावित क्षेत्रलाई 3 महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गर्नु सरकारको उचित कदम हो, तर घोषणा मात्र पर्याप्त छैन। भोटेको सी बाढ़ीले पुर्याएको क्षतिको यकीन गर्दै सम्पर्कविहीन नागरिकको तत्काल खोजी, घाइतेको निशुल्क उपचार र विस्थापितको सुरक्षित पुनर्स्थापना राज्यको पहिलो प्राथमिकता हुनुपर्छ। अब राहत र उद्धारसँगै जोखिमको दीर्घकालीन अध्ययन, पूर्व सूचना प्रणालीको सुदृढ़ीकरण र नागरिकको सुरक्षा सुनिश्चित गर्ने ठोस कदम चाल्नु सरकारको मुख्य दायित्व हो। अब खबर सन्तोषी रावलबाट।
5: रसुवास्थित बोटेखुसीमा आएको बाढ़ीका कारण मृत्यु हुनेको संख्या 72 पुगेको छ। अहिलेसम्म 72 जनाको शव भेटिएको प्रहरी प्रवक्ता डीआईजी अवि नारायण काफ्ले बताउनुभयो। रसुवा, नुवाकोट, धादिङ र चितौन स्थित नदी तटीय क्षेत्रमा शव भेटिएको हो। भेटिएका शवहरूको पहिचान खुलाउने प्रयास भइरहेको उहाँको भनाइरहेको छ। बाढ़ीमा परेका 28 जना प्रहरी कर्मचारी पनि सम्पर्कमा छैनन्। आज बिहान 9 बजेतिर चीनको तिब्बत तर्फबाट आएको लेदो खोलाको बाढ़ी रसुवाको भोटेकोसीमा मिसिएर ठूलो क्षति भएको हो। बाढ़ीका कारण रसुवाको टिमुरे र मैलुङमा कार्यरत 17 प्रहरी कर्मचारीहरू पनि सम्पर्कविहीन भएका छन्। अहिलेसम्म 88 जनालाई रसुवाबाट उद्धार गरिएको नेपाली सेनाले जनाएको छ। 6 वटा हेलिकप्टरबाट बाढ़ी प्रभावितहरूको उद्धार गरिएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। बाढ़ी प्रभावित रसुवा, नुवाकोट र धादिङका पालिकाहरूलाई सरकारले विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्री परिषद आकस्मिक बैठकले 3 जिल्लाका पालिकालाई 3 महिनाका लागि संकटग्रस्त घोषणा गरेको निर्णय गरेको छ। मन्त्री परिषद बैठकले भोटेकोशी बाढ़ीबाट घाइते भएकाहरूको निशुल्क उपचार गर्ने र त्यसका लागि स्वास्थ्य मन्त्रालय, नेपाली सेनाले व्यवस्था मिलाउने गरी जिम्मेवारी तोकिएको छ। बैठकले घाइते तथा विचल्लीमा परेकाको तत्काल उद्धार गरी सुरक्षित ठाउँमा सार्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ। यसका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय भएको छ। भइटेका निर्णयका बारेमा जानकारी दिँदै सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेल
2: र तल्लो तटीय क्षेत्रमा भोटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट भएको जनधनको क्षतिप्रति नेपाल सरकारको तर्फबाट गहिरो दुःख प्रकट गर्दै त घटनामा परि मृत्यु हुने परिवार प्रति हार्दिक संवेदना व्यक्त गर्ने र मृतकहरूप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्ने, घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्ने, त घटनामा घाइते भएका व्यक्तिहरूको तत्काल निशुल्क स्वास्थ्य उपचारको व्यवस्था स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, नेपाली सेना र सरकारी अस्पतालहरूले मिलाउने, उक्त घटनामा घाइते भएका एवं विचल्लीमा परेका व्यक्तिहरूको तत्काल उद्धार गरी सुरक्षित स्थानमा सार्ने व्यवस्था गृह मन्त्रालय र रक्षा मन्त्रालयले मिलाउने। यस कार्यको लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गर्ने, माननीय गृहमन्त्रीलाई उद्धारमा आवश्यक सबै साधन हेलिकप्टर सहित परिचालन गर्ने निर्देशन दिने, घर निवास गुमाएका व्यक्तिहरूलाई सुरक्षित स्थानमा सारी खाने बस्ने व्यवस्था गृह मन्त्रालय, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सम्बन्धित विपद जोखिम न्यूनीकरण तथा व्यवस्थित व्यवस्थापन समितिले मिलाउने, अवरूद्ध हुन पुगेको सड़क पुनः सञ्चालन र उक्त क्षेत्रमा आवश्यक खानेपानीको व्यवस्था यथाशीघ्र पूर्वाधार विकास मन्त्रालयले मिलाउने।
5: बैठकले बाढ़ीबाट अवरूद्ध सड़क र खानेपानीको व्यवस्था मन्त्रालयले मिलाउने, विद्युत आपूर्ति शुरू गर्न ऊर्जा मन्त्रालय र विद्युत प्राधिकरणले मिलाउने तथा घटनामा परेर ज्यान गुमाउनेका परिवारलाई कानून अनुसार क्षतिपूर्ति उपलब्ध गराउने लगायतका विभिन्न 10 निर्णय गरेको छ। यसैबीच भोटेकोशी बाढ़ीका कारण रसुवाको स्याप्रे बीसीमा निर्माणाधीन 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर सहितका 60 कर्मचारी सम्पर्कविहीन भएका छन्। स्वतन्त्र ऊर्जा उत्पादनहरूको संस्था इपान नेपालका सचिव विजय मोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियर सहित 60 जना कर्मचारी सम्पर्कविहीन भएकाले खोजी कार्य गर्न सरकारसँग माग गर्नुभयो। रसुवा बाढ़ीका कारण 8 वाणिज्य बैंकका 26 कर्मचारी सम्पर्कविहीन छन्। तिब्बतबाट आएको बाढ़ीका कारण भोटेकोशी र त्रिशुली आसपास विभिन्न बैंकका 8 शाखामा कार्यरत कर्मचारी सम्पर्कविहीन भएका हुन्। नेपाल बैंकर्स एसोसिएशनका प्रमुख कार्यकारी अधिकृत सीईओ अनिल शर्माले हालसम्म विभिन्न क्षेत्रका 8 शाखामा कार्यरत 26 कर्मचारीसँग सम्पर्क हुन नसकेको जानकारी दिनुभयो। बैंकका शाखाहरू पूर्ण रूपमा क्षतिग्रस्त अवस्थामा रहेको बताउनुभयो। रसलमा आएको विनाशकारी बाढ़ीको सम्भावित कारण नेपाल चीन सीमा क्षेत्रमा गएको हिम चट्टान पहिरो हुन सक्ने प्रारम्भिक अध्ययनले देखाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण एवं व्यवस्थापन प्राधिकरणले सेटेलाइट तस्वीरको विश्लेषणका आधारमा गरिएको प्रारम्भिक अध्ययन अनुसार नेपाल चीन रसुवागढ़ी नाकाबाट करिब 20 किलोमिटर उत्तरतर्फ नेपाल चीन सीमा क्षेत्रमा हिम चट्टान पहिरो गएको देखिएको जानकारी दिएको हो। उक्त हिम चट्टान पहिरोका कारण लिन्दे खोलामा ठूलो मात्रामा गिग्रान सहितको बाढ़ी आएको र बाढ़ी टिमुरे हुँदै त्रिशुली नदीमा प्रवेश गरेको प्राधिकरणले जनाएको छ। आजको संसद बैठकमा पनि सांसदहरूले रसुवा बाढ़ीपछि उद्धार र पूर्व सतर्कताका बारेमा सरकारको ध्यान आकर्षण गराएका छन्। संसद बैठकमा परराष्ट्र मन्त्री शिशिर खनालले रसुवामा गएको बाढ़ीबाट प्रभावितहरूको खोजी राहत तथा उद्धारका लागि विभिन्न देशहरूसँग समन्वय भइरहेको बताउनुभयो।
6: सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमा पारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
5: यसैबीच पृथ्वी राजमार्ग मुगलिङ नारायण घाट सड़क खण्ड अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द गरिएको छ। आज रातीको समयमा सवारी आवागमन बन्द गरिएको हो। रातीको समयमा जोखिमको अवस्था पहिचान गर्न कठिन हुने भन्दै सम्भावित दुर्घटना तथा मानवीय क्षति हुन नदिन सवारी आवागमन बन्द गरिएको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिनुभयो। प्रहरीले अत्यावश्यक काम बाहेक यात्रा नगर्न र सुरक्षित रहन अनुरोध गरिएको छ। लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशभर सामान्यतया बदली रहने पूर्वानुमान गरिएको छ। कोशी बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा वर्षा हुने सम्भावना रहेको छ। कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको मौसमविद डेभिड ढकालले सीआईएनलाई जानकारी दिनुभयो।
3: अहिले देशभर नै बादलमा आएको अवस्था छ। यति बेला वर्षाको कुरा गर्नुपर्दाखेरि विशेष गरेर लुम्बिनी बागमती कर्णाली सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र यो कोशी प्रदेशका पनि यो दुई ठाउँमा चाहिँ अहिले मध्यमसम्मको वर्षा भइरहेको छ भने मध्य प्रदेशमा चाहिँ अहिले कति वर्षा भइरहेको अवस्था छैन। आज रातिको हकमा चाहिँ यो कोशीको पहाड र तराई बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा मात्रै यो दुई ठाउँमा भारीसम्मको पानी पर्न सक्छ र त्यस बाहेक चाहिँ वर्षाको गतिविधि चाहिँ अहिले केही ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा आउन सक्ने चाहिँ देखिन्छ। त्यस्ता यो पूर्वदेखि पश्चिमसम्मको भूभागमा विशेष गरेर कोशी बागमती गण्डकी र रुम्मी प्रदेशमा अलिक बढी ठाउँमा र यो कर्णाली चतुर्थ पश्चिम प्रदेशमा अलिक कम ठाउँमा चाहिँ मध्यमसम्मको वर्षा आउन सक्छ।
5: यस्तै बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा कोशी र मधेस प्रदेशका तराई भूभागका थोरै स्थानमा पनि मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ। स्नातकोत्तर तहको एमजीटी 522 इन्टरनेशनल बिजनेस विषयको परीक्षा बाढ़ी प्रभावित नुवाकोटका परीक्षा केन्द्रमा स्थगित गरिएको छ। त्रिवेका अनुसार त्रिभुवन त्रिशुली विश्वविद्यालय क्याम्पसमा परीक्षा स्थगित गरिएको हो। भोलिका लागि तालिका बनाइएको उक्त परीक्षा स्थगित गर्ने त्रिवेले जानकारी गराएको छ। अर्को सूचना जारी नभएसम्म उक्त केन्द्रको परीक्षा स्थगित गरिएको छ। साझा खबरमा अब खेल खबर। अस्ट्रेलियामा जारी टप एण्ड टी ट्वेन्टी सिरिजमा नेपालले लगातार दोस्रो जीत हासिल गरेको छ। आज भइएको खेलमा नेपालले एसीटी कमेट्सलाई 4 विकेटले पराजित गरेको हो। एसीटीले दिएको 141 रनको लक्ष्य नेपालले 4 बल बाँकी छँदा 5 विकेटको क्षतिमा पूरा गर्यो। नेपालका लागि कप्तान कुशल भोर्तेले सर्वाधिक 61 रन बताउनु भएको थियो। अब अर्को खेलमा भोलि बिहान किङ्स मेनसँग खेल्नेछ। सन्तोषी रावल
0: समयमा नै बाढ़ी बारे सूचना आउन नसक्नुको कारण
7: नेपालको स्टेशनलाई चाहिँ त्यसले हानि हाल्यो र त्यसलाई ड्यामेज गरिदियो। त्यसपछि हाम्रो रिडिङ भएन, तर हाम्रो सिडियो त्यहाँको रसुवाको सिडियो कार्यालयबाट प्राप्त जानकारी गृह मन्त्रालयको मार्फतबाट आइसकेपछि तुरन्तै हामीले एसएमएस अलर्ट चाहिँ जारी गर्यौं।
0: पूर्व सूचना प्रणालीमा के नेपाल चुकेको हो? कुराकानी आजको आकस्मिक बाढ़ीले उठाएका गम्भीर प्रश्न, कारण क्षति र अबको जोखिम, विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
8: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
9: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
8: डाक्टरद्वारा दिइने सेवाहरू
10: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
8: अनुहार हड्डी भाँचिएको जोड्ने,
10: दाँतको एक्सरे सेवा,
8: सामान्य तथा जटिल दाँत निकाल्ने,
10: ठिक तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
8: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
10: मेसिनबाट जरेदेखि दाँत फरिने,
8: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
10: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
8: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
10: साथै
9: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
10: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
11: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल विथ बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: गतको समयमा सड़क यातायात अवरूद्ध भएको मौका छोपी एयरलाइन्सहरूले मनपरी भाड़ा बढ़ाएको भन्दै यात्रुहरूबाट तीव्र गुनासो आएपछि प्राधिकरणले यस्तो निर्देशन दिएको हो। प्राधिकरणको हवाई यातायात विभागले आज आन्तरिक उड़ान भर्ने सबै वायु सेवा कम्पनीहरूलाई पत्राचार गर्दै विपत्तिको समयमा सर्वसाधारणको हितलाई ध्यानमा राख्न सचेत गराएको हो। बाढ़ीले सातवटा विद्युत आयोजनामा क्षति पुर्याएको छ। ऊर्जा मन्त्रालयका अनुसार 431.1 मेगावाट विद्युत बिजुली क्षतिका कारणले प्रणालीबाट बाहिर गएको छ। रसुवागढ़ी विद्युत आयोजनाको 111 मेगावाटमा क्षति पुगेको छ। चिलिमेको 22 लाङटाङको 20 अप्पर त्रिशुली 3160 त्रिशुली विद्युत आयोजनाको 24 देवीघाटको 14 र विद्युत प्राधिकरणको सोलर प्रणालीको 25 मेगावाट गरी कुल 431.1 मेगावाट विद्युत प्रणालीबाट बाहिर रहेको मन्त्रालयले जानकारी गराएको छ। यसैबीच रसुवा स्थित भोटेकोशी नदीमा आज बिहान आएको विनाशकारी भीषण बाढ़ीबाट प्रभावित नागरिकको उद्धार राहत र स्वास्थ्य सेवाका लागि गैर आवासीय नेपाली संघ एनआरएनले तत्काल 5 करोड़ रूपियाँ सहयोग गर्ने घोषणा गरेको छ। बाढ़ीबाट प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री स्वास्थ्य सेवा तथा पुनर्स्थापनाका लागि सहयोग पुर्याउने उद्देश्यले संघले यो निर्णय गरेको हो। राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक सद्भाव एकता मेलमिलाप र समावेशी लोकतन्त्रको प्रवर्धनमा सामुदायिक रेडियोले उल्लेखनीय भूमिका खेलेको बताउनु भएको छ। राष्ट्रपति पौडेलले एशिया प्रशान्त प्रसारण विकास संस्था एआईबीडी एवं सामुदायिक रेडियो प्रसारक संघका पदाधिकारीहरूसँग वहाँकै निवासमा भएको भेटघाटमा स्थापनाकालदेखि नै नेपालका सामुदायिक रेडियोहरूले राजनीतिक सामाजिक तथा सांस्कृतिक परिवर्तनका विभिन्न चरणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको बताउनु भएको हो। एशिया प्रशान्त प्रसारण विकास संस्थाको 24 साधारण सभा तथा एशिया प्रशान्त क्षेत्रीय मीडिया कार्यशाला काठमाण्डुमा आयोजना भएको र यसले बाल पोषणमा संचारको भूमिका संसदीय अभ्यास डिजिटल सुशासन र प्रसारणमा एआई तथा नयाँ प्रविधिको रूपान्तरणको विषयमा छलफल गरेर एशियाका प्रसारकहरूको अबको मार्गदर्शन तयार पारेको थाहा पाउँदा खुशी लागेको उहाँले उल्लेख गर्नुभयो। भेटमा अकोर्याबका अध्यक्ष अर्जुन गिरीले नेपालको लोकतान्त्रिक आन्दोलनमा सामुदायिक रेडियोले गरेको योगदानको स्मरण गर्दै रेडियोको स्थायित्वका लागि राज्यले महत्वपूर्ण ढंगले लिनुपर्ने बताउनुभयो। आजको आकस्मिक बाढ़ीले कति क्षति पुर्यायो अझै यकीन भइसकेको छैन, तर यसले निकै ठूलो मानवीय र भौतिक क्षति पुर्याएको अनुमान गर्न सकिन्छ। आजको आकस्मिक बाढ़ी किन आयो, यसका सम्भावित कारणहरू के हुन् र आगामी दिनमा कस्तो जोखिम हुन सक्छ भन्ने विषयमा हिम बाढ़ीका अध्येता श्री कमल द्विवेदीसँग हामीले कुराकानी गरेका छौं। यस विषयमा एकैछिन पछाडि तपाईंले उहाँको कुराकानी सुन्न सक्नुहुनेछ। अहिले भने विज्ञहरूका अनुसार समयमै पूर्व सूचना दिन सकेको भए भोटेकोशी बाढ़ीमा भएको क्षति धेरै हदसम्म कम गर्न सकिन्थ्यो। चीनको तिब्बतबाट आएको बाढ़ीबारे नेपालमा समयमै सूचना प्रवाह हुन नसक्नुको कारण के हो, यसै विषयमा सीआईएनसँग कुरा गर्दै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख धर्मराज उप्रेतीले भन्नुभयो।
3: फर्मली चाहिँ अब आएको होइन, तर हाम्रो नेपालको टिम र त्यहाँको तिब्बतको त्यहाँ युनिभर्सिटी ठ्याक्कै मलाई युनिभर्सिटीको नाम त याद भएन, जस हाम्रो टिम त्यहाँ छ, उहाँहरूले चाहिँ तिब्बतमा भएको टिमले यो विश्लेषण गर्दैछ कि हामीसँग पहिला पनि उहाँले काम गर्नुहुन्थ्यो, अनि त्यो विश्लेषण गर्दाखेरि चाहिँ त्यो केही चाहिँ त्यो हिम पहिरो आएर हो नि त यो के ताल बनेको, त हिम पहिरो आएर ताल बनेको हुनाले चाहिँ केही चाहिँ पहिलो फुटेर आयो, तर अझै पनि उहाँको एनालाइसिसमा विश्लेषणमा अझै पनि ताल छ र त्यो आउने सम्भावना त्यो फुट्ने सम्भावना एकैचोटि पनि फुट्ने सम्भावना हुन सक्छ भनेर चाहिँ हामीलाई खबर आएको हुनाले चाहिँ हामीले 24 घण्टासम्म अलर्टमा बस्नलाई र त्यो ठाउँमा नजानलाई चाहिँ भनेका छौं। तर अब पहिलो जुन ट्रिगर भयो, पहिलो चाहिँ ठूलो एक खालको ताल बनेको ताल फुट्यो, त्यो जस्तो सायद अब नहुनु पनि सक्छ, तर अहिले नै चाहिँ हामी सुरक्षित छौं भन्ने अवस्था पनि नभएको हुनाले चाहिँ हामीले चाहिँ अब लाइफ जोगाउने हो होइन, लाइफ सेभिङ गर्ने हो, त्यो हुनाले चाहिँ अहिले नै चाहिँ त्यो घटनास्थलमा अहिले नै आफ्नो त्यो घरमा जुन ठाउँमा चाहिँ त्यो भएको छ त्यही ठाउँमा चाहिँ जान चाहिँ अलि सुरक्षित हुँदैन कि भन्ने किसिमले हाम्रो विश्लेषण हो।
4: अझै पनि जोखिम छ त्यो क्षेत्रमा फर्केर नजाऊ भन्ने हो छोटकरीमा भन्नु
3: हो, छोटकरीमा त्यति हो।
4: जुन अगाडिको जुन बाढी आयो त्यो बाढी बारे चाहिँ अब चीनबाट आएको भन्ने छ नि त, यहाँहरूलाई खबर प्राप्त भएको थियो कि थिएन?
3: त्यहाँबाट खबर त्यसरी त आएन, तर पछि चाहिँ अब जब नेपाली हाम्रो भूभागमा आयो, नेपाली भूभागमा आइसकेपछि चीनबाट पनि एउटा एसएमएस हामीलाई आयो र त्यो एसएमएस आउने बित्तिकै नेपाली भागमा हाम्रो स्टेसनलाई, नेपालको स्टेसनलाई चाहिँ त्यसले हानि हाल्यो र त्यसलाई ड्यामेज गरिदियो। त्यसपछि हाम्रो रिडिङ भएन, तर हाम्रो सिडियो त्यहाँको रसुवाको सिडियो कार्यालयबाट प्राप्त जानकारी गृह मन्त्रालयको मार्फतबाट आइसकेपछि तुरन्तै हामीले एसएमएस अलर्ट चाहिँ जारी गर्यौं र त्यो जारी गरेपछि पछि हामीले त्यो देख्यौं पनि त्यो खालको अवस्था। त्यो हुनाले लाइफ सेभिङमा तुरन्तै एसएमएस अलर्टले चाहिँ सहयोग गरेको चाहिँ देखिन्छ, धेरै मान्छेहरू भागेर डाँडातिर लागेको अवस्था र अझै पनि सुरक्षित भएर बसिराखेको अवस्था पनि छ।
2: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। तिमुरेमा आकस्मिक बाढ़ीको कारण के?
5: अकस्मात चाहिँ त्यो चाहिँ नि पहिरो, हिम पहिरो सृजना, पहिरो भनौँ त्यसलाई, अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन, तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो, त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन।
2: अबको जोखिमबारे विज्ञको विश्लेषण कुराकानी बाँकी नै छ, सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर पाँचकै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा,
7: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निभा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
6: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसिटी, दाँत तथा गिजाको अपरेसन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि,
8: फोन नम्बर 082-563-479,
6: मोबाइल नम्बर 98-494-67-487।
9: वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा,
10: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौनरोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
9: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू, महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया, कालो पोतो, डन्डी फोर, दुधी, सेतो दाग, छाला चिलाउने, छालामा देखिने खटिरा, एक्जिमा, महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै
10: बिरामी
11: जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
12: वरिष्ठ अर्थोपेडिक सर्जन, हाड जोड्नी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर रूपेश मान शेर्चन र
13: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड, घोराही दाल, फोन नम्बर 082-562-523, 98-478-1817 र 98-478-3543।
6: भर्ना सम्बन्धी सूचना
15: बर्खा ग्रुपद्वारा संचालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
6: सम्पर्क गोर्खा ग्रुप, भिक्टोरिया इन्टरनेशनल कलेज, दाङ।
13: सम्पर्क फोन नम्बर 082-563-133, मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2086।
5: को चाहिँ जुन घटना थियो वैशाख 23 को थियो है, त्यसमा चाहिँ नि देखिएको थियो भन्दा अहिले पनि कतिपय मान्छेहरू बाढ़ी आयो भन्दा उत्सुकतापूर्वक चाहिँ ती खोलातिर गएको देखिन्छ। र जुन साधारण बाढ़ीको भन्दा यो फरक किन, पूर्वानुमान यसलाई पनि हामीले पनि अलिकति यसमा चाहिँ केही अनुसन्धान हुन थालेको छ, यसको यस्तो खालको बाढ़ीको हिमबाढ़ीको पनि पूर्वानुमान गर्न सकिन्छ भन्ने तर्फमा, तर त्यसको चाहिँ ठोस रूपमा अहिले आइसकेको छैन। तर के छ भने सामान्य बाढ़ीमा चाहिँ पानीको सतह कति बढ्दै जान्छ र कहाँ कति बेरमा आइपुग्छ भन्ने त्यसको पूर्वानुमान गर्न सकिन्छ भनेदेखि यस्तो खालको बाढी जुन छ यो माथिल्लो उसमा चाहिँ जस्तो यदि यसरी पूर्वानुमान गर्न सक्ने चाहिँ हामीले प्रविधि विकास गर्न सक्यौं भने चाहिँ कमसेकम हामीले मानवीय क्षति एकदम न्यून गर्न सक्थ्यौं।
2: अर्को चाहिँ विशाल बादशाह कुँवरजीको कमेन्ट रहेको छ, उहाँले हेलो नमस्कार भन्नुभएको छ। नमस्कार छ विशालजी, यो बाढी कसरी आयो? पानी परेको पनि थिएन, त्यति साह्रो कसरी आयो यो बाढी भनेपछि केही उपाय छ भने बताइदिनुहोस् न भन्नुभएको छ।
5: अब यो अघि मैले अलिकति यो बारेमा त भने होइन, यो बाढी सामान्यतया पानी यस्तो हो। अब अहिले मैले तपाईँलाई भने अघि अलिकति भनिसकेँ मैले यो बारेमा, माथिपट्टि हिमाली क्षेत्रमा लामो समय वर्षा हुँदाखेरि के हुन्छ भने त्यहाँ जमेर बसेको त्यो भिरालो जमिनमा रहेको माटो ढुङ्गा जुन चाहिँ नि पग्लिन गएर अकस्मात चाहिँ त्यो चाहिँ नि पहिरो हिम पहिरो सृजना पहिरो भनौँ त्यसलाई, अब त्यसमा हिउँ हुन पनि सक्छ नहुन पनि सक्छ होइन, तर पहिला चाहिँ त्यो हिमाली क्षेत्रै हो, त्यो हिउँले पुरेर राखेकै जमिन थियो त्यो माथि होइन। अब अहिले किनभने हाम्रो तापमान वृद्धिको कारणले गर्दाखेरि जमेर बसेको चाहिँ नि क्षेत्र अहिले माथि माथि सर्दै गइरहेको छ नि त, मतलब हिजो जमेको ठाउँ आज पग्लिसकेको छ कतिपय ठाउँमा भने त्यही ठाउँमा वर्षा जस्तो हिमालको पारिपट्टि भनेको असाध्य भोट भनौँ न हाम्रो असाध्य थोरै पानी पर्ने ठाउँ हो र त्यहाँ धेरै त्यहाँ जस्तो पर्ने पानी जुन छ त्यहाँ चाहिँ नि हाम्रो यहाँको जस्तो ठूलो पानी नपरे पनि लामो समय परेको पानीले चाहिँ यस्तो खालका प्रकोप निम्त्याउन सक्छ कि भन्ने चाहिँ मेरो चाहिँ नि ठम्याइ हो।
2: आकस्मिक बाढीबारे जान्न मन लागेको कुनै पनि जिज्ञासा कमेन्ट गर्नुहोस् भनेर हामीले केही समय अगाडि पोस्ट राखेका थियौं, त्यहाँनिर चाहिँ कमेन्ट आएको छ, थुप्रैजनाको कमेन्ट छ। एसके कार्केजीले लेख्नु भएको छ, यस्ता खालका आकस्मिक घटना हुँदा त्यहाँ भन्दा तलका एरियामा ठूलो साइरन बज्ने व्यवस्था धेरै पहिले नै गर्नुपर्ने थियो तर विडम्बना नै भयो भनेर उहाँले आफ्नो विचार राख्नु भएको छ, यसमा तपाईँको के छ?
5: हो अब साइरन पनि भन्दा पनि अहिले अहिले राम्रो पक्ष चाहिँ के थियो भनेदेखि हामीसँग मोबाइल फोन जस्तो पहिला चाहिँ जस्तो अहिले भन्नुहोस् न यस्तो खालको बाढीहरू आउँदाखेरि यसरी अहिले बाढी आउँदा आउँदैका खबरहरू हामीले चाहिँ अब हामीले सामाजिक सञ्जालहरूमा हामीले जसरी भेटे अहिले हेर्न पायौं नि, किन यो कम यो चाहिँ यो संचारको विस्तारले गर्दा नै हो होइन। र अब त्यो साइरन मात्रै होइन, जस्तो तपाईँको अब के गर्ने सबभन्दा हाम्रो अलिकति कमजोरी कहाँनिर पनि हुन्छ भनेदेखि आम मान्छेलाई चाहिँ के गर्ने यस्तो बाढी आउँदा भन्ने चाहिँ एकदमै यो चाहिँ नि शिक्षाको चाहिँ नि जरुरी छ। जस्तो अब मैले भने नि खोला मैले एक दुईवटा त्यो भिडियो क्लिपमा दुःखद के देखेँ भने बाढी आएपछि बाटै बाटो भागेपछि त्यही बाढीलाई जित्न त उसले सक्दैन कुदेर होइन दौडेर, भनेपछि ऊ त माथिल्लो पहाड़तिर पो भाग्ने हो त होइन, माथिल्लो भागमा भागेदेखि पो बाँचिन्छ त। अब त्यो खोलै खोला अथवा बाटै बाटो भाग्दाखेरि त त्यो बाढीले चाहिँ नि बगाइहाल्छ होइन भन्छ सोरेर लग्छ, भनेपछि कतिपय एउटा मैले देखेको चाहिँ पहाड़तिर भाग्ने भन्दा चाहिँ नि भन्दा पानीको खोलाको सतहभन्दा माथितिर जाने हो, त्यही सतहमा दौडिने होइन तल त झन् जानै भएन होइन। त्यसोमा चाहिँ अलिकति शिक्षाको कमी नै छ। अब यसमा चाहिँ अलिकति म के जोड्छु भनेदेखि नि यो अरू बाढी जस्तो साधारण रूपमा चाहिँ यो यसलाई चाहिँ हामीले चाहिँ व्यवहार गर्न सक्दैनौ भन्ने मेरो मत चाहिँ त्यस्तो हो, तर अब त्यसबारेमा धेरै सुनवाई चाहिँ भएको छैन।
2: गाह्रो समयमा छौं तर अझै पनि जोखिम छ र सावधानी अप्नाउनु पर्ने त छँदै नै छ। तपाईँको अनुमानमा चाहिँ अब कति जति क्षति हुन सक्ने खालको चाहिँ देख्नुहुन्छ यो बाढीले?
5: त्यो अनुमान त अब आर्थिक क्षति भयो, मानवीय क्षति चाहिँ कस्तो समस्या अब हुन जान्छ, जो मान्छे अब भागेको सम्पर्कमा आउनु पनि होला सायद, कतिपय मान्छेहरू पहाड़का कुना काप्चामा लुकेर बसेका
2: कोही त ओडारमा छौ भन्दै हुनुहुन्थ्यो अघि,
5: त्यो पनि चाहिँ सायद अब आउँदै जाला भोलि पर्सिसम्ममा त्यो कुराहरू बाहिर आउँदै जाला। तर अब यसको दुर्भाग्य के हुन्छ भने यसमा एकदम धेरै चाहिँ गेग्रान सहितको बाढी हो यो, मैले त्यही भएर यस्तो बाढीलाई चाहिँ हिमबाढी भन्ने मैले नामाकरण गरेको छु होइन। माथिबाट त्यो त्यस कारणले गर्दा ती कतिपय क्षति मानवीय क्षति चाहिँ बाहिर नआउनु पनि सक्छ, किनभने त्यो हराउने मात्रै अब, किन त्यो पुरिन्छ त्यो निकाल्नै सकिँदैन जस्तो भेटिँदैन, जस्तो सेतीबाडीको बेलामा पनि कतिपय चाहिँ नि हामीले चाहिँ हराएको व्यक्तिहरूको चाहिँ हामीले केही अवशेषहरू नै भेट्टाउन त्यहाँ सकिएन खोल, अब त्यो ठूलो परिमाणमा चाहिँ नि जुन गेग्रानले पुरिदिएको हुन्छ नि त्यो पानी मात्र होइन, यो पानी भए पो त्यो खोज्न सकिन्थ्यो होला होइन, गेग्रानले पुरिदिने हुँदाखेरि धेरै सकिँदैन, तर क्षति धेरै ठूलो भएको अनुमान छ मेरो पनि। अब विद्यालयको अब एउटा मलाई अलिकति दुःखद कुरा के लाग्न गयो भनेदेखि जस्तो रसुवाबाट केरुङबाट चाहिँ नि हामी त्यो बाढी चाहिँ तल आउँदै गर्दाखेरि जस्तो त्रिशुली बजारसम्म हामीले स्कूलसम्मलाई पनि हामीले चाहिँ नि त्यसलाई चाहिँ एक प्रकारले
8: खबर चाहिँ पुर्याउन सकेको भए
5: उ गर्न सकेनौ के त्यो एउटा हाम्रो कमजोरी रह्यो कि भन्ने जस्तो लाग्छ मलाई होइन अब तल खबर गरिरहने पनि अवस्था त्यहाँ
8: तर चीनको तिब्बतबाट बाढी आउँदै गर्दाखेरि नेपाल प्रवेश गर्दै गर्दाखेरि नेपालमा समयमै यो जानकारी चाहिँ यस्तरी बाढी आउँदैछ ड्याम फुटेको छ भन्ने खालको आएको भएदेखि अलिक क्षति कम हुन सक्थ्यो कि मानवीय क्षति चाहिँ
5: जुन बाँध जहाँबाट यो सुरु भयो नि यो बाढी त्यो निर्जन स्थान हो जहाँसम्म लाग्छ मलाई होइन र त्यसपछि जब कहाँबाट सुरु अब यो प्रत्यक्ष थाहा हुन गयो भन्दा जुन रसुवा भन्सार कार्यालय भएको एरिया जुन छ हाम्रो केरुङ नाका जुन छ त्यहाँ बाढीले क्षति गरिसकेपछि चाहिँ भयो अब एउटा समस्या के हुन गयो भने त्यहाँ कतिपय अब प्रहरी चाहिनेहरू पनि हराइरहनु भएको छ भन्ने कुरा आएको छ
8: रसुवा बाढीका कारण बगाएका हालसम्म 72 जनाको शव भेटिएको छ जलविद्युत आयोजनाहरूमा 190 जना सम्पर्कविहीन छन्।

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
1: मध्य पश्चिम चाङ च्याक यति बेला रात्रिको 8 बजेको छ।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा अप्सरा बोहरासँगै जगत भण्डारीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: रसुवा बाढ़ीमा परि हालसम्म 95 जनाको मृत्यु, 120 जना घाइतेको उद्धार, उद्धारको काम जारी, थप क्षतिको जोखिम टर्यो।
0: छिमेकी मुलुक र दात्री निकाय उद्धार र पुननिर्माणमा सघाउन तयार, प्रमुख दलका नेता कार्यकर्ता सरकारसँगै उद्धार र राहतमा जुट्ने।
1: बजेट आकारलाई रेमिट्यान्सले उछिन्यो, एक वर्षमै भित्रियो 23 अर्ब 63 अर्ब। तत्काल हवाई भाड़ा नबढ़ाउन वायु सेवा कम्पनीहरूलाई ज्ञानको आग्रह।
0: युरोपमा अमेरिकी सैन्य उपस्थितिको समीक्षाबारे नेटोमा छलफल हुँदै आफ्नो सुरक्षा जिम्मेवारी आफै लिन युरोपेली राष्ट्रलाई अमेरिकाको दबाव।
1: र श्रीलंका अलराउण्डर सहन काठमाडौँ गोर्खाजबाट एनपीएल खेल्ने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लग इन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। तिब्बतबाट आएको हिम पहिरो सँगैको बाढ़ीमा परि हालसम्म 95 जनाको मृत्यु भएको छ। यो समाचार तयार पार्दासम्म विभिन्न जिल्लामा गरी 95 शव भेटिएको केन्द्रीय प्रहरीले जनाएको छ। हालसम्म 120 जना घाइतेको उद्धार गरिएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अभिनारायण काफ्लेका अनुसार रसुवा, नुवाकोट, धादिङ र चितवन स्थित नदी तटीय क्षेत्रमा यी शव भेटिएका हुन्। भेटिएका शवहरूको पहिचान गर्ने प्रक्रियामा रहेको डीआईजी काफ्लेले थाहा संचार नेटवर्कलाई जानकारी दिनुभएको छ। आज बिहान 9 बजेतिर तिब्बत तर्फबाट हिमताल फुटेर आएको बाढ़ी रसुवाको भोटेकोशीमा मिसिएर ठूलो मानव बस्ती नै बगाएको छ। नुवाकोटका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद हुमागाईले इतिहासकै सबैभन्दा ठूलो क्षति पुगेको बताउनुभयो।
3: नुवाकोटको स्थिति अहिले अब इतिहासकै सबैभन्दा ठूलो क्षति पुगेको अवस्था छ। क्षति ठूलो छ, अहिले आन्दोलन क्षति आन्दोलन गरिसकेको अवस्था छैन। यहाँ अब हामी रेस्क्यूमै छौँ है।
1: जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवाको भोटेकोसे हुँदै बगेको बाढ़ीबाट हुन सक्ने थप क्षतिको जोखिम तत्कालका लागि टरेको जनाएको छ। केन्द्रका बाढ़ीविद विनोद पराजुलीले बाढ़ीको प्रभाव अब क्रमशः घट्दै गएकाले थप खतरा तत्कालका लागि टरेको बताउनु भएको हो। रसुवा स्थित भोटेकोसीमा आएको बाढ़ी आएपछि नदी छेउछाउका बस्ती र बजार क्षेत्रमा उच्च सतर्कतासहित सुरक्षित रहन अनुरोध गरेका छौं। सबैतिर पूर्व सूचना प्रभाव भएको छ, अब बाढ़ीको ठूलो जोखिम पनि कम हुँदै गएको छ, उहाँले भन्नुभयो। पराजुलीले बाढ़ीको जोखिम सुस्त क्षेत्रसम्म पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मोबाइल एसएमएस मार्फत सम्भावित प्रभावित क्षेत्रमा सर्वसाधारणलाई पूर्व सूचना पठाइएको बताउनुभयो।
0: परराष्ट्र मन्त्री शिशिर खनालले बाढ़ीले रसुवा र नुवाकोटका टिमुरे, स्याप्रुबेसी, बेत्रावती, त्रिशुली, बट्टार र देवीघाट लगायतका क्षेत्रमा निकै ठूलो भौतिक र मानवीय क्षति पुर्याएको जानकारी दिनुभएको छ। आजको संसद बैठकमा सरकारका तर्फबाट बाढ़ीबारे जानकारी गराउँदै विपदमा परि सुरक्षाकर्मीहरू समेत ठूलो संख्यामा बेपत्ता भएको बताउनुभयो। परराष्ट्र मन्त्रीका अनुसार टिमुरे र मैलुङ पोस्टका 44 जना नेपाली सेना, 26 जना नेपाल प्रहरी र 9 जना सशस्त्र प्रहरी गरी कुल 79 जना सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। यसका साथै रसुवागढ़ी भन्सार र अध्यागमन कार्यालयका कर्मचारी र केही स्थानीय नागरिक पनि सम्पर्क बाहिर गएका छन्। यसैगरी 384 पर्यटक सम्पर्कविहीन भएका छन्। विभिन्न ट्राभल एजेन्सीबाट प्राप्त तथ्याङ्कका आधारमा नेपाल पर्यटन बोर्डले सम्पर्कविहीन मध्ये 291 विदेशी र 93 नेपाली पर्यटक रहेको जनाएको छ। बाढ़ीका कारण रसुवाको स्याप्रू बेसीमा निर्माणाधीन 20 मेगावाटको लाङटाङ खोला जलविद्युत आयोजनामा कार्यरत इन्जिनियर सहितका 60 जना कर्मचारी पनि बेपत्ता भएका छन्। लाङटाङ जलविद्युत आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था नेपालका सचिव विजय मोहन भट्टराईले आयोजनामा कार्यरत इन्जिनियर सहित 60 जना कर्मचारी सम्पर्कविहीन भएको बताउनुभयो।
1: रसुवा बाढ़ीमा घाइते भएका मध्ये 26 जनालाई हेलिकप्टर मार्फत उद्धार गरेर उपचारका लागि काठमाडौँ ल्याइएको छ। उपचारका लागि काठमाडौँ ल्याइएकाहरूलाई विभिन्न अस्पतालहरूमा उपचार शुरू गरिएको छ। उद्धार कार्यका लागि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टर परिचालन गरिएको हो। खोजी तथा उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका साथै सर्वसाधारण समेत खटिएका छन्। सशस्त्र प्रहरीले रसुवागढ़ी भन्सार यार्ड र बाढ़ी प्रभावित क्षेत्रमा पुरिएकाहरूको खोजी गर्न तालिम प्राप्त कुकुर समेत परिचालन गरेको छ। त्यस्तै नदी किनार तथा बाढ़ी प्रभावित क्षेत्रमा थुनिएका तथा हराइरहेका नागरिकहरूलाई लोकेट गर्न ड्रोन परिचालन गरिएको छ। यस्तै बागमती प्रदेश सरकारले बाढ़ी तथा विपदका कारण प्रभावित क्षेत्रमा आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश अन्तर्गतका अस्पतालबाट स्वास्थ्य कर्मी परिचालन गरेको छ। प्रदेशका स्वास्थ्य सचिव डाक्टर सुमित्रा गौतमको संयोजनमा क्षतिग्रस्त तथा प्रभावित क्षेत्रमा आकस्मिक स्वास्थ्य टोली खटाइएको छ।
0: भौतिक पूर्वाधारतर्फ सड़क, पुल, जलविद्युत र संचार क्षेत्रमा पनि अपूरणीय क्षति पुगेको छ। नुवाकोट स्थित सरकारी कार्यालयहरू डुबानमा परेका छन् भने पृथ्वी राजमार्गको गल्छी नुवाकोट स्याप्रुवेसी खण्ड र मुगलिन नारायणघाट सड़क अवरूद्ध भएको छ। सरकारले सर्वसाधारणलाई ती सड़कमा तत्काल यात्रा नगर्न अनुरोध गर्दै जोखिमयुक्त क्षेत्रमा आवतजावतमा पूर्ण रोक लगाएको छ। आज बिहान पनि चार जिल्लामा काठमाडौँबाट जाने सवारी साधनलाई रोकिएको थियो। चीनको स्वशासित क्षेत्र तिब्बत सिचाङको केरूङ चिलुङ नाका नजिकै आज गएको पहिरोमा परि दुवै देशतर्फ सयौं व्यक्तिहरूको मृत्यु र बेपत्ता भएको आशंका गरिएको छ।
1: बाढ़ी प्रभावितको उद्धार र पुननिर्माणका लागि आर्थिक सहयोग गर्न छिमेकी मुलुक भारत र चीनसँगै मित्र राष्ट्र र दात्री निकाय तयार देखिएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालिन्द्र शाहलाई फोन गरेर बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्नुभएको छ। यस कठिन समयमा भारतका जनता नेपाली जनतासँग एकबद्ध रहेको भन्दै मोदीले मानवीय सहायता उपलब्ध गराउन तयार रहेको सामाजिक सञ्जालमा लेख्नु भएको छ। उत्तरी छिमेकी चीनले पनि तत्कालै नगद सहयोग गर्ने बताएको छ। त्यसका लागि रकम पठाउने प्रक्रिया शुरू गर्न चीनिया राजदूत झाङ माओविङले अर्थमन्त्री मार्फत नेपाल सरकारलाई आग्रह गरिसक्नु भएको छ। यस्तै अर्थमन्त्री डाक्टर सोलिम बग्लेसँग नेपाल हेर्ने विश्व बैंकका राष्ट्रिय निर्देशक डेभिड सिस्नेलले विभिन्न स्रोतबाट आपतकालीन सहयोगको स्वरूप 25 अर्ब सहयोग गर्न सकिने जानकारी गराउनु भएको छ। विश्व स्वास्थ्य संगठन डब्ल्यूएचओले पनि भोटेकोशी नदीमा आएको बाढ़ीबाट प्रभावितका लागि आवश्यक स्वास्थ्य तथा राहत सामग्री पठाउने भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्यूएचओले बाढ़ी प्रभावित करिब 1000 जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। त्यस्तै डब्ल्यूएचओले प्रभावित क्षेत्रमा 24 स्क्वायर मिटरका 15 वटा आपतकालीन टेन्ट समेत पठाउने भएको छ। सो विषय परराष्ट्र मन्त्री शिशिर खनालले आजको संसद बैठकमा पनि जानकारी गराउनु भएको छ।
4: विपदका कारणले गर्दाखेरि सीमा पारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
1: आजको प्रतिनिधि सभाको बैठकमा परराष्ट्र मन्त्री खनालले बिहान 8:37 गएको भूकम्प र त्यस पश्चात झरेको हिम पहिरोका कारण भोटेकोशी नदीमा भीषण बाढ़ी आएको प्रारम्भिक अनुमान गरिएको बताउनुभयो। सरकारको तर्फबाट बाढ़ीबारे सदनलाई जानकारी गराउँदै परराष्ट्र मन्त्री खनालले सरकारको सम्पूर्ण ध्यान उद्धार र राहतमा केन्द्रित रहेको बताउनुभयो।
4: सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकहरूको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको छ। यस विपदको घड़ीमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरिन्छ।
1: बाढ़ीले क्षति पुर्याएको खबर पाउन साथ प्रधानमन्त्री वीरेन्द्र शाहले उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन नेपाली सेना सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिनुभएको थियो। प्रभावित क्षेत्रमा अन्य जिल्लाबाट समेत थप जनशक्ति पठाइएको थियो। लगत्तै बसेको मन्त्री परिषद बैठकले बाढ़ीबाट प्रभावित क्षेत्रका स्थानीय तहलाई तीन महिनाका लागि विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
5: विपदबाट प्रभावित जिल्लाका स्थानीय तहहरूलाई तीन महिना अवधिको लागि विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन 2074 दफा 32 बमोजिम विपद संकटग्रस्त क्षेत्र घोषणा गर्ने,
0: राहत तथा पुनर्स्थापनाका लागि सरकारले रसुवा र नुवाकोट जिल्ला विपद व्यवस्थापन कोषमा 1-1 करोड़ रूपियाँ र धादिङमा 50 लाख रूपियाँ निकासा गरिदिएको छ। मृतकका परिवारलाई प्रचलित कानून बमोजिम आर्थिक सहायता उपलब्ध गराइने र घरवास गुमाएकाहरूलाई सुरक्षित स्थानमा राख्ने व्यवस्था मिलाइएको छ। त्यसका लागि बजेटको व्यवस्था मिलाउन मन्त्री परिषद बैठकले अर्थमन्त्रीलाई निर्देश गरेको छ। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता

0: गरेको छ। प्रधानमन्त्रीको अध्यक्षतामा आजै बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद बैठकले पनि खोज उद्धार र राहतलाई उच्च प्राथमिकता दिने निर्णय गरेको थियो।
1: सभामुख डोल प्रसाद अर्ज्याले पनि रसुवा बाढ़ीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार र राहत कार्यमा केन्द्रित हुन सरकारको ध्यान आकर्षण गराउनु भएको छ। आज बसेको प्रतिनिधि सभाको बैठकको आकस्मिक समयमा सबै दलका सांसदहरूको धारणापछि सरकारको जवाब सुनिसकेर सभामुख अर्ज्याले सरकारलाई निर्देशन दिनुभएको हो। उहाँले यस कार्यमा आवश्यक समन्वय र सहयोगका लागि निजी क्षेत्र, गैर सरकारी निकाय तथा नागरिक समाजले समेत अपील गर्नुभएको छ।
2: विपदको यस घड़ीमा घाइतेहरूको उद्धार तथा उपचार, बेपत्ताहरूको खोजी, पीड़ित विस्थापित एवं प्रभावितहरूलाई राहतका लागि आवश्यक समन्वयलाई तीव्रता दिन नेपाल सरकारको ध्यानाकर्षण गराउँदछु। साथै सो कार्यमा आवश्यक सहयोग र समन्वयका लागि सम्पूर्ण निजी क्षेत्र, गैर सरकारी निकाय र नागरिक समाजलाई हार्दिक आग्रह गर्दछु। यस दुखद घड़ीमा राज्यका सम्पूर्ण संयन्त्र नै उद्धार, राहत र प्रभावित नागरिकको सहयोगमा जुट्नुपर्ने अवस्था रहेको छ।
1: बाढ़ीका कारण उत्पन्न संकटलाई ध्यानमा राखी आजको संसद बैठकको कार्यसूचीमा रहेका सम्पूर्ण कार्यक्रमहरू हटाइएको थियो। आज प्रधानमन्त्री बालिनले सांसदहरूसँग प्रश्नोत्तर गर्ने कार्यक्रम तोकिएको थियो। सभामुखले भोलि दिउँसो 1 बजेका लागि तोकेको बैठक पछि सूचना निकालेर अनिश्चितकालका लागि स्थगित गरिएको छ।
0: नेपाल परिवेशमा रसुवा बाढ़ीबारे जलवायु विज्ञ संघको कुराकानी लगायतका थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको भरपर्द नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवनभर।

0: ढोक ढोक होइन ढोक्क हो प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौं।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: रसुवा बाढ़ीपछि प्रमुख दलहरूले पार्टीको आकस्मिक बैठक राखेर रा उद्धार र राहतमा जुट्न निर्देशन दिएका छन्। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सचिवालय बैठक बसेको छ भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस नेकपा एमाले र नेकपा लगायतका दलको बैठक पनि बसेको बताइएको छ। सत्तारूढ़ रासोपाले बाढ़ी लगत्तै सरकारले देखाएको तदारूकताको स्वागत गरेको छ। आजदेखि पार्टीका प्रवक्ताको जिम्मेवारी सम्हाल्नुभएका जगदीश खरेलले तिब्बतबाट आएको बाढ़ीबाट छ जिल्ला प्रभावित भएको बताउनुभयो। आज बेलुकी बसेको सचिवालय बैठकले 50 लाख रूपियाँ सरकारले सहयोग गर्ने र पार्टीको सम्पूर्ण संरचना उद्धार र राहतमा खटाउने निर्णय गरेको जानकारी दिनुभएको छ।
5: 50 लाख रूपियाँको तत्कालको लागि हामीले चाहिँ आर्थिक सहयोग सरकारलाई गर्ने भनेर घोषणा गरेका छौं र त्यो बाहेक अरू हामीले गर्ने भोलन्टियर सर्भिसहरूको लागि हाम्रो रेड टीमको नेतृत्वमा पार्टी पंक्ति तयार छ। र अर्को कुरा यहाँहरूलाई भनौं, हाम्रो चाहिँ प्रभावित क्षेत्रका सांसद र हाम्रो प्रभावित क्षेत्रको जिल्लाका कमिटीहरू स्थानीय कमिटीहरू पनि अहिलेदेखि नै सक्रिय रूपमा चाहिँ नि खोजी उद्धार तथा राहतको लागि काम गरिराख्नु भएको छ।
3: नेपाली कांग्रेसले पनि पार्टीका पूर्व निर्धारित कार्यक्रम स्थगित गरेर विपदबाट सृजित संकट व्यवस्थापन र राहत वितरणलाई व्यवस्थित बनाउन विपद व्यवस्थापन समन्वय तथा सहजीकरण समिति गठन गरेको छ। पार्टीका सभापति गगन थापाले आज सानेपामा बोलाउनु भएको आकस्मिक केन्द्रीय कार्य समितिको बैठकमा यस सम्बन्धी कार्ययोजना प्रस्तुत गर्दै वहाँले राहत र उद्धारमा संगठित रूपमा जुट्न पार्टीका नेता कार्यकर्तालाई आह्वान गर्नुभएको हो। पार्टीका सांसद मोहन आचार्यको समेत जगतमा गठित उक्त समितिमा प्रभावित जिल्लाका पार्टी सभापतिहरू प्रदेश तथा संघीय सांसदहरू र स्थानीय तहका प्रमुख उपप्रमुखलाई समावेश गरिएको छ। आवश्यकता अनुसार पार्टीका भ्राती संगठन एवं

0: शुभेच्छुक संस्थाका प्रमुखलाई पनि समितिमा जोडेर अघि बढ़ने निर्णय गरिएको छ। साथै विपद व्यवस्थापनलाई थप प्रभावकारी बनाउन कंग्रेसले केन्द्रीय कार्यालयमा तत्कालै एक सूचना तथा समन्वय डेस्क स्थापना गर्ने भएको छ। कार्यवाहक मुख्य सचिव मानबहादुर थापाको नेतृत्वमा रहने यस डेस्कले नुवाकोट, धादिङ र रसुवा लगायतका प्रभावित जिल्लाका स्थानीय तह र वडा तहसम्मका प्रतिनिधिसँग समन्वय गरी वास्तविक तथ्याङ्क संकलन गर्नेछ। विपद व्यवस्थापनको लामो अनुभव र विज्ञता भएका राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाक्टर गोविन्द पोखरेललाई पनि यस समितिमा रहेर सहयोग गर्न अनुरोध गरिएको छ। राहत र उद्धारका लागि आवश्यक आर्थिक स्रोत जुटाउन पार्टीका सांसद, स्थानीय जनप्रतिनिधि र केन्द्रीय सदस्यले योगदान गर्ने निर्णय भएको छ। पार्टीको आन्तरिक कोषबाट परिचालन हुने उक्त रकमका अतिरिक्त सरकारले बनाउने कोषमा समेत विगतका कोविड 19 र जाजरकोट भूकम्पका समयमा जस्तै सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गरिएको छ। सभापति थापाले संकटको यस घड़ीमा राजनैतिक लाभका लागि सामाजिक सञ्जाल मार्फत फैल्याउने मिथ्या सूचना र षड्यन्त्रका सिद्धान्तबाट टाढा रहन नेता कार्यकर्तालाई अपील गर्नुभयो।
1: अनावश्यक होल्ला गर्ने काम पनि हामी गर्दैनौँ, अनावश्यक होल्लाको पछाडि लाग्ने काम पनि गर्दैनौँ, मिथ्या सूचना फैलाउने काम पनि गर्दैनौँ, अनावश्यक ढंगले विभिन्न षड्यन्त्रको सिद्धान्त बुझ्ने काम पनि गर्दैनौँ। अघि मानव थापाले एउटा महत्वपूर्ण कुरा उठाउनु भएको छ, भोलि अलिकति अहिले रातको उदारको काम सकिसकेपछि अलिकति थामिएको बेलामा केही विषयहरूमा भने गम्भीर छलफल गर्नुपर्ने कुरा छ। किन पूर्व सूचना हामी समयमा पाउँदैनौँ वा चाहिँ यत्रो ठुलो यो चाहिँ हिम पहिरो वा हिमतालको विस्फोटको कुरा त वर्षौँ हामीले गरिरहेका छौँ, यस्तो बेला हामी तयारी कस्तो कसरी बस्नुपर्ने होला, त्यो उपयुक्त समयमा त्यसको बारेमा छलफल गर्छ। अहिले यतिखेर भनेको हाम्रो रातमै जुट्ने बेला हो, उदारमै जुट्ने बेला हो, हामी यसमै जुट्ने गरिकन हामीले यसमा काम गर्छौँ।
2: नेकपा एमाले पनि सम्पूर्ण नेता कार्यकर्ता जनसंगठनका सदस्य र जनप्रतिनिधिहरूलाई प्रभावित क्षेत्रमा तत्काल खोजी उद्धार र राहत कार्यमा सक्रिय हुन विशेष निर्देशन दिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज च्यासल स्थित केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले कुनै पनि वाहनामा ढिलासुस्ती नगरी उद्धार र राहत सामग्री वितरणमा तदारूकता देखाउनुपर्नेमा जोड़ दिएको प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले बताउनुभयो।
3: नेता कार्यकर्ता जनसंगठनका सदस्य जनप्रतिनिधिहरूलाई प्रभावित क्षेत्रमा तत्काल खोजी उद्धार राहत कार्यमा सक्रिय रूपमा जुट्न, स्थानीय प्रशासन र सुरक्षा निकायसँग आवश्यक समन्वय गर्न तथा मानवीय सहायताका कार्यमा अग्रपंक्तिमा रहेर खटिन विशेष निर्देशन गर्दछु। सरकारले कुनै पनि वाहनामा अलमल नगरी उद्धार कार्यमा तदारूकता देखाउन, विलम्ब नगरी प्रभावित क्षेत्रमा आवश्यक राहत सामग्री पुर्याउन पुनः जोरदार आह्वान गर्दछु। केपी शर्मा ओली अध्यक्ष।
0: यसै सन्दर्भमा हामीले जलवायु विज्ञ डाक्टर सुदीप ठकुरीलाई यो बाढ़ीको कारण के हो भनेर सोधेका छौं।
4: अहिलेको यो बाढीको नेचर हेर्दाखेरि र अहिलेसम्म प्राप्त सूचनाहरू हेर्दाखेरि चाहिँ यो एकदमै कम्प्लेक्स देखिन्छ। अब हामीले ठ्याक्कै यही कारण भनेर अहिलेसम्म निश्चित तोक्न सक्ने अवस्था चाहिँ छैन, किन भन्दाखेरि अहिले अब त्यस्तो चाइना साइडबाट त्यहाँ इन्फर्मेसन आए अनुसार पनि त्यहाँ कुनै अब तालहरू फुटेको त्यस्तो सङ्केत भेटिएको छैन अहिलेसम्म, र त्यहाँबाट चाहिँ अब जहाँसम्म लाग्छ यो हिम पहिरो ठुलो हिम पहिरो झरेको हो कि भन्ने पनि त्यो किसिमको चाहिँ अहिले सूचनाहरू आइरहेका छन्। अब त्यो हिम पहिरो झर्दाखेरि त्यसले क्रिएट गर्ने हुन्छ नि वातावरण, र फेरि अब यो पानी यहाँ तल आउँदाखेरि अब एउटा पानीको बहाव ठुलो देखिन्छ भनेपछि कसरी चाहिँ त्यो एउटा आइस अथवा होइन हिम पहिरोमा भएको त्यो आइस बरफहरू चाहिँ कसरी मेल्ट भएर चाहिँ फेरि पानीमा कन्भर्ट भएको छ, त्यो कुराहरू पनि एउटा कम्प्लेक्स अलिकति बुझ्नलाई एकदमै कठिन भइरहेको अवस्था छ। अब सुरुमा चाहिँ हामीलाई के लागेको थियो भने त्यहाँ त्यो क्षेत्र भनेको चाहिँ हिमताल धेरै भएको क्षेत्र हो, त्यसले गर्दाखेरि कुनै पनि हिमतालमा कुनै कारणवश चाहिँ अब त्यो फुटेर त्यसको पानी चाहिँ बहाव तल चाहिँ नेपालतिर आएको हो कि भन्ने थियो। अब यसले चाहिँ इभन चाइना साइडमा पनि सरप्राइजिङ भइरहेको छ भन्ने कुराहरू चाहिँ
5: देखिरहेको
4: छ। अब के अब हामीसँग अहिले भूपग्रहको त्यो स्याटेलाइट इमेजहरू पनि अहिले आइसकेको अवस्था छैन, त्यसले गर्दाखेरि ठ्याक्कै यही हो भनेर टोक्न सक्ने अवस्था चाहिँ छैन। तर अब हामीले अनुमान गर्दाखेरि चाहिँ यही एक दुईवटा कारणहरू, एउटा चाहिँ कुनै तालहरू फुटेको अथवा हिम पहिरो होइन ठुलो हिम पहिरो गएर त्यसले कुनै पानीको त्यो सर्फेस बडीहरूमा चाहिँ असर पारेर त्यसले कुनै किसिमको चाहिँ जस्तो अब ड्यामहरू क्रिएट गरेर होइन खोलाहरू थुनिएर त्यसले ठुलो बाढी आएको हो कि भन्ने पनि हुनसक्छ. तर यो अहिले मैले ठ्याक्कै यही भन्नुभन्दा पनि केही समय चाहिँ हामीले यो यसको कारण ठोस कारण हेर्नको लागि चाहिँ केही समय पर्खिनु पर्छ जस्तो लाग्छ.
0: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला.
5: कस्तो राम्रो जुत्ता लगाएको,
6: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि.
5: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको.
5: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
6: एकपटक दङ्गालीबाट किनेर हेर न.
5: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है.
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल.
6: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ.
8: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ.
9: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै साथीको घरमा.
6: प्रोप्राइटर सोमराज रैदास.
10: सम्पर्क फोन नम्बर 0825367775.
6: सम्पर्क नम्बर 98478-26873.
11: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा.
12: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ. नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्.
13: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा. यदि तपाईँको ढाड, कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड, कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ. थप जानकारीका लागि नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बदाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि. फोन 0825365509 र मोबाइल 98453065023.
0: नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानले प्राकृतिक विपत्तिको विषयमा विषम परिस्थितिमा हवाई भाड़ा वृद्धि नगर्न वायुसेवा कम्पनीहरूलाई आग्रह गरेको छ. क्यानले आज विज्ञप्ति जारी गर्दै आन्तरिक उडानतर्फका वायुसेवा कम्पनीलाई उक्त आग्रह गरेको हो. हालको भाड़ादरमा नबढ़ने गरी हवाई टिकट उपलब्ध गराउने व्यवस्था गर्न अनुरोध गरिएको क्यानका हवाई यातायात विभागका उपप्रबन्धक सन्तोष अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ.
2: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको भूमिगत जलस्रोत तथा सिंचाई विकास डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी विरूद्ध आज विशेष अदालत काठमाण्डमा आरोपपत्र दायर गरेको छ. आयोगको टोलीले कार्यालय प्रमुख ढकाल र मेकानिकल अधिकृत चौधरीको मिलेमतोमा बोरिङ र मोटर जडान कार्य सम्पन्न भएपछि अवैध रूपमा 7,50,000 रूपियाँ घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो. आयोगका प्रवक्ता सुरेश नेवानीका अनुसार दुवैजनाले 7,50,000 घुस लिएको पुष्टि भएको हो. उनीहरू दुवैजनालाई भ्रष्टाचार निवारण ऐन बमोजिम कैद र जरिवाना सजायको माग दावी गरिएको छ.
0: शेयर बजारमा आज नेप्से परिसूचक 35.92 अंकले घटेको छ. यससँगै नेप्से परिसूचक 2558 बिन्दुमा कायम भएको छ. हिजो 4,10,00,000,000 रूपियाँको कारोबार भएको शेयर बजारमा आज 4,77,00,000,000 रूपियाँको शेयर किन बेच भएको छ. यो कारोबार रकम हिजोको तुलनामा बढ़ियो. आज 23 कम्पनीको शेयर मूल्य बढ़दा 252 कम्पनीको शेयर मूल्य घट्यो भने 3 कम्पनीको शेयर मूल्य स्थिर रहेको छ.
2: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार. अमेरिकी उपरक्षा मन्त्री एल्ब्रिज कोल्वीले युरोपमा तैनात अमेरिकी सेनाको समीक्षाबारे भोलि नेटो सहयोगी राष्ट्रका अधिकारीसँग छलफल गर्नुहुने भएको छ. युरोपबाट अमेरिकी सेना फिर्ता हुन सक्ने आशंकाबीच उहाँले यस्तो छलफल गर्न लाग्नु भएको हो. कोल्वीले ब्रसेल्स स्थित 32 सदस्यीय नेटोको मुख्यालयमा सदस्य राष्ट्रका राजदूतसँग भेटवार्ता गर्नुहुनेछ. वाशिङटनले युरोपेली राष्ट्रलाई महादेशको परम्परागत सुरक्षाको प्रमुख जिम्मेवारी लिन आग्रह गर्दै गत जुलाईमा अमेरिकी सैन्य तैनाथीको छ महिनाको समीक्षा शुरू गरेको थियो। पेन्टागन प्रमुख पीट हेक्सेटले इरानसँगको युद्धमा युरोपेली राष्ट्रको प्रतिक्रियाप्रति अमेरिकी असन्तुष्ट बीच यो समीक्षा घोषणा गर्नुभएको थियो। युद्धको शुरूआतमा अमेरिकी सेनाले युरोपस्थित आफ्ना सैन्य आधार प्रयोग गर्न लगाइएको प्रतिबन्धप्रति पनि अमेरिकाले असन्तुष्टि जनाएको थियो। युरोपेली कूटनीतिज्ञका अनुसार समीक्षा प्रक्रिया अन्तर्गत अमेरिकाले सदस्य राष्ट्रको रक्षा खर्च तथा अमेरिकी सेनाले प्रयोग गरिरहेका सैन्य आधारबारे जानकारी दिइरहेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लामो समयदेखि युरोपेली राष्ट्रलाई रक्षा क्षेत्रमा बढ़ी खर्च गर्न दवाब दिँदै आएको छ। अमेरिकाले चीन लगायत अन्य चुनौतीमा ध्यान केन्द्रित गर्न युरोपमा आफ्नो सुरक्षा जिम्मेवारी क्रमशः घटाउन चाहेको संकेत पनि गरेको छ।
0: नेपाल परिवेशमा अब खेल समाचार। नेपाली क्रिकेट टोलीले अस्ट्रेलियामा जारी टप एण्ड टी20 सिरिजमा लगातार दोस्रो जित निकालेको छ। आज सम्पन्न खेलमा नेपालले अस्ट्रेलियन क्यापिटल टेरिटोरी एससीटी विरूद्ध 4 विकेटको जित हात पारेको। यससँगै नेपालले प्रतियोगितामा 4 खेलबाट 2 जित र 2 हारसहित 4 अंक जोडेको छ। नेपाल पहिलो खेलमा नर्दर्न टेरिटोरी स्ट्राइकसँग 8 विकेटले पराजित भएको थियो। अर्को खेलमा बंगलादेश हाई पर्फर्मेन्स 11 9 विकेटको फराकिलो हार बेहोरेको थियो। तर तेस्रो खेलमा भने होबार्ट हुरिकेन्स एकाडेमीलाई 39 रनले पराजित गर्दै प्रतियोगितामा पुनरागमन गरेको थियो। एससीटीले दिएको 141 रनको लक्ष्य पछ्याएको नेपालले 4 बल बाँकी रहँदा 6 विकेट गुमाएर 144 रन बनाएको। नेपालका कप्तान कुशल भुर्तेलले सर्वाधिक 61 रन जोडे। 47 बल खेलेका उनले 5 चौका र 1 छक्का प्रहार गरेका थिए। जारी प्रतियोगितामा अर्धशतक प्रहार गर्ने उनी पहिलो नेपाली खेलाड़ी हुन्। मयांक यादव 21 र लोकेश बम 12 रनमा आउट हुँदा पवन श्राफ 29 र विपिन खत्री 3 रनमा अभिजित रहे। बाँकी खेलाड़ीले दोहोरो अंकमा रन जोड्न सकेनन्। एससीटीका ज्याक के ओकले सर्वाधिक 3 विकेट लिए। 4 ओभर बलिङ गरेका उनले 20 रन खर्चिएका थिए। जित मेहताको नाममा 2 विकेट रह्यो।
2: श्रीलंका अलराउण्डर सहन अराचचिगेले काठमाण्डु गुर्खासबाट नेपाल प्रिमियर लीग एनपीएल क्रिकेट खेल्ने भएका छन्। एनपीएलको फ्रेन्चाइज टोली गुर्खासले आज सामाजिक सञ्जालबाट तेस्रो सिजनको लागि सहनलाई अनुबन्ध गरेको जानकारी गराएको हो। 30 वर्षे सहनले श्रीलंकाबाट 5 एकदिवसीय अन्तर्राष्ट्रिय र 1 टी20 अन्तर्राष्ट्रिय खेलिसकेका छन्। उनले 2023 जुलाईमा वेस्ट इण्डिज विरूद्ध हरारीमा भएको विश्वकप छनौटबाट एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए।
0: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
2: रसुवा बाढ़ीमा परि हालसम्म 95 जनाको मृत्यु, 120 जना घाइतेको उद्धार। उद्धारको काम जारी, थप क्षतिको जोखिम टर्यो।
0: छिमेकी मुलुक र दात्री निकाय उद्धार र पुनर्निर्माणमा सघाउन तयार। प्रमुख दलका नेता कार्यकर्ता सरकारसँगै उद्धार र राहतमा खटिने।
2: बजेट आकारलाई रेमिट्यान्सले उछिन्यो, एक वर्षमै भित्रियो 23 अर्ब 63 अर्ब। तत्काल हवाई भाड़ा नबढ़ाउन वायु सेवा कम्पनीहरूलाई क्यानको आग्रह।
0: युरोपमा अमेरिकी सैन्य उपस्थितिको समीक्षाबारे नेटोमा छलफल हुँदै आफ्नो सुरक्षा जिम्मेवारी आफै लिने युरोपेली राष्ट्रलाई अमेरिकाको दवाब।
2: र श्रीलंका अलराउण्डर सहन काठमाण्डु गोर्खाबाट एनपीएल खेल्ने।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने विश्वकर्मालाई धन्यवाद। अप्सरा र जगत बिदा हुन्छ।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस 082-536-414।
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
2: कुराही को लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-586-210। थप सम्पर्कका लागि
3: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
4: सीता के भयो तिमलाई घुम्सेर बसेछौ
5: के हुनु नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चेको लागि कति ठाउँ देखाए कति ठाउँ तर केही सिप चलिनु अब त आश्रय मरिसक्यो
4: के कुरा गर्छिन् नि हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जानेको धेरै अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
6: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिपिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-23572
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुदिन बागवान द्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिसियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दान सम्पर्क फोन नम्बर 082-561-6683 र सम्पर्क मोबाइल नम्बर 98479-3570
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
17: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
19: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको
20: इन्डोस्कोपी सेवा
19: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
21: नोट यस शिव मेडिकलमा भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
22: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-560-734 र 082-560-138
23: UAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
24: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो
23: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ
24: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
0: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
1: सम्पर्क फोन नम्बर 01-46-20-310
24: मोबाइल नम्बर 98514-0-41-98 र 98412-55-957। मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
24: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
24: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
2: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
24: एन्जियोग्राफी र एन्जियोप्लास्टिक गराएका वा गराउनु परेमा
2: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
24: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच हुने मिति यही भदौ 19 गते शुक्रबार।
20: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-2813 र 98095-12871।
25: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
26: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
25: अन्य सेवाहरू
27: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर आयाम गौतमद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। बाल रोग विशेषज्ञ डाक्टर बसन्त खत्रीद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
28: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
25: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30-145 98478-30-153 र 98649-41-944।
29: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04 98-43-00-88-04 www.pashupatiicare.com।
25: खुशीको खबर।
30: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
25: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-595-847 082-595-847।
31: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
31: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ। सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
4: वरिष्ठ छाला तथा यौन विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
5: फेरी अञ्चल अस्पतालमा कार्यरत विभागीय प्रमुख वरिष्ठ छाला तथा यौन रोग विशेषज्ञ डाक्टर आरके झा घोराईको शंकर मेडिकल हलमा आउने हुँदा आफ्ना छाला तथा यौन रोग सम्बन्धी सम्पूर्ण रोगको चेक जाँच गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस्।
4: डाक्टर आरके झाद्वारा दिइने सेवाहरू महिला तथा पुरुषमा देखिने छाला सम्बन्धी चाया कालो पोतो डन्डी फोर दुधी सेतो दाग छाला चिलाउने छालामा देखिने खटिरा एक्जिमा महिला तथा पुरुषमा देखिने यौन रोग जस्तै फिरङ्गी सिफलिस पिसाब पोल्ने पिसाबमा पिप देखिने
5: आदि समस्या भएका बिरामीको चेक जाँच परामर्श सेवा
27: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
25: वरिष्ठ अर्थोपेडिक सर्जन हाड जोड्ने नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर रूपेश मान सेचन र
6: एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड सर्जन डाक्टर राजीव ढकालद्वारा दैनिक चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 082-62-06-98-78-1817 र 98-78-35-643।
8: होइन भाइला लखर लखर कहाँ हिँडिस्?
9: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
8: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
9: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
8: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछ त्यसले।
9: ल ल काका गइहाले म।
10: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, बुल्गेरिया, टर्की, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
9: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
10: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजार भित्र। मोबाइल नम्बर 98578-45226।

0: बीबीसी नेपाली सेवाको साझा पखबाट शरद घिसीको नमस्कार। आज कार्यक्रममा रसुवा स्थित भोटेको सीमा आएको आकस्मिक बाढ़ीमा करिब 100 जनाको ज्यान गएको पुष्टि, अन्तर्राष्ट्रिय जगतबाट राहत बाचा प्राप्त भएको परराष्ट्र मन्त्रीको भनाई,
1: हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं।
0: नेपालका उत्तरी हिमाली भेकमा आकस्मिक बाढ़ी र विपद किन दोहोरिन थाले?
2: हाम्रो सिरानमा हिमतालहरू छन्, हिमपहिरोहरू छन्। हिमताल फुट्दा या चाहिँ हिमपहिरो आएर चाहिँ नदी छन्दा, यी दुईटै इम्प्याक्ट जुन देखिन थालेको छ डरलाग्दो छ।
0: बाढ़ीले पारेको विकासका अन्य विवरणहरू पनि। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा आज बिहान आएको भीषण बाढ़ीका कारण हालसम्म कम्तीमा 95 जनाको ज्यान गएको प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले जनाएको छ। अधिकारीहरूका अनुसार अहिलेसम्म 250 जना भन्दा बढ़ी व्यक्तिको उद्धार गरिएको छ। सरकारले ढिला नगरी आफ्ना सम्पूर्ण शक्ति र संयन्त्रहरूलाई उद्धार कार्यमा परिचालन गरेको प्रधानमन्त्री शाहले बताएका छन्। त्यसअघि बाढ़ीको सम्भावित कारणबारे संसदलाई जानकारी गराउँदै नेपालका परराष्ट्र मन्त्री शिशिर खनालले भने,
1: अत्यन्त प्रारम्भिक सूचनाका अनुसार 8:37 त्यो क्षेत्रमा भूकम्प गएको र भूकम्पले हिम पहिरो झरेको र त्यसका कारणले गर्दा बाढ़ी आएको भन्ने प्रारम्भिक सूचनाहरू आएका छन्। त्यसलाई थप भेरिफाई गर्नुपर्ने आवश्यकता देखिन्छ।
3: नेपालका परराष्ट्र मन्त्री श्री खनाल बाढ़ीमा परि घाइते भएका मानिसहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गर्नु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु पहिलो प्राथमिकता भएको नेपाल सरकारले जनाएको छ। अकस्मात आएको बाढ़ीमा परिहालसम्म 391 जना विदेशी नागरिक सहित 484 जना पर्यटक सम्पर्कविहीन भएका नेपाली अधिकारीहरूले जनाएका छन्। नेपालको पर्यटन बोर्डले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार सम्पर्कविहीन भएका मध्ये सबैभन्दा बढ़ी भारतीय नागरिक छन्। सम्पर्कविहीन हुनेमा नेपाल सहित अमेरिका, युके, अस्ट्रेलिया, क्यानाडा लगायत 27 देशका नागरिक रहेका बोर्डले जनाएको छ। उनीहरूको खोजी कार्य तीव्र पारिएको अधिकारीहरूले जनाएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समवेदना व्यक्त गर्दै नेपाललाई सम्भावित सबै सहयोग गर्न आफ्नो देश तयार रहेको बताएका छन्। अस्ट्रेलिया, युरोपेली संघ, फिनल्याण्ड, फ्रान्स, नर्वे, स्विट्जरल्याण्ड र युकेले एउटा संयुक्त वक्तव्य जारी गर्दै बाढ़ीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन्। पाकिस्तानमा सरकारद्वारा संचालित मध्ये एउटा मुख्य अस्पतालमा आग लागि हुँदा कम्तीमा 14 जना नवजात शिशुहरूको ज्यान गएको छ। अधिकारीहरूका अनुसार इस्लामाबाद स्थित पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेसको नवजात शिशु वार्डमा आग लागि भएको थियो। तेस्रो तलामा रहेको उक्त वार्डमा पुग्नका लागि उद्धारकर्मीहरूले भर्याङको प्रयोग गरिरहेको भिडियो फुटेजमा देखिन्छ। परीक्षाको तनाव झेल्न औषधिहरूको दुरूपयोग गर्ने युवाको संख्या बढ़दो क्रममा रहेको चीनको लागू औषध नियन्त्रण आयोगले जनाएको छ। दबावपूर्ण अध्ययन समयावधि, एक्लोपनको महसुस र कड़ा छनौट प्रक्रियासँग जुझ्न विद्यार्थीहरूले नियमनमा नपर्ने औषधिहरू अनलाइनबाट किन्ने गरेको पाइएको छ। नियमनकारी निकायहरूले खोकी सहितका औषधिको पहुँचमा तत्काल कड़ाई गरेपछि विद्यार्थीहरू विकल्पमा गएको पनि पाइएको छ। र होर्मुज जलमार्ग पुनः खुल्न सक्ने आशा बढ़िरहँदा अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घट्ने क्रम जारी छ। उक्त रणनीतिक जलमार्गबाट जहाजहरूलाई कसरी जान दिने भन्ने बारे तेहरान र ओमानले फेरि वार्ता शुरू गर्दा कच्चा तेलको मूल्य यो सत्ता 8% भन्दा बढ़ीले घटेको छ। प्रति ब्यारल कच्चा तेलको मूल्य $90 मुनि पुगेको छ। छिट्टै अस्थायी मार्गको घोषणा हुन सक्ने ओमानका विदेश मन्त्रीले बताएका छन्। मंगलबार होर्मुज जलमार्ग भएर 5 जहाज बाहिरिएको तथ्याङ्क छ, जुन गत 10 दिनको औसत भन्दा कम हो। यो बीबीसी नेपाली सेवा हो।
0: साझा पखमा तपाईलाई स्वागत छ। आजको सम्पूर्ण कार्यक्रम आकस्मिक बाढ़ीले निम्त्याएको विपदमा केन्द्रित हुनेछ, जसमा परेर करिब 100 जनाको मृत्यु भएको सरकारी अधिकारीहरूले पुष्टि गरेका छन्। चीनको तिब्बतसँग सीमाना जोड़िएको काठमाण्डुभन्दा उत्तरतर्फको रसुवा जिल्लामा भोटेकोशीमा अकस्मात आएको बाढ़ीले नुवाकोट, धादिङ र चितवनसम्म प्रभावित तुल्याएको छ। खोज, उद्धार र राहतको निम्ति छिमेकी भारतसहित अन्तर्राष्ट्रिय जगतबाट सहयोगको वचन प्राप्त भएको अधिकारीहरूले जनाएका छन्। बाढ़ीले निम्त्याएको विपत्तिको अत्यास लाग्दा भिडियो दृश्य बिहानैदेखि संचार माध्यम र सामाजिक सञ्जालमा छरपष्ट छन्। साँझ पर्दै जाँदा उक्त बाढ़ीले पुर्याएको क्षति व्यापक रहेको विवरणहरू आइरहेका छन्। केही बेर अघि प्रधानमन्त्री कार्यालयले 95 जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ। उनीहरूको शनाखत हुन बाँकी छ। बाढ़ीले बगाएका शवहरू चितवन र तनहुमा समेत फेला परेका त्यहाँका अधिकारीहरूले बताएका छन्। सयौंको संख्यामा मानिसहरू बेपत्ता र सम्पर्कविहीन छन्, जसमा 26 देशका 291 जना विदेशी नागरिकहरू पनि छन्। दर्जनौंको संख्यामा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मीहरू पनि सम्पर्कविहीन छन्। उद्धारकर्मी र स्थानीय बासिन्दाहरूले बाढ़ी प्रभावित स्थानहरूको अवस्था निकै भयावह चित्रण गरिरहेका छन्। यस घटनाले अन्तर्राष्ट्रिय जगतको पनि ध्यान तानेको देखिएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री बालेन्द्र शाहलाई फोन गरेर सहयोगको वचन दिएका छन्। संयुक्त अधिराज्य र युरोपेली संघ र अस्ट्रेलिया लगायतले संयुक्त अनि अन्य देशहरूले अलग अलग वक्तव्य मार्फत घटनाप्रति दुःख व्यक्त गर्दै सहयोगको वाचा गरेको बताइएको छ। प्रतिनिधि सभाको आजको बैठकमा घटनाबारे जानकारी दिने क्रममा परराष्ट्र मन्त्री शिशिर खनालले अन्तर्राष्ट्रिय सहयोगको वचनबारे भने,
1: हाम्रो सीमा क्षेत्रमा भएको विपदका कारणले गर्दाखेरि सीमा पारी चीन क्षेत्रमा पनि ठूलो विपदको अवस्था देखिन्छ। उत्तर छिमेकीसँग पनि हाम्रो समन्वय भइराखेको छ। हामीलाई मित्र राष्ट्रहरूले राहत र उद्धारको सहयोग गर्ने भन्ने प्रतिबद्धताहरू यति बेला आइरहेका छौं। हामी परराष्ट्र मन्त्रालय त्यसमा पनि यति बेला समन्वय गरिरहेको अवस्था छ।
0: आज भएको मन्त्री परिषदको आकस्मिक बैठकले प्रभावित जिल्लाहरूका स्थानीय तहहरूलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। परराष्ट्र मन्त्री खनालले सरकारको प्राथमिकता बारे भने,
1: सरकारको सम्पूर्ण ध्यान प्रभावित नागरिकहरूको जीवन रक्षा, खोज तथा उद्धार, उपचार, राहत तथा सुरक्षित स्थानान्तरणमा केन्द्रित रहेको छ। यस विपदको घड़ीमा प्रभावित नागरिकको उद्धार, खोज तथा राहत कार्यमा आफ्नो ठाउँबाट सहयोग गर्न सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूमा हार्दिक अनुरोध गरिन्छ।
0: बाढ़ीका कारण भौतिक संरचनाहरूमा पनि व्यापक क्षति पुगेको विवरणहरू प्राप्त भएका छन्, जसमा 6 विद्युत प्रसारण लाइन अवरूद्ध हुँदा करिब 450 मेगावाट बिजुली प्रसारण विच्छेद भएको छ। अब उक्त घटनाबारे केही स्थानीय बासिन्दाको बयान। कल्पना मल्लले आफ्नै आँखा अघि आफन्तहरू बाढ़ीमा बगेको सुनाइन्।
4: आँखै अगाडि सबै सलल बनाएर देखिहाले। बालाई, बहिनीलाई, मम्मीलाई, बहिनीको छोरीलाई झन् अलि भाग्न सक्दै भनेर उसलाई झन् छिटो कुदाएको। अब त्यत्रो आइसक्यो, अब कसरी भाग्ने? चानसै थिएन, चानसै थिएन भाग्नलाई, त चानसै पाएन कसैले। कति सर्वनाश बनायो तिरुसुलीमा। हामी दुईजना चाहिँ कसरी चाहिँ कहाँबाट कसरी त्यो मा त्यो घरमा उम्रिन भ्यायौँ भने नि हामीलाई नै थाहा छैन कि।
0: गुमा पण्डितको ज्यान त जोगियो, तर आफ्नो धन सम्पत्ति सखा भएको उनको भनाइ छ।
5: भैँसीको माउपाडा गरेर 5 हो, माउ 3 थियो, त्यो पनि लयो, खेत पनि सबै लयो। अब अन्नपाडा सबै हुँदैन, खेत पनि छैन। 10 तोरी अब 100 बढी मकै स्कोर फुट भरि मकै धान सबै थोक लयो, त्यो पनि छैन।
0: र सुवा स्थित रेडियो लाङटाङकी स्टेशन म्यानेजर गीता नेउपानेले त्यहाँको अवस्थाबारे भनिन्।
6: यतिखेर रसुवामा चाहिँ गोसाईगुण्ड मेला पनि सञ्चालनमा छ। 12 चाहिँ जनपुण्य मेला चाहिँ सञ्चालनको लागि विभिन्न भक्तजनहरू पनि आउनु भएको थियो। विभिन्न होटेलहरूमा बास बस्ने क्रममा चाहिँ ती भक्तजनहरू पनि सम्पर्कविहीन भएको र खोजी कार्य गर्नको लागि हाम्रो रेडियोमा फोन गर्ने धेरैजना भइसक्नु भएको छ। जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायका व्यक्तिहरूले चाहिँ खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। नेपाल सरकारको तर्फबाट हेलिकप्टर आएर जिल्लामा खोज तथा उद्धारको लागि प्रयास गरिरहनु भएको छ। विभिन्न खोजहरूमा फँसेको व्यक्तिहरूलाई चाहिँ उद्धार गरिरहनु भएको छ। रसवागढीदेखि गल्छीसम्मको पक्की पुलहरू चाहिँ एउटा पनि नरहेको देखिन्छ। यतिखेर रसुवामा चाहिँ एकदम आजको दिन सम्झिँदाखेरि कालो दिनको रूपमा रसुवावासीका नागरिकहरूले लिनुभएको छ।
0: बाढीपछिको अवस्थाबारे नुवाकोट स्थित हाम्रो संवाददाता शक्तिमाया तामाङ।
7: जुन बिहान जुन माथिबाट बाढी आउँदैछ भन्ने कुरा भएपछि केही मान्छेहरू त अलि अगाडि पनि सचेत भएको भन्ने बुझिन्छ। त्यस पश्चात त्यो बाढी चाहिँ अलि 81 आएपछि धेरै कुराहरूमा समस्या भयो। जुन बिहान चाहिँ धेरै मान्छेहरू कहाँ जाने, के गर्ने, आफ्नो मान्छेहरू कहाँ कहाँ के भयो भनेर जुन खालको अत्तालिएको अवस्था थियो, केहीजना चाहिँ सम्पर्कमा भइसकेपछि उहाँहरूमा त्यो खालको अवस्था छैन भने अहिले पनि धेरै मानिसहरू अथवा आफ्नो परिवारहरू जुन सम्पर्कमा नहुँदाखेरि त्यो उद्धारको क्रम सँगसँगै हाम्रो मान्छे कतै यहाँ आइपुगेको छ कि भनेर एकदमै पानी परेको अवस्थामा पनि मान्छेहरू आएर हेर्ने क्रमहरू छ। र अहिले त्रिशुली रसुवादेखि नै जब माथिदेखि नै यहाँ भएको धेरै पुलहरू बगेको कारणले नुवाकोटको चाहिँ त्रिशुली बट्टार चाहिँ एकदमै नुवाकोट रसुवा धादिङले सहर केन्द्रीय जुन बजार व्यापारिक क्षेत्र हो भने बट्टारमा रहेका धेरै ब्याङ्क तथा वित्तीय संस्था अनि विद्यालयहरूमा आएको जो बाल बालिकाहरू विद्यार्थीहरूदेखि लिएर अहिले सबैजना यता नै थुनिएको अवस्था छ भने उता पारीको पनि यता आउन मिलिरहेको अवस्था छैन।
8: बिजुली, पिउने पानी, संचार सेवा अवरुद्ध भएको थियो ठाउँ ठाउँमा भन्ने खबर थियो, अहिले के छ त्यहाँको अवस्था?
7: बत्ती त आएको छैन, त्यो अब सबै कुराहरू क्षति त्यो पावर हाउसहरू नै प्रब्लम भइसक्यो, त्यो आइसकेको छैन। सरकारी अधिकारीहरूसँग कुरा गर्दाखेरि चाहिँ अब पहिलो कुरा चाहिँ यहाँ वारेर पारी गर्ने जुन मेन पुलहरू सबै बगाएको कारणले सबै धेरैजना चाहिँ यतापट्टि साइडमा थुनिएको छ
8: भनेको रसुवा र नुवाकोट बीच आवत जावत बन्द भएको कारण त्यो समस्या परेको।
7: जस्तै नुवाकोटको पनि अब मेन सिटी बट्टारमा पेसा व्यवसायको लागि यता बट्टार आउनु भएको मान्छेहरू पनि कतिपय चाहिँ होटेल खोजेर होटेलमा बस्नु भएको छ, कतिपय आफन्तकोमा बस्नु भएको छ, र कतिपय विद्यार्थीहरू पनि बट्टारमा भएको स्कूलमा अध्ययनको लागि आएको विद्यार्थीहरू पनि धेरैजना चाहिँ त्यसरी कोही शिक्षकहरूको घरमा कोही आफन्तको घरमा प्राय धेरै विद्यार्थीहरू चाहिँ शिक्षकहरूले पनि आफ्नो घरमा लगेर राख्नु भएको अवस्था छ, ताकि वारी पारी चाहिँ अब गर्नै सकेको छैन र सम्भावना पनि अब तत्कालै देखिरहेको अवस्था छ।
0: उनी छिन् हाम्रो नुवाकोट संवाददाता शक्तिमाया तामाङ। यसै सिलसिलामा हामीले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेतीलाई अचानक आएको अत्यास लाग्दो बाढ़ीको कारणबारे सोधेका थियौं।
9: प्रारम्भिक रूपमा हिम पहिरो नदीमा आएर मिसियो र नदी ब्लक भएर त्यो बनेको ड्याम फुटेर यस्तो बाढ़ी आएको भन्ने हामीलाई एउटा त्यहाँबाट सानो नोटिस चाहिँ त्यहाँको विपद हेर्ने संस्थालाई कोट गर्दै लेखेको आएको छ, त्यसलाई हामीले आधार मान्यौं र हाम्रो अहिले त्यहाँको युनिभर्सिटीको साथीहरूसँग सम्पर्क गर्दाखेरि पनि त्यो कुरा चाहिँ अलिक पुष्टि हुने नजिक पुगेको अवस्था तिब्बतको विपद न्यूनीकरण कार्यालयका अनुसार भनेर भनेको छ। र त्यसमा डङलिन छ्याङ्गुपो रिभर चाहिँ जिलोङ काउन्टीको त्यसमा भीम पहिरो आएर उनिएर वाटरको रिभर फ्लो भएर चाहिँ चाहिने क्षेत्रमा पनि ठुलो क्षति भएको हो र त्यही फ्लो जमा भएर पनि नेपालमा प्रवेश गरिसकेपछि हाम्रो स्टेसन जुन नेपालमा थियो यो बाढीमा पनि त्यसलाई चाहिँ त्यसले सुरुमै ड्यामेज गरिदियो र त्यसको इन्फर्मेसन आउनु पाएन।
10: त्यहाँ अझै पनि त्यो जोखिम कायमै छ भन्ने किसिमका सूचनाहरू सन्दर्भमा के भन्नुहुन्छ?
9: त्यो पनि अहिले हाम्रो साथीहरूले एनालाइसिस गर्दाखेरि चाहिँ त्यो सम्भावनालाई नकाल्न सकिँदैन। त्यसको सन्दर्भमा अहिले चाइनिज दूतावासमा हाम्रो मौसम विज्ञान विभागको र परराष्ट्रको एउटा टिमले प्रयोग गरिराखेको अवस्था छ र चाइनिज पक्षबाट अहिलेको अवस्था के हो र यो हुन सक्ने सम्भावना अझै छ कि छैन भन्ने कुराको चाहिँ आधिकारिक सूचनाको अनुरोध हामीले गरेका छौं।
10: अब अन्त्यमा तिब्बतसँग जोडिएको नेपालको सीमावर्ती क्षेत्रमा यस्ता घटना बेला बखत सानो ठूलो स्तरमा देखा परिराख्नुको कारण के हो?
9: पछिल्लो समयमा जलवायु परिवर्तन र त्यसले सृजना गरेको तापक्रम वृद्धिले गर्दाखेरि उच्च हिमालय क्षेत्रमा हिम पहिरोको घटनाहरू बढ़िराखेको सन्दर्भ र हिमतालमा सुप्रा ग्लेसियर लेकहरू फर्मेसन भइराखेको र त्यसले गर्दाखेरि पनि त्यो पनि फुटेर आएको जुन हाम्रो विगतको पनि अनुभव छ। यो समग्रतालाई हेर्ने हो भनेपछि उच्च हिमालय क्षेत्रमा तापक्रम वृद्धिले गर्दाखेरि हिम क्रायोस्फेयरको ओभरअल इकोसिस्टममा आएको परिवर्तन नै कारक भएको चाहिँ अनुमान गर्न सकिन्छ। यस वर्षको हामीले हेर्ने हो भने पनि एलिनोको कारणले गर्दाखेरि एसिया क्षेत्रमा कम वर्षा र औसत भन्दा बढ़ी तापक्रमको प्रक्षेपण सबै मेट अथोरिटीहरूले गरेको सन्दर्भ पनि भएको हुनाले एउटा ग्लोबल वार्मिङको इम्प्याक्टको रूपमा पनि हेर्न सकिन्छ भनेपछि अर्को चाहिँ अब हिमतालको चाहिँ तलतिर हामी बसेका छौँ, हाम्रो सिरानमा हिमतालहरू छन्, हाम्रो सिरानमा हिम पहिरोहरू छन् र ती हिमताल फुट्दा या चाहिँ हिम पहिरो आएर चाहिँ नदी छुँदा यी दुईटै खालको क्यास्केटिङ र कम्पाउन्डिङ इम्प्याक्टहरू जुन देखिन थालेको छ त्यो अब डरलाग्दो छ।
0: उनी थिए राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख धर्मराज उप्रेती पवनराज पौडेलसँग कुरा गर्दै। बाढ़ीले निम्त्याएको विपत्तिसँग सम्बन्धित थप सामग्रीहरू तपाईँ हाम्रो वेबसाइट bbcnepali.com गएर पढ्न, सुन्न र हेर्न पनि सक्नुहुन्छ। हवस् त, यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। भोलि बेलुकी पाउने 9 बजी हामी फेरि उपस्थित हुने नै छौं। त्यसबेलासम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
11: मध्यपश्चिम टाइम चेक यति बेला रात्रिको 9 बजेको छ।

0: 91.4 MHz मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाई भाउजू, होइन घरमा त हालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु? बजारतिर नि
4: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
5: साइकल चढेर
1: के गर्ने बाबु?
5: छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने,
1: फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने। त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
3: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, खोराही दाम,
6: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478927967
7: र 98578369।

0: बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद गर्दा सोही इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आफ्नो लागि एक महीना फ्री इंटरनेट बायोनेट अब सबै कनेक्टेड
1: स्त्री रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: वरिष्ठ स्त्री रोग विशेषज्ञ तथा महिला क्यान्सर रोग सर्जन बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवनमा पूर्व कार्यरत डाक्टर प्रवीण योगीको हाई 15 सडक विभाग रोडमा दिव्य फार्मेसीमा बिरामीको चेक जाँच गरिने हुँदा समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिनुहोस् र आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: विशेषज्ञ डाक्टरद्वारा दिइने सेवाहरू
3: महिनावारीमा समस्या महिनावारी रोकिनु
1: श्वेत पर्दरक पिसाब पोल्ने समस्या
3: पाठेघरमा समस्या पाठेघर खस्नेको समस्या
1: पाठेघरमा मासु पलाउने
3: निसन्तान महिलाको चेक जाँच
1: स्तन क्यान्सर पाठेघरमा क्यान्सर भए नभएको चेक जाँच लगायतका महिला सम्बन्धी सम्पूर्ण रोगहरूको आधुनिक मेसिनद्वारा चेक जाँच गरिनुका साथै उचित परामर्शका लागि सम्पर्क गर्नुहोला।
4: बिरामी जाँच हुने मिति यही भदौ 26 गते शुक्रबार।
1: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-28913 र 98095-12871
3: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भराइ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-65-5509 र मोबाइल 98453-0653।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैं भरिलाई।
1: अब हाम्रै खुराही दाङमा अत्याधुनिक प्रविधि र मेसिन द्वारा लामो समयसम्म सफल हुने उपचार अनुभवी दन्तरोग चिकित्सक डाक्टर आयुष गौतमद्वारा दिइने दन्त अस्पताल प्राइम डेन्टल क्लिनिक खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू
3: दाँत र मुख सम्बन्धी चेक जाँच गरिने,
2: सामान्य किराले खाएको दाँत भर्ने,
1: मेसिन द्वारा आरसीटी गर्ने,
2: सजिलो तथा जटिल दाँत निकाल्ने र राख्ने,
1: खोल लगाउने,
2: बाङ्गो टिङ्गो दाँत मिलाउने,
1: दाँत सफा गर्ने, साथै दाँत सम्बन्धी अन्य सम्पूर्ण उपचार गरिन्छ।
2: साथै एक महिना भर निशुल्क चेक जाँच तथा उपचारमा 10-20% छुटको व्यवस्था गरिएको छ।
1: सम्पर्क प्राइम डेन्टल क्लिनिक खुराहीदाङ, तुलसीपुर चोकदेखि 50 मिटर पश्चिम, पुरानो तामा होटेलको घरमा।
3: सम्पर्क मोबाइल नम्बर 98-228-77-794, 98-228-77-794।

0: हंगाम रिलीज मेरो एवरेस्ट।
1: यूएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा संचालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्यूएए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेशन काठमाडौँको तिनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै।
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ।
3: सम्पर्क फोन नम्बर 01-46-20-310,
2: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।

0: सपना जस्तै भो आज बाढीले सब भत्किएपछि पक्का संरचना आज यहाँ सबै लस्किएपछि खोलाले बगायो जम्मै आज गाउँ बस्ती सबै खोलाले बगायो जम्मै आज गाउँ बस्ती सबै कति आतंकी छ प्रकृति खेती भो मानवीय कथै कति आतंकी छ प्रकृति खेती भो मानवीय कथै आज मुलुकमा आएको एउटा विपत्तिपूर्ण घटनाको दुःख भाव समेत पंक्ति सँगै रात्रिकालीन साहित्य अभिवादन एवं हार्दिक स्वागत छ हाम्रा सम्पूर्ण साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोतामा प्रविधि संयोजनका साथी शालिकराम चौधरीका साथै प्रस्तोता म कमलमणि देवकोटाको तर्फबाट
1: स्वीकार्नु हार्दिक नमस्कार।
2: यो कार्यक्रम साहित्य डबली
0: राप्ती साहित्य परिषदको आफ्नै प्रस्तुति एवं रेडियो मध्यपश्चिम दाङ घोराईको सहयोग र सौजन्यमा संचालित साप्ताहिक श्रृंखला हो। रेडियो मध्यपश्चिम 91.4 MHz साथै अनलाइनमा पनि www.radioyampi.org यो कार्यक्रम विश्वभर सुन्न सकिन्छ। आज पनि हामी विशेष सामग्री साथ कार्यक्रम साहित्यिक डबलीमा उपस्थित भइसकेका छौ, त्यसैले अब राति करिब 10 बजेसम्म हामीलाई सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण आशा एवं विश्वासमा छौं। आजको यो विशेष प्रस्तुतिमा हामीले नेपाली शिक्षा परिषदको 76 वार्षिकोत्सवको अवसरमा यही गत साउन 31 गते काठमाडौँको 16 फुट्टे स्थित लेखनाथ साहित्य सदनमा संस्थापक भाषासेवी स्वर्गीय गोपाल पाणी असीमको 114 जन्म जयन्तीका अवसरमा आयोजित पुरस्कार वितरण एवं सम्मान समारोहबारे विशेष गतिविधि लिएर उपस्थित भएका छौं। आज हामी यही गतिविधिलाई नै चर्चा गर्नेछौ। सुनौ उक्त गतिविधि बारे संक्षेपमा समाचार र त्यसपछि विस्तृत विवरण। नेपाली शिक्षा परिषद काठमाडौँले राप्ती साहित्य परिषदलाई यही 2083 साउन 31 गते काठमाडौँमा गोपाल पाणी असीम पुरस्कारद्वारा सम्मान गर्यो। नेपाली शिक्षा परिषदको 76 वार्षिकोत्सवको अवसरमा साउन 31 गते काठमाडौँको 16 फुट्टे स्थित लेखनाथ साहित्य सदनमा आयोजना गरिएको संस्थापक भाषासेवी स्वर्गीय गोपाल पाणी असीमको 114 जयन्तीको अवसरमा राप्ती साहित्य परिषदलाई यस वर्षको गोपाल पाणी असीम पुरस्कार प्रदान गरेको हो। नेपाली शिक्षा परिषदका अध्यक्ष रमा शर्माको अध्यक्षता तथा नेपाल लोकसेवा आयोगका पूर्व अध्यक्ष उमेश प्रसाद मैनालीको प्रमुख आतिथ्य एवं पूर्व पर्यटन मन्त्री बागमती प्रदेशका सांसद दिपेन्द्र श्रेष्ठको विशिष्ट आतिथ्यमा सञ्चालित समारोहमा राप्ती साहित्य परिषदलाई मोफसलमा विभिन्न रचनात्मक क्रियाकलापद्वारा आधा शताब्दीदेखि नेपाली भाषाको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याएको भनी ₹50,000 राशिको पुरस्कार एवं सम्मान पत्र राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटालाई प्रदान गरिएको थियो। उक्त पुरस्कार वितरण समारोहमा राप्ती साहित्य परिषदका पूर्व अध्यक्ष एवं वर्तमान सल्लाहकार डाक्टर अमर गिरी, परिषदमा अध्यक्षको संस्थापक चन्द्रकला शाह र चन्द्रप्रकाश देवकोटा तथा परिषदसँग सम्बन्धित काठमाडौँमा रहनुभएका अन्य श्रष्टाहरूको समेत उपस्थित रहेको थियो। यसै गरी सोही अवसरमा नेपाली शिक्षा परिषदले कवि शिरोमणि लेखनाथ पौड्याल, नाट्य सम्राट बालकृष्णसम्म र महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा स्थापित ₹75,000 राशिको लेबाल त्रिरत्न पुरस्कार एवं सम्मान पत्र, नेपाली संस्कृतिको गहन अध्ययन गरी अनेकौं कृतिहरूको सृजना गरेको भनी संस्कृतिविद प्राध्यापक डाक्टर जगदीश चन्द्र रेग्मीलाई प्रदान गरेको थियो। सो अवसरमा समारोहका प्रमुख अतिथि उमेश प्रसाद मैनाली, विशिष्ट अतिथि माननीय दिपेन्द्र श्रेष्ठ, पुरस्कृतहरू राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष कमलमणि देवकोटा, प्राध्यापक डाक्टर जगदीश चन्द्र रेग्मी लगायत

0: संस्थाको साहित्यिक उन्नयनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै संस्थाका सदस्य सचिव लक्ष्मण थापा लगायतले तयार पारेको अभिनन्दन पत्र साहित्य सर्जक प्रह्लाद पोखरेलको प्रस्तुतिपछि अध्यक्ष रमा शर्मालाई अभिनन्दन गरेका थिए भने अध्यक्ष रमा शर्माले सबैलाई हार्दिक धन्यवाद प्रकट गर्नुभएको थियो। साथै सो अवसरमा उत्कृष्ट बाल स्रष्टा रिया कुमारी गुप्तालाई ₹7,000 नगद पुरस्कार एवं सम्मान पत्र प्रदान गरिएको थियो। सो अवसरमा नेपाली शिक्षा परिषद आफैले प्रकाशन गरेको राष्ट्रभाषाको अमृत महोत्सव विशेषांगको पनि लोकार्पण गरिएको थियो। नेपाली शिक्षा परिषदका कोषाध्यक्ष शंकर प्रसाद पाण्डेको स्वागत मन्त्रबाट शुरू भएको कार्यक्रमको सहकरण परिषदका कार्य समिति सदस्य दिपेश चन्द्र आचार्यले गर्नुभएको थियो। उक्त पुरस्कार ग्रहणपछि राष्ट्रिय साहित्य परिषदले पनि नेपाली शिक्षा परिषद काठमाडौँप्रति हार्दिक आभार प्रकट गरेको छ। यो त थियो नेपाली शिक्षा परिषदले यही गत साउन 31 गते काठमाडौँमा आयोजना गरेको साहित्यिक कार्यक्रम सम्बन्धी संक्षिप्त समाचार। यसैलाई नै आज हामीले विशेष गतिविधिमा समेटेका छौं। अब प्रस्तुत छ उक्त पुरस्कार वितरण एवं सम्मान समारोहको रेकर्डेड विशेष गतिविधि। नेपाली शिक्षा परिषदको 76 वार्षिकोत्सव एवं संस्थापक भाषासेवी स्वर्गीय गोपाल पाण्डे असिमको 114 जयन्तीको अवसरमा यही 2083 साउन 31 गते काठमाडौँको सोह्रखुट्टे स्थित लेखनाथ साहित्य सदनमा आयोजना गरिएको एक भव्य एवं सभ्य समारोहमा राप्ती साहित्य परिषदलाई सम्मान पत्र सहित ₹50,000 राशिको गोपाल पाण्डे असिम पुरस्कार प्रदान गरिएको थियो भने पुरस्कृत राप्ती साहित्य परिषदको संस्थागत संक्षिप्त परिचय साहित्य संगीतका सर्जक विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठले गराउनु भएको थियो। सन्तोष श्रेष्ठ
1: नेपाली शिक्षा परिषदको 76 वार्षिक उत्सवको अवसरमा नेपाली शिक्षा परिषदका संस्थापक एवं भाषासेवी स्वर्गीय गोपाल पाण्डे असिमको 114 जन्म जयन्तीका अवसरमा उहाँप्रति हार्दिक श्रद्धा सुमन अर्पण गर्दै उहाँकै नाममा स्थापना भएको गोपाल पाण्डे असिम पुरस्कार राप्ती साहित्य परिषद दाङलाई प्रदान गरेकोमा राप्ती साहित्य परिषदलाई हार्दिक बधाई र नेपाली शिक्षा परिषद परिवारलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौ। राप्ती साहित्य परिषदको स्थापना आजभन्दा 50 वर्ष अगाडि अर्थात 2034 सालमा दाङमा स्थापना भएर आजसम्म निरन्तर क्रियाशील रहेको एउटा संस्था हो। विशेषत भाषा साहित्य संगीत कला संस्कृतिकालाई अगाडि बढाउने उद्देश्यका साथ स्थापना भएको यो संस्थाले विभिन्न आफ्ना गतिविधिहरूलाई अगाडि बढाइरहेको छ र राप्ती साहित्य परिषद केन्द्रका संस्थापक श्रद्धेय नारायण प्रसाद शर्माजी हुनुहुन्छ। उहाँले 96 वर्षको उमेरमा क्रियाशील साहित्यिक कर्म र पत्रकारिताको कर्म पनि गरिरहनु भएको छ। यो संस्था जसरी निरन्तर अगाडि बढ़िरहेको छ मैले यसलाई संक्षिप्तकरण गर्दैछु। जुन हाम्रो विकेन्द्रीकरणको सोच छ साहित्यिक हिसाबले सम्भवत यत्तिको व्यवस्थित कमै साहित्यिक संस्थाहरू हामीले पढ्न र सुन्न पाउँछौ या देख्न पाउँछौ। 34 सालमा स्थापना भएको राप्ती साहित्य परिषदले 2064 सालमा तत्कालीन राप्ती अञ्चल अन्तर्गत रहेका 5 जिल्लाहरू रूकुम रोल्पा प्युठान सल्यान दाङलाई जिल्ला शाखाका रूपमा विस्तार गरेर केन्द्रीय कार्यालय छुट्टै सञ्चालन भइरहेको थियो। नेपालको संविधान 72 अनुसार अञ्चलहरू खारिज भएर प्रदेशमा गइसकेपछि विधान संशोधन गरेर रूकुम जिल्लालाई 2 जिल्लामा बाँडियो, रूकुम पूर्व र रूकुम पश्चिम। कतिपय यसमा आबद्ध सदस्य या शुभचिन्तकहरू छुट्नुपर्ने अवस्थाका कारण त्यसलाई पनि समेटेर अहिले 6 जिल्लामा जिल्ला शाखाहरू स्थापना भएका छन् र यसलाई 2075 सालको 42 वार्षिकोत्सवको अवसरमा यसलाई मान्यता प्रदान गरेर या विधान संशोधन गरेर 5 शाखाहरू अहिले 6 शाखाका रूपमा छन् र रूकुम पश्चिम, रूकुम पूर्व, रोल्पा, प्युठान, सल्यान दान गरेर भावनात्मक रूपमा एउटा राप्तीको सभ्यता, त्यहाँको संस्कृति, भाषा यी सबै कुराहरूले समेटेको हुन्छ। त्यसबाट टाढा नजानका लागि पनि

0: नामक सम्बन्ध त हुँदाहुँदै पनि कानूनी हिसाबले पनि त्यसलाई विस्तार गरिएको छ र यसको केन्द्रीय कार्यालय दाङमा रहेको छ। विशेष गरी राप्ती क्षेत्रको साहित्य संगीत कला संस्कृतिका दृष्टिले राप्ती आफैमा एउटा पूर्वर हो भन्ने कुरालाई दोहोऱ्याइरहनु पर्दैन। त्यसले गर्दाखेरि यसैको विकास विस्तार परिमार्जन परिष्कृत गर्दै यसलाई राष्ट्रिय रूपमा कसरी अगाडि बढाउन सकिन्छ भन्ने उद्देश्यकै अनुरूप यो संस्था अगाडि बढ़िरहेको छ र आज यो संस्था पुरस्कृत भइरहँदा मञ्चमा आसीन हुनुहुने वर्तमान अध्यक्ष कमलमणि देवकोटा छैठौं अध्यक्षका रूपमा हुनुहुन्छ। यसबाट के बुझ्न सकिन्छ भने राप्ती साहित्य परिषदले खासै पदका लागि हानाछाप गर्ने संस्था चाहिँ होइन, किनभने 50 वर्षको इतिहासमा 6 जना अध्यक्षहरूले नेतृत्व गर्नु भनेको त्यति धेरै पदै चाहिन्छ काम गर्नका लागि भन्ने पनि देखिँदैन। नारायण प्रसाद शर्मा त्यसका संस्थापक र प्रथम अध्यक्ष हुनुहुन्छ, गिरिराज शर्मा दोस्रो अध्यक्ष हुनुहुन्थ्यो, अहिले उहाँ स्वर्गीय हुनुहुन्छ। तेस्रो अध्यक्ष हाम्रो श्रद्धेय डाक्टर अमर गिरी सर यही उपस्थित हुनुहुन्छ, उहाँ सल्लाहकार पनि हुनुहुन्छ, आज गौरवको विषय पनि हो सर उपस्थित हुनु। चौथो पुरूषोत्तम खनाल हुनुहुन्छ, पाँचौं डाक्टर टीकाराम उदासी हुनुहुन्छ भने छैठौं कमलमणि देवकोटा सर आज यहाँ उपस्थित हुनुहुन्छ र पुरस्कार ग्रहण पनि गर्दै हुनुहुन्छ। यसको 35 सदस्यीय समिति निर्माण भएको छ र प्रत्येक जिल्लाका जिल्ला अध्यक्षहरू स्वतः पदेन उपाध्यक्ष या केन्द्रीय उपाध्यक्ष हुने व्यवस्था पनि छ। यसरी संस्था अगाडि बढ़िरहेको छ। ती सम्पूर्ण 6 वटै शाखाहरू आफैमा चलायमान हुनुहुन्छ, सक्रिय हुनुहुन्छ र विभिन्न गतिविधिहरू पनि संस्थाबाट भइरहेका छन्। ती शाखाहरूले गर्दै केही कामहरू चाहिँ म यहाँ उल्लेख गर्न चाहन्छु। संस्थाको स्थापना दिवसको अवसरमा हरेक वर्ष केन्द्र तथा शाखाहरूमा वार्षिक वृहत साहित्यिक समारोह सञ्चालन हुँदै आएका छन् जसमा विभिन्न संस्थाहरूलाई पुरस्कार र सम्मान प्रदान गरिँदै आएको छ। मासिक द्वैमासिक एवं त्रैमासिक रूपमा छन्द संगम एकल रचना वाचन कृति समीक्षा आदि कार्यक्रमहरू सञ्चालन भइरहेका छन्। स्थानीय आधा दर्जन भन्दा बढ़ी एफएम रेडियोहरूमा साप्ताहिक रूपमा साहित्यिक डबली एवं साहित्य माला नामक कार्यक्रमहरू उत्पादन एवं प्रसारण हुँदै आइरहेका छन्। विभिन्न स्रष्टाका कृति पुस्तक एवं एल्बम विमोचन समीक्षा परिचर्चा हुँदै आएका छन्। राष्ट्रिय स्तरका विभिन्न साहित्यकारहरूको स्मृतिमा विशेष कार्यक्रमहरू हुँदै आएका छन्। अग्रज साहित्यकारहरूलाई या अग्रज स्रष्टा सर्जकहरूलाई संस्था वा निवासमै पुगेर पनि सम्मान गरिँदै आएको छ। केन्द्रबाट संस्थागत चिनारीयुक्त वार्षिक मुखपत्र राप्तीदूत र त्रैमासिक रूपमा अन्तर्ध्वनि साहित्यिक त्रैमासिक पत्रिका प्रकाशन हुँदै आइरहेको छ। विभिन्न साहित्य एवं सांगीतिक संस्थाहरूद्वारा आयोजित समारोहहरूमा संस्थागत सहभागिता पनि जनाउँदै आइरहेको छ र यो परिषदले 2084 सालमा 50 वर्ष प्रवेश गर्दछ या स्वर्ण महोत्सव मनाउँदैछ। यो अवसरमा यसरी पुरस्कृत हुन पाउनु यो गौरवको कुरा हो र विशेष गरी अब आउँदो वैशाखमा स्वर्ण महोत्सव मनाउने तयारी रहेको छ। राप्ती साहित्य परिषद यस क्षेत्रमा यसरी लामो समयदेखि साहित्यिक गतिविधिहरूतर्फ निरन्तर क्रियाशील रहे, सबैका वैचारिक भावना अट्ने साझा चौतारीका रूपमा खड़ा भएकै कारण यसको क्रियाशीलताको मूल्याङ्कन गरी आजभन्दा 1 दशक अघि विक्रम सम्बत 2072 सालमा हेमराज पहाड़ी शिल्प प्रतिष्ठान पोखराले पनि ससम्मान पुरस्कृत गरेको थियो भने यस वर्ष 2083 साउन 31 गते आज नेपाली शिक्षा परिषद काठमाडौँले नेपाली भाषासेवी गोपाल पाण्डे असीमको नाममा स्थापित पुरस्कार प्रदान गर्दैछ र संस्थाले यसप्रति गौरव महसुस गरेको छ र राप्ती साहित्य परिषदले हार्दिक आभार प्रकट गरिरहेको छ। अन्त्यमा राप्ती साहित्य परिषदका यी उल्लेखित केही गतिविधिहरू संक्षेप मात्रै हुन्, सबै संस्थाका आफ्नै महत्वपूर्ण र अन्य कार्यक्रमहरू पनि छन् भने भावी योजनाहरू पनि छन्। हालसम्म कम्तीमा पनि 600 जना भन्दा बढी आजीवन सदस्यहरू संलग्न रहेको र केन्द्रमा मात्रै 2.5 दर्जन भन्दा बढ़ी पुरस्कारहरू अक्षय कोषहरू स्थापना भएको, यस परिषदको केन्द्रीय समिति दाङ भुराईमा आफ्नै निजी भवन रहेको छ, यसै गरी रूकुम पश्चिमको मुसीकोटमा पनि आफ्नै नवनिर्मित भवन छ, यसरी केही शाखाहरूका आफ्नै निजी भवन लगायत स्थायी संरचनाहरू समेत छन् भने अन्य शाखाहरू पनि यसतर्फ अग्रसर भइरहेका छन् र यसै सन्दर्भमा राप्ती साहित्य परिषदमा पुरस्कार स्थापना गर्नुहुने एकजना संस्थापक शरद बी गाई का आदरणीय दीदी चन्द्रकला शाह पनि उपस्थित हुनुहुन्छ, मधुचन्द्र पुरस्कार उहाँले स्थापना गर्नुभएको छ, यो अवसर यो पनि गौरवको विषय उहाँको उपस्थिति र समग्रमा भारतीय साहित्य परिषद आज साहित्य संगीत कला र संस्कृतिको संरक्षण एवं सम्वर्धनको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्दै आएको एक साझा साहित्यिक चौतारीको रूपमा स्थापित भएको संस्थालाई नेपाली शिक्षा परिषदका तर्फबाट यो जुन पुरस्कार प्रदान गरिएको छ यो असाध्यै गौरवको विषय हो र इतिहासमा एउटा चाहिँ उल्लेखनीय र अविस्मरणीय दिन हो भन्ने मलाई लाग्दछ र संस्थाप्रति पुनः हार्दिक धन्यवाद ज्ञापन गर्दै बनाइसँगै धन्यवाद।
1: यसै गरी संस्थालाई प्रदान गरिएको सम्मान पत्र संस्थाकी सदस्य डाक्टर इन्दिरा शर्माले वाचन गरेर सुनाउनु भएको थियो। डाक्टर इन्दिरा शर्मा,
2: नेपाली शिक्षा परिषद 2008 सम्मान पत्र श्री राप्ती साहित्य परिषदका राष्ट्रभाषा नेपालीको श्रीवृद्धिका लागि संस्थापक गोपाल पाण्डे असीमका पुण्य स्मृतिमा यस परिषदद्वारा स्थापित गोपाल पाण्डे असीम पुरस्कार मोपसलका विभिन्न रचनात्मक क्रियाकलापद्वारा आधा शताब्दीदेखि नेपाली भाषाको श्रीवृद्धिमा उल्लेखनीय योगदान पुर्याउने राप्ती साहित्य परिषद दाङलाई अर्पण गर्न पाउँदा परिषद परिवार हर्षित छ। आज यस नेपाली शिक्षा परिषदको 76 वार्षिकोत्सव भाषा सेवी संस्थापक असीमको 114 जयन्ती तथा अमृत महोत्सव वर्ष 2082-83 सुखद अवसरमा हामी यहाँलाई ₹50,000 राशिको गोपाल पाण्डे असीम पुरस्कारका साथ यो सम्मान पत्र अर्पण गर्दछौ। नेपाली भाषाको सेवामा अझ सक्रिय रहने अपेक्षाका साथ राप्ती साहित्य परिषद दामप्रति हार्दिक शुभकामना व्यक्त गर्दछौ। लेखनाथ साहित्य सदन स्वरूप चुट्टे काठमाडौँ, लक्ष्मण थापा सदस्य सचिव नेपाली शिक्षा परिषद, रमा शर्मा अध्यक्ष नेपाली शिक्षा परिषद, दिनांक विक्रम सम्वत 2083 साउन 31 गते। धन्यवाद।

0: परम आदरणीय साहित्य संगीत र कला अनुरागी श्रोता, यति बेला हामी छौ राप्ती साहित्य परिषदको आफ्नै प्रस्तुति एवं रेडियो मध्यपश्चिमको सहयोग र सौजन्यमा संचालित साप्ताहिक श्रृंखला साहित्यिक डबलीमा। प्रविधि संयोजनमा हुनुहुन्छ शालिग्राम चौधरी, भने प्रस्तुतिमा छु म कमलमणि देवकोटा। आज हामीले यति बेला नेपाली शिक्षा परिषदको 76 वार्षिकोत्सवको अवसरमा साउन 31 गते काठमाडौँको 16 फुट 23 स्थित लेखनाथ साहित्य सदनमा संस्थापक भाषा सेवी स्वर्गीय गोपाल पाण्डे असिमको 114 जयन्तीको अवसरमा आयोजित पुरस्कार वितरण एवं सम्मान समारोहबारे एक विशेष गतिविधि प्रस्तुत गरिरहेका छौ। अब बाँकी गतिविधि। उक्त अवसरमा पुरस्कृत व्यक्तित्व प्राध्यापक डाक्टर जगदीश चन्द्र रेग्मीको संक्षिप्त परिचय साहित्य सर्जक भीष्म बास्कोटाले गराउनु भएको थियो। भीष्म बास्कोटा
1: लेबाल त्रिरत्न पुरस्कार संस्कृति सम्बन्धी दर्जनौ कृतिहरूको सृजना गरी नेपाली इतिहास धर्म संस्कृति कला र वास्तुकलाको क्षेत्रमा विशिष्ट योगदान गर्नुहुने श्रद्धेय गुरु एवं वरिष्ठ संस्कृतिविद डाक्टर जगदीश चन्द्र रेग्मीज्यूले प्राप्त गर्नुभएकोमा उहाँलाई मुरीमुरी गराई, साथै उपयुक्त प्रतिभालाई छनौट गर्नुभएकोमा नेपाली शिक्षा परिषद एवं छनौट समितिका सबै पदाधिकारी महानुभावहरूलाई धन्यवाद दिन चाहन्छु। वास्तवमा यो सम्मान वरिष्ठ संस्कृतिविद रेग्मीज्यूलाई गरिएको सम्मान मात्र नभई समस्त संस्कृति विधामा कलम चलाउने स्रष्टाको समेत सम्मान हो भन्ने मैले महसुस गरेको छु। वरिष्ठ संस्कृतिविद डाक्टर जगदीश चन्द्र रेग्मीज्यूले नेपाली संस्कृतिको क्षेत्रमा पुर्याउनु भएको योगदानका विषयमा संक्षिप्तमा प्रकाश पार्ने प्रयास गर्नेछु। संस्कृतिविद रेग्मीज्यूको कृतित्व र योगदानका विषयमा कुरा गर्दा नेपालको इतिहास, संस्कृति, पुरातत्व, कला र स्थापत्यको क्षेत्रमा खोज, अध्ययन र अनुसन्धान गरी उहाँले दर्जनौ कृतिहरू लेख्नु भएको छ, समाजलाई दिनुभएको छ। अत्यन्त सरल स्वभाव र सादगी जीवनशैली व्यतीत गर्न चाहनुहुने उहाँका ज्यादै गहन र प्रकाशित कृतिहरूमा लिच्छवी संस्कृति, लिच्छवी इतिहास, नेपालको धार्मिक इतिहास, त्यसै गरी समकालीन कला र वास्तुकला, नेपालका ब्राह्मणहरूको संक्षिप्त इतिहास तथा पछिल्लो समयमा प्रकाशित नेपालको पहिलो नमूना जनगणना, ऐतिहासिकता, महत्व र उपादेयता मुख्य छन्। अब यी महत्वपूर्ण कृतिहरूको संक्षेपमा प्रकाश पार्ने प्रयत्न गर्नेछु। वरिष्ठ संस्कृतिविद डाक्टर रेग्मीज्यूको खोजमूलक कृति लिच्छवी संस्कृति 2026 भूमिकामा मोहनराज शर्मा लेख्नुहुन्छ, बामे चढ्दै गरेको प्रारम्भिक काँचो अपुरो र एकल काँटे इतिहास लेखनलाई नयाँ शक्ति दिएर पोख्त तुल्याउने र नयाँ परम्परा बसाल्ने स्तुत्य प्रयास रेग्मीज्यूले गर्नुभएको छ। सोही कृतिको सन्दर्भमा डाक्टर बलराम श्रीवास्तव लेख्नुहुन्छ, जबसम्म वैशाली र नेपाल दुवै छेउका लिच्छवीको सांस्कृतिक व्यक्तित्वको तुलनात्मक अध्ययन गरिँदैन तबसम्म लिच्छवी संस्कृतिको अध्ययन अपुरो हुन्छ। भारतीय र नेपाली संस्कृतिको ज्ञानमा श्री रेग्मीज्यूको समान अधिकार छ। प्रस्तुत अध्ययन यस्ता धेरै पूर्ववर्ती त्रुटिहरूबाट मुक्त छ। त्यस्तै गरी संस्कृतिविद रेग्मीज्यूको अर्को पुस्तक हो लिच्छवी इतिहास। यस पुस्तकमा पुस्तकले नेपाली भाषामा लेखिएको लिच्छवी कालको प्रामाणिक र विश्लेषणात्मक इतिहासको खड्कदो अभावलाई टारेको छ। तत्कालीन नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानबाट सर्वप्रथम 2034 सालमा प्रकाशित प्राचीन नेपालको राजनीतिक इतिहास नामक उहाँको पुस्तक नेपालको प्राचीन इतिहास अध्ययनका लागि उत्तिकै महत्वपूर्ण छ। यो पुस्तकले नेपालको प्राचीन राजनीतिक इतिहासका विषयमा अनेक नयाँ पक्षतर्फ आफ्नो ध्यान खिचेको छ। नयाँ प्रमाण खोज्न हिँडेर पाइने होइन रहेछ, बरु त्यस्तै संयोगको प्रतीक्षा गर्नुपर्ने अनुभव उहाँले यो कृतिको एक ठाउँमा उद्घार गर्नुभएको छ। उहाँको नेपालको धार्मिक इतिहास नामक ग्रन्थ सर्वप्रथम 2030 सालमा तत्कालीन नेपाल राष्ट्रिय प्रज्ञा प्रतिष्ठानबाट प्रकाशित भएको थियो भने यसको चौथो संस्करण 2071 सालमा विद्यार्थी पुस्तक भण्डारबाट प्रकाशित भएको छ। यस कृतिमा विशेषत प्राचीन र मध्यकालीन धर्म, संस्कृति र संस्कारको सूत्रात्मक रूपमा उजागर गरिएको छ। यसअघि यदि ग्रन्थमा ऐतिहासिक प्रमाणका आधारमा नेपालको धार्मिक इतिहासको विकासक्रम र विभिन्न पाटा एवं धार्मिक गतिविधिको इतिहास क्रमै लेखिएको यथार्थका कामु यो ग्रन्थले त्यसको खाँचोलाई मत्थर गरेको छ। नेपालको शाहकालीन कला र वास्तुकलाको ऐतिहासिक तथा विश्लेषणात्मक अध्ययन गरी तयार पारिएको उहाँको महत्वपूर्ण अर्को कृति हो शाहकालीन कला र वास्तुकला 2033। शाह राजाहरूको राजाश्रयमा संरक्षित ऐतिहासिक धार्मिक एवं वास्तुकलाको विकासक्रमलाई प्रमाणका आधारमा लेखिएको यो पुस्तक रेग्मीका सबैभन्दा प्रसिद्ध कृतिमध्ये एक मानिन्छ। नेपालमा ब्राह्मण समुदायको उत्पत्ति आगमन ऐतिहासिक विकासक्रम र परम्पराको विषयलाई समेटेर लेखिएको नेपालका ब्राह्मणहरूको संक्षिप्त इतिहास 2076 नामक पुस्तकमा रेग्मीजीले नेपाली धर्म शिक्षा संस्कृति साहित्य प्रशासन र नेपालको समग्र राष्ट्र निर्माणमा ब्राह्मण समुदायले पुर्याएको योगदानलाई ऐतिहासिक दृष्टिले प्रकाश पार्नुभएको छ। र अब सातौं पुस्तक, यहाँ मैले महत्वपूर्ण पुस्तक भनेर भनेको छु, नेपालको पहिलो नमूना जनगणना ऐतिहासिकता महत्व र उपादेयता 2078 नामक उहाँको सहलेखनमा प्रकाशित अर्को महत्वपूर्ण कृति हो। नेपाल सरकारसँग विक्रम सम्बत 1968 पछिको मात्र जनगणना संकलन रहेको सन्दर्भमा तत्कालीन श्री तीन जङ्गबहादुर राणाको पाला भनेको 1910 1913 जङ्गबहादुर युरोपद्वारा आइसके पश्चातको कुरा हो, को फेला परेको र उक्त कृति उक्त पहिलो जनगणना अभिलेख सम्पदा संरक्षण गरी प्रकाशन हुनु सिङ्गो राष्ट्रका लागि नै अभिलेख सम्पदाको दृष्टिले ज्यादै अमूल्य निधि एवं प्रमाण साबित भएको छ। साथै उहाँका काठमाडौँ सहर सांस्कृतिक अध्ययन 2051 नेपालमा गणतन्त्र जस्ता कृति समेत प्रकाशित भइसकेका छन् भने पाटनको कृष्ण मन्दिर, काठमाडौँ सहर सांस्कृतिक अध्ययन भाग 2, हाँडीगाउँका सांस्कृतिक सम्पदाहरू लगायत थुप्रै 20 भन्दा बढी पाण्डुलिपिहरू प्रकाशोन्मुख अवस्थामा रहेका छन् भने उहाँका अनुसन्धानमूलक लेखहरू त कति छन् सरले संकलन गर्दैछु भन्नुभएको छ, अब त्यो कति छन् अब त्यो हेर्ने बाँकी छ। र नेपालको इतिहास संस्कृतिको क्षेत्रमा उहाँको योगदानलाई उच्च कदर गर्दै उहाँले विभिन्न पुरस्कार समेत प्राप्त गर्नुभएको छ। पुरस्कार र सम्मानको सन्दर्भमा कुरा गर्दाखेरि नेपालको इतिहास संस्कृति कला र स्थापत्य सम्बन्धी खोज एवं अनुसन्धान गरी विशिष्ट योगदान पुर्याए बापत सोको कदर स्वरूप उहाँले चाहिँ 2033 सालमा चाहिँ साझा पुरस्कार पाउनुभयो। यो पुरस्कार चाहिँ नेपालको शाहकालीन कला र वास्तुकलाको लागि थियो। त्यस्तै त्रिभुवन प्रज्ञा पुरस्कार 2048 उहाँ सम्मानित हुनुभएको छ र बाबुराम रातारा रिसर्च अनर 2061 पनि सम्मानित हुनुहुन्छ। इमेज च्यानल अवार्ड 2062 पनि सम्मानित हुनुभएको छ र ज्ञानगुरुका कुरा अवार्ड 2063 पनि रेग्मीजी सम्मानित हुनुभएको छ। र पछिल्लो समयमा 2080 सालमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले इतिहास शिरोमणि बाबुराम रातारा राष्ट्रिय पुरस्कार जुन 2,00,000 राशिको छ सो पुरस्कारबाट पनि उहाँ सम्मानित हुनु भइसकेको छ र स्वर्णानन्द राष्ट्रिय पुरस्कार 2081 जस्ता पुरस्कारबाट चाहिँ उहाँ सम्मानित हुनुभएको छ। वास्तवमा लिच्छवी इतिहास र संस्कृतिको निरूपणमा रेग्मीजीको दृष्टि व्यापक छ। उहाँले नेपालको लिच्छवी इतिहास र संस्कृति सम्बन्धी धेरै खोज अनुसन्धान गर्नुभएको छ। प्राचीन र मध्यकालीन धर्म संस्कृति र संस्कारको सूत्रात्मक रूपमा उजागर गर्नुका साथै शाहकालीन कला र स्थापत्यको क्षेत्रमा समेत खोज अनुसन्धान गर्नुभएको छ। लिच्छवी संस्कृति र नेपालका ब्राह्मणहरूको इतिहासदेखि गणतन्त्र नेपालसम्म अनि नेपालकै पहिलो जनगणना अभिलेख सम्पदा समेत प्रकाशन गरी नेपाल र नेपालीलाई ठूलो गुण लगाउनु भएको छ। अन्त्यमा जीवनभरि कठोर एवं अथक परिश्रम गरी सारा जीवन उच्च विचार धारण गरी नेपाली इतिहास र संस्कृतिको अन्वेषणमा दत्तचित्त भई समस्त जीवन समर्पण गर्नुहुने संस्कृतिविद डाक्टर रेग्मी हामी सबैका प्रेरणाका स्रोत हुनुहुन्छ। उहाँलाई हामी नेपाली संस्कृतिको अध्ययनका दृष्टिले जीवन्त ज्ञानको स्वरूपमा लिन सक्छौँ। गोपाल पाण्डे असिमको सक्रियतामा स्थापना गरिएको नेपाली शिक्षा परिषदबाट नेपाली भाषा साहित्यका मूर्धन्य साधक त्रय पौड्याल बहुआयामिक प्रतिभाका धनी सम तथा महाकवि देवकोटाको नाममा स्थापना गरी प्रदान गरी लिम्बा ल त्रिरत्न जस्तो गरिमामय पुरस्कारले नेपाली संस्कृतिको गहन खोज अध्ययन र अनुसन्धानमा जुट्ने भावी पुस्तालाई समेत अवश्य प्रेरणा र हौसला मिल्ने नै छ भन्ने दृढ विश्वासका साथ मेरो भनाइ यही अन्त्य गर्दछु। धन्यवाद, नमस्कार।
0: यसै गरी पुरस्कृत प्राध्यापक डाक्टर जगदीश चन्द्र रेग्मीलाई प्रदान गरिएको सम्मान पत्र संस्थाका सदस्य साहित्य सर्जक प्रह्लाद पोखरेलले वाचन गरेर सुनाउनु भएको थियो। प्रह्लाद पोखरेल,
2: नेपाली शिक्षा परिषद 2008, सम्मान पत्र। वरिष्ठ संस्कृतिविद डाक्टर जगदीश चन्द्र रेग्मीज्यू, जोरपाटी, काठमाडौँ। नेपाली वाङ्मयका मूर्धन्य स्रष्टा कवि शिरोमणि लेखनाथ पौड्याल, महान विभूति बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाका सम्मानमा नेपाली शिक्षा परिषदका अध्यक्ष श्री रमा शर्माका सौजन्यमा संस्थापित लेबाल त्रिरत्न पुरस्कार। नेपाली संस्कृतिको गहन अध्ययन गरी अनेकौं कृतिहरूको सृजना गर्नुहुने यहाँलाई अर्पण गर्न पाउँदा परिषद परिवार हर्षित छ। आज यस परिषदको 76 वार्षिकोत्सव, भाषासेवी गोपाल पाणी असिंहको 114 जयन्ती तथा अमृत महोत्सव वर्ष 2082-83 को शुभ अवसरमा सम्मान पत्रका साथ हामी यहाँलाई ₹75,000 राशिको लेबाल त्रिरत्न पुरस्कार अर्पण गर्दछौ। आफ्नो क्षेत्रमा थप साधनाको कामना गर्दै सुस्वास्थ्य तथा दीर्घायुका लागि यहाँमा हार्दिक शुभकामना व्यक्त गर्दछौ। लक्ष्मण थापा सदस्य सचिव नेपाली शिक्षा परिषद, रमा शर्मा अध्यक्ष नेपाली शिक्षा परिषद, लेखनाथ साहित्य सदन स्वरभुट्टी काठमाडौँ, दिनांक विक्रम सम्वत 2083 साउन 31 गते शुभ।
0: साथै स्व अवसरमा संस्थाका अध्यक्ष रमा शर्मालाई सम्मान गर्न उक्त संस्थाका सदस्य सचिव लक्ष्मण थापा लगायतले तयार पारेको अभिनन्दन पत्र प्रह्लाद पोखरेलले वाचन गरेर सुनाउनु भएको थियो। प्रह्लाद पोखरेल, स्व अवसरमा संस्थाका अध्यक्ष रमा शर्मालाई सम्मान गर्न उक्त संस्थाका सदस्य सचिव लक्ष्मण थापा लगायतले तयार पारेको अभिनन्दन पत्र प्रह्लाद पोखरेलले वाचन गरेर सुनाउनु भएको थियो। प्रह्लाद पोखरेल,
2: नेपाली शिक्षा परिषद 76 वर्षको भयो। नेपाली शिक्षा परिषदको समग्र सञ्चालन र उन्नयन र यसलाई कार्यक्रम सञ्चालनमा नेपाली शिक्षा परिषदका आदरणीय अध्यक्ष रमा शर्माजीको अहम भूमिका छ भन्ने कुरा हामी सबैलाई थाहा छ। उहाँले यो संस्था मात्र होइन, नेपाली भाषा साहित्यको सेवामा जीवन अर्पण गर्नुभएको छ र उहाँले प्रशस्त कामहरू गर्नुभएको छ। अहिले हामीले एकैछिन अगाडि नै सुन्यौं, लेबाल त्रिरत्न पुरस्कार उहाँले आफैले धनराशि राखेर यति ठूलो पुरस्कारको स्थापना गर्नुभयो र परिषदले यो सञ्चालन गर्न पायो र उहाँले गर्नुभएका प्रशस्त कामहरू छन् र ती कामहरूलाई हामी सबैको उपस्थितिमा आज सुनाउने इच्छा हामीलाई लाग्यो र पक्कै पनि यो कुरा सुनाउनका निम्ति यहाँले अनुमति दिनुहुन्छ होला भन्ने मलाई लाग्छ। र अर्को प्रसंग चाहिँ, आजै तपाईँले किन यो छान्नुभयो भन्ने यहाँलाई लाग्ला। रमा शर्माज्यू साउनको 32 गते जन्मिनु भएको हो, तर 32 गते यसपल्ट छैन, त्यसैले त्यो 32 गते चाहिँ आज 31 नै अनुसूचित भएको मानेर हामीले यो कार्यक्रम चाहिँ आज गर्ने जमर्को गर्ने र अरू केही नभनेका यो यहाँ लेखिएको यो लामो कागजले जे भन्छ त्यो कुरा म प्रस्तुत गर्ने अनुमति माग्छु। पक्कै पनि यहाँहरूको अनुमति छ। परोपकाराय सताम विभूतय, अभिनन्दन पत्र। श्री रमा शर्माज्यू अध्यक्ष नेपाली शिक्षा परिषद, नेपाली भाषाका विशिष्ट साधक एवं साहित्यसेवी गोपाल पाणे असिनको सत् प्रयासबाट विक्रम सम्वत 2008 सालमा स्थापित नेपाली शिक्षा परिषदसँग यहाँको सम्बन्ध विक्रम सम्वत 2025 सालदेखि औपचारिक रूपमा प्रारम्भ भई विक्रम सम्वत 2035 सालदेखि 2077 सालसम्म सदस्य सचिवका रूपमा निरन्तर सक्रिय रह्यो। सो समयमा संस्थाको सुदृढीकरण, विस्तार र समृद्धिका लागि यहाँ अविराम समर्पित रहनुभयो। त्यस्तै यहाँले करिब 4 दशक लामो प्राध्यापन सेवा मार्फत असंख्य विद्यार्थीलाई ज्ञानको आलोक प्रदान गर्दै शिक्षण र साहित्य सेवालाई समानान्तर रूपमा अघि बढाउनु भयो। विद्वान तीर्थप्रसाद ढुङ्गाना, बालकृष्ण सम, सिद्धिचरण श्रेष्ठ, खड्गमा मल्ल, बत्रीविक्रम थापा तथा राष्ट्रकवि माधव प्रसाद घिमिरे जस्ता विशिष्ट व्यक्तित्वहरूको अभिभावकत्वमा विकसित नेपाली शिक्षा परिषदको नेतृत्व विक्रम सम्वत 2077 सालपछि अध्यक्षका रूपमा सम्हाल्दै यहाँले संस्थाप्रति देखाउनु भएको अपार माया, अटुट निष्ठा र दूरदर्शितापूर्ण समर्पणले परिषदलाई नयाँ उचाइ, नवीन ऊर्जा र सृजनात्मक दिशातर्फ सदैव अग्रसर गराएको छ। साथै प्राध्यापन, संस्थागत नेतृत्व र साहित्य साधनालाई समान महत्वका साथ जीवनभर निरन्तरता दिनुभएकी यहाँले असीम संस्मरण ग्रन्थ, भानुभक्त प्रति, कवि शिरोमणि लेखनाथको ऐतिहासिक रथयात्रा, राष्ट्रभाषा लगायत अनेकौं कृतिहरूको 2037 सालदेखि निरन्तर सम्पादन गरी नेपाली भाषा तथा साहित्यको संरक्षण र सम्वर्धनमा विशिष्ट योगदान पुर्याउँदै आउनुभएको छ। परिषदले आदिकवि भानुभक्त पुरस्कार, गोपाल पाण्डे असीम पुरस्कार तथा लेखना प्रतिभा पुरस्कार स्थापना गरी नेपाली भाषा साहित्यका विशिष्ट स्रष्टा, विद्वान तथा साधकहरूको सम्मानका साथ साहित्यिक परम्पराको संरक्षण, प्रवर्धन र नयाँ प्रतिभाको अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकोमा विक्रम सम्वत 2081 यहाँले कवि शिरोमणि लेखनाथ पौड्याल, महान विभूति बालकृष्ण सम तथा महाकवि लक्ष्मीप्रसाद देवकोटाको पावन स्मृतिलाई चिरस्थायी बनाउने उद्देश्यले ले बाल त्रिरत्न पुरस्कार स्थापना गर्नुभएको छ। नेपाली भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण र प्रवर्धनमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई प्रत्येक 2 वर्षमा सम्मान स्वरूप उक्त पुरस्कार अर्पण गर्नका लागि यहाँले उदारतापूर्वक अक्षय कोषमा उल्लेखनीय रकम समर्पण गर्नुभएको छ। साथै समय समयमा विभिन्न संस्थाबाट आफू व्यक्तिगत रूपमा सम्मानित हुँदा प्राप्त भएका धनराशिहरूबाट आफ्ना आवश्यकताहरू पूरा गर्नुपर्छ भन्ने कुरालाई प्राथमिकता नदी ती सम्पूर्ण रकमहरू परिषदको अक्षय कोषमा समर्पण गर्दै आउनुभएको छ। यहाँले प्रदान गर्नुभएको यो उदात्त तथा अनुकरणीय सहयोगले परिषदको गौरवमय इतिहासमा स्वर्णिम अध्याय थप्नका साथै आफ्ना उद्देश्यहरूको प्रभावकारी परिवृत्ति, संस्थागत सुदृढीकरण तथा भावी यात्राका लागि अमूल्य ऊर्जा, प्रेरणा र स्थायी आधार तयार गरेको छ। यहाँको अग्रगामी सोच र उदार भावनाले परिषदको संस्थागत विकासलाई मात्र गति दिएको छैन, नेपाली भाषा प्रेमीहरूका लागि असल प्रेरणा प्रदान गर्ने अक्षय निधिको निर्माण गरेको छ। यहाँको यो अतुलनीय योगदानका कारणले नै नेपाली शिक्षा परिषद अझ सशक्त, सक्षम, गतिशील तथा दिगो संस्थाको रूपमा विकसित हुँदै आएको छ। परिषदले आफ्नो गौरवपूर्ण परम्परालाई अक्षुण्ण राखी राष्ट्र, भाषा, साहित्य, शिक्षा र समाजप्रतिको दायित्व थप प्रभावकारी, उत्तरदायी र परिणाममुखी ढंगले निर्वाह गर्न सक्षम हुनेछ भन्ने हामीले अटल विश्वास लिएका छौं। साथै यहाँ जस्तो कर्मठ एवं त्यागी अभिभावक पाएर हामी सबै गौरवान्वित छौं। विक्रम सम्वत 2083 साल श्रावण 17 गते तिथिका हिसाबले यहाँले जीवनको सहस्र चन्द्र दर्शन को गौरवपूर्ण एवं ऐतिहासिक अवसर प्राप्त गर्नुभएको पावन पर्वमा यहाँ प्रति हार्दिक सम्मानका साथै सादर उच्च श्रद्धा अभिव्यक्त गर्दछौ। जीवनको झण्डै 6 दशक लामो समयखण्डलाई नेपाली भाषा र साहित्यिक चेतनाको उत्थान, संरक्षण र सम्वर्धनमा समर्पित गर्दै यहाँले पुर्याउनु भएको अतुलनीय योगदान, आदर्श नेतृत्व र निस्वार्थ सेवाभाव भावी पुस्ताका लागि निरन्तर प्रेरणाको स्रोत बनेर रहनेछ भन्ने दृढ विश्वास छ। यस शुभ एवं स्मरणीय अवसरमा यहाँको सुस्वास्थ्य, सुख समृद्धि तथा निरन्तर कर्मशील जीवनको हार्दिक मंगलमय कामना व्यक्त गर्दछौ। नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा यहाँले पुर्याउनु भएको अविस्मरणीय योगदान अदम्य समर्पण तथा प्रेरणादायी अभिभावकत्व प्रति उच्च सम्मान व्यक्त गर्दै यो अभिनन्दन पत्र सादर समर्पण गर्दछौं। लक्ष्मण थापा सदस्य सचिव, शंकर प्रसाद पाण्डे कोषाध्यक्ष, डाक्टर इन्दिरा शर्मा सदस्य, किरण थापा सदस्य, छन्द सारथी रमेश ठकुरेल सदस्य, डाक्टर बमबहादुर थापा जितानी सदस्य, प्रहलाद पोखरेल सदस्य, दिव्य चन्द्र आचार्य सदस्य तथा नेपाली शिक्षा परिषदका सम्पूर्ण सदस्यहरू। र यसमा म थप्न चाहन्छु, आज उपस्थित समग्रका यहाँ उपस्थित महानुभावहरू, 2083 साल श्रावण 31 गते आइतबार शुभम।
0: यो त थियो नेपाली शिक्षा परिषदको 76 वार्षिकोत्सवको अवसरमा यही गत साउन 31 गते काठमाडौँको सोह्रखुट्टे स्थित लेखनाथ साहित्य सदनमा संस्थापक भाषासेवी स्वर्गीय गोपाल पाण्डे अस्सीको 114 जयन्तीको अवसरमा आयोजित पुरस्कार वितरण एवं सम्मान समारोहबारे विशेष गतिविधि आजलाई यति नै। परमादरणीय साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोता, आज हामीले दुःखद कुरा सुनिरहेका छौं अथवा देखिरहेका छौं। आज 2083 साल भदौ 10 गते मुलुकमा एउटा प्राकृतिक आपत्ति आइलागेको छ, अर्थात नेपालको यो रसुवाबाट उत्पन्न भएको एउटा बाढ़ीले त्रिशुली, भोटेकोशी लगायत धेरै ठाउँमा ठूलो जनधनको क्षति गरेको छ। यो सारी दुःखद अवस्था हो, यो दुःखद अवस्थामा सबैले आफ्नो क्षेत्रबाट सहयोग गरौं भन्दै ती दुःखदमा परेका र आपद विपदमा परेकाहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै र उद्धार होस् भन्दै राप्ती साहित्य परिषद तथा कार्यक्रम साहित्यिक डबलीको तर्फबाट मृत्यु भएका सबैप्रति हार्दिक श्रद्धांजलि अर्पण गर्दछौं। परम आदरणीय साहित्य संगीत कला र संस्कृति लागि श्रोता, यही विशेष गतिविधिसँगै आजको साहित्यिक डबलीको त्यो प्रस्तुति अब यही सकिने लागेको छ, किनकि समयको पाबन्दीलाई हामीले पनि मान्न सक्दैनौ। त्यसर्थ अर्को साता विविध गतिविधि लिएर यहाँहरू समक्ष पुनः उपस्थित हुने नै छौं। यतिन्जेलसम्म कार्यक्रम साहित्यिक डबली खोलेर हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण साहित्य संगीत कला र संस्कृति लागि श्रोता एवं प्रविधि कक्षबाट सघाउनु हुने मित्र शालिग्राम चौधरीलाई धेरै धेरै धन्यवाद दिँदै यहाँको साता सृजनशील बनोस् र सुखमय बनोस् भन्दै र आजको रातमा पनि मिठो निदरी र सुन्दर सपनीको कामना गर्दै प्रस्तोता म कमलमणि देवकोटा पनि यहाँहरू माझबाट बिदा हुन्छु। हवस् त, नमस्कार, शुभरात्री।

0: 안돼 버스모.
1: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
2: या यो दांत दुखियो
3: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने हैन।
2: अय्या अस्ति भक्कर त औषधि गरेको, 20-19 भएको हैन।
3: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
2: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ। म
3: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
4: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
5: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
6: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री CMCTU डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाङ्गटिङ्गर दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुन्निने, मुख गन्नाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
8: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाङ।
5: सम्पर्क फोन नम्बर 082-5-63-0-27,
8: 98-41-68-47-46।
5: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
3: भर्ना खुल्यो।
9: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट COEM नेपालगंजमा 37/17/83-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याजमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याजमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
10: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा GPA प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
9: हाम्रा विशेषताहरू:
10: उत्कृष्ट शैक्षिक वातावरण,
9: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
10: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
9: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
5: सम्पर्क फोन 081-536-086
10: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-273।
11: स्वदेश तथा विदेशका 5-स्टार होटल, रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
12: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो।
11: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ, आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
12: तालिम दिइने विषयहरू:
11: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन, चाइनिज, कन्टिनेन्टल र इटालियन पिज्जा, स्पेशल सेफ तालिम, जापानिज सुशी तालिम, वेटर र टुरिस्ट गाइड आदि।
12: हाम्रा विशेषताहरू:
11: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने, एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ, पोखरा, दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान, दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको, टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
12: थप जानकारीका लागि होटल सुपर लज, शहीद गेट उमेश मार्ग, खोराही दाङ। सम्पर्क मोबाइल नम्बर 98-410-17-09-900, 98-410-17-09-900।
11: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइभेट लिमिटेड, काठमाडौँ, नेपाल।
0: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम एफएम 91.4 मेगाहर्ज।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: अस्ट्रेलियाको कुनै ठाउँमा एकजना बालक जन्मिन्छ जसको नाम पल एडमसन राखिन्छ। 15 वर्षको उमेर नपुग्दै सङ्गत यस्तो पर्छ, रक्सी नखै साथीहरूको माझेटा अरूले के खायो कति खाए हामीलाई थाहा हुने कुरा भएन, तर यो केटाले कति खाए त्यसको पाइ पाइको हिसाब इतिहास हुन्छ। रक्सी नखाई केही पनि गर्न नसक्ने अवस्थामा थाले, त्यसलाई एडिक्सन एडिक्टेड भएपछि त्यही हुने सिलसिलामै उनले जागिर पनि खाएका हुन्, जागिर त खान नै पर्यो, एउटा जहाजमा जागिर खाए, त्यसकारण पछि उनको नाम सेलर पनि थपियो। र धेरै पिउने गरेपछि जहाज पनि त्यहाँ पनि काम गतिलो पाएन, जसको परिणामस्वरूप उनलाई जागिरबाट निकालियो। संसारभर प्रसिद्ध एउटा संस्था छ रक्षाहरूलाई रक्सीबाट बाहिर आउनको लागि ट्रेनिङ दिने एउटा संस्था छ, जसलाई एए भनिन्छ, अल्कोहल एनोनिमस। यो वर्ल्डको सबै ठाउँमा छ, प्राय सबै देशमा एए अल्कोहल एनोनिमस। पछि उनलाई त्यतै जोइन गराइयो अल्कोहल एनोनिमस, र त्यहाँका डाक्टरहरू उपचार ट्रेनिङ आदि इत्यादिको कारण उनी रक्सीबाट बिल्कुलै बाहिर आए। तर समस्या के त भन्नाले, बाहिर आइसकेपछि फेरि साथी त उही रक्षाहरूको जड्याहरूको या ड्रग एडिक्टहरूको समस्या ड्रग भन्दा पनि ठूलो सङ्गत हुन्छ। ड्रग त उनले कुनै पोइन्टमा छोड्लान्, रक्सी त उनले कुनै पोइन्टमा आएर छोड्लान् पनि, तर छोडिसकेपछि साथीहरू छोड्न सक्दैन। त्यो साथीहरू सङ्गतको कारणले गर्दा उनको ड्रग एडिक्सन या रक्सीको एडिक्सन इभन चुरोको एडिक्सन व्हाटएभर इट इज त कहिले छोड्दैन, एडिक्सनको कारणले होइन सर्कलको कारणले गर्दा। यो कुरा उनले राम्ररी बुझेका या उनलाई बुझाइएका, यदि तिमीले सर्कल बदल्न सकेनौ या साथी सङ्गत बदल्न सकेनौ भने तिमी फेरि फेरि पनि अहिले छुट्छ, अहिले यहाँबाट बाहिर आएको हुन्छ र फेरि यो कुराको दोहोरिन्छ तिमीलाई, के गर्छौ। त्यसपछि उनले सङ्गत बदल्न कोसिस गरे। याद रहनुहोस् यो कुरा, तपाईँको जीवनको सबभन्दा ठूलो समस्या तपाईँले भोगिरहनु भएको समस्या होइन, तपाईँको सङ्गत हो। त्यो सङ्गतले त्यो समस्यामा तपाईँलाई फसाउन मद्दत गरिरहेको छ। खैर, उनले सङ्गत बदल्ने सोचमा अब ए रक्षाको ठाउँमा उनले आध्यात्मिक धार्मिक मान्छेहरू खोज्न थाले। जन्मेका अस्ट्रेलियामा, परिवार क्रिश्चियन, त्यसकारण उनले अस्ट्रेलियामा रहेका चर्चहरू अनि उनीहरूको पनि मिस्टिक शाखाहरू रहस्यवादी शाखाहरू हुन्छन् जो बढी उद्धार बढी आध्यात्मिक हुन्छन्, धार्मिक भन्दा बढी आध्यात्मिक हुने शाखाहरू क्रिस्टियनिटीमा पनि छन् जसलाई क्रिस्टियन मिस्टिसिजम भनिन्छ। यस्ता यस्ता संस्थाहरूसँग पनि उनी जोडिन पुगे, तर जहाँ जति जोडिए पनि उनको प्यास अध्यात्मको प्यास रक्सीको प्यास घट्दै गयो, अब अध्यात्मको प्यास बढ्दै गयो। त्यो अध्यात्मको बढ्दै गएको प्यास, किनकि अध्यात्म सकारात्मक नशा हो, रक्सी नकारात्मक अध्यात्म हो। किनकि दुवैले दुःख मुक्त गर्छ, दुवैले दुःख मुक्त गर्ने। अत यो केटोले यो केटोको अब आध्यात्मिक प्यास बढ्न थाल्यो, जुन प्यास शान्त फेरि त्यो क्रिस्चियन चर्चहरूले गर्न सकेन। उनको प्यास गहिरिँदै गयो, खोज जारी रह्यो। अध्यात्मको खोजमा संसारभरका मान्छेले खोज्ने पूर्व पूर्वमा पनि विशेष भारत हो, र उनी भारततिर हानि। भारतमा त्यो बेला महर्षि महेश योगीको नाम सबभन्दा बढी चर्चामा थियो, जसले टिएम अर्थात् ट्रान्सेन्डेन्टल मेडिटेसन संसारभरका मान्छेलाई सिकाइरहेका थिए, त्यता पनि जोडिए उनी। अनि महाराष्ट्रमा त्यो बेला स्वामी मुक्तानन्द विश्वविख्यात भइसकेका थिए, उनका पनि संसारभरका मान्छेहरू जाने गर्थे, उनी त्यहाँ पनि पुगे। यसरी भारतमा उनको प्रवास रह्यो झन्डै 16 वर्ष। कति रे, 16 वर्ष भारत प्रवासमा उनी रह्यो। तर यो सबै समय उनले आध्यात्मिक गुरुहरूको खोजमा, आश्रममा, ध्यानमा र आध्यात्मिक साहित्य शास्त्र अध्ययनमा बितायो। चर्चमा भन्दा उनलाई यहाँ धेरै राहत मिल्यो, उनी धेरै माथि पुगेको अनुभव भयो चेतनाको स्तरमा. तर इनलाइटनमेन्ट जसलाई भनिन्छ, मुक्ति जसलाई भनिन्छ, त्यो भने प्राप्त भइरहेको थिएन. 16 वर्ष बिताइसके. अनि यही बेला फेरि चर्चामा आएको एउटा नाम, एउटा किताब विश्वविख्यात भइरहेको थियो अध्यात्मको शिखरको रूपमा, युआर द्याट. त्यो किताब निसर्ग दत्त महाराजको टकलाई कुनै विदेशीले अनुवाद गरेर निकालेका थिए. निसर्ग दत्त महाराजको बारेमा हिजो हामीले सुनिसक्यौँ र उनको यो किताब त्यो बेला तहल्कामा चाहिरहेको थियो दुनियाँमा अहिले पनि, र यो किताब उनको हातमा पर्छ. त्यसपछि उनी हानिन्छन् अब निसर्ग दत्त महाराज बम्बई. निसर्ग दत्त महाराज कहाँ पुग्दासम्म उनले क्रिश्चियन प्र्याक्टिसहरू, उनले मुक्तानन्दले दिनुभएका साधनाहरू, महर्षि महेश योगीले दिनुभएको ट्रान्सेन्डेन्टल मेडिटेसन र अन्य गुरुहरू, अन्य शास्त्रहरू, यी किसिमबाट उनी सबै कुराबाट जानकार, सबै कुरामा जानकार भइसकेका थिए. एक किसिमबाट उनी आध्यात्मिक रूपमा, धार्मिक रूपमा विद्वान भइसकेका थिए 16 वर्ष. तर विद्वान हुनु बेग्लै कुरा, जान्नु बेग्लै कुरा, जाग्नु बेग्लै कुरा. यो दुई कुरा हो, जान्नु बेग्लै कुरा, जाग्नु बेग्लै कुरा. धेरैले शास्त्र पढ्छन्, प्रवचन सुन्छन्, जान्छन् धेरै कुरा. धेरैले ध्यान सिक्छन्, योग सिक्छन्, तन्त्र सिक्छन्, मन्त्र सिक्छन्, यन्त्र जान्छन्, जान्छन्, त्यो बेग्लै कुरा. तर जाग्नु बेग्लै कुरा, किनकि जति जति जानियो त्यति त्यति हाम्रो अहंकार पनि प्रबल हुँदै जाँदो रहेछ. अहंकार, इगो, मैले त यति पढेको छु, मैले त यति जानेको छु, मैले त यति ध्यान गरेको छु, ऊ संख्या गन्दै बस्दो रहेछ. अनि दुःखको फाइनल कारण यही अहंकार हो. के हो रे? इगो. या देख्नुहोस्, हामीसँग दुई, हाम्रो आइडेन्टिटी, दुई आइडेन्टिटी छन्, इगो अहंकार र आत्मन. अहम र आत्मन. आत्मन भनेको मेरो मूल स्वरूप, अहम भनेको त्यसको बदलामा. आत्मन जस्तै, आत्मन जस्तै अहंकारले काम गरिदिन्छ. जस्तै अहंकारले के भन्छ, यो मेरो देश कसको, मेरो, म भनेको अहंकार, यो मेरो लोग्ने, यिनी मेरा लोग्ने, यिनी मेरा स्वास्नी, यिनी मेरा छोरा, यो मेरो जात, ए मेरो धर्म, यो मेरो पैसा, यो मेरो बुद्धि, यो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो मेरो गर्ने को, इगो. समस्या त्यो हुन्छ. अनि यो ध्यान गरेर इगो जाँदैन, बरु बलियो हुँदो रहेछ कि, मैले धेरै ध्यान दिन्छु. हाँ, ध्यानले हिलिङ गरिरहेको हुन्छ उसलाई, तर इगो झन् बढाइरहेको हुन्छ. आखिर मुक्त हुनुपर्ने यही इगोबाट हो. मिस्टर सेलर बबको पनि हालत के थियो, जान्न त धेरै जानियो. उनको रक्सीप्रतिको मोह त कहिल्यै भङ्ग भइसक्यो, केही छैन. धार्मिक पनि भइसके, ध्यानी पनि भइसके, तर इगो गयो. इगो त झन् प्रबल, मैले त यति सिकेको छु. अनि त्यो इगोले दुई काम गर्दो रहेछ, एउटा अरूलाई चाहिँ मान्छे नगर्ने, अनि अरूलाई मान्छे नगर्ने मान्छेलाई अरूले पनि मान्छे नगन्दो रहेछ. फेरि दुवैको चेतमा इगो पर्दो रहेछ, परिणाम दुःख. दुःख त चल्दैछ, रक्सी पो छुट्यो, दुःख त छुट्यो. रक्सी छुट्यो, स्वास्नी छुट्यो, छोराछोरी छुट्यो, सबै छुटे, तर दुःख अझै छुट्यो. यही दुःखले उसलाई दोहोऱ्याउँदै निसर्ग दत्त महाराजको चरण कमलमा ल्याइदिन्छ.

0: त्यसकारण उनलाई अहंकार नहुने कुरा भएन. अहंकारको त शिरोमणि हुनुहुन्छ. उनले त एक सय एक महर्षि महर्षि इन्टरनेसनल्ली रेपुटेड मान्छे. स्वामी मुक्तानन्द भयानक नाम थियो त्यो बेला, भयानक ताम झाम थियो त्यहाँ आश्रममा. अब यहाँ यिनी बम्बईमा आउँदाखेरि एउटा सानो कोठामा थोरै शिष्यहरूको माझमा निसर्गदत्त महाराज कतै कतै च्यापेको लुगा पनि लाएर बसिदिने, मलाई मतलबै नभएको सिम्पल मान्छे, धोती नै लाएर बसिदिने सिम्पल मान्छे, कहिलेकाहीँ मैलो धैलो हुँदा पनि मतलब नगर्ने, भेरी सिम्पल. सुरुमा त उसलाई सँगै लाग्यो यो मान्छे कस्ता कस्ता महापुरुष सङ्गत गरिरहेको, यो त बिडी बेच्ने चुरोट बेच्ने अझै पसल छ यिनको. यहाँ के होला र मैले सिक्ने हो कि यिनलाई नै सिकाउनु पर्ने भन्ने पनि अहंकार लाग्छ.
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै.
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ. साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ.
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिन द्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धति द्वारा उपचार,
1: बाल बालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार.
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गो चिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा.
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि. फोन 082562707.
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ.
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा.
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ.
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि.
5: सम्पर्क फोन नम्बर 082590 4666 98 29 81 50 53.

0: प्रोडक्टहरू कोकोनट चोकोनट भिटा मिल्क बटर पैक क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस अड्गुरी
2: के तपाईँलाई पायल सुस्ता फिसा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने यी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
3: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471993944 98471993944
5: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना
6: लामो शैक्षिक इतिहास भएको त्रिवेदीद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल

0: क्यूए प्राप्त यस क्याम्पसमा बिहानी समयमा बीबीएस बीए र बीएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो।
1: साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहान समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटिज कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेशन काठमाडौँको तीनकुने गैरीगाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै
1: सम्पर्क बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। सम्पर्क फोन नम्बर 01-46-20-310
0: मोबाइल नम्बर 98514-0141-98 र 98412-55957।
2: स्वदेश तथा विदेशका 5-स्टार होटल रेस्टुरेन्ट तथा रिसोर्टहरूमा 100% रोजगारीको सुवर्ण अवसर।
3: नेपाल सरकारद्वारा मान्यता प्राप्त होटल तथा पर्यटन सम्बन्धी तालिममा भर्ना खुल्यो।
2: राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम काठमाडौँको 50% सहयोगमा मात्र 40 जनाका लागि अब घोराही बजारमा रहेको होटल सुपर लजमा होटल तथा पर्यटन सम्बन्धी तालिम सञ्चालन हुँदैछ। सिट र समय एकदमै सीमित छ। आजै सम्पर्क गरी मौकाको फाइदा उठाउनुहोस्।
3: तालिम दिइने विषयहरू
2: स्पेशल कुक तालिम अन्तर्गत इन्डियन चाइनिज कन्टिनेन्टल र इटालियन पिज्जा स्पेशल सेफ तालिम जापानिज सुशी तालिम वेटर र टुरिस्ट गाइड आदि
3: हाम्रा विशेषताहरू।
2: स्वदेश तथा विदेशका 5-स्टार होटलहरूमा काम गर्नुभएका अनुभवी सेफ प्रशिक्षकबाट तालिम दिइने एक्स्ट्रा प्र्याक्टिकल अथवा जब गर्न चाहेमा काठमाडौँ पोखरा दाङ र नेपालगंजका विभिन्न स्तरीय होटलहरूमा पठाइनेछ। जापान दुबई र युरोपका विभिन्न देशहरूमा जान चाहेमा विश्वासिलो मेन पावरको व्यवस्था भएको टाढाबाट आउनेहरूका लागि खाना र बस्नको व्यवस्था मिलाइनेछ। तालिम पश्चात अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त प्रमाणपत्र प्रदान गरिनेछ।
3: थप जानकारीका लागि होटल सुपर लज शहीद गेज उमेश मार्ग खोराहिदाङ सम्पर्क मोबाइल नम्बर 98410-17-09 98410-17-09।
2: आयोजक राष्ट्रिय पर्यटन विकास तथा होटल व्यवस्थापन तालिम प्राइवेट लिमिटेड काठमाडौँ नेपाल।
4: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
5: इन्ट्रेस्टिङ महाराज त्यहाँ थोरै मान्छे किमती कोठाइ सानो छ अगाडि बोलायो आँखामा आँखा जुझा महाराजलाई मिस सुनाए स्वर वर्ष यो भेटेँ त्यो गरेँ यो गरेँ यो सबै सिकिसके सबै जानिसके। अब हजुरले मलाई स्पेसल्ली केही सिकाउने विधि दिनु पर्यो उनको आग्रह त्यही थियो। गुरुले उनको आँखामा हेरेर भन्छन् वाट्स रङ विथ कर्चन विदाउट थिङ्किङ यानि तिमीले विचार नगरिकन तिम्रो समस्या के हो बता मलाई वाट्स रङ विथ यु विदाउट थिङ्किङ। यो प्रश्न तपाईँलाई पनि उताबाट बम्बईबाट झिकाएको प्रश्न वाट्स रङ विथ यु विदाउट थिङ्किङ वाट्स रङ विथ यु विदाउट थिङ्किङ वाट्स रङ विथ यु विदाउट थिङ्किङ नसोचिकन के प्रब्लम छ तपाईँको भन्नु त भन्नु त कति सजिलै नथिङ भन्ने सक्यो होइन पालो सक्यो होइन। प्रश्न यही वाट्स रङ विथ यु विदाउट थिङ्किङ नसोचिकन समस्या के हो बता मलाई। महाराजले सोध्नु भयो यो 16 वर्षीय अनुभवीलाई। अब हामीलाई त भैँसी आगे बिन बजाओ जस्तो भयो होला कतिलाई के ठुलो कुरा भयो केही छैन सोचेन भने केही प्रब्लम छ यही होइन जवाब। तर यो मान्छे यो प्रश्नबाट इन्लाइटेन हुन्छ सक्यो वान क्वेसन 16 वर्षको उसको यात्रा अन्त्य हुन्छ। इट वाज जस्ट अ क्वेसन अनि यो क्वेसन तपाईँलाई पनि तिर्छ्या पाउँछ खै तपाईँ के भयो जस्तो लाग्यो हामी त भैँसी नै त हो नि यो मामलामा भैँसी अघि बिन बजाओ भैँस फरि एउटा मान्छे त्यसपछि महागुरु बन्छन् एउटा प्रश्न दि किन त उनको खोज थियो मुक्तिको खोज एनलाइटेनमेन्टको खोज। हाम्रो खोज त के होला या रोग छ त्यहाँको खोज हाम्रो खोज त के होला छोरा ठिक होस् छोरी ठिक होस् यही होइन खोजै छैन भने त्यो के भन्नु हामी त त्यो बाँदर हो नि जसको अगाडि चाहिँ केरा पनि छ हिरा पनि छ, हामी गएर चाहिँ हिरालाई फाल्दिउँ केरा टिपेर, किनकि हिरा हामीले खान मिल्दैन बाँदर। हाम्रो चेतनाको स्तर त बाँदरको भन्दा धेरै फरक छैन। त्यसकारण यस्ता कुराहरू त कति आउँछन् कति जान्छन् हामीलाई छुँदै छुँदैन, किनकि हाम्रो खोज सानो केराको खोज, जबकि त्यो हिरा यदि टिप्ने हो भने त्यस्ता केरा जिन्दगीभर खानलाई एउटा शक्ति उजागर भयो भने जिन्दगी तपाईँको मात्र होइन तपाईँका चारैतिरको मान्छेको जिन्दगी बन्छ। तर त्यो सबै कुरालाई फालेर सानो सानो माग गरेर बसेका जीवन छ, जुन चिज प्राप्त हुँदा अर्को दुःख सुरु हुन्छ। यस्तो कुरा खोजिरहेका छौ, याद राख्नुहोस्, यस्ता यस्ता कुरा खोज्छौ हामीहरू जुन कुरा प्राप्त हुँदा हामीलाई थप दुःख हुन्छ। के सुख हुन्छ र तपाईँले खोजिरहेका सबै कुरा पुरा भयो भने तपाईँ अब मुक्त हुन्छ दुःखबाट कि थप दुःख सुरु हुन्छ? के हुन्छ के हुन्छ? एकचोटि विचार गर्नुहोस् त, आजको तपाईँको यो मितिमा आजभन्दा 5 वर्ष अगाडि 10 वर्ष या 15 वर्ष अगाडि तपाईँले मागेका कुरा अहिले यो मितिमा त सबै पुरा भएको हो नि, होइन र? योग्नी माग्नुभयो, स्वास्नी माग्नुभयो, छोराछोरी माग्नुभयो, जागिर माग्नुभयो, शिक्षा माग्नुभयो, सबै पुरा भएको, दुःख सक्यो कि बढ्यो? अब फेरि अझै बढाउने मागेर हे मल्तीको मङ्गाहरू, जिन्दगीले तपाईँलाई सम्राट बनाउन सिरपेज लिएर आएको छ, तपाईँ केरा माग्नुहुन्छ? केरा मान्छेको हालत, जिन्दगीले सिरपेज लिएर बोकेर तपाईँको घरद्वारमा दिनदिनै दस्तक दिन आउँछ, तपाईँ मेरो केरा खोइ भनेर बस्छ नि मान्छेको हालत। त्यसकारण फेरि पनि बुझ्नुहोस्, तपाईँसँग आज जे जे कुरा छ कुनै बेला केही पनि थिएन, तपाईँसँग यी कुरा थिएन, अनि तपाईँ त्यो बेला पनि सोच्नु भएको थियो यदि मैले यी कुरा पाएँ भने मेरो जिन्दगी सेटल हुन्छ, अहिले मेन्टल भएर बसेको छ, पाइसकेपछि अझै माग्ने। एनिवे, मैले तपाईँलाई गाली गरेको हुँ, यो मानव सभ्यता यहाँ फँसिएको भनेर देखाएर, मानव सभ्यता नै फँसिएको छ भने तपाईँ हामी को हो? त्यसकारण यो साझा गाली, पर्सनल गाली, यो इन्टरनेसनल बेइज्जती, चान्चुन बेइज्जती होइन मान्छे, यो हाम्रो इन्टरनेसनल ग्लोबल बेइज्जती। त्यहाँदेखि जिन्दगीले हर पल तपाईँलाई सिरपेज लिएर आएको हुन्छ, तपाईँ मेरो केरा खोइ भनेर बस्नु, त्यो केरा पायो खायो अर्को केरा खोज्छ तपाईँ, किनकि त्यो त खायो आची हुन्छ सकिन्छ, फेरि अर्को केरा खोइ भन्नुहुन्छ, अन्त जिन्दगीभर मागेर बस्ने केरा। 16 वर्ष यिनले पनि मागेका थिए, के नाम रे उनको, यिनले पनि 16 वर्ष त माग्दै हिँडेकै थिए, कहिले रक्सी मागे, कहिले जाँड मागे, कहिले ध्यान मागे, योग मागे, तर माग्नु त माग्नु नै हिँड्ने सबै, किनकि मागुन्जेल तपाईँ सुखी हुँदैन। पोइन्ट टु बी नोटेड, मागुन्जेल तपाईँ विकासना अलि बिस्तारै चर्को स्वरमा नबोल्नु होस्, मागुन्जेल तपाईँ सुखी हुँदैन। पोइन्ट टु बी नोटेड, दुःखको कारण नै माग, दुःखबाट बाहिर आउने इच्छा छ भने इच्छा छौ, किनकि मागुन्जेल कोही पनि सुखी भएनन् हुने छैन। एनलाइटेनमेन्ट भने केही होइन, माग्न छोड, अब मेरो म मगन त्यो होइन, जुन दिनमा तपाईँले माग्न छोड्नुहुन्छ तपाईँ सम्राट, यो वाद सम्राट मागेर भिखारी भयो। जुन दिनमा माग्न छोडिन्छ नि यो मनले, मन त मगन्ते छ, जुन दिनमा जुन पलमा माग्न छोडिन्छ त्यही दिनमा तपाईँ सम्राट पनि, किनकि माग्ने काम इगोले गरिरहेको छ, किनकि माग्ने काम मनले गरिरहेको छ, मागुन्जेल मन सक्रिय हुन्छ, मागुन्जेल इगो सक्रिय हुन्छ, माग्न छोड्न साथ तपाईँको चेतना सक्रिय, एनलाइटेनमेन्ट, माग्यो भने मन सक्रिय हुन्छ, मागेन भने आत्मा सक्रिय हुन्छ। पोइन्ट टु बी नोटेड, माग्यो कि मन सक्रिय, माग्न छोडेपछि के सक्रिय, आत्मा चेतना जे नाम, तकदीर बदलिन्छ तपाईँको मात्र होइन तपाईँलाई भेट्ने मान्छे। खैर कथामा फर्कौँ, कहाँ यता अल्छी माग्नु हुँदैन भन्दा भन्दै चाहिँ फेरि जवाफ मागिसक्नु, गुरुले आँखामा आँखा जुदाएर यसलाई मैले इन्फोसाइज गरेँ, किनकि आँखाबाट एनर्जी पास हुन्छ, हामी रिसाउँदा पनि आँखा जुदाउँछौँ, हामीलाई थाहा छ एनर्जी पास हुन्छ, कसैलाई भस्मै पार्दैनौँ जस्तो हेर्छौँ हामी आउँ गरेर किनकि आँखाबाट एनर्जी पास हुन्छ। सर्पले पनि मुसालाई शिकार गर्नु पर्यो या कसैलाई शिकार गर्नु पर्यो भने प्रिडेटर्स छ। प्रिडेटर्स भनेको शिकारी जनावरले पशुले पन्छीले अरूलाई शिकार गर्न अगाडि पहिला आँखा प्रयोग गर्छ। उहाँ याद छ किनकि आँखाले एनर्जी पास गरेर हिप्नोटाइज गर्न सक्छ। गुरुले त्यही गर्नु नजिका हो के रे तिम्रो प्रश्न भन् आफ्ना कथा व्यथा खोज सुनाए। घोडा चोरे पनि चोर मुला चोरे पनि चोर भन्ने त सुन्छौ नि। घोडा चोरे पनि चोर मुला चोरे पनि चोर चोरको चोरै हो। त्यस्तै तपाईँले रक्सी मागे पनि पैसा मागे पनि मागै हो। प्रश्न यानि जवाफ मागे पनि मागै हो र मुक्ति मागे पनि मागै हो। माग त मागै हो अनि मागुन्जेलै त मान्छे के हुन्छ मन सक्रिय हुन्छ आत्मविलय हुन्छ। विदाउट थॉट व्हाट यू आर भन त व्हाट्स योर प्रॉब्लम विद यू विदाउट थिंकिंग नसोचिकन तिम्रो प्रब्लम के हो भन चट्ट लाग्यो उसलाई ओहो समस्या मैले अहिलेसम्म मुक्ति खोज्दैछु एनलाइटेनमेन्ट खोज्दैछु ज्ञानबाट ज्ञानबाट योगबाट जुन चिज खोज्दैछु नि त्यो खोजेकै समस्या भयो नि। त्यो खोजेकै के हुन्छ समस्या किन भयो पाउनु भयो कहिले पाउने समस्या सुरु पीडा सुरु। गुरुले त्यही भन्नुभएको तिमीले सोच्यौ नि नसोचिकन तिम्रो समस्या भन्नु त छैन छर्लङ्ग बिम्जे जस्तो किनकि जिन्दगीभरको समस्या त यही खोपडीको सोच रहेछ। रात 16 वर्षको रात एउटा प्रश्नले ढाल्ने बिहानी भयो उज्यालो भयो उनको जीवनमा। सो अगेन फेरि ट्राई गर्छु वाट्स युर प्रब्लम विदाउट थिङ्किङ यो तपाईँतर्फ तपाईँतर्फ अनि यसलाई मन्त्रको रूपमा जप्नु वाट्स माई प्रब्लम विदाउट थिङ्किङ के रे What's my problem without thinking? आफूलाई सोध्नु नसोच्ने हो भने मेरो प्रब्लम के हो। अब तपाईँ सोच्नुहुन्छ प्रब्लम निकाल्नुहुन्छ अनि फेरि सोल्युसन खोज्नुहुन्छ फसेन। पहिलो कुरा त सोच्नुहुन्छ प्रब्लम निकाल्नुहुन्छ अनि त्यो प्रब्लमको सोल्युसनको लागि यहाँबाट त्यहाँ त्यहाँबाट यहाँ वहाँ त्यहाँ यहाँ हुँ हे है गर्दै हुन्छ।
6: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
7: स्वर्गद्वारी ड्रिंकिंग वाटर
6: हाम्रा सेवाहरू
7: 1 लिटर र 20 लिटर जारको व्यवस्था
6: अर्डर अनुसार खाली बोतलको उत्पादन
7: 20 लिटर जारमा होम डेलिभरी सेवा।
6: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 98-78-62-375।
7: शुद्ध पानी पिउनुहोस् स्वस्थ जीवन जिउनुहोस्।
8: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमन सिमखडा।
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-567-683 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
14: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
15: विशेषज्ञ डाक्टरी सेवाहरू
14: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा।
15: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा।
16: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
15: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
15: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
14: सम्पर्क फोन 082-5909079, मोबाइल नम्बर 98478-10-030 र 98229-54555।
17: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
18: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
19: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
18: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
19: फोन नम्बर 082-5625-601, 98-578-35-990, 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
0: डाक्टर आउने बारे सूचना।
2: दाङमै अब पहिलो पटक यम्स हस्पिटल इण्डियाबाट फोक्सो र छातीमा एमडी गर्नुभएका फोक्सो तथा छाती रोग विशेषज्ञ डाक्टर प्रशान्त कुँवरद्वारा ब्रोन्कोस्कोपी र पीएफटी सेवा सहित अब अभिषेक मेडिकल स्टोर्स खोराहीमा।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
2: पुरानो भन्दा पुरानो दम, आस्थमा, सुक्खा खोकी, खकार सहितको खोकी, एलर्जी खोकी, टीबी, क्षयरोग, छातीको संक्रमण, पुरानो निमोनिया, छाती दुख्ने, रातिमा घुर्ने समस्या तथा फोक्सो र छाती सम्बन्धी सम्पूर्ण रोगहरूको सफल उपचार।
0: सास फेर्न गाह्रो हुने, छातीमा पानी जमेको र फोक्सोको तथा छातीको क्यान्सर सम्बन्धी उपचार,
20: साथै डाक्टरद्वारा इन्फ्लुएन्जा र निमोनियाको भ्याक्सिन पनि लगाइन्छ।
21: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
22: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक चेक जाँच गरिन्छ।
23: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 15 बाल मन्दिर चोक दाङ।
24: सम्पर्क फोन नम्बर 98-479-57-193 र 98-1-88-89-028।
25: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
26: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
25: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
26: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
25: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
26: प्रोप्राइटर बसन्त कुमार पोखरेल। सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
25: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
27: पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
28: आफै धामी, आफै बोक्सी। यु क्रिएट द प्रब्लम बाई थिङ्किङ एन्ड यु सर्च द सल्युसन। यु आर किलिङ युर सेल्फ। तपाईँले आफैलाई आफैलाई सिधाइरहनु भएको, कसरी सिधाइरहनु भएको रे? माग्नु भनेको सोच, किन सोचे? खुरखुर काम गरे हुन्थ्यो नि, अब फेरि त्यही तपाईँलाई त मनले छल्छ। कसरी छल्छ त भन्नाले, होइन सोचेन भने त कामै बन्दैन नि, सोचेन भने त समस्या समाधान हुँदैन नि। यही डाइलग आउँछ, समस्या समाधान सोचेर हुन्छ कि काम गरेर हुन्छ? त्यसलाई खुरखुर गर, किन सोच्या? किन सोच्या? खुरखुर गरे पुगिँदैन, सोच्नु पर्थ्यो।
29: बात गर्दा है बदमासहरू,
28: गरेको जुराई तिमी जान्ने भएर सोच्छौ, सोचेर केही नापिँदैन, सोचेर केही नापिँदैन, अगाडि जे जे आउँछ गर्दै गर, किनकि तिमीले सक्ने गर्ने मात्रै सोचेकै तिमी बुझ्छ। त्यस कारण इङ्ग्लिसमा एउटा भनाइ छ, थिङ्किङ इज सिङ्किङ भनेको डु। चैप्टर टू, सेलर बब एडमसन, हिजो अँध्यारो थियो आज उज्यालो भइसक्यो, उनको भिजा पनि सक्यो, भिजा साँच्चै त अब इन्डियामा बस्नलाई त भिजा चाहियो, भिजा सक्यो, अनि गुरुलाई आएर भन्छन् गुरुदेव आई डोन्ट हेभ एनी क्वेस्चन नाउ, अब केही छैन। अनि गुरुले सोध्छन् ल भन त मबाट के प्राप्त गर्यो, के भन्ने होला उसले, सोध्य मागेको जवाफ मागेको उत्तर क्या हो, होइन प्रश्न त यो थियो नि तिमीले के प्राप्त गर्यो मसँग, के तिमी अमुक्त भएको देखियो त के प्राप्त गर्यो, यो प्रश्न थियो, के प्राप्त गर्यो होला उसले भन्नुहोस् त, के प्राप्त गर्यो, ज्ञान प्राप्त गर्यो, उनले के भने नथिङ, केही प्राप्त गरिन, किनकि प्राप्त गर्नै पर्दैन त्यो अलरेडी थियो, त्यसलाई त विचारले छोपेको, तपाईँले विचार हटाइदिनु भयो त्यही थियो, यस नाउ यु आर इन्भाइटेड, जन्म जन्मको खोज टुङ्गियो, अब भिजा लम्ब्याउनु पर्दैन, जाउँ अस्ट्रेलिया, किनकि उनी अस्ट्रेलियाबाट आयो आफ्नो देश हुन्छ जहाँबाट अलिक तिमी, अनि गुरुदेव मैले के गरौँ त्यहाँ, केही नगर, केही नगर, त्यो उपदेश दिने काम प्रवचन दिने काम गर्छन् नि गुरु भएर मान्छेहरू, केही नगर, केही गर्नु पर्थ्यो, चक्कुर खुर्छ जे अगाडि आउँछ त्यही, कमाउनु त पर्यो, त्यसको लागि चाहिँ खानलाई कमाउनु पर्यो, यो निड हो, डिजायर होइन, यो आवश्यकता हो, इच्छा होइन, तिमीलाई जे गरेर कमाउन सजिलो हुन्छ त्यही गर, अब उनी फर्के, अब उनले के गरे होला, के गरे होला, के गरे होला, भन्न अस्ट्रेलियामा अमन भेटेनन् उनी, त्यही गर्थे उसलाई त केही फरक पर्दैन जे गर, उनले एउटा सिम्पल जागिर कार्पेट सफा गरे, एउटा मान्छे मुक्त पुरुष भइसक्यो, इनलाइटेन भइसक्यो, अब कार्पेट सफा गर्ने मान्छेले थोरै पैसा पाउँछ, पेट पाल्न त सके, ऊ कार्पेट सफा गर्ने जागिर, क्यान यु इमेजिन, अब यहाँ कथाको रहस्य सुन्नुहोस्, उनी कार्पेट सफा गर्ने लागि कसैलाई केही कुरा नगरिकन खुरु खुरु खुरु खुरु काम गर्दै रहे, साउदीहरू रमाउँदै गए, साउदीहरूसँग पनि चाहिने कुरा गर्ने नचाहिने नगर्ने, र एउटा काम उनले अर्को थपेको भनेको, उनी पहिला रक्षा थिए, एडिक्ट थिए, अल्कोहलिक भनिन्छ त्यसलाई थिए, अनि उनलाई अल्कोहलिजमबाट पार गर्ने संस्था ए उन त्यहाँ भिजिट गरे, किनकि उनी जस्तै रक्षाको त्यहाँ जति पनि छन् जहि पनि रहन्छ, त्यो त्यहाँ गएर उनले फेरि गुरुको भूमिका निभाएनन्, चुपचाप बसे, उनीहरूको प्रब्लम सुने, र उनी चुपचाप बस्दा पनि मेसेज त किन पनि जाने भयो भने यिनी पहिला, अब त्यहाँ ट्रेनरहरूले त त्यही भन्छन्, यिनी पनि पहिला तिमीहरू जस्तै रक्सीको लतमा थिए, हेर अब यिनी कति सोभर छन्, अझै थाहा छैन कसैले यिनी कहाँ पुगिसके भन्ने कुरा, उनी त शान्तसँग, हेर यिनी कति शान्त छन्, यो त भन्न सके, कति शान्त छन्, कति ह्याप्पी देखिन्छ यिनी, कति आनन्दित देखिन्छ, कुनै बेला यिनी यहाँ तिमीहरू जस्तै रक्षाको रूपमा आएका थिए भनेर परिचय दिने हो ट्रेनरहरू, उनी मुसमुस हाँसेर ए हो र भनेर, अन्त सोध्न आयो ए हो र के गर्यो तिमीले, के गर्यो अनि यहाँबाट गएर तिमीले के गर्यो, यस्तै यस्तै त सोध्ने हो, तर उनले यस्तो सठिक जवाफ दिए कि एक एक जवाफ रक्षाहरू सुरुमा झस्किन थाले, यस्तो त ट्रेनरहरूले मरि नै जवाब दिन सक्यो, ट्रेनरहरू त ट्रेनिङ लिएर आएको विचारको त्यो, यो त मुक्तात्मा भइसक्यो, त्यहाँ गजबको खेल हेर्नुहोस् त, त्यहाँ खेल किन त भन्नाले एकजना मुक्तात्मा छन् कसैले चिनिरहेको छ, फिलिङ त भइरहेको छ सबैलाई, यो बहुत शान्त भए, बहुत आनन्दित भए, तर यिनीभित्र के भयो त्यो त थाहा थिएन, जब उनलाई सोध्न थाले अनि त्यसपछि होइन